नमस्कार अनि शुभ प्रभात। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथामा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। नेपाल वातावरण पत्रकार समूहद्वारा संचालित रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको तर्फबाट आजको दिन मंगलमय बनोस् भनी कामना गर्दछौं। आज रेडियो सगरमाथामा बिहान 6 बजेदेखि राति 10 बजेसम्म विविध कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। केही बेरमा भने तपाईं खबर पत्रिका सुन्न सक्नुहुनेछ।

0: नमस्कार, म दिपा झा
1: र म गोपाल जङ थापा। रेडियो सगरमाथाको बिहानी प्रस्तुति रेडियो खबर पत्रिकामा तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भाद्र 29 गते सोमबार, भदौ शुक्ल तृतीया तिथि। नेपाल सम्वत 1146 यहाँ लाथो, इस्वी सम्वत सन् 2026 सेप्टेम्बर 14 तारिक। आज हरितालिका तीज तथा राष्ट्रिय बाल दिवस।
0: रसुवा सडक सञ्जालसँग जोडिँदै चिलिमे जलविद्युत आयोजनामा उद्धार प्रयास जारी।
1: आज हरितालिका तीज, पछिल्ला वर्षहरूमा बढ्दै गएको तडक भडक प्रति संस्कृतिविद चिन्तित।
0: नेपाली कंग्रेसमा त्रिपक्षीय शक्ति संघर्ष, दुवै महाधिवेशनमा खड्का र कोइराला सहभागी नहुने।
1: नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै ब्रिक्स शिखर सम्मेलन सम्पन्न, अमेरिकाको एकपक्षीय कर र आर्थिक प्रतिबन्ध प्रति आपत्ति।
0: र जापानमा 20 एसियाली खेलकुद महाकुम्भ मेला आयोजना हुँदै 11,000 खेलाडीले प्रतिस्पर्धा गर्ने।
1: रेडियो खबर पत्रिका शुरू गरौं पत्र पत्रिकाको संगालोबाट। सडक सञ्जालमा जोडिँदै रसुवा चिलिमेमा उद्धार प्रयास जारी। रमेश धमालाले यो खबर आजको नागरिक दैनिकमा लेख्नु भएको छ। रसुवा सदरमुकाम धुन्चेबाट सेफ्रोवेसीतर्फ जाँदा करिब 13 किलोमिटर सडक सुरक्षित नै छ। 12 घुम्तीभन्दा माथिका बस्ती र सडक खण्डहरू बनेका छन्। पैदल हिँड्न समेत अत्यन्तै जोखिम छ। यही क्षेत्रमा चिलिमे जलविद्युत आयोजना रहेको छ। आयोजना बाढीबाट तहस नहस छ। आयोजनाको सुरुङमा कर्मचारी फँसेको आशंकामा उद्धार प्रयास भइरहेको छ। सुरुङमा 6 फँसेको आयोजनाका कर्मचारीहरूको भनाइ छ। बिहानको काममा गएका सरोज पाण्डे, मेकानिकल सुपरभाइजर सन्तोष पाण्डे, इलेक्ट्रिकल सुपरभाइजर मिनराज मोक्तान, चौकीदार तिलक बहादुर थापा मगर र पावर हाउस सहायक श्यामबहादुर थापा मगर आयोजनाभित्र फँसेको बताइन्छ। नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङ पनि भित्रै फँसेको आशंका छ। उहाँहरू भटेकोसी नदीमा भदौ 10 गतेको बाढीपछि सम्पर्क बाहिर हुनुहुन्छ। बाढीले पुरेको र बगाएको आयोजनामा पुग्नै सकस छ। उद्धारका लागि भने प्रयास जारी छ। स्याप्रोवेसीतर्फ जाने सडक ध्वस्त छ। सडक क्षेत्रमा भटेकोसी बगिरहेको छ। चिलिमे जलविद्युत आयोजना स्थलमा करिब 20 मिटरको ढिस्को मात्रै बाँकी छ। आयोजनाको सुरुङ भएको स्थानमा मान्छे उभिन सक्ने त्यही ढिस्को बाहेक अरू केही छैन। दुवैतिर पहरो छ। सानो हेलिकप्टर मुस्किलले अवतरण गर्न सक्छ। सुरुङभित्र भरिएको लेदो र गेग्रान हटाउन आवश्यक उपकरण लैजान नयाँ सडक निर्माण गरिएको छ। सडक निर्माणमै समय लागेकाले शनिबारदेखि सुरुङभित्र लेदो पन्छाउने काम सुरु भएको छ। नेपाली सेना र भारतीय सेनाका 35 तथा अन्य प्राविधिक समेत गरी 102 उद्धारमा परिचालित छन्। चिलिमी आयोजनाका एक कर्मचारीका अनुसार बाढी भन्दा विद्युत गृहमा कार्यरत कर्मचारीका लागि खाना र खाजा दैनिक गाडीमा लगेर छाड्ने गरिन्थ्यो। बाढीपछि त्यहाँ फँसेकालाई कुनै खानेकुरा नभएको ती कर्मचारीले बताएका छन्। यस्तै धुन्चेबाट स्याफ्रुबेसी जाने सडक ध्वस्त भएकाले वैकल्पिक उपाय गरिँदैछ। चिलिमी आयोजनातर्फ सुरुङको मुखसम्म उद्धार उपकरण लैजान सडक बनाइएको छ। त्यहीँबाट पारीसम्म तुइन बनाइँदैछ। धुन्चेलाई स्याफ्रुबेसी र आमा छोदिङमो गाउँपालिकासँग जोड्न तुइन बनाउन लागिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार धुन्चेलाई अहिलेका लागि तुइन मार्फत र बेलीब्रिज राखेर स्याफ्रुबेसीसँग जोड्न सकियो भने त्यसले टिमुरेसम्म जान केही हदसम्म सहज हुन सक्छ। सुरक्षाकर्मी र प्राविधिकले तुइन राख्ने काम अन्तिम चरणमा पुर्याएका छन्। रसुवालाई सडक सञ्जालसँग जोड्न बेत्रावतीमा पनि वैकल्पिक उपाय अपनाउनु पर्ने बताइएको छ। रसुवाका लागि अहिले सबैभन्दा आवश्यक भनेको कनेक्टिभिटी हो। यसका लागि बेत्रावतीमा बेलीब्रिज अथवा अर्को कुनै विकल्प अपनाउन सकियो भने धुन्चेसम्म जान सकिन्छ। धुन्चेलाई स्याफ्रुबेसी र त्योभन्दा माथिसम्म जोड्न तत्कालका लागि तुइन निर्माण गरिएको पाण्डेले बताउनुभयो।
0: त्यस्तै भोटेकोसी बाढीबाट घरबार विहीन बनेका पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीमा 7,700 70 घर क्षतिग्रस्त भएका छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक रूपमा क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 का दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। संचार मन्त्री विक्रम तिमिल सेनाले भन्नुभयो, विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको छ। सरकारी तथ्याङ्क अनुसार हाल 2,712 जना पीड़ित होल्डिङ सेन्टरमा बस्दै आएका छन्। आयोग र प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार सबैभन्दा धेरै नुवाकोटमा मात्र 3,977 घर क्षतिग्रस्त छन्। नुवाकोटको विदुरभित्र मात्र 3,026 घरमा क्षति पुगेको छ। त्यस्तै रसुवामा 1,479, धादिङमा 1,451, गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा मात्र 63,88 करोड़को क्षति भएको सरकारीको प्रारम्भिक प्रतिवेदन छ। लाङटाङ क्षेत्रमा गएको हिमपहिरोका कारण गत 10 भदौमा भोटेकोसीमा बाढी आउँदा आसपासको क्षेत्रमा ठूलो क्षति भएको हो। बाढीले टिमुरे, स्याफ्रुबेसी तथा बेत्रावती बजारमा सर्वाधिक क्षति पुर्याएको छ। बाढीले चितवनसम्म क्षति गरेको थियो। बाढी प्रभावितलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने शीर्षकको यो खबर हामीले लियौं नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठबाट।
1: राहतको नाममा फोहोरको थुप्रो, दीपक रिजालले यो खबर आजको नेपाल समाचार पत्रमा लेख्नु भएको छ। भोटेकोसी बाढीले घर परिवार र जीविकोपार्जन गुमाएका नागरिकका लागि देश विदेशबाट राहतको ओइरो लाग्यो। छिमेकी मुलुकबाट पनि जनस्तरमा संकलित राहत सामग्री बोकेर मानिसहरू नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा पुगे। तर राहत वितरणमा देखिएको अव्यवस्थित प्रतिस्पर्धाले अहिले अर्को गम्भीर प्रश्न जन्माएको छ। पीड़ितलाई राहत दिइएको हो कि घरमा थन्किएको फोहोर विसर्जन गरिएको हो? सड़क सञ्जालले छोएका सुगम क्षेत्रमा राहत सामग्री अत्यधिक थुप्रिँदा कतिपय स्थानीय तहले नै आवश्यक राहत पर्याप्त भइसकेकाले थप सामग्री नल्याउन सार्वजनिक सूचना जारी गर्नुपर्ने अवस्था बन्यो। तर सड़क नपुगेका र बाढीका कारण अझै सम्पर्क कठिन रहेका दुर्गम बस्तीमा भने पीड़ितहरू अत्यावश्यक खाद्यान्न, लत्ता कपडा र दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका छन्। एकातिर राहतको थुप्रो, अर्कोतिर अभाव। भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत व्यवस्थापनको यही विरोधाभास अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ। त्यसमाथि राहतका नाममा च्यातिएका, प्वाल परेका र प्रयोग गर्नै नमिल्ने कपडादेखि म्याद गुज्रिएका खाद्यान्न समेत प्रभावित क्षेत्रमा पुर्याउन थालिएपछि पीड़ितहरू आक्रोशित भएका छन्। राजधानीबाट राहत बोकेर नुवाकोटका सुगम क्षेत्रमा पुगेका केही समूहले बोरा बोरा कपडा स्थानीय तहलाई हस्तान्तरण गरे। राहत हस्तान्तरणका क्रममा फोटो खिचिए, सामाजिक सञ्जालमा तस्विर राखिए र कतिपयले त्यसलाई सार्वजनिक प्रचारको विषय बनाए। तर ती सामग्री पीड़ितलाई वितरण गर्न बोरा खोल्दा अवस्था अर्कै देखियो। स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिका अनुसार कतिपय बोराभित्र अत्यन्तै पुराना, च्यातिएका र प्वाल परेका कपडा भेटिएका छन्। कपडा प्रयोग गर्न नमिल्ने अवस्थामा थिए। अझ संवेदनशील विषय त प्रयोग भइसकेका र प्वाल परेका भित्री वस्त्र समेत राहतका नाममा गएको पाइएको छ।
0: त्यस्तै अबको खबर लिँदैछौ कान्तिपुर दैनिकबाट। एक असोजदेखि सञ्चालनमा आउँदै कृष्ण भीरको नयाँ ट्र्याक ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर आइतबार सड़कको परीक्षण गरिएको शीर्षकको यो खबर लेख्नु भएको छ विमल खतिवडाले। बाढीले कटान गरेपछि अवरूद्ध पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर खण्डमा आउँदो एक असोजदेखि सवारी साधन पूर्ण रूपमा सञ्चालन हुने भएका छन्। 14 भदौमा त्रिशुलीमा आएको बाढीले भाँचिएको सड़क भन्दा 15 मिटर माथिबाट खुलेको नयाँ ट्र्याकमा सवारी सञ्चालन गर्न लागि हो। नयाँ ट्र्याक खुलेको सड़कमा अहिले ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएर ग्राभिल गरिने सड़क विभागका महानिर्देशक विजय जैसीले बताउनुभयो। त्यस क्षेत्रले सड़क सुधारका लागि कृष्णभीरमा सड़क विभागका प्राविधिक टोली खटिएका छन्। सड़क भाँसिएको 7 दिनपछि 20 भदौमा डाइभर्सन ट्र्याक खुलिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क विभागले नेपाल जियो टेक्निकल सोसाइटीको प्राविधिक सहयोगमा ट्र्याक खुल्ने काम गरिएको हो। कृष्णभीर पहिरो व्यवस्थापन तथा अध्ययन समितिका संयोजक मनदीप सुवेदी नेतृत्वको टोलीले पहिरो गएको खण्डको भौगोलिक अध्ययन र डिजाइनको काम गरेको हो।
1: अर्थतन्त्रमा एकपछि अर्को धक्का, कृष्ण रिजालले यो खबर आजको नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। भूकम्प, बाढी पहिरो, महामारीदेखि पछिल्ला राजनीतिक तथा अन्तर्राष्ट्रिय संकटसम्मका घटनाले नेपालको अर्थतन्त्रले पछिल्लो एक दशकमा एकपछि अर्को ठूलो धक्का बेहोर्नु परेको छ। यी विपद तथा संकटले देशको भौतिक, आर्थिक र सामाजिक विकासमा अप्रत्याशित क्षति पुर्याउँदै सार्वजनिक ऋणको भार समेत बढाउँदै लगेका छन्। विज्ञहरूका अनुसार यस्ता घटनाको भौतिक तथा मानवीय क्षतिसँगै उत्पादन र रोजगारी घटाउने, गरिबी बढाउने, लगानीको वातावरण कमजोर बनाउने र पुनर्निर्माण तथा पुनर्स्थापनामा राज्यको खर्च बढाउने गरेका छन्। 2072 विनाशकारी भूकम्पले करिब 7 खर्ब रुपियाँ बराबरको क्षति र 8,700 भन्दा बढी व्यक्तिको मृत्यु हुँदा थप 7 लाख जनसङ्ख्या गरिबीको रेखामुनि धकिलिएको थियो। त्यस यता 2074 तराई मधेस बाढी, मेलम्ची बाढी, 2079 बाढी पहिरो, COVID-19 महामारी र पछिल्लो भोटेकोसी बाढीसम्मका घटनाले पूर्वाधार, उद्योग, कृषि, ऊर्जा तथा आपूर्ति प्रणालीमा गम्भीर असर पारिरहेको छ। पछिल्लो भोटेकोसी बाढीबाट मात्रै 17 अर्ब रुपियाँभन्दा बढीको निजी घरधुरी, 31 अर्ब रुपियाँ बराबरको पूर्वाधार र 900 मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ। नेपालमा हरेक वर्ष औसत 500 भन्दा बढी विपदका घटना हुने गरेको सरकारी आँकडा छ। यसबीच जलवायु परिवर्तनले विपदको जोखिम र आवृत्ति पनि बढिरहेको छ।
0: त्यस्तै गरी अबको खबर लिँदैछौ कान्तिपुर दैनिकबाट। भोटेकोसी बाढीपछिका 15 दिनमा कोर्ला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकको यो खबर पोखराबाट दीपक परियारले लेख्नु भएको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कोर्ला नाकामा यति बेला मालवाहक कन्टेनरको चाप फ्वात्तै बढेको छ। 10 भदौको बाढीपछि चीनतर्फका 2 प्रमुख नाका बन्द हुँदा कोर्लातर्फ ढुवानी डाइभर्ट भएको हो। सीमा नाका कोर्लाबाट 13 किलोमिटर वर लोमनथाङ गाउँपालिकाको नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ। 10 भदौ अघिसम्म सामान्य अवस्थामा दिनको 5-6 र चाडपर्वमा 8-10 मालवाहक कन्टेनरको जाँच पास हुने गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालले जनाउनुभयो। चालू आर्थिक वर्षको 10 भदौसम्म कोर्ला नाकाबाट भित्रिएका 163 विद्युतीय सवारी र 133 मालवाहक कन्टेनरको भन्सार जाँच पास भएको थियो। त्यस यता भने दिनको 50 हाराहारीमा कन्टेनर जाँच पास भइरहेका छन्। कन्टेनरमा चाडपर्व र जाडोयामका लागि ल्याइएका रेडीमेड तथा फेन्सी सामान, सौन्दर्य सामग्री, स्याउ, लसुन र औद्योगिक कच्चा पदार्थ लगायत रहेका छन्। चीनतर्फ भव्य भन्सार पूर्वाधार रहे पनि नेपालतर्फ अझै काम चलाउ संरचनामै काम भइरहेको छ। यसअघि 12 जना कर्मचारी रहेको कार्यालयमा भन्सार विभागले थप 6 जना पठाएपछि जनशक्ति अभावको समस्या भने केही सम्बोधन भएको छ। तर बढ्दो चाप अनुसार कामलाई गति दिन बिजुली र इन्टरनेट मुख्य समस्या बनेको छ। राष्ट्र प्रसारण लाइनबाट लगिएको विद्युत बेला बेला काटिने गरेको छ। मुस्ताङबाट फाइबर मार्फत सञ्चालन गरिएको नेपाल टेलिकमको इन्टरनेट पनि बारम्बार अवरुद्ध र सुस्त हुने गरेको छ। इन्टरनेटको क्षमता बढाउन नेपाल टेलिकमसँग आग्रह गरिएको उहाँले बताउनुभयो। गत वर्ष 31 भदौदेखि कोर्ला नाका सञ्चालनमा आएपछि प्लान्ट क्वारेन्टिनका लागि भवन पनि बनाइएको थियो। कृषि तथा वञ्जनीय सामग्रीको आयात निर्यात नहुँदा उक्त भवनमा प्रहरी कार्यालय राखिएको थियो। 10 भदौपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलको नेतृत्वमा 3 जनाको टोली मुस्ताङमा खटाएको छ। क्वारेन्टिन भवनमा प्रहरी बसेकाले टोलीले हाल टेन्टबाटै काम चलाइरहेको छ। नेचुङमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको टोली पनि छ। कन्टेनरको चापसँगै राजस्व पनि बढेको छ। भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको 10 भदौसम्म 52 करोड रुपियाँ राजस्व संकलन भएको थियो। 11 देखि 25 भदौसम्म भने 1 अर्ब 50 करोड रुपियाँ राजस्व उठेको छ। पूर्वाधार अभावदेखि विविध समस्याका बावजुद पनि 15 दिनमा 1 अर्ब रुपियाँ राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताउनु भएको छ। हिउँदयाममा यस अघि पनि भन्सार सञ्चालन भएकाले लामो समय बाक्लो हिउँ नपरे नियमित काम गर्न अप्ठ्यारो नहुने उहाँको भनाइ छ।
1: यसैबीच भोटेकोसी बाढीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढी स्याप्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई पुनः सञ्चालन गर्ने योजनामा दुवै देश लागेका हुन्। चीन सरकारको अनुदानमा करिब 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा 10 भदौको बाढीले बगाएको हो। 6.5 अर्ब रुपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। उहाँहरूले सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ। लिखित सम्झौता भइसकेको छैन, उहाँले भन्नुभयो, त्यसको तयारी उहाँहरूले गरिरहनु भएको बुझेका छौँ। यस सम्बन्धमा नियमित रूपमा संवाद समेत भइरहेको छ। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको छ। 2072 भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवा गढित केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो।
0: अबको खबर नागरिक दैनिकबाट। नेपाली हिन्दू नारीको महान पर्व हरितालिका तीज आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार र निर्जला व्रत बस्ने परम्परा रहेको छ। तीजको मुख्य दिन व्रत बस्नका लागि नारीले आइतबार शक्ति सञ्चयका लागि मिठा तथा आदिला परिकार दरका रूपमा खाएका छन्। दर खाएसँगै चार दिनसम्म चल्ने तीज पर्वको औपचारिक शुरूआत भइसकेको छ। पशुपतिनाथ लगायतका शिवालयमा विशेष व्यवस्था। तीजका अवसरमा काठमाडौँको ऐतिहासिक पशुपतिनाथ मन्दिर लगायत देशभरका प्रमुख शिवालयमा बिहानैदेखि व्रतालुको भिड लाग्ने गर्दछ। पशुपति क्षेत्र विकास कोषका अनुसार व्रतालुलाई सहज रूपमा दर्शन गराउन सुरक्षा, स्वास्थ्य शिविर, खानेपानी र लाइनको उचित व्यवस्थापन मिलाइएको छ। भक्तजनको भीड़लाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत चुस्त बनाइएको छ। सांस्कृतिक महत्व र मौलिकताको खोजी सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेको र सोही दिन शिवजी प्रकट भए मनोकांक्षा पूरा गरिदिएको धार्मिक विश्वासका आधारमा तीज मनाउने चलन छ। संस्कृत भाषाको हरित हरण गरिएको र आलिका साथी मिलेर हरितालिका शब्द बनेको हो, जसको अर्थ साथीहरूद्वारा हरण गरिएकी पार्वतीले शिवलाई पाउन व्रत गरेको बुझिन्छ। पछिल्ला वर्षहरूमा तीजका नाममा पढ्दै गएको तडक भडक र महँगो प्रदर्शनप्रति संस्कृतिविदहरूले भने केही चिन्ता व्यक्त गरेका छन्। तीजको वास्तविक सौन्दर्य महँगा गरगहना वा भड्किलो फेसनमा नभई दिदी बहिनी बीचको आत्मीयता, सुख दुःख सटासाट र मौलिक संस्कृति संरक्षणमा हुनुपर्ने संस्कृतिविदहरूको जोड रहेको छ। तीजका अवसरमा सरकारले महिला कर्मचारीका लागि विशेष बिदा दिने गरेको छ।
1: उता भुटेकोसी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढीले घर बस्ती बगाएपछि नुवाकोटका बाढीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भिडभाड र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम, ढुङ्गेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन। बाढीग्रस्त स्थानका शिव तथा महादेव मन्दिरहरूमा विगतका वर्षहरूमा तीज पर्व मान्ने महिलाहरूको भीड लाग्ने गरेकोमा यस वर्ष कुनै पनि रौनक र उत्साह नभएको स्थानीयवासी बताउँछन्। तीजमा विशेष गरी हिन्दू महिलाहरू माइती गएर द्वार खाएर व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने गरेकोमा यस वर्ष यही भदौ 10 गते बुधबार आएको प्रलयकारी बाढीले घर बस्ती नै उजाडिदिने गरी बाढी आएपछि महिलाहरूले तीज मनाएका छैनन्। घर बाढीले बढारिदिएको छ, कुन खुसी, कुन उत्साह र कुन रौनकले तीज मनाउन सकिन्छ र विदुर नगरपालिका 5 देवीघाटकी बाढी पीडित सम्झना थापाले दुखेसो सुनाउनु भयो। घरमै नभएपछि शरीरमा केही पनि खुसी बाँकी नहुने रहेछ। तीज मनाउन त विशेष रौनक, उत्साह तथा खुसियाली हुनु पर्यो नि, विपत्तिमा कसरी तीज मनाउनु, उहाँले दुखी हुँदै भन्नुभयो। विनाशकारी बाढीले कसैको घर, कसैको जन्मघर बगाएपछि तीजको रौनक यस वर्ष खल्लो भएको छ। तीजको रौनक हराएका बस्ती शीर्षकको यो खबर देवचन्द्र भट्टले आजको अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
0: त्यस्तै अबको खबर लिँदैछौ नागरिक दैनिकबाट। बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन आगामी शैक्षिक सत्रदेखि देशैभर शीर्षकको यो खबर। सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभर लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो। यस कार्यक्रमले काठमाडौँ महानगरका विद्यालय तहका बालबालिकाको सिकाइ स्तर वृद्धिमा सकारात्मक भूमिका खेलेको अनुभवका आधारमा देशभर कार्यान्वयनको तयारी अगाडि बढाइएको मन्त्री पोखरेलले जनाउनु भएको छ। शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई कार्यान्वयनमुखी बनाउन समुदाय स्तरमै पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरकारवालाको सुझाव संकलन भइरहेको बताउनु भएको छ। शिक्षालाई समयानुकूल व्यवहारिक प्रविधि मैत्री र जीवनयोगी बनाउनु पर्ने उहाँको सुझाव छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले काम गरिरहेको जानकारी दिनुभएको छ। प्राप्त सुझावका आधारमा आवश्यक संशोधन गरी नयाँ पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँले बताउनु भएको छ।
1: तपाईँ अहिले रेडियो सगरमाथाबाट प्रसारित रेडियो खबर पत्रिकामा पत्र पत्रिकाको संगालो सुनिरहनु भएको छ। प्रस्तुतिमा छौं प्राविधिक साथी सुरेन्द्र श्रेष्ठ, सहकर्मी दीपा झासँगै म गोपाल जङ थापा। रेडियो सगरमाथा तपाईँले इन्टरनेट ठेगाना रेडियो सगरमाथा .org.np, रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। अहिलेलाई भने छोटो विश्रामको पालो।

0: बेटा आमा ऐ आमा ऐ आमा मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपलाग तातो पानी खाइदिए निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप, सब ठिक ठाक।
1: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ अहिले रेडियो सगरमाथाबाट प्रसारित रेडियो खबर पत्रिकामा पत्र पत्रिकाको संगालो सुनिरहनु भएको छ। अब बाँकी खबर। समानान्तर महाधिवेशनमा लागेका प्रमुख प्रतिपक्ष कंग्रेसका दुई खेमा सभापति गगन थापा र चौधौं महाधिवेशनका सभापति शेर बहादुर देउवासँग दूरी बनाउँदै निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले तेस्रो धार बनाउने तयारी गरेका छन्। आन्तरिक एकतामा जोड़ दिँदै आएका खड्का र कोइराला एकताको महाधिवेशन नहुने अवस्थामा दुवै महाधिवेशनमा सहभागी नहुने निष्कर्षमा पुगेका छन्। खड्का कोइरालाको पोजिशन कायम रहे स्थापन र इतर दुवै समूहमा ठूलो दबाव पर्न सक्ने देखिएको छ। देउवा पक्षको नेतृत्व गर्दै आउनुभएका निवर्तमान कार्यवाहक सभापति खड्काले विवादित अवस्थामा कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउनु भएको छ। आफू निकट नेताहरूसँग उहाँले भन्नुभएको छ, सर्वोच्च अदालतमा आधिकारिकताको निवेदन दिएकोले कुनै पनि महाधिवेशनमा सहभागी हुँदैनौ। एक नेताका अनुसार दुवैतर्फ दबावका लागि यो संख्या बढ्न सक्ने देखिएको छ। खड्का तटस्थ बसे पनि उहाँ पक्षीय नेताहरू भने संस्थापन पक्षको महाधिवेशनमा सहभागी हुने भएका छन्। हामी चुनाव चिन्ह र चार तारे झण्डा जता हुन्छ त्यतै हुन्छौ, खड्का निकट नेता रामहरि खतिवडाले भन्नुभयो। पूर्ण दाईले सर्वोच्चमा निवेदन दिनुभएको छ, त्यो निर्णय नआएसम्म उहाँलाई नैतिक संकट भयो, तर उहाँले रूख र चार तारे झण्डा भन्दा बाहिर हुन्न भन्नुभएको छ। आफूहरू एकताका लागि अन्तिमसम्म लागि पर्ने उहाँले बताउनु भएको छ। त्यस्तै प्रतिपक्षी दल कंग्रेसले चौधौं महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सबैलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। देउवा समूहले अदालतमा विचाराधीन मुद्दाको निर्णय पर्खिनुपर्ने वा देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याएको छ। प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनमा सहभागी नभएका तर चौधौं महाधिवेशनबाट निर्वाचितहरूलाई सोही हैसियत दिने निर्णय भएको बताउनु भएको छ। कंग्रेसमा त्रिपक्षीय शक्ति संघर्ष, दुवै महाधिवेशनमा खड्का र कोइराला सहभागी नहुने, थापा र देउवा दुवै समूहमाथि दबाव शीर्षकको यो खबर हामीले लियौं नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठबाट। खबर लेख्नु भएको हो प्रेम गौतमले।
1: ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम, यज्ञ बन्जारीले यो खबर आजको कान्तिपुर दैनिकमा लेख्नु भएको छ। सरकारको हस्तक्षेप विरूद्ध उभिएपछि राष्ट्र बैंकका तत्कालीन गवर्नर महाप्रसाद अधिकारीलाई 24 चैत 2078 मन्त्री परिषद बैठकले निलम्बन गर्यो। त्यस विरूद्ध अधिकारी सर्वोच्च अदालत जानुभयो। सर्वोच्चको निर्णयपछि 6 वैशाख 2079 उहाँ काममा फर्किनुभयो। त्यसपछि उहाँले 5 वर्ष कार्यकाल नै पूरा गर्नुभयो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 लागू हुनु अघि पनि केन्द्रीय बैंकको स्वायत्तता कायम राख्ने गरी अदालतले निर्णय गरेको नजिर छ। भदौ 2057 अघिल्लो सरकारको निर्णय चित्त नबुझाउँदै

0: तत्कालीन गभर्नर तिलक रावललाई हटाएर दिपेन्द्र पुरुष ढकाललाई गभर्नर बनाइएको थियो। तर त्यसको 9 महिनापछि रावल पनि सर्वोच्चकै निर्णयबाट पुनः राष्ट्र बैंक फर्किनु भएको थियो। रावलका अनुसार प्रक्रिया नपुर्याई केन्द्रीय बैंक जस्तो संवेदनशील संस्थाको नेतृत्व परिवर्तन गर्ने विषयलाई सर्वोच्चले गम्भीरताका साथ लिएको थियो। त्यसपछि स्वतन्त्र केन्द्रीय बैंक बनाउन 2058 ऐन ल्याइएको हो। रावलले भन्नुभयो, त्यही नेपाल राष्ट्र बैंक ऐन 2058 कारण सबै गभर्नरले पूरा कार्यकाल काम गर्न पाएका हुन्। गभर्नरको 5 वर्ष कार्यकालमा 4 सरकारसँग काम गर्नुभएका युवराज खतेउडाले त सरकारसँगै अख्तियारको समेत हस्तक्षेप बेहोर्नु पर्यो। उहाँलाई चाहेर पनि कसैले कार्यकाल पूरा नहुँदै हटाउन सकेन। अब भने गभर्नरले सरकारलाई असहज पर्ने कुनै निर्णय गरी आफ्नो पदको चिन्ता गर्नुपर्ने अवस्था आएको छ। राष्ट्र बैंक सम्बन्धी विधेयकमा संशोधन गर्दै संसदको अर्थ समितिले गभर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने व्यवस्था राखेको छ।
1: त्यस्तै अबको खबर लिँदैछौ नेपाल समाचार पत्रको पहिलो पृष्ठमा प्रकाशित खबर, विशेष अदालतले सफाई दिँदै अख्तियार सर्वोच्च धाउँदै शीर्षकको यो खबर लेख्नु भएको छ सुनिल महर्जनले। भ्रष्टाचार सम्बन्धी विभिन्न मुद्दामा विशेष अदालतले धमाधम सफाई दिएपछि त्यस विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिने क्रमले तीव्रता पाएको छ। अख्तियारले भ्रष्टाचार देखेको मुद्दामा विशेष अदालतले सफाई दिने आंशिक सफाई दिने गरी गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दिने क्रमले निरन्तरता पाएको हो। पछिल्लो 2 महिना यता 18 पुनरावेदन दायर गरिएको अख्तियारले जनाएको छ। त्यसमध्ये 1 दर्जन मुद्दा भदौको पहिलो साता दायर गरिएको थियो। गत शुक्रबार र बिहिबारमा 5 मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। अख्तियारले निकै अनुसन्धान गरी अभियोजन गरेका मुद्दामा विशेष अदालतले सफाई दिएपछि त्यसमा चित्त नबुझेको सर्वोच्चमा पुनरावेदन गर्दै आएको प्रवक्ता सुरेश न्यौपानेको भनाइरहेको छ। वर्ष दिन वा 2 वर्ष लगाएर गरिएका अनुसन्धानमा विशेष अदालतले एकाध दुई दिनमै मुद्दाको अवस्था र प्रकृति र प्रमाणलाई समेत ध्यान नदिई सफाई दिन थालेपछि आयोगले केही वर्ष यता सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्ने क्रम बढ्दै गएको छ। मुद्दा चाँडै फर्स्यौट गर्ने बहानामा प्रमाणलाई समेत ध्यान नदिई सफाई दिएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरिरहेको छ।
0: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा सकिएको छ। मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसिए नेपालले करिब 2 अर्ब रुपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केभी न्यू बुटोवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रुपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्रसारण लाइन निर्माणसँगै सीमापार ऊर्जा सञ्जाल विस्तारमा सहजता थपिने अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ। एमसिसी कार्यान्वयनमा तीव्रता, नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, दिलीप पौडेलले यो खबर आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
1: त्यस्तै गरी अबको खबर हामी लिँदैछौँ नागरिक दैनिकबाटै। जापानिज इन्सेफ्लाइटिस संक्रमण खोप नलगाएका उच्च जोखिममा, असोजेकदेखि खोप अभियान शीर्षकको यो खबर धनगढीबाट दिलबहादुर छत्यालले लेख्नु भएको छ। पछिल्ला वर्षमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण कम भएर यसबाट मृत्यु हुने संख्या घटेको छ। यस वर्ष जापानिज इन्सेफ्लाइटिस संक्रमण बढ़ी देखा परेको छ। सन् 2026 यो रोगको संक्रमणले कैलालीमा 2 जना र कञ्चनपुरमा 1 जनाको ज्यान गइसकेको छ। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट खोप नलगाएका व्यक्तिहरू उच्च जोखिममा पर्ने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुवरले बताउनु भएको छ। संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले कैलाली र झापामा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने भएको छ। कैलालीका 3 स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ। असोजेकदेखि अभियान सञ्चालन गर्न लागि स्वास्थ्य कार्यालय कैलालीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताउनुभयो। यो रोगको संक्रमण बढ़ी देखा परेका धनगढ़ी उपमहानगरपालिका, लम्की चुहा नगरपालिका र घोडाघुडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ। उहाँले भन्नुभयो, 30 वर्षभन्दा माथिका व्यक्तिलाई जेई विरूद्धको खोप लगाइने उहाँले बताउनु भएको छ। धनगढीमा 1,02,479, घोडाघुडीमा 39,059 र लम्की चुहामा 40,755 गरी 1,82,000 313,000 खोप लगाउने लक्ष्य राखिएको उहाँले बताउनु भएको छ।
0: कति सम्भव छ हेटौडा काठमाडौँ रोपवेको पुनर्जीवन? भोजप्रसाद यादवले यो खबर आजको गोर्खापत्रमा लेख्नु भएको छ। पृथ्वी राजमार्ग पहिरो र अन्य प्राकृतिक प्रकोपका कारण पटक पटक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौँमा उपभोग्य सामग्रीको अभाव र मूल्य वृद्धि हुने गरेको छ। काठमाडौँको लाइफलाइन मानिने सो राजमार्ग अवरुद्ध हुँदा ढुवानी र आपूर्ति व्यवस्थापनमै पटक पटक ठूलो संकट आउने गरेको छ। यस्तो संवेदनशील अवस्थामा हेटौडा काठमाडौँ रोपवे जस्तो ऐतिहासिक र रणनीतिक पूर्वाधारको उपयोगिता तथा सान्दर्भिकता पुनः उजागर भएको छ। कम खर्चमा पर्यावरण मन्त्री र सड़क अवरोधबाट मुक्त भई माल सामान ओसार पसार गर्न सक्ने यो रोपवेलाई पुनर्जीवित गर्नेबारे लामो समयदेखि बहस चले पनि व्यावहारिक रूपमा अहिलेसम्म भने कसैको ध्यान गएको देखिँदैन। विगतमा केही अध्ययन र राजनैतिक दलका घोषणा पत्रमा कुरा उठे पनि राज्यले यसलाई प्राथमिकतामा राख्न चासो देखाएको छैन। मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको यो रोपवे पुनः सञ्चालनका लागि अहिले न संघीय सरकारले कुनै चासो देखाएको छ न त प्रदेश सरकारले। अस्थि पञ्जरमा परिणत भइसकेको यो रोपवे नेपालको पहिलो आधुनिक ढुवानी माध्यम थियो जसले ढुवानी समय र खर्च निकै कम गरेको थियो। यो रोपवे 2056 सालदेखि भने पूर्ण रूपमा बन्द रहेको छ।
1: त्यस्तै गरी कर्णालीमा सांसदका स्वकीय सचिवको सुविधा पुनः व्यतिएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको साउनदेखि नै स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेसँगै रोकिएको सुविधा पुनः शुरू हुने भएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार नियम अनुसार स्वकीय सचिवलाई सुविधा उपलब्ध गराउने विषयमा प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकिएको छ। गत वर्षको त दिने कुरा भएन। चालू आर्थिक वर्षको साउन महिनादेखि सांसदका स्वकीयको पारिश्रमिक उपलब्ध गराउने गरी प्रदेश सभा सचिवालयलाई पत्र पठाइएको मुख्यमन्त्री कार्यालयका एक अधिकारीले बताउनुभयो। प्रदेश सरकारले प्रदेश सभा नियमावलीमा गरिएको व्यवस्था अनुसार बजेट व्यवस्थापन गरेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको भदौ 24 गतेको बैठकले स्वकीय सचिवको सेवा सुविधा दिने निर्णय गरेको हो। सांसदहरूले स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउन सरकारसँग निरन्तर दबाव दिएपछि यो आर्थिक वर्षदेखि सरकारले स्वकीयलाई सुविधा दिने निर्णयमा पुगेको हो। कंग्रेसकै सहभागितामा प्रदेश सरकार सञ्चालनमा भएका बेला चालू आर्थिक वर्षको बजेट पारित गर्ने दिन कंग्रेस सांसद जानकी सिंहले आफ्ना स्वकीय सचिवको पारिश्रमिक नदिएको भन्दै प्रदेशसभा बैठक समेत अवरुद्ध गर्नुभएको थियो। मंगल बहादुर शाही नेतृत्वको सरकार गठन भएपछि पनि कंग्रेस सहित विभिन्न दलका सांसदले संसदमा स्वकीय सचिवको सुविधा निरन्तर उठाउँदै आएका थिए। कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले पनि संसदबाटै स्वकीय सचिवको सुविधा उपलब्ध गराउन सरकारलाई दबाव दिँदै आउनुभएको थियो। अन्य दलका सांसद समेत सुविधा पाउनुपर्ने पक्षमा थिए। हालका मुख्यमन्त्री मंगल बहादुर शाही यसअघि प्रतिपक्षमा हुँदा पनि सांसदलाई स्वकीय सचिवको सुविधा दिनुपर्ने पक्षमा हुनुहुन्थ्यो। सरकारको नेतृत्वमा पुगेपछि उहाँले सोही विषयमा निर्णय गर्नुभएको हो। 2082 भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय मार्फत सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। खारेज स्वकीय सुविधा कर्णालीमा पुनः शुरू शीर्षकको यो खबर हामीले लियौं नागरिक दैनिकबाट। खबर लेख्नु भएको हो वीरेन्द्रनगरबाट गोविन्द केसीले।
0: अब अन्तर्राष्ट्रिय खबरको पालो। चीन, रूस, भारत सहितका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले विश्वमा बढ्दो भूराजनीतिक तनाव, व्यापारिक अस्थिरता, ऊर्जा सुरक्षा, आतंकवाद र बहुपक्षीय संस्थाको सुधारका विषयमा साझा धारणा अघि सार्दै 18 ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। भारतको अध्यक्षतामा नयाँ दिल्लीमा 12 र 13 सेप्टेम्बरमा भएको सम्मेलनले नयाँ दिल्ली घोषणा पारित गर्दै विश्व व्यवस्थामा विकासशील तथा उदयमान अर्थतन्त्र भएका मुलुकको भूमिका बढाउनेमा एकताबद्ध भएका छन्। सम्मेलनको समापनसँगै ब्रिक्सको अध्यक्षता भारतबाट चीनमा हस्तान्तरण भएको छ। चीनले सन् 2027 अर्को शिखर सम्मेलन आयोजना गर्नेछ। दुई दिने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरियल रामाफोसा, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियातो इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी लगायत नेताहरू सहभागी हुनुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्सलाई विकासशील विश्वको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभावकारी बनाउने महत्वपूर्ण मञ्चका रूपमा प्रस्तुत गर्नुभयो भने उहाँले विश्व शासन प्रणालीमा रहेको विशेष अधिकारको संरचना अन्त्य गर्दै ग्लोबल साउथलाई नियम निर्माणमा समेत प्रभावकारी भूमिका दिनुपर्ने बताउनु भएको छ। यसैबीच ब्रिक्स नेताहरूले विश्व व्यापारमा बढ्दो एकपक्षीय कर तथा गैर भन्सार अवरोधप्रति चिन्ता व्यक्त गरेका छन्। घोषणापत्रमा यस्ता कदमले विश्व व्यापार प्रणालीलाई विकृत बनाउने र विकासशील अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै विश्व व्यापार संगठनका नियम अनुरूप बहुपक्षीय व्यापार प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड़ दिइएको छ। ब्रिक्सले अन्तर्राष्ट्रिय कानून विपरीत लगाइने एकपक्षीय आर्थिक तथा अन्य प्रतिबन्धको समेत विरोध गरेको छ।
1: अब खेल खबर। जापानको आइची र नागोयामा आगामी 19 सेप्टेम्बरदेखि 4 अक्टोबरसम्म 20 एसियाली खेलकुदको महाकुम्भ मेला आयोजना हुँदैछ। उद्घाटन सत्र 4 दिनपछि हुने भए पनि त्यसअघि नै समूहगतका बास्केटबल लगायत खेल शुरू भइसकेका छन्। यो महाकुम्भमा विभिन्न 45 देशबाट करिब 11,000 खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट समेत 21 खेलका लागि 211 जनाको टोली एसियाली खेलकुदमा सहभागी हुन जानेछ। प्रतियोगितामा सधैँ झै यसपटक पनि चीनकै वर्चस्व हुने अनुमान गरिएको छ। यता ओलम्पिकका स्वर्ण पदक जितेका वा हाल अन्तर्राष्ट्रिय वरियतामा वर्चस्व राखेका चर्चित खेलाडीहरू पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। उनीहरूलाई नै स्वर्ण पदकको दावेदारीका रूपमा हेरिएको छ। त्यस्तै पोखरा वरियर्सले इन्डोर सुपर लीग सिजन 2 उपाधि जितेको छ। काठमाडौँ स्थित भेलो सिटी एरिनामा सम्पन्न फाइनलमा पोखरा वरियर्सले फुटबल एम्पायरलाई 17 रनले पराजित गर्दै उपाधि जितेको हो। कुल 10 टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता 7 दिनसम्म सञ्चालन भएको थियो। प्रतियोगिताभर 49 खेल खेलिएका थिए। प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका अमित श्रेष्ठ प्लेयर अफ द फाइनल घोषित भए। यस्तै पोखराका आश्रय बस्नेत उत्कृष्ट ब्याटर, काठमाडौँका गौतम केसी उत्कृष्ट बलर तथा पोखराका हरिओम जोशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
0: अब सम्पादकीयको पालो। सुरुङको डिजाइन र मानव बस्तीको क्षेत्र परिवर्तन गर्ने कि शीर्षकको सम्पादकीय हामीले आजको कारोबार दैनिकबाट लिएका छौं। अहिले नेपालमा विभिन्न उद्देश्यका लागि सुरुङ निर्माण गर्ने क्रम तीव्र गतिमा बढ़िरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाड़ी भूभागका कारण जलविद्युत उत्पादन, यातायात सञ्चालन, खानेपानी र सिंचाईका लागि सुरुङ बन्न आवश्यक छ र विभिन्न स्थानमा यस्ता सुरुङ बनिरहेका छन्। अहिले नेपालमा जलविद्युत, खानेपानी, सिंचाई, ढल निकास, सड़क, रेलमार्ग, खानी र संग्रहालय जस्ता विविध प्रयोजनका लागि सुरुङ निर्माण भएका छन्। सबैभन्दा धेरै सुरुङ जलविद्युत क्षेत्रमा निर्माण भएका छन्। हालसम्म जलविद्युत सुरुङ 454 किलोमिटर निर्माण भइसकेको छ। यस्तै खानेपानी र सिंचाई बहुउद्देश्यीय सुरुङहरू क्रमशः 27 र 30 किलोमिटर बनेका छन्। आगामी दिनमा सड़क सुरुङ र रेलमार्ग सुरुङ निर्माण बढ्दै जानेछ। यसबीच भदौ 10 आएको विनाशकारी भुटेकोशी बाढीले जलविद्युत आयोजनाका सुरुङ सहितका संरचनामा व्यापक क्षति पुर्याएको छ। यस क्षेत्रका आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाका सुरुङहरू पुरिएका छन्। आयोजनाहरूमा काम गरेका बेला 81 बाढी भएकाले सयौं कामदार बेपत्ता बनेका छन्। केहीको मृत्यु भएको छ। भोटेकोशी बाढीले नदी बेसिनको माथिल्लो स्थानमा रहेका आयोजनालाई सुरुङ सहित पूर्ण रूपले बगाएको छ। अर्कातर्फ तल्लो क्षेत्रका आयोजनालाई पुरिएको छ। उदाहरणका लागि रसुवागढी, चिलिमे, लाङटाङ, रसुवा, भोटेकोशी र अपर त्रिशुली 1 संरचना बगाएको छ। तल्लो क्षेत्रमा रहेका अपर त्रिशुली 3A र B संरचना पुरिएका छन्। अधिकांश आयोजनाको हेडरेस्ट टनेल, सेटलिङ बेसिन क्याभर्न, पावर हाउस क्याभर्न, मुख्य पहुँच टनेल र अन्य टनेलहरू हिलो र ग्रेगरले भरिएका छन्। भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत आयोजनाका लागि निर्माण गरिने सुरुङमा व्यापक क्षति पुर्याएको छ। एउटा गम्भीर प्रश्न उठाएको छ, आगामी दिनमा सुरुङ निर्माणको मोडल कस्तो हुने? अहिलेकै ढाँचामा सुरुङ निर्माण गर्दै जाने हो भने कुनै पनि बेला भोटेकोशी नदीमा आउन सक्ने यस्तै विनाशकारी बाढीबाट सुरुङलाई कसरी जोगाउने? जोगाउन सकिँदैन भने सुरुङ निर्माणको ढाँचा फेरुन पर्ने आवश्यकता हो? यस्ता प्रश्नको जवाब भने पक्कै सजिलो छैन। तर पनि भदौ 10 यो घटनापछि जलविद्युत आयोजनाहरूको डिजाइन, संरचना, निर्माण स्थल र सञ्चालनका सम्बन्धमा अहिलेको नीतिमा पुनरावलोकन गर्नुपर्ने आवाज भने उठिरहेको छ।
1: तपाईँ यतिन्जेल पत्र पत्रिकाको संगालो सुन्दै हुनुहुन्थ्यो। पत्र पत्रिकाको संगालो आजलाई यति नै। रेडियो खबर पत्रिकामा बिहानी कुरा र अरू विभिन्न जानकारीहरू लिएर एकैछिनमा उपस्थित हुनेछौं।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाली रेडियो नेपाली आवाज
1: तपाईँ अहिले रेडियो सगरमाथामा रेडियो खबर पत्रिका सुन्दै हुनुहुन्छ। केही बेर अघि हामीले पत्र पत्रिकाको सङ्गालो प्रस्तुत गर्यौं, अब बेला भएको छ बिहानी कुराको। हरेक वर्ष भाद्र 29 गतिका दिन नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ। यो वर्ष दिवसको नारा बालापनको रक्षा भविष्यको सुरक्षा रहेको छ। यसै सन्दर्भमा आजको बिहानी कुरामा हामी नेपालमा बालबालिकाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या, बाल संरक्षणको अवस्था र बाल मैत्री वातावरण निर्माणका लागि भइरहेका प्रयासबारे कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्नका लागि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। चालिसेजी, यहाँलाई बिहानी कुरामा स्वागत छ।
2: नमस्कार,
1: धन्यवाद सर। हजुर, यसपालि बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नारासहित यो राष्ट्रिय बाल दिवसको नारा रहेको छ, खास यो नाराले दिन खोजेको सन्देश के हो?
2: यसमा अब बालबालिका बाल संरक्षणकै दृष्टिकोणले यो राखेको नारा हो। बाल संरक्षण प्रणालीलाई सुदृढ गर्नको लागि मन्त्रालयले यो वर्ष तय गरेको नारा हो र हामीले यस अनुसारै यस वर्षको बजेटमा समेत यो कार्यक्रम देशको विभिन्न स्थानीय तह 215 स्थानीय तहहरूमा रकम पठाएर पनि यो पठाएका छौँ वार्षिक बजेटबाट। त्यही अनुसार नारा तय गरिएको र बाल संरक्षण प्रणालीलाई सुदृढ गर्ने नै यसको मुख्य लक्ष्य हो।
1: यस वर्षको दिवस कसरी मनाइँदैछ, खास गरी बाढीले कतिको यो दिवसमा असर पारेको छ, यसबारेमा पनि बताइदिनुहोस् न।
2: यस वर्ष हाम्रो औपचारिक राष्ट्रिय स्तरको मन्त्रालयको कार्यक्रमको नै नहुने गरी मन्त्रालय निर्णय गरेको छ। औपचारिक कार्यक्रमहरू हामीले भदौ 29 गते भव्य रूपमा नै बनाउने भनेर राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरसभा हल पनि बुक गरिसकेको अवस्था थियो। तर भदौ 29 गतेको जुन भदौ 10 विनाशकारी बाढी आयो, त्यसपछि मन्त्रालयले अब यस्तो दुःखको बेला औपचारिक कार्यक्रम नगर्ने, मन्त्रालय स्तरमा नगर्ने भनेर निर्णय गर्यो। र नारा चाहिँ त स्वीकृत भएको थियो र नारा अनुसारको अरू सानातिना क्रियाकलापहरू चाहिँ गर्ने, बाल केन्द्रित क्रियाकलापहरू चाहिँ गर्ने तर औपचारिक राष्ट्रिय कार्यक्रम नगर्ने भनेर बालबालिका मिसिङ भइरहेको, बालबालिकालाई यो अवस्थामा अब राष्ट्र नै शोकमा रहेको बेला ठुलो औपचारिक समारोह नगर्ने भनेर निर्णय गर्यो। तर त्यो गर्दै गर्दा अरू बालबालिका केन्द्रित संरक्षणका कुराहरू र जुन बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरू पीडित भइरहनु भएको छ त्यसको सन्दर्भमा मन्त्रालयले विभिन्न रोकथामका क्रियाकलापहरू बालबालिका संरक्षणलाई गर्नुपर्ने पहलहरू गरिरहेको छ।
1: हजुर, बाल अधिकार सुनिश्चित गर्ने सवालमा नेपालको अवस्था के छ, हामी कहाँ छौँ?
2: बालबालिका अब देशमा अहिले 2078 जनगणना अनुसार करिब 34% बालबालिका छन्, 98 लाख प्लस बालबालिकाहरू छन् र उहाँहरूको लागि चाहिँ अब विभिन्न ऐन नियमदेखि नीतिहरू कार्यान्वयन गरिरहेको अवस्था छ भने बालबालिकालाई संरक्षण गर्नका लागि विभिन्न संयन्त्रहरू छन्। अब स्थानीय तहदेखि नै बालबालिकालाई संरक्षण गर्नका लागि स्थानीय बाल अधिकार समिति, स्थानीय तहको उपप्रमुख अथवा तोकियो कार्यपालिका सदस्यको संयन्त्रमा स्थानीय बाल अधिकार समिति र को व्यवस्था छ भने प्रत्येक स्थानीय तहमा बाल कल्याण अधिकारीको व्यवस्था गरेको छ बाल बालिका संरक्षण 2075 त्यो रहन्छ पनि उहाँले त्यहाँ बाल बालबालिका विषयहरू संरक्षणका कुराहरू चलिएको रहन्छ भने अर्कोतिर हामीले केन्द्रीय लेभलमै बाल हेल्पलाइन 10-9-8 जुन बालबालिका कुनै समस्या परेपछि बालबालिकाको विषयहरूलाई तत्काल रेस्पोन्स गर्नको लागि बाल हेल्पलाइन छ भने सडक बालबालिका लगायत मिसिङ भएका बालबालिका खोतलासको लागि चाहिँ नेपाल प्रहरीको सहयोग लिएर हामीले बालबालिका खोतलास केन्द्र सञ्चालन गरेर 104 हटलाइनबाट उहाँहरूको चाहिँ कुनै विषयमा समस्या परेपछि त्यसलाई उद्धार गर्ने त्यसको व्यवस्थापन गर्दै गरिरहेका छौँ भने विभिन्न बालगृहहरूमा पनि देशको 385 बालगृहमा 10,000 प्लस बालबालिकाहरू, अनाथ बालबालिकाहरू अथवा अभिभावक संरक्षण गर्न नसक्ने बालबालिकाहरूलाई पनि त्यो मार्फत नै व्यवस्थापन गरेका छौँ।
1: हजुर, बालबालिकाले पछिल्लो समय सबैभन्दा बढी भोगिरहेका समस्याहरू चाहिँ के हुन्?
2: अहिले अब हाम्रो अध्ययनमा हेर्दाखेरि उहाँले भोगिरहेको समस्या एउटा बाल विवाह प्रमुख रूपमा चाहिँ समस्या छ, बाल विवाहको एउटा जो समस्या देखिएको छ भने अर्को बाल श्रम, यो बाल श्रम पनि न्यूनीकरणको लागि पनि विभिन्न प्रयासहरू भयो, बाल श्रम निषेध तथा नियमित गर्ने 56 पनि संशोधनको क्रममा अहिले छ भने बाल विवाह लाई अन्त्यको लागि पनि बाल विवाहहरू अन्त्य संस्करण 2030 राष्ट्रले नै एसडिजीको गोल अनुसार नै राष्ट्रले 2030 बाल विवाह अन्त्य गर्नको लागि बाल विवाह मुक्त नेपाल 2030 गर्ने कार्यक्रम छ। त्यस अन्तर्गत नै एउटा विभिन्न कार्यक्रमहरू भइरहेका छन् भने मुख्य दुईवटा कुरामा बढी चाहिँ गरिएको छ। बाल हिंसाका कुराहरू, अर्को अहिले अहिले पछिल्लो समय प्रविधिको कारणले एआई लगायतको विभिन्न कारणले गर्दा बालबालिकाहरू यो डिजिटल हिंसामा पनि परिरहेको अवस्था छ भने त्यसबाट पनि उहाँहरूले चाहिँ अलिकति मुक्ति पाउन नसकिरहेको अवस्था छ। यी कुराहरूमा बढी अहिले फेस गरिरहेको अवस्था छ।
1: अब यहाँले भन्नुभयो डिजिटल प्रविधिले पनि उनीहरूलाई असर गरिरहेको छ, विशेष गरेर डिजिटल प्रविधि तथा विपदजन्य घटनाको कारणले बालबालिकाको क्षेत्रमा के कस्तो असर पारेको छ र यस्ता असर न्यूनीकरणका लागि कसरी काम भइराखेको छ?
2: हजुर, अब विपदमा त अब स्पेसिफिक कुनै अब जुन जुन प्रकरणमा अहिले बाढीकै कुरामा पनि बालबालिकाको संरक्षणका लागि उहाँहरूको चाहिँ अब स्क्रिनिङ गर्ने काम पनि अहिले भइरहेको छ। विभिन्न होल्डिङ सेन्टरहरूमा अहिले बालबालिकाहरू जहाँ रहनुभएको छ र स्वर्णुवाकोट धादिङमा उहाँहरूलाई स्क्रिनिङ गरेर त्यहाँबाट उहाँहरूको अवस्था पहिचान गरेर दुवै अभिभावक गुमाएका अभिभावक नभएका बालबालिकालाई अस्थायी संरक्षण केन्द्रमा राखेर व्यवस्थापन गर्ने तयारी पनि भएको छ भने अर्कोतिर परिवारहरू बिछोडिएका परिवार एकातिर आफू एकातिर भएर त्यसरी पीडित भएका बालबालिकालाई पारिवारिक पुनर्मिलनको पनि प्रयास भइरहेको छ। अहिले सम्भव भएसम्म उहाँहरूको नजिकको नातेदारसँग पुनर्मिलन गराउने र उहाँहरूसँग दिने काम पनि भइरहेको छ भने अर्को जुन हिंसाको कुरामा अब यस्तो कुनै पनि विपदमा अर्थात् कुनै पनि ठुलो घटनाक्रमहरू हुँदाखेरि सबभन्दा पहिला बालबालिका प्रभावित हुने कुनै द्वन्द्वमा विपदमा त्यसमा बालबालिका एउटा संवेदनशील समूह भएको भएर उहाँहरूको संरक्षणको लागि अहिले पनि अब मन्त्रालयले एउटा प्रोटेक्सन क्लस्टर विभिन्न क्लस्टरमा काम गरिरहेको छ। त्यसमा प्रोटेक्सन क्लस्टर भन्ने एउटा क्लस्टरमा हाम्रो मन्त्रालयले पनि यसमा महिला बालबालिका मन्त्रालय पनि लिड गरिरहेको छ। त्यसमा पनि चाइल्ड प्रोटेक्सन ग्रुप वर्किङ ग्रुप बनाएर बालबालिकालाई कसरी चाहिँ संरक्षण गर्न सकिन्छ भने एउटा, अर्को त्यस अन्तर्गत चाहिँ अब बालबालिकासँगै मानव बेचबिखनमा पनि बालबालिकाको बेचबिखन त्योतिर पनि एउटा सक्रिय हुने र त्यतातिर पनि हुनसक्ने एउटा सम्भावनालाई आकलन गरेर त्यो पनि निगरानी कडाई गरेर नेपाल प्रहरीसँगको सहकार्यमा त्यो विषयमा पनि सचेत रहेर बालबालिका यसो बेलामा कतै अर्को बालबालिको दुरुपयोग नहोस् अथवा संरक्षण गर्ने नाममा बालबालिकाको हिंसा नहोस् भन्ने हिसाबको कुरा भइरहेको छ। र अब केही समय अगाडि केही अभियन्ताहरू केही व्यक्तिहरूले पनि हामी बालबालिका राख्छौँ आफू पाल्छौँ भन्ने यस्ता कुराहरू यो कानुनसँग कुनै प्रक्रिया नपुर्याइकन हामी संरक्षण गर्छौँ भन्ने यस्ता कुराहरूमा पनि मन्त्रालयले कडाइका साथ त्यसमा चाहिँ मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषदले त्यसमा चाहिँ विज्ञप्ति प्रकाशन गर्नेदेखि लिएर सबै स्थानीय तहसँग प्रशासनसँग समन्वय गरेर त्यसरी चाहिँ व्यक्तिगत रूपमा चाहिँ बालबालिका संरक्षण गर्न पाइदिएर अर्को बालबालिका र कानुन रूपमा प्रक्रिया पुर्याएर बाल कल्याण अधिकारीको सिफारिसमा स्थानीय तहको सिफारिसमा त्यो बालबालिकालाई कहाँ उचित व्यवस्था हुन्छ उसको बेस्ट इन्ट्रेस्ट हुन्छ सर्वोत्तम हित बालबालिका कसरी हुन्छ त्योतिर चाहिँ ध्यान दिएर समग्र प्रणालीबाट सिस्टमबाट नै उसलाई कुनै ठाउँ व्यवस्थित गर्ने गरी मात्रै गर्न मिल्छ भन्ने क्रममा अहिले हामी यो बाढी आएपछिको अवस्थामा पनि त्यो समस्या फेस गरिरहेका छौँ र कतिपयले अरू भावनामा बगेर पनि हामी अरूको बालबालिका संरक्षण गर्छौँ भन्ने कुराहरू अहिलेको कानुनमा व्यवस्था नभएका कुराहरू पनि उहाँहरूको राखिरहेको सन्दर्भमा हामीले यसलाई कानुनमै भएका प्रावधान अनुसार नै बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरेका छौँ।
1: हस्, धेरै धेरै धन्यवाद छ यहाँलाई महत्त्वपूर्ण विषयमा कुराकानी र समयका लागि।
2: हस्, धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। आज राष्ट्रिय बाल दिवस, नेपालमा बाल अधिकारको अवस्था र उनीहरूका अधिकार संरक्षण गर्न भइरहेका प्रयासबारे हामीसँग कुराकानी गर्नुहुँदै।
3: बिहानी कुरापछि अब रेडियो सगरमाथामा आज सोमबार प्रसारण हुने कार्यक्रमहरूको जानकारी। 7 रेडियो कुराकानी। रेडियो कुराकानीमा आज तपाईँ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीलाई सुन्न सक्नुहुन्छ। 7:15 कृषि र समृद्धिका कुरा अन्तर्गत पूर्व सचिव योगेन्द्र कुमार कार्कीलाई सुन्न सक्नुहुन्छ। 7:30 महिलासँग रोटरी। 8 उहिले बाजेका पाला कार्यक्रमको पुनः प्रसारण। 9:45 हालचाल। 9 मिरमिरे भाका कार्यक्रममा गीतहरू। 10 कार्यक्रम युवा संगीत। 11 नेपाल भाषाको कार्यक्रम मुनाश। 12:15 हालचाल। 12 2 कार्यक्रम खुला मञ्च सुन्न सक्नुहुन्छ। 3 लोक तथा दोहोरी गीत सुन्न सक्नुहुन्छ। 4 कार्यक्रम संगीत वाटिकामा विभिन्न भाषाभाषीका गीतहरू। यसै गरी अपरान्ह 5:45, बेलुका 7:15 र राति 10 हालचालका नियमित बुलेटिनहरू सुन्न सक्नुहुन्छ। 6:00 केही बालगीत। 8:00 आजका कुरा। 9:00 बीबीसी नेपाली सेवा सुन्न सक्नुहुन्छ र 9:00 रेडियो कुराकानीको पुनः प्रसारण सुन्न सक्नुहुन्छ।
1: अब सुन चाँदीको दर भाउ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुन प्रतितोलाको मूल्य आज 3,02,200 रुपियाँ रहेको छ भने चाँदी प्रतितोलाको मूल्य 4,660 रुपियाँ रहेको छ।
3: अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा आज बिहान 6:30 बजेको तापक्रम 20 डिग्री सेल्सियस पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:42 बजेर काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:15 अस्ताउनेछ। आज उपत्यकाको मौसम साधारणतया बदली रहे मध्यमसम्मको को सम्भावना रहेको विभागले जनाएको छ।
1: यिनै जानकारीसँगै हामी रेडियो खबर पत्रिकाको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: रसुवा सडक सञ्जालसँग जोडिँदै चिलिमे जलविद्युत आयोजनामा उद्धार प्रयास जारी।
1: आज हरितालीका तेज पछिल्ला वर्षहरूमा बढ्दै गएको तडक भडक प्रति संस्कृतिविद चिन्तित।
3: नेपाली कंग्रेसमा त्रिपक्षीय शक्ति संघर्ष, दुवै महाधिवेशनमा खड्का र कोइराला सहभागी नहुने।
1: नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै ब्रिक्स शिखर सम्मेलन सम्पन्न, अमेरिकाको एकपक्षीय कर र आर्थिक प्रतिबन्ध प्रति आपत्ति।
3: र जापानमा विश्व एसियाली खेलकुद महाकुम्भ मेला आयोजना हुँदै 11,000 खेलाडीले प्रतिस्पर्धा गर्ने।
1: हवस् त, आजको लागि रेडियो खबर पत्रिकाको समय यही सकिएको छ। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म गोपाल जङ थापा
3: र म दिपाल झा बिदा हुन्छौ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला।
1: नमस्कार, नमस्कार।

0: हाम्रो पन, हाम्रो गौरव। नेपाली रेडियो, नेपाली आवाज।
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज। तपाईँले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अहिले भने दैनिक बिहानी प्रस्तुति रेडियो कुराकानीको पालो भएको छ। रेडियो कुराकानीमा अब सुनौ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीलाई।
2: आदरणीय श्रोताहरू नमस्कार, म डाक्टर प्रकाश राज रेग्मी यो सोमबारको बिहानी सदा झै तपाईँहरूको सामु उपस्थित भएको छु स्वास्थ्य सम्बन्धी कुराकानी गर्न। श्रोताहरू, आज म तपाईँहरूसँग यो अलिकति सामाजिक सञ्जालमा भएका स्वास्थ्यका केही कुराहरू म गर्न गइराखेको छु। अब हिजोआज यो इन्टरनेटको जमाना छ, सबैको हातमा मोबाइल छ, सबैसँग वाइफाईको कनेक्टिभिटी छ, डेटा छ। हामी यस मार्फतबाट दुनियाँको सबै कुरासँग जोडिन सक्छौँ। दुनियाँमा भएका लाखौँ करोडौँ इन्फर्मेसनहरू, जानकारीहरू हामीले हासिल गर्न सक्छौँ। अब अहिले झन् यो च्याट जिपिटी जस्ता एआईका एपहरू आइसकेपछि त अब जानकारी त झन् कति बढ्यो कति बढ्यो। अब त्यही च्याट जिपिटी एउटाले 1 करोडभन्दा बढी किताब पढेको हुन्छ रे, अब भनेपछि 1 करोड किताब पढेको नलेज त्यहाँ हुन्छ। भनेपछि अब तपाईँलाई के जानकारी चाहियो, सट्ट सोध्यो सट्ट पायो। कति अब यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। अब हिजोआज किताबको पनि कुनै मतलब छैन, अब कसैकोसँग जानकारी माग्नु पनि आवश्यक छैन, सट्ट सोध्यो पायो। नेटमा त्यति धेरै कुराहरू छन्। अब यो बाहेक पनि अब प्रत्येक व्यक्तिहरूले, हिजोआज धेरै मान्छेहरूले आफ्नो पेज खोल्नु भएको छ, आफ्नो युट्युब बनाउनु भएको छ, र त्यस मार्फतबाट विभिन्न जानकारीमूलक कुराहरू चाहिँ प्रसारण गरिरहेको अवस्था छ। र चाहिँ अब हिजोआज त यो अलिकति फेसन पनि भइसक्यो। अब टिकटक भयो, रिल भयो, अब फेसबुकै भयो, अब यिनीहरूमा चाहिँ अब कुनै जानकारी हालेर आफ्नो चाहिँ अब जानकारीमूलक प्रस्तुति त्यहाँ राखिदिएपछि अब दुनियाँले देख्छ, आफू अलिकति प्रख्यात पनि भइन्छ, मान्छेले दुनियाँले चिन्छन्। त्यसैले आफू समाजमा चिनिनको लागि पनि एउटा न एउटा मेटेरियल अब यो सामाजिक सञ्जालमा अपलोड गर्ने हो, त्यो चाहिँ चलन आइसक्यो। यो त फेसनै पनि भइसक्यो। कतिपय मान्छेहरू अब मैले चिनिराखेको छु, उहाँहरूले आफै भन्नुहुन्छ यो त नसही भइसक्यो। एक दिन फेसबुकमा अथवा टिकटकमा मेसेजहरू अपलोड गरेन भने त यो भातै नखा जस्तो हुन्छ। त्यस्तो खालको नसा तल ताकि एउटा न एउटा केही न केही कुरो राख्दै पर्ने, अपलोड गर्नै पर्ने, त्यस्तो समय आइसकेको छ अहिले अवस्था। त्यसैले मानिसहरूले के त भन्दाखेरि अलिकति अब त्यो इन्फर्मेसन राख्ने क्रममा जति इन्फर्मेसनहरू त्यहाँ राखिन्छ ती सबै कुरो एकदमै सही हुन्छन् भन्ने पनि छैन। र कतिपय एकदमै प्रख्यात व्यक्तिहरूले पनि अब यस्ता खालका इन्फर्मेसनहरू अब जसले चाहिँ एकदमै सिस्टमेटिक किसिमले चलाइरहनु भएका छ आफ्नो युट्युबहरू, त्यसमा अलिकति आफ्नो विषयभन्दा बाहिर गएर आफ्नै विषयमा आफ्नो विज्ञतामा कुरा गर्नु त ठिकै छ। अब जानकारीमूलक सन्देश राख्ने सिलसिलामा आफ्नो विज्ञताभन्दा बाहिर गएर जानकारीहरू राखिदिँदाखेरि अब त्यसले चाहिँ अब गलत मेसेज जान सक्छ। अब हाम्रो त के छ त चलन भन्दाखेरि हामीले अब जे अब सामाजिक सञ्जालमा आउँछ ती जानकारीहरू हेरेर हामीले आफ्नो धारणा बनाउँछौँ। धेरैले त्यो धारणा त त्यसरी नै बनाउनुहुन्छ, ऊ त्यहाँ त मैले त सामाजिक सञ्जालमा यस्तो कुरो पो देखेँ, यस्तो कुरो पो भनेछ। अब डायबिटिसको उपचारको कुरा, अब के त भन्दाखेरि प्याजलाई उसिनेर त्यसको रसलाई रसमा अब अलिकति कागती मिसाएर त्यो दिनदिनै पिउनु डायबिटिस ठिक हुन्छ, अथवा चाहिँ अब कुर्सीमा बसेर खुट्टालाई आफू बसेको दिनभरि बस्दाखेरि चाहिँ खुट्टाको मसाज गरिरहनु, खुट्टालाई हल्लाइरहनु, खुट्टाको मसललाई उ गऱ्यो भने तपाईँको ब्लड सुगर ठिक हुन्छ। यो मैले खालि उदाहरणको लागि मात्रै भने, यस्ता कुराहरू थुप्रै छन्। अब कतिपयले फाइदा पनि गर्ला, केही फाइदा गर्ला, ठिक छ। अब तर के त भन्दाखेरि, जुन किसिमले त्यहाँ प्रस्तुति हुन्छ त्यो रोचक मान्छेहरूको ध्यानलाई आकर्षित गर्न, अब त्यसपछि आकर्षित भइसकेपछि चाहिँ आफ्नो फलोवर बढाउन हो, त्यसको लागि पनि कैयौँ कुराहरू हुन्छ नि सामाजिक सञ्जालमा। फलोवर बढाउनको लागि के मात्रै गरिँदैन, धेरै कुरा गरिन्छ मान्छेलाई आकर्षित गर्नलाई। त्यसैले हामीहरू कतिपय कुरामा चाहिँ सतर्क पनि हुनुपर्छ। मैले यहाँ प्रसङ्ग अहिले यो किन उठाइरहेको छु भन्दाखेरि, यो अहिले म पनि अब हेर्छु है, मैले पनि हेर्छु, हेर्दै जाँदा अब कुनै एउटा मान्छेको, अब एउटा व्यक्तिको जानकारी त्यो हेऱ्यो, उसको पेज हेऱ्यो, मन पर्यो, एकचोटि सुन्यो, दुईचोटि सुन्यो भने त अब के गर्छ त भन्दाखेरि, त्यो एआईले बराबर उसैको चाहिँ दिइरहन्छ, खोल्यो कि मोबाइल खोल्यो कि वाइफाईमा कनेक्ट भयो कि, उसकै कुरो आइरहन्छ। मैले अब केही समय चाहिँ यो हाम्रो प्राकृतिक चिकित्सक एकजना हुनुहुन्छ, एकदम प्रख्यात हुनुहुन्छ, डाक्टर विश्वरूप चौधरी भन्ने, उहाँका केही एक दुईवटा कुराहरू हेरेका थिएँ। पहिला एउटा हेर्दाखेरि चाहिँ अब के भन्छ, उहाँले एउटा यस्तो कुरो त्यहाँ गर्नुभयो कि यो अहिले COVID-19 बारेमा, COVID-19 बारेमा अमेरिकाको डाक्टर फाउची जो चाहिँ त्यहाँको रोग सम्बन्धी विशेषज्ञ हो, अब यो डाक्टर फाउची धेरै त्यो बेला चर्चामा आउनु भएको व्यक्ति हो। अब उहाँ र उहाँको एडभाइजर दुईजनालाई चाहिँ अहिले कोर्टले यो कोरोना महामारीको समयमा यो गलत सूचना प्रवाह गरेको, हुँदै नभएको यो कोरोनाको महामारी, कोरोनाको समस्यालाई अब यो यसलाई चाहिँ यसलाई विश्वव्यापी रूपमै, अब यो कोरोनाको जुन महामारी भयो, त्यत्रो हामीले लकडाउन, त्यत्रो मृत्यु, त्यत्रो क्षति कोरोनाले गर्दा 4-5 वर्षसम्म बिहोर्नु पर्यो, अब त्यसको बारेमा चाहिँ यो सम्पूर्ण दोष चाहिँ ती अमेरिकाका दुईजना वैज्ञानिक हो, तिनीहरूको कारणले गर्दाखेरि, तिनीहरूको गलत सूचनाको प्रभावले पूर्वाहले गर्दाखेरि त्यो भएको, उनीहरूलाई चाहिँ कोर्टले चाहिँ सजाय दियो र चाहिँ उनीहरूले पनि आफ्नो यो के भन्छ अपराधलाई चाहिँ स्वीकार गरिसके भन्ने खालको मेसेज उहाँले त्यहाँ दिनुभएको छ एउटा उहाँको प्रस्तुतिमा। र के देखिन्छ भन्दाखेरि, कोरोना भन्ने कुरो त्यो थिँदै थिएन, उनै व्यक्तिहरूले चाहिँ त्यसलाई सिर्जना गरे, तिनै व्यक्तिहरूको हौवाको कारणले गर्दाखेरि दुनियाँले दुःख पायो भन्ने खालको कुरो छ। वास्तवमा ती कुरालाई पनि गहिरिएर हेर्दाखेरि त्यसो होइन, त्यो चाहिँ एकदमै मानिसहरूलाई भ्रम छर्ने किसिमको कुरा छ। अब त्यो घटना त्यहाँ अलिकति सजाय त पाएको, तर चाहिँ इन्फर्मेसन लुकाएको विषयमा उहाँहरूलाई त्यो सजाय दिइएको हो। इन्फर्मेसन त्यहाँ जुन जानकारी कोरोनाको सम्बन्धमा कतिपय डेटाहरू लुकाएको भन्ने कुरा चाहिँ हो, तर चाहिँ यो कोरोनाको समस्यै थिएन, हुँदै नभएको समस्या यो भ्याक्सिन बिकाउनको लागि, यो टेस्टहरू बढी गराउनको लागि अब कुनै व्यवसायीहरूले चाहिँ यो गरेको भन्ने खालको कुरामा चाहिँ खासै त्यो हो जस्तो मलाई लाग्दैन। त्यस्तै अर्को विवाद, यो त मैले खालि एउटा यो प्रसङ्ग आएको हुनाले मैले यो कुरो राखेँ। अब यो मुख्य कुरा के त भन्दा, उहाँले चाहिँ एउटा अति नै आपत्तिजनक प्रस्तुति गर्नुभएको छ। अब उहाँ त कति राम्रा कुराहरू पनि छन् नि, प्राकृतिक कुराहरू गर्नुहुन्छ, यो खाऊ खाऊ, यो खाऊ, यो नखाऊ, यति बेला खाऊ, यस्तो खाऊ, त्यसले स्वास्थ्यलाई एकदमै फाइदा गर्छ, कतिपय रोगहरूलाई निको पारेर त्यसले मद्दत गर्छ, स्वस्थ रहन मद्दत गर्छ, कुनै ऊ छैन। तर उहाँ आफ्नो प्राकृतिक चिकित्सक भएर आफ्नो विषयभन्दा बाहिर गएर एन्जियोग्राफी र एन्जियोप्लास्टीको बारेमा उहाँको प्रस्तुति छ। अब त्यसमा के उहाँले भन्नुभएको छ त भन्दाखेरि, यो एन्जियोग्राफी भन्ने टेस्ट चाहिँ गराउनु हुँदैन। यो गरायो भने के हुन्छ भने, एन्जियोग्राफी गर्दाखेरि चाहिँ यो नसाबाट तार चिराइन्छ, अनि यो तार चिराएर मुटुसँग पुर्याइन्छ, अनि यो तार चिराउने सिलसिलामा रक्त नलीहरूको भित्तामा जमेका केही अब प्लागहरू भनेर भनिन्छ, जमेका फोहोरहरू त्यो चाहिँ त्यो तारले चाहिँ अब घोचेर चाहिँ त्यो चाहिँ रक्त प्रवाहमा आउँछ, र त्यो चाहिँ अनि रक्त प्रवाहमा आएपछि दिमागमा, मुटुमा, आँखामा, किडनीमा कता कता गएर चाहिँ त्यो अड्किएर चाहिँ त्यसले गर्दा स्ट्रोक, हार्ट एट्याक, किडनी फेलियर जस्ता कुराहरू यो एन्जियोग्राफी भन्ने टेस्ट गर्दाखेरि यो हुनसक्छ, त्यसरी यो एन्जियोग्राफीहरू अब डाक्टरले गराउ भन्छन् गर्नुहुन्न भन्ने खालको, त्यस्तो विवादास्पद खालको उहाँले उहाँको एउटा प्रस्तुति छ। र चाहिँ के पनि भनिएको छ त भन्दाखेरि, झन् यो एन्जियोप्लास्टी मुटुको रक्त नली बन्द भएको अवस्थामा यो एन्जियोप्लास्टीहरू जुन यो त झन् गर्नै हुन्न, यो त आवश्यकै छैन। यो एन्जियोप्लास्टी मुटुको नसा बन्द भएपछि त शरीरले आफ्नो बाइपास आफै गराउँछ, कहीँ बन्द भयो भने त्यो रगत अलिकति अर्कोतिरबाट त्यो गइहाल्छ, जानको लागि शरीरले प्रयास गर्छ अब र जान्छ अन्तत गत्ता। त्यसैले चाहिँ यो एन्जियोप्लास्टी बन्द भइसकेको नसालाई खोल्ने खालको जुन प्रोसिड्युर छ, जसलाई एन्जियोप्लास्टी भनेर भनिन्छ, अब त्यो चाहिँ गर्नु आवश्यक छैन भन्ने खालको एकदमै यो विवादास्पद जानकारीमूलक त्यहाँ सन्देश त्यसमा छ। अब यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि, जसले यो हेर्नुहुन्छ ओहो हो रहेछ त, यो डाक्टरहरू सब ठग रहेछ, यो मेडिकल साइन्सै कस्तो गलत रहेछ, यो त उहाँले अझ मिठो शैलीमा प्रस्तुतिमा फेरि मिठो बोली पनि उहाँको राम्रो छ। अब त्यसो हुँदाखेरि के हुन्छ भने, जसले त्यो प्रस्तुति हेर्नुहुन्छ उहाँमा एउटा गलत प्रकारको धारणा, नकारात्मक धारणा आउँछ कि यो एन्जियोग्राफीप्रति, एन्जियोप्लास्टीप्रति वास्तवमा यो विज्ञानको कति ठुलो आविष्कार हो एन्जियोग्राफी र एन्जियोप्लास्टी। अब यो यो यो आजको दिनसम्म आइपुग्नको लागि 40-50 वर्ष अगाडिदेखि वैज्ञानिकहरूले मेहनत गर्नुभएको छ, अनुसन्धानहरू कैयौँ भएको छन्। यो एन्जियोग्राफीको सेफ्टीका कुराहरू, कम्प्लिकेसनका कुराहरू, यसका फाइदाका कुराहरू, कैयौँ कुराहरू ट्रायलहरू भएर यी कुरा आएका कुराहरू छन्। त्यस्तै अब यो भएको सबैलाई, जसलाई पायो त्यसलाई एन्जियोग्राफी गर्ने, जसलाई पायो त्यसलाई एन्जियोप्लास्टी गर्ने, त्यो पनि त पक्कै पनि होइन। त्यसका इन्डिकेसन्सहरू छन्, अब कुन अवस्थामा गर्ने, कुन अवस्थामा नगर्ने, कुन बिरामीलाई फाइदा छ, कुन बिरामीलाई फाइदा छैन, अब यसका कुराहरू, यी सबै कुरा हुँदाको बावजुद पनि अब यसरी चाहिँ एउटा अल्पज्ञानलाई चाहिँ एकदमै ठुलो फोरममा यसरी गलत तरिकाले प्रस्तुत गर्दाखेरि यसले चाहिँ अब यो गलत अवधारणा बनाउनको लागि यसले मद्दत गर्छ। त्यसैले मैले यहाँहरूलाई किन आज यो कुरो राख्न खोजेको भने, सामाजिक सञ्जालमा हामीले अब यो हेर्दाखेरि, त्यहाँ भएका मेटेरियलहरूलाई हामीले सुन्दा हेर्दा बुझ्दाखेरि चाहिँ अब ठ्याक्कै यो विज्ञ, जुन विषयको विज्ञ हो त्यो विज्ञका कुराहरू चाहिँ अलिकति बढी हामीले अब विश्वास गर्नुपर्छ। आफ्नो विषयभन्दा बाहिर कसैले बोलेको छ, विवादास्पद कुराहरू छ भने चाहिँ त्यसलाई चाहिँ तुरुन्तै त्यसबाट चाहिँ धारणा बनाइहाल्नु हुँदैन भन्ने कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। हुन त अब सामाजिक सञ्जालको कुरा गर्दाखेरि अब धेरै कुराहरू छन्, अब एउटाले पनि विज्ञकै कुरा गर्दा पनि एउटाले एउटा कुरा गरे हुन्छ, अर्कोले अर्को कुरा गरे हुन्छ, अब कसको कुरो पत्याउने भन्ने कुरा आउँछ। त्यसैले चाहिँ त्यो समयमा चाहिँ स्वविवेकको पनि कुरा आउँछ। त्यसैले चाहिँ मैले खालि आज एउटा यो यहाँलाई मैले आफूले नै त्यो देखेर सुनेर त्यसमा चाहिँ ओहो यो त धेरै नै गलत मेसेज पो गइराखेको रहेछ भन्ने मलाई लागेर मैले तपाईँहरू समक्ष आज यो विषयलाई मैले यहाँ प्रस्तुत गरेको छु। हस्त, यो समय सकिसकेको छ, अब आजलाई यति, अर्को सोमबार फेरि अर्को विषय लिएर म तपाईँहरूको सामु उपस्थित हुनेछु। म डाक्टर प्रकाश राज रेग्मीलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवार प्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी बहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
2: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
3: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
4: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको साथी।
2: यसका लागि के गर्नुपर्छ?
3: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
4: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 सम्पर्क गर्न सक्नुहुन्छ।
3: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
5: हाम्रो पन, हाम्रो गौरव,
6: नेपाली रेडियो, नेपाली आवाज,
5: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
7: तपाईँ अहिले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अब सुनौ कृषि र समृद्धि सम्बन्धी रेडियो कुराकानीमा पूर्व सचिव एवं वरिष्ठ कृषि अर्थशास्त्री डाक्टर योगेन्द्र कुमार कार्कीलाई।
8: नमस्कार आदरणीय कृषि प्रेमी आमा बुवा, दिदीबहिनी तथा दाजुभाइ, गत हप्ता जस्तै आज म फेरि रेडियो सगरमाथा मार्फत कृषि र समृद्धि कार्यक्रममा कृषिमा जलवायु परिवर्तन अर्थात् क्लाइमेट चेन्जको के कस्तो असर छ र त्यो क्लाइमेट चेन्जको असरलाई न्यूनीकरण गर्नलाई के कस्तो चाहिँ प्रयासहरू गर्नु आवश्यकता छ त्यो विषयमा चाहिँ यहाँहरू समस्या चाहिँ आज म छलफल गर्दैछु। यहाँहरू समस्या चाहिँ पस्किने जमर्को गरिरहेको छु। जसले गर्दाखेरि हामी साधारणतया क्लाइमेट चेन्जको कुराहरू गरिरहँदाखेरि हामीले बुझ्ने भनेको तापक्रमको कुराहरू हुन्छ, हावाको कुराहरू हुन्छ, पानीको वेगहरूको कुराहरू हुन्छ, अर्थात् हाम्रो भाषामा तापक्रम बढ्यो कि, हावा घुडी चाहिँ आयो कि, अर्थात् भेल वर्षा पानी बढ्यो कि, यस्ता कुराहरूलाई हामीले चाहिँ बुझ्छौँ भनेदेखि के छ भनेर चाहिँ यसलाई चाहिँ मापन गर्ने कुराहरूलाई चाहिँ हामी क्लाइमेट चेन्जबाट चाहिँ हामी मापन गर्न सक्छौँ भने यसलाई जलवायुको अवस्थामा कुनै समयमा आउने परिवर्तनलाई पनि क्लाइमेट चेन्ज भनेर बुझ्न हामी सक्छौँ। यसरी हामी बुझ्न सक्छौँ क्लाइमेट चेन्जलाई भनेदेखि खास गरी क्लाइमेट चेन्जले परिवर्तनका कारण र कसरी क्लाइमेट चेन्जहरू भइ हुन्छन् त भन्ने कुरा चाहिँ दुईवटा कुराहरू छन्। एउटा त प्राकृतिक दृष्टिकोणले, प्राकृतिकले नै नेचुरल भन्छौँ हामी, अर्को चाहिँ हामीबाट सिर्जित अथवा मानवबाट सिर्जित म्यान मेड क्लाइमेट चेन्ज। यो कुरा हामीले प्राकृतिक कुरामा चाहिँ कसरी हुन्छ भन्दाखेरि हाम्रो वायुमण्डलको कारणहरूले गर्दाखेरि, महासागरको कारणहरूले गर्दाखेरि, जमिन सूर्यको कारणहरू गर्दाखेरि, यी सबैको मिश्रित चाहिँ बाट हुने जान्छ क्लाइमेट चेन्जहरू। जस्तै चाहिँ हामीले उदाहरणको लागि हामीले लिन सक्छौँ ज्वालामुखी विस्फोटन भएर चाहिँ हाम्रो क्लाइमेटमा चाहिँ हाम्रो चाहिँ असर परिरहेको हुन सक्छौँ। त्यसै गरी चाहिँ हाम्रो चाहिँ यो खास गरी चाहिँ टेम्परेचर भन्नाले चाहिँ हामीले चाहिँ सूर्यको कारणबाट चाहिँ हाम्रो चाहिँ क्लाइमेट चेन्जहरू हुनसक्छ। सामुद्रिक चाहिँ ज्वारभाटबाट चाहिँ हाम्रो क्लाइमेट चेन्जहरू भइरहेको हुनसक्छ, हिम पहिरोहरूको कारणबाट। प्राकृतिक हरित गृह भन्छौँ नि हामी, ग्यास भन्छौँ, जस्तै ग्रिन हाउस ग्यासेसहरूबाट हुन चाहिँ क्लाइमेटमा चाहिँ असर परिरहेको हुन्छ, चेन्जहरू भइरहेको हुन्छ। अन्य विभिन्न पानी बाढी पहिरोहरू विभिन्न कारणबाट चाहिँ खास गरी प्राकृतिक दृष्टिकोणबाट चाहिँ क्लाइमेटमा चाहिँ परिवर्तनहरू ल्याइरहेका छौँ। यसमा खास गरी प्राकृतिक भन्दा म्यानमेडको कारणले अर्थात् हामीले सिर्जना गरेकोबाट चाहिँ थुप्रै किसिमले चाहिँ क्लाइमेट चाहिँ चेन्जहरू भइरहेको छ। नजानी नजानी जस्तै हामी चाहिँ विभिन्न औद्योगिकरणहरू उद्योगहरू विभिन्न राखेको कारणहरूले गर्दाखेरि विभिन्न हामीले कल कारखानाहरू स्थापना गरेको कारणहरूले गर्दाखेरि अर्थात् चाहिँ हाम्रा स्वादी साधनहरू बढ्दै गरेको त्यसको धुवाको कारणहरूले गर्दाखेरि जग्गाहरूको चाहिँ हामी चाहिँ खण्डीकरणहरू गर्दै जाँदाको कारणहरूले हुन सक्ला अर्थात् नयाँ सडकहरू निर्माण गर्दै जाँदाको कारणहरूले गर्दाखेरि अर्थात् हामी विभिन्न ठाउँमा बिजुलीहरूको विस्तार गर्दै जाँदाको कारणहरूले खास गरी चाहिँ क्लाइमेट चेन्जमा असर चाहिँ हाम्रो परिरहेको खेती प्रणालीमा भन्दाखेरि सहरीकरणको कारणहरूले गर्दा पनि हाम्रो बसाइ सडकको कारणले गाउँभर बस्तीबाट चाहिँ हामी तराईमा तराईबाट सहरी क्षेत्रमा हामी आइरहेको छौँ। अरू थुप्रै छन् जस्तै इँटाभट्टाहरूको कारणहरूले विभिन्न कल कारखानाको कारणहरूले यी विभिन्न किसिमले चाहिँ हामीले चाहिँ यी चाहिँ हामीले चाहिँ हामीले चाहिँ मानव सृजित चाहिँ क्लाइमेट चेन्जका कारणहरू हुन्। अझ चाहिँ अहिले त भन्नुपर्दाखेरि चाहिँ हामी चाहिँ विभिन्न किसिमको चाहिँ एउटा बमहरूको कुराहरू छ, गोलीहरूको बारुदहरूको कुराहरू छ, यी सबैले चाहिँ क्लाइमेट चेन्जमा चाहिँ मोरलेस यसले असर गरिरहेको छ। यसलाई चाहिँ हामीले चाहिँ हामीलाई चाहिँ यसले चाहिँ हामीलाई चाहिँ हाम्रो हावापानीमा बनोटमा चाहिँ यसले असर गरिरहेको छ। अब यो असर त गर्दछ। अब आज हामी चाहिँ अलिकति विस्तृत रूपमा चाहिँ कृषि क्षेत्रमा क्लाइमेट चेन्जको कारणले चाहिँ कृषि क्षेत्रमा के कस्ता असरहरू पर्न सक्छन् भन्ने विषयवस्तुमा चाहिँ अलिकति हामी बढी फोकस गरेर चाहिँ यहाँहरू समक्ष चाहिँ मैले चाहिँ पस्किने चमर्को गरिरहेको छु, यहाँहरू समक्ष राख्ने चमर्को गरिरहेको छु। हामीहरूको अर्थात् विश्वमा हेर्दै जाँदाखेरि चाहिँ अर्थात् नेपालको परिप्रेक्ष्यमा हेरौँ भने नि सन् 1950 नै तापक्रम चाहिँ बढ्दो क्रममा रहेको छ हाम्रो चाहिँ देखिन्छ पाइन्छ। हामीले 1980 दशकमा चाहिँ 14% घाराहारीमा थियो भने 90 दशकमा पुग्दाखेरि हामीले चाहिँ 20% त्यसै गरी क्रमशः रूपमा 2000 दशकमा 27 यसरी बढी नै राखेको छ तापक्रमहरू चाहिँ। यो चाहिँ हाम्रो चाहिँ हाम्रो अध्ययनहरूले हाम्रा चाहिँ रिसर्चहरूले यी कुराहरूलाई चाहिँ हाम्रो देखिन्छ। अब हुन त हामी चाहिँ जलवायु परिवर्तन क्लाइमेट चेन्जको कारणले चाहिँ साधारणतया भाषामा भने त कसैलाई फाइदा पुर्याइरहेको छ कसैलाई बेफाइदा पुर्याइरहेको छ। तर समग्रमा कृषि क्षेत्रको हेर्ने हो भने चाहिँ क्लाइमेटको चेन्जको कारणले चाहिँ बढीभन्दा बढी चाहिँ हानिकारक अर्थात् बेफाइदा नै बढी पुर्याइरहेको छ, फाइदाभन्दा नै बेफाइदा नै हामीलाई भइरहेको छ। जस्तै चाहिँ क्लाइमेटको चेन्जको कारणले कतिपय रोग किराहरूको प्रकोप बढिरहेको छ, तापक्रम बढेको कारणले सुक्खाहरू बढिरहेको छ, पानीको उपयोग बढाउनु पर्ने चाहिँ व्यवस्था र सिँचाइको व्यवस्था बढी चाहिने चाहिँ भइरहेको छ, अब खडेरीहरू बढिरहेको छ, बाढी पहिरोहरू जाने चाहिँ क्लाइमेट चेन्जको कारणले भइरहेको छ, हामीलाई नभई नहुने चाहिँ यो पोलिनेसनको लागि चाहिने मौरीहरू अनि तिनीहरू चाहिँ हाम्रो चाहिँ यो चाहिँ मरिरहेका छन्, युजफुल हाम्रो चाहिँ उपयोगी चाहिँ इन्सेक्टहरूको चाहिँ घटिरहेका छन् क्लाइमेट चेन्जको कारणहरूले गर्दा, माटोको उर्वरा शक्तिहरू घटिरहेको छ। यसलाई यति मात्रै होइन कि समग्र धनजनको क्षति यति धेरै भइरहेको छ। अहिले हामी चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ हामीले चाहिँ रिसेन्ट रूपमा चाहिँ नेपालको लागि असाध्य विनाशकारी चाहिँ जुन रसुवा धुवाकोट र अहिले चाहिँ दार्जिलिङमा जुन किसिमले चाहिँ गर्न यो चाहिँ क्लाइमेट चेन्जको कारण हुन त तयार छ हिमपहिरोबाट भयो, यसले चाहिँ धनजनको चाहिँ अतुलनीय यति ठुलो क्षतिहरू पुर्याएको चाहिँ जनको चाहिँ हामी चाहिँ अहिले चाहिँ हामी चाहिँ करिब 750 कतिको चाहिँ हाम्रो डेड बडीहरू चाहिँ हामीले चाहिँ पाइसकेका छौँ। करिब 2700 हाराहारीमा चाहिँ अझै पनि बेपत्ता छन् भन्ने कुराहरू छन् र चाहिँ हाम्रो रेकर्ड अनुसार चाहिँ अहिले चाहिँ जानकारीमा चाहिँ मिडियाहरूमा आए अनुसार त्यसै गरी त्यो भौतिक संरचनाहरू त त्यो कुनै छैन, गणना नै छैन कति हो कति अर्बको यो भन्ने कुराहरू यो तथ्याङ्कहरू चाहिँ सरकारले चाहिँ अहिले त हुन त राहतको कार्यक्रमहरू रेस्क्यु कार्यक्रमहरू सरकारलाई सधैँ चाहिँ राम्रो किसिमले एज अ छिटोभन्दा छिटो चाहिँ गरिरहेको छ। यसलाई हामीले एप्रिसिएट गर्नुपर्छ र हामीले पनि यसमा साथ दिनुपर्छ, तपाईँ हामी सबैले साथ दिनुपर्छ। अहिले चाहिँ जुन चाहिँ यो प्रकोपलाई चाहिँ अर्थात् यो चाहिँ विनाशलाई चाहिँ उगर्नको लागि चाहिँ सरकारले ठुलो कामहरू भूमिकाले निर्वाह गरिरहेको छ। यसलाई हामीले चाहिँ हाम्रो पनि साथ र सहयोगहरू चाहिँ हामीले कहाँ कहाँ दिन सक्छौँ दिनुपर्छ भन्ने मलाई लाग्छ। यो मैले उदाहरणको लागि भनिरहेको छु यहाँहरू समेत चाहिँ। त्यसै गरी चाहिँ समग्रमा हेर्ने भने क्लाइमेटको चेन्जको कारणहरूले चाहिँ एग्रिकल्चर सेक्टरको कुराहरू गर्दाखेरि चाहिँ सिडमा बिउमा चाहिँ यसले चाहिँ असर गरिरहेको छ। यसले चाहिँ हामी स्यापलिङ्स भन्छौँ नि बेर्नाहरूमा चाहिँ

ठुलो चाहिँ क्लाइमेट चेन्जको कारणले चाहिँ यसले चाहिँ असर गरिरहेको छ। यसले त एक त उत्पादन त घटाएको नै छ, उत्पादन घटाउने मात्रै कामहरू भइरहेको छैन, स्टोरेज क्वालिटीकोमा कोचको चाहिँ क्वालिटीमा चाहिँ यसले चाहिँ असर गरिरहेछ, पोस्ट हार्भेस्ट लसेसहरू बढाइरहेको छ यसो क्लाइमेट चेन्जको कारणहरूले गर्दाखेरि, प्रोडक्सन कस्ट चाहिँ बढिरहेको छ किसानहरूलाई, सोचे जस्तो प्रकारको अर्थात् साइजको अर्थात् कलरको उत्पादनमा चाहिँ असर गरिरहेको छ। अब कहिलेकाहीँ त अब उत्पादन उत्पादन भएका सामग्रीहरू हाम्रो चाहिँ बालीहरू भन्नुहोस् अथवा फलफुल तरकारीहरू भन्नुहोस् अथवा चाहिँ हाम्रो गाई भैँसी हाम्रो सिङ्गै भन्नुहोस् न भेडा बाख्राहरू भङ्गुरहरू भन्नुहोस् यिनीहरूको चाहिँ खास गरी चाहिँ यिनीहरूको चाहिँ विभिन्न कारणहरूले गर्दाखेरि स्वास्थ्यमा समेत चाहिँ हामीहरूले चाहिँ हानिकारक हुन सक्ने चाहिँ सम्भावनाहरू देखिरहेको छ। यी तमामहरू छन् उदाहरणको लागि मात्रै मैले यहाँहरू समक्ष केही कुराहरू चाहिँ भन्ने जमर्को गरेँ। यी कुराहरूलाई क्लाइमेट चेन्जको कारणले परेका असरहरूलाई कसरी न्यूनीकरण गर्ने त अर्थात् किसानहरूलाई यो असरबाट न्यूनीकरण गरेर किसानलाई कसरी चाहिँ नाफामूलक बनाउने अर्थात् किसानलाई व्यवसायिक किसान बन्न खोज्छन् तर चाहिँ क्लाइमेट चेन्जको कारणले चाहिँ उहाँहरूलाई नोक्सान पुर्याइरहेछ भने त्यसबाट चाहिँ हामी कसरी चाहिँ अगाडि बढ्ने अर्थात् चाहिँ त्यसबाट कसरी त्यसको चाहिँ सावधानको उपाय के हुन सक्ला अर्थात् क्लाइमेट चेन्जबाट भइरहेको अवसरहरूलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने कुरा त एउटा त हामीहरूको पोलिसी नै राम्रो हुनु पऱ्यो। हामी चाहिँ हामीसँग एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी छ, अहिले भर्खरै नेपाल सरकारले ल्याएको अथवा अलिकति पोजिटिभ रूपमा आएको छ राष्ट्रिय कृषि नीति 2061 रिप्लेस गरेर यसमा चाहिँ क्लाइमेट चेन्जमा चाहिँ कसरी चाहिँ हामी चाहिँ अर्थात् गुड एग्रिकल्चर प्र्याक्टिसेस र क्लाइमेट स्मार्ट एग्रिकल्चरमा कसरी जाने भन्ने कुराहरू चाहिँ यसमा दिएका छन् देखाइएका छन्। ती कुराहरूलाई चाहिँ अर्थात् हामीले पोलिसी लेभलमै चाहिँ हामीले चाहिँ इन्टरभेन्सनहरू हुनुपर्ने हुन्छ, त्यस किसिमको क्लाइमेट फ्रेन्डली एग्रिकल्चरको पोलिसीहरू बन्नुपर्छ, एउटा त हाम्रो हुनुपर्छ। पोलिसी बनेर मात्रै भएन कि यसलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ बलियो हुनु पऱ्यो। हामीहरूमा समस्या देखेका विगतका दिनहरूमा हामीले राम्रा राम्रा डकुमेन्टहरू पोलिसीहरू बनाउँदै पनि हामी कार्यान्वयनमा चाहिँ काहीँ न काहीँ गएर चाहिँ चुकेका छौँ। त्यसले गर्दाखेरि हामीले जति उत्पादन गर्नुपर्थ्यो जति उत्पादकत्व हासिल गर्नुपर्थ्यो त्यो गर्न सकिरहेका छैनौँ। नगरे अहिले कृषि क्षेत्रमा त ठुलो पर्को मार्यो, अरू सेक्टरको तुलनामा त अहिले भन्नुहुन्छ भनेदेखि लाइभस्टक सेक्टरमा मोरलेस हामी चाहिँ आत्मनिर्भर छौँ, अन्डामा भन्नुहोस् कुखुराको मासुमा भन्नुहोस् दुधमा भन्नुहोस्, हाम्रो दुधहरू त अहिले दुग्ध विकास संस्थाले चाहिँ विदेशहरूमा पठाइसक्न थालिसकेका छ। हाम्रो चाहिँ प्रडक्टहरू दुग्ध प्रडक्टहरू भनेपछि हामी चाहिँ घिउहरू भनेपछि हामी केही न केही छ हामी पोजिटिभ रूपमा चाहिँ छ एग्रिकल्चर सेक्टरमा त अरू सेक्टरको तुलनाहरू हामीले गरिरहँदाखेरि त्यसमा पनि तथापि हुँदाहुँदै पनि चाहिँ हामी चाहिँ कार्यान्वयनमा चाहिँ हामी चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चरको कार्यान्वयनमा कसरी जाने, वाटरको म्यानेजमेन्टलाई कसरी चाहिँ राम्रो बनाउने, अनि हामीहरूकोमा चाहिँ क्लाइमेट चेन्जको कारणले पर्ने असरहरू अथवा भोलि पर्ने पहिरो बाढी वर्षाहरू हुनसक्छ भन्ने सम्भावनाहरूको जानकारी तथ्याङ्क कसरी सङ्कलन गर्ने, त्यसको विश्लेषण कसरी गर्ने, यसलाई चाहिँ कसरी इफेक्टिभ रूपमा चाहिँ सम्प्रेषण गर्ने भन्ने कुराहरू चाहिँ हामीले चाहिँ सोच्नुपर्ने चाहिँ उपायमा चाहिँ न्यूनीकरणको उपायहरूमा हामीले यसको मतलब चाहिँ पूर्व जानकारीहरू हामी कसरी दिन सक्छौँ भन्ने कुराहरू, अल्टरनेटिभ विभिन्न मोडालिटिजहरू हामी कसरी डेभलप गरेर चाहिँ त्यस अनुसार चाहिँ हामी चाहिँ किसानहरूकोमा घर खेतमा पुर्याउन सक्छौँ भन्ने कुराहरू हो। अनि खास गरी पातरनको चाहिँ क्लाइमेट अनुकूलको चाहिँ खेती प्रणालीहरूको विकास चाहिँ हामी गर्नु नितान्त जरुरी छ। जस्तै यो खेती प्रणालीको विकास गर्दा सानातिना कुराहरूलाई हामीले याद गर्नुपर्ने हुन्छ, जस्तै बालीलाई चाहिने माटो पानीको व्यवस्थापन कसरी गर्छौँ, हामीले दिइरहेको कृषि प्रसारका सुधारका कार्यक्रमहरू के कस्ता किसिमका छन्, जस्तै वर्षामा पानीको सङ्कलनहरू हामी चाहिँ वाटर स्टोरेजहरू कसरी गर्छौँ, अर्थात् ड्रिप इरिगेसनहरू कसरी गरिरहेछौँ कसरी गर्छौँ, मल्चिङ हामी कसरी गरिरहेछौँ कति यसलाई ध्यान दिइरहेछौँ, हामीले चाहिँ क्लाइमेट रेजिडेन्स फार्मिङको सिस्टम क्लाइमेट फ्रेन्डली फार्मिङ गर्दाखेरि बहुवर्षीय बाली नालीमा कति जोड दिइरहेछौँ, क्रप रोटेसनहरू कसरी गरिरहेछौँ, बाजो जग्गाको उपयोग गर्दाखेरि के कुराहरूलाई हामीले बढीभन्दा बढी ख्याल दिइरहेछौँ भन्ने कुराहरू, अर्थात् चाहिँ हामीले चाहिँ जिरो टिलेजको प्र्याक्टिसहरूलाई कति चाहिँ उपयोग गरिरहेछौँ, अर्थात् अर्ग्यानिक फार्मिङहरूमा चाहिँ हामीले बढावा गरिरहेछौँ छैनौँ, हामीले दिइरहेको छैन, रैठाने बालीहरूको हामी कुराहरू गर्छौँ नि त्यसलाई हामीले कति फोकस गरेर हामी गइरहेछौँ। हामी हुन त फुड सेक्युरिटीको दृष्टिकोणले चाहिँ धान गहुँ मकैहरूमा चाहिँ रासायनिक मलहरूको उपयोग गर्न नै पर्छ, तर फलफुल तरकारी चाहिँ नगदे बालीहरू चिया कफी अलैँची अदुवा पेसारहरूमा प्राङ्गारिक मलहरूको उपयोगलाई कसरी बढावा दिइरहेछौँ, जैविक मलको उपयोगलाई कसरी बढावा दिइरहेछौँ, अर्थात् चाहिँ गडौला मलहरू होला विभिन्न किसिमको यसको उपयोगलाई चाहिँ कसरी गइरहेछौँ भन्ने कुरा पनि एउटा चाहिँ महत्त्वपूर्ण पाठ्य हो। यसो गर्दा चाहिँ त्यसलाई चाहिँ हामीले बढावा दिन सक्यौँ त्यो अनुसार जान सक्यौँ भने चाहिँ हामी चाहिँ क्लाइमेट चेन्ज भएर पर्ने असरहरूलाई चाहिँ हामी न्यूनीकरण गर्न सक्छौँ। समग्रमा भन्नुपर्दाखेरि चाहिँ मलाई के लाग्छ भने अझ चाहिँ क्लाइमेट चेन्ज

0: देशबाट परेका असरहरूलाई न्यूनीकरण गर्न लागि हामीसँग चाहिँ नेपालको संविधान 2032 अनुसार तीन तहको सरकार छ, सङ्घीय सरकार, आन्ध्र प्रदेश सरकार, स्थानीय तहको सरकार। यी तिनवटा सरकारबिचको तालमेलहरू र यी समझदारीहरू अथवा चाहिँ एक्लै अर्कालाई चाहिँ सहयोग गरेर चाहिँ हाम्रो चाहिँ क्लाइमेट फ्रेन्डली अथवा क्लाइमेट चेन्जमा चाहिँलाई चाहिँ परपरेको अवसर र न्यूनीकरण गर्नलाई चाहिँ कसरी समग्रमा हामी चाहिँ जान सकिराखेका छौँ भन्ने एउटा पाटो छ भने अर्को चाहिँ हामीसँग एग्रिकल्चर एक्सटेन्सन छ, हाम्रा चाहिँ एक्सटेन्सन कुराहरू गर्दाखेरि एग्रिकल्चर रिसोर्स छ र एजुकेसन छ। एजुकेसनहरू युनिभर्सिटिजहरूमा, कलेजहरूमा, स्कुलहरूमा छ भनेदेखि एक्सटेन्सन चाहिँ मेजर रूपमा छ हाम्रो सङ्घीय सरकारमा, मोर चाहिँ हाम्रो चाहिँ स्थानीय सरकारमा, त्यस पछाडि प्रदेश सरकारमा, केही सङ्घीय सरकारमा छ। त्यसलाई चाहिँ हामीले चाहिँ र त्यसलाई रिसर्चसँग कसरी, कृषि अनुसन्धान परिषदसँग कसरी टाइप गरेका छौँ, हाम्रा युनिभर्सिटीको पढाइहरूसँग यसलाई कसरी टाइप गरेर लान सकिरहेका छौँ भन्ने कुराहरू चाहिँ एउटा छ भनेदेखि हाम्रा स्कुलका पाठ्यक्रमहरूमा, कलेजका पाठ्यक्रमहरूमा चाहिँ क्लाइमेट चेन्ज अर्थात् क्लाइमेट रेजिलियन्ट एग्रिकल्चर फार्मिङ सिस्टम गर्नको लागि चाहिँ ज्ञानहरू दिनको लागि चाहिँ हामीले पाठ्यक्रमहरूलाई कसरी परिवर्तन गर्न सकिरहेछौँ, छैनौँ भने कसरी गर्न खोजिरहेछौँ, यी समग्र कुराहरूलाई हामीले ध्यान दिन सक्यो भने पक्कै पनि हामीले चाहिँ क्लाइमेटबाट पर्ने कृषि क्षेत्रमा पर्ने प्रतिकूल असरहरूलाई चाहिँ न्यूनीकरण गरेर किसानहरूको जनजीवनमा चाहिँ केही न केही सुधारात्मक परिवर्तनहरू ल्याउन सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। आज मैले यहाँहरूसँग यिनै कुराहरूको चाहिँ सेयर गर्ने जमर्को गरेँ, सेयर गरेँ। यिनै कुराहरूको साथसाथै यहाँहरूसँग म बिदा लिन चाहन्छु। आजको दिन शुभ रहोस्, स्वास्थ्यकर रहोस् भन्ने, यहाँहरूको राम्रो रहोस् भन्ने कामनाका साथ म बिदा हुन्छु। हस्, जय कृषि, जय कृषि।
1: आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए, केही हुन्न, चुप लाग, तातो पानी खाइदे, निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।

0: नमस्कार, महिलासँग रोटरी कार्यक्रममा म महेश्वरी विष्ट रावल यहाँलाई हार्दिक स्वागत गर्दछु। रोटरी क्लब पाटन र रेडियो सगरमाथाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुनेछ। यहाँले महिलासँग रोटरी कार्यक्रम साप्ताहिक रूपमा रेडियो सगरमाथाबाट सुन्न सक्नुहुनेछ। महिलासँग रोटरी कार्यक्रम देशमा चलिरहेको महिला सशक्तिकरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम महिला सशक्तिकरणको प्रमुख बाधाको रूपमा रहेको सूचनामा महिलाको पहुँचमा सहजीकरण गर्न सञ्चालन गरिएको हो। त्यसैले यस कार्यक्रममा महिला सशक्तिकरणसँग सम्बन्धित समसामयिक विषय, नेपाल सरकारले महिला सशक्तिकरणको लागि तयार पारेको नीति कार्यक्रम र ती नीति कार्यक्रम कार्यान्वयनका लागि व्यवस्था भएका संरचना साथै ती संरचनाबाट उपलब्ध भइरहेका सेवाहरूको बारेमा समेत जानकारी उपलब्ध गराउनेछौँ। त्यसै गरी कार्यक्रममा विभिन्न क्षेत्रका प्रेरणादायी महिला व्यक्तित्वका अनुभव, सङ्घर्ष र सफलताका कथाहरू सुन्नेछौँ। साथै महिला सशक्तिकरणको क्षेत्रमा रोटरी क्लब, महिलाहरूको क्लब इनर व्हील क्लब, त्यस्तै युवाहरूको रोट्र्याक क्लब तथा इन्ट्र्याक क्लबबाट गरिएको गतिविधिहरू पनि हामीले प्रसारण गर्नेछौँ। आउनुहोस् अब सुरु गरौँ आजको महिलासँग रोटरी कार्यक्रम। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ माउरी पालक उद्यमी दुर्गा कुमारी तामाङ। उहाँ अरू पनि व्यवसाय सञ्चालन गरिरहनु भए कि दुःख गर्न नडराउने, गर्न लागेको काम समस्या आए पनि समाधान गर्ने, अनेक उपाय गरेर निरन्तर अघि बढ्ने आँट भए कि उमेरले 45 वर्ष कि समाज सेवामा समेत लाग्नु भए कि ललितपुर महानगरपालिका 22 नम्बर वडा बुङमती खैबु निवासी हुनुहुन्छ। दुर्गाजी, यहाँलाई चाहिँ महिलासँग रोटरी कार्यक्रममा हार्दिक स्वागत छ।
1: नमस्कार, धन्यवाद।
0: दुर्गाजी, अब आजको कुराकानी यहाँको बाल्यकाल पारिवारिक पृष्ठभूमिबाट हामी सुरु गर्छौँ। हुन्छ?
1: हस्, हुन्छ।
0: यहाँ कहाँ जन्मिनुभयो? बाल्यकाल चाहिँ यहाँको कस्तो रह्यो?
1: मेरो जन्मथलो शङ्खसभा, शङ्खसभा तुमलिङटार, र मेरो बाल्यकाल चाहिँ नरिसाउने र स्वभाव अनि मिलनसार थिए अरे।
0: कुन स्कुलमा पढ्नुभयो? यहाँ
1: म मनोकामना मावि।
0: कतिसम्म पढ्नुभयो?
1: म एसएलसी पास गरेँ त्यहाँ।
0: त्यहाँबाट एसएलसी?
1: हजुर।
0: अनि त्यस बेला तपाईँको चाहिँ तुमलिङटार गाउँ वरपरको सामाजिक वातावरण छोरीहरूको लागि चाहिँ कस्तो थियो त?
1: त्यहाँको तुमलिङटारको छोरीहरूको व्यवस्था भनेको कसैको चाहिँ अभिभावक पढाउनु पर्छ छोरीहरूलाई भन्ने थियो, भने कसैको चाहिँ होइन पढाउनुहुन्न भन्ने पनि मैले धेरै देखेँ म्याम। अब तुमलिङटारमा चाहिँ खास हाम्रो कुमाल जाति पनि हुनुहुन्छ, उहाँहरू अब काममा व्यस्त पनि हुनुहुन्छ, सायद त्यही भएर पनि होला मेरो मनमा लागेको। त्यही भएर उहाँहरूले चाहिँ कामले नभ्याएर या के भएर उहाँहरूले चाहिँ पढ्नलाई अब कोही कोहीको चाहिँ मैले त्यसरी देखेँ, कोही कोही चाहिँ उहाँहरूले मजाले नै होइन छोरी मान्छे भए पनि पढ्नुपर्छ भनेर पढाउनुहुन्थ्यो, त्यतिखेर मैले त्यसरी देखेँ त्यहाँ।
0: तपाईँले त्यसपछि अध्ययन अगाडि बढाउनु भयो एसएलसी पछि?
1: एसएलसी पछाडि मैले बढाउने भनेर सुरु चाहिँ गरेको, तर मैले कलेज गएर बिचमै छोडिदिएँ मैले म्याम।
0: किन छोड्नु भयो?
1: मलाई मेरो आफ्नै मलाई पढ्ने मन नलागेर छोडिदिएँ म्याम।
0: पढ्ने मन लागेन?
1: हजुर, त्यहाँबाट मैले बन्द गरेँ। अब खास मेरो साथीहरू पनि त्यहाँबाट पढ्दै गएको भए म पनि जान्थेँ होला, अब साथीहरू पनि पढ्नु भएन अनि म पनि उहाँहरू नगएपछि अब म पनि अब होस् भनेर म पनि गएन। बुवाले त पढ्नुपर्छ छोरी पढ्नुपर्छ भनिसकेको थियो अनि म चाहिँ गएन म्याम।
0: अनि तपाईँ सानोमा कस्तो स्वभावको हुनुहुन्थ्यो?
1: त्यही हो, अब मिलनसारै भनौँ, मिलनसार थिएँ अरे, झगडा नगर्ने के अरे शान्त स्वभावको थिएँ।
0: शान्त स्वभाव?
1: हजुर।
0: तपाईँले मलाई भन्दै हुनुहुन्थ्यो पहिला चाहिँ नि म सामाजिक एकदमै समाजमा घुलमिल गर्ने, कसैलाई परे सहयोग गर्ने खालको पनि थिएँ भन्दै हुनुहुन्थ्यो।
1: म त्यो सानैदेखि सोच आउने म्याम, त्यो चाहिँ मान्छेहरूले कसैलाई जस्तै घरयासी हुन्छ नि त, अब मान्छेहरूले चेलीबेटीहरूलाई भनौँ कुनै ठाउँमा त्यस्तोहरू देखिन्छ, सानोतिनोमा पनि झगडा गर्ने, त्यस्तोहरूमा चाहिँ मलाई किन गर्ने, आखिरमा झगडा गरेर के पाउने, झगडा नगर्नुहोस्, झगडा गरेर केही पनि हुँदैन, त्यसको पछि समाधान भइहाल्छ, अनि बसेर सल्लाह गर्ने छलफल गर्ने भनेर भन्ने पनि गर्थे सानैदेखि, तर म गएर त्यहाँ सम्झाउने पनि गर्थेँ।
0: कस्तो राम्रो। अनि तपाईँको बाल्यकालको कुनै एकदमै बिर्सिनै नसक्ने घटना छ जुन सम्झिँदाखेरि अहिले तपाईँलाई या त रमाइलो लाग्छ या त एकदम दुखी बनाउँछ? छ,
1: बाल्यकालको सम्झना चाहिँ खासै छैन म्याम मेरो, बाल्यकालको छैन म्याम।
0: अनि तपाईँ त्यो सानो हुँदाखेरि चाहिँ म के बन्छु के गर्छु भनेर त्यस्तो सपनाहरू देख्नुहुन्थ्यो?
1: मलाई सानोमा चाहिँ अब मेरो बुबा एयरलाइन्समा काम गर्नु हुनुभएकोले म चाहिँ एरोस्टेज देख्थेँ अनि एरोस्टेजहरूसँग अब हामी सानो हुँदा घुलमिल गर्ने एरोस्टेजले अब उहाँहरूले आउँदाखेरि हामीलाई धेरै माया गर्नुहुन्थ्यो बाबा सायद त्यहाँको कर्मचारी भएर पनि होला चक्लेट दिने त्यस्तो हुन्थ्यो अनि बाबाले पनि एरोस्टेज बनाउन पाए हुन्थ्यो छोरीलाई भन्ने कुरा पनि गर्नुहुन्थ्यो अनि मलाई कता कता अब म पनि यस्तै उहाँ जस्तै साडी लगाएर अनि एरोस्टेज बन्न पाए हुन्थ्यो भन्ने मलाई त्यतिखेर सोच चाहिँ आएको थियो म्याम. सोच्दाखेरि अब त्यो मेरो चाहिँ सपना पुरा भएन किनभने त्यो चाहिँ मेरो अब मम्मीलाई चाहिँ प्लेनहरू त उडेपछि क्रास भयो भने बाँचिँदैन नि त अनि मेरो मम्मीलाई चाहिँ त्यो क्रास भयो भने अब छोरी बाँच्दैन भन्ने डरले उहाँले पठाउन सक्नु भएन.
0: त्यो सपना त्यसै रह्यो होइन,
1: त्यो सपना चाहिँ मेरो.
0: तर अहिले उद्यमी भएर तपाईँले अर्कै क्षेत्रमा पहिचान बनाउनुभयो.
1: हजुर, म अर्कै क्षेत्रमा लागे म्याम.
0: यहाँको विवाह कहिले भयो?
1: मेरो 55 साल.
0: जीवनसाथी र परिवार चाहिँ कस्तो छ?
1: मेरो एकदमै राम्रो हेल्प के अरे हस्बेन्ड मेरो एकदमै राम्रो हैसिन्छ, समाजसेवी पनि काम गरिसिन्छ. अब यहाँको दिदीबहिनीहरू मेरै गाउँकै दिदीबहिनीहरूलाई यसरी बस्नुहुन्न अब तपाईँहरू पनि काम गर्नुपर्छ भनेर उहाँ आफैले भनिसिन्छ अनि त्यसमा चाहिँ अनि म त त्यस घरभित्रको भइहालेँ अनि हाम्रो काम गर्दाखेरि श्रीमानले गर्ने मैले गर्ने भन्ने छैन त्यसमा, हामी जसले भ्याउने त्यसले गर्ने हो हाम्रो त्यसमा चाहिँ.
0: यहाँले अब अहिले त माउरी पालक कृषकको रूपमा चाहिँ आफ्नो वडामा अनि ललितपुर महानगरपालिकामा पहिचान बनाउनु भएको छ होइन?
1: हजुर म्याम.
0: पहिला त यहाँलाई बधाई छ.
1: थ्याङ्क यू म्याम.
0: वडा नम्बर 22 50,000 मूल्य पर्ने मह निकाल्ने मेसिन समेत पाउनु भएको छ.
1: हजुर म्याम.
0: भनेपछि यहाँले राम्रो गर्नुभयो भनेर पाउनुभयो.
1: हजुर म्याम. हजुर.
0: अनि कस्तो छ यहाँको मौरी पालन व्यवसाय?
1: मेरो एकदमै राम्रो छ म्याम. मेरो राम्रो छ के अरे अब उहाँहरूले चाहिँ अब राम्रो काम गरेर भित्रै बसेर बाहिर नभने पनि राम्रो काम गर्नेलाई खोजी खोजी आएर उहाँहरूले अझ यस्तो गर्नुपर्छ भनेर उहाँहरूले हौसला दिनुहुने रहेछ अनि राम्रो काम गरिसकेपछि उहाँहरूले अनुदान पनि दिनुहुने रहेछ. अनुदान पनि पाएँ सबैभन्दा धेरै सायद मैले नै पाएको होला यसपालि अनुदान हाम्रो 22 नम्बर. नै अलिक पैसा धेरै चाहिँ मैले त्यसको लगानी भयो नि त त्यो मौरीको घरमा, अरूहरूले त सानो सानो पाउनु भयो होला.
0: त्यही भएर अनुदान भनेको तपाईँले मौरी मह निकाल्ने मेसिन पाउनु भयो.
1: हजुर
0: होइन,
1: हजुर. अरू त्यही एउटै मात्रै हामीले एक थान मात्रै पाउने भन्ने थियो. त्यही भएर
0: 50,000 बराबरको चाहिँ सहयोग पाउनु अनुदान पाउनु भने पनि ठुलो कुरा हो.
1: हजुर हजुर म्याम.
0: त्यसको लागि पनि यहाँलाई बधाई छ.
1: हजुर, थ्याङ्क यू म्याम.
0: अनि यहाँले चाहिँ मौरी पालन उद्यम गर्ने निर्णय कहिले गर्नुभयो अनि कसरी गर्नुभयो किन गर्नुभयो होला?
1: यो मौरी पाल्ने निर्णय चाहिँ मैले म्याम अब आजभन्दा 2.5 वर्ष भयो मौरी पालेको मैले. त्यसमा चाहिँ अब म सानोतिनो जब त म सधैँ गरिराख्ने बस्ने मान्छे त होइन, त्यसमा चाहिँ अब मेहनत चाहिँ मेरो श्रीमानको थियो. उहाँ एक्लैको जबले अब छोराछोरी पढाउने घर बनाउने सबै थोक हुने गर्ने थियो अनि मेरोबाट अब खासै पैसा नहुने अनि हाम्रो दुईजनाकै सोचमा चाहिँ उहाँले चाहिँ मलाई यसरी कमाऊ यस्तो गर भनेर चाहिँ नभने सक्ने काम गर आफूलाई गाह्रो गरेर नगर भन्छन्थ्यो अनि म आफैले पनि उहाँहरूलाई सायद धेरै पिर भार पनि पर्यो होला अनि उहाँले मलाई नभन्ने काम गर भनेर नभन्ने बेलुका थकै लागेको जस्तो देखेँ मैले अनि मैले मेरो मनमा भयो कि मैले पनि अलिकति ठुलो व्यवसाय गरेको भए मेरो श्रीमानलाई नि राहत पुग्थ्यो कि सहयोग हुन्थ्यो कि भन्ने मेरो मनमा भयो. तर मैले श्रीमानलाई अहिलेसम्म भनेको छैन म्याम अनि मेरो आफ्नै सोचले चाहिँ अब म पनि केही गर्छु भनेर मैले चाहिँ सुरुवात गरेको.
0: कति लगानीबाट सुरु गर्नुभयो मौरी पालन चाहिँ यहाँले?
1: मैले लगानी सुरु गरेको समथिङ 28-29 हजार लगानी सुरु
0: गर्नुभएको.
1: हजुर.
0: कतिवटा घरबाट सुरु गर्नुभएको?
1: मैले 2 घर म्याम.
0: 2 घर. हजुर. अहिले कतिवटा घर छ?
1: अहिले 21 घर छ म्याम. मैले 21 घर छ मेरो, 10 घर चाहिँ मैले बेचिसक्नु
0: भयो.
1: हजुर.
0: ए भनेपछि अनि मासिक आमदानी कति जति हुँदो रहेछ?
1: मासिक आमदानी हाम्रो 30-35 हुन्छ म्याम.
0: 30-35 हजार हुन्छ.
1: हजुर, 30-35 हजार हुन्छ.
0: भनेपछि तपाईँको त अरू पनि व्यवसाय छ क्यारे अलिअलि सानो?
1: हजुर, मेरो हजुर अहिले मेरो अरू चाहिँ फिल्ड ह्यान्डिक्राफ्ट छ म्याम.
0: फिल्डको ह्यान्डिक्राफ्ट?
1: हजुर, फिल्डको ह्यान्डिक्राफ्ट छ. त्यसमा चाहिँ मेरो साथी तुलसी यञ्जन लामा र म भएर त्यो फिल्ड ह्यान्डिक्राफ्ट चाहिँ खोलेको छौँ.
0: कस्तो राम्रो, दुईटा व्यवसाय गरिराख्नु भएको छ, मुख्य व्यवसाय माउरी पालन,
1: हजुर, मेरो चाहिँ
0: दोस्रो चाहिँ तपाईँहरूको काम भनेको फेल्टको चाहिँ फेल्ट उलको सामान भयो
1: होइन।
0: तपाईँलाई चाहिँ यो व्यवसाय अहिले कस्तो भइरहेको महसुस गरिरहनु भएको छ?
1: मेरो फेल्ट मौरी पालनको त एकदमै राम्रो छ म्याम, मेरो राम्रो छ, तर त्यसलाई अलिकति चुनौती पनि हुन्छ, त्यसलाई पाल्नलाई
0: गाह्रो छ। के फेस गर्नुभयो?
1: त्यसलाई पाल्न चाहिँ धेरै गाह्रो छ म्याम, किनभने कहिले उसलाई त्यहाँ ठाउँ मन पर्दैन, अब एउटा घरदेखि अर्को घर जाँदाखेरि जुझ्छ उनीहरू, एउटा आफ्नो आफ्नो घरमा बस्नुपर्छ, अनि त्यसरी झगडा गरेर कति मर्न सक्छ, अनि त्यसमा अब घर सार्दाखेरि चुनौती हुन्छ, घर हत्तपत्त सर्दैन, अनि यो बर्खाको बेलामा अरिङ्गाल आउँछ, चराले खान्छ, अनि कति त अब दिदीबहिनीहरू अब समाजमा बसिसकेपछि औषधि तरकारीमा छर्किदिनुहुन्छ, अनि त्यो औषधिले चाहिँ घरमा आएर उनीहरू निन्न भएर मरिदिन्छ।
0: बालीमा
1: हजुर, तरकारी बालीमा छरेको औषधि त्यसरी खायो भने आएर घरमा उनीहरू मर्छ, अनि त्यसमा नै हामीले चुनौती लिनै पर्यो, अनि यसलाई चराहरूसँग नै जोगाउनै पर्यो, अरिङ्गालसँग जोगाउनु पर्यो, बर्खामा कमिला लाग्छ, कमिलासँग जोगाउनु पर्यो, बेला बेलामा घर सफा गरिराख्नुपर्छ, अनि यो हाम्रो भाले मौरी भन्छ म्याम, भाले मौरी चाहिँ त्यसमा चाहिँ त्यसले अन्डा पार्यो भने भितपाते हुन्छ, त्यो भाले मौरी मात्रै निक्लिन्छ त्यो भितपातेबाट चाहिँ, त्यो रानी राम्रो खालको मौरी हुँदैन त्यसमा चाहिँ, त्यो पनि हेर्न पर्यो, कति भित्र जालीहरू परेको हुन्छ, मौसुलीहरू परेको हुन्छ, त्यसलाई खोलेर बेला बेलामा सफा गर्नु पर्यो म्याम, त्यसमा चाहिँ चुनौती धेरै छ म्याम। तर चुनौतीमा पनि मैले फर्स्टचोटि मौरी पाल्दाखेरि चाहिँ घर सार्दाखेरि फर्स्टको घर राम्रो भयो, सेकेन्डको घर राम्रो भएन, सेकेन्डको घरमा उहाँहरूले मलाई ट्रेनिङ दिनुभएको थियो, ट्रेनिङमा चाहिँ मैले के गरेँ भने ट्रेनिङ अनुसार पनि नहुने रहेछ म्याम, ट्रेनिङ अनुसार जाँदाखेरि नहुने रहेछ,
0: कस्तो
1: जस्तै मैले चाहिँ घर सारेँ, घर सार्दाखेरि
0: जहिले भनेको मौरी निकाले अर्को घरमा हाल्ने,
1: हजुर, आधा आधा गर्ने, त्यसलाई विभाजन गरेर आधा आधा गर्ने, तर त्यो आधा आधा गरेकै ठाउँमा बस्नु पर्थ्यो नि त मौरी, तर बसिदिएन, अनि त्यो एउटा घरको मौरी सबै एउटा घरमा थुप्रेर बस्ने, एउटा घर रित्तै हुने, मैले त्यो चाहिँ धेरै पटक त्यो सार्ने ल्याउने सार्ने गरेँ, मैले तर हार मानिनँ, कहिले यस्तो हुन्छ अब भोलि पनि सारिदिन्छु, फेरि पर्सि पनि सारिदिन्छु, अब कति चाहिँ यसो गर्ने रहेछ, ल होस् न त, मैले ट्रेनिङमा त मलाई भन्नुभएको थिएन म्यामले, तर पनि म यो चाहिँ कन्टिन्यू जारी गर्छु भनेर नै मैले गरेँ, लास्टमा नभन्दै मैले त्यो गरिराखेँ, धेरै पटक गरिराखेपछि पछि ठ्याक्क ब्यालेन्स मिल्यो क्या म्याम, त्यो चाहिँ ब्यालेन्स मिलेर जस्ताको तस्तै यस्तो राम्रो भयो कि त्यो घर, खोजे जस्तै गरेर बस्यो, यति राम्रो भयो कि म्याम त्यो घर, अहिले त झनै त्यो राम्रो भएर घर एकदम मजबुत भएर दह्रो पनि भयो, त्यसको सङ्ख्या दह्रो भएर होला, कहीँ केही गर्नै परेन म्याम, एकदम राम्रो भयो त्यो, त्यसरी पनि चुनौतीहरू चाहिँ आउँछ म्याम।
0: अनि एउटा घरबाट तपाईँले वर्षमा कति जति मह उत्पादन गर्नुहुन्छ?
1: यो वर्षमा त हामीले निकाल्ने बेला मात्रै मैले हेर्छु, वर्षमा चाहिँ मैले अहिले क्यालकुलेसन गरेको छैन,
0: हजुर, महिनाको कति रे?
1: महिनाको चाहिँ अब मैले त्यही 30-35 हजार हुन्छ,
0: पैसा चाहिँ 30-35 हजार,
1: हजुर, अनि एउटा घरबाट चाहिँ अब सेरिना भनेको त सानो हुन्छ, सानोबाट चाहिँ मैले 3-4 महिना,
0: सेरिना भनेको स्थानीय,
1: हजुर हजुर हजुर, यो चाहिँ लोकल भनौँ न, हजुर, लोकलमा हुन्छ, लोकल सेरिना चाहिँ लोकल हो, अनि मेलिफेरा चाहिँ विकासे मौरी हो, त्यसमा चाहिँ अनि अलिकति मेलिफेरामा चाहिँ ठुलो फ्रेम भएकोले धेरै हुन्छ, धेरै हुन्छ, मौरी पनि धेरै
0: पनि साइज ठुलो हुन्छ,
1: हजुर, मौरी पनि ठुलो हुन्छ,
0: धेरै पनि हुन्छ, साइज ठुलो पनि हुन्छ,
1: हजुर,
0: बढी मह दिन्छ,
1: बढी मह दिन्छ, अनि त्यसमा भए पनि त धेरै हुन्छ म्याम, अब मैले सबै काट्न त मिल्दैन त्यसमा, अब त्यसमा चाहिँ हामीले उसलाई एक दुई घरभित्र हाम्रो फ्रेम हुन्छ, फ्रेमको हामीले एक दुई फ्रेम त छोडिदिनुपर्छ म्याम, उसलाई पनि खान पर्यो, अनि हामीलाई चाहिँ अब काट्ने त्यही हो, मैले ओडाले मलाई अहिले मेसिन दिनुभएको चाहिँ हातले काट्दाखेरि गाह्रो भएर मौरीलाई उठाउन नसकेर अनि मैले त्यो मेसिन भएपछि चाहिँ मेसिनमा राखेर अनि मह काटेपछि उसलाई उठाउन सजिलो पछि त्यहीँ लगेर राखिदिएपछि
0: फ्रेमभित्रै मेसिनभित्र हालिदिएर मह मात्रै निकाल्ने, हजुर,
1: त्यो बच्चा पनि केही हुँदैन, त्यो घुमाइदिएपछि मह मात्रै निचरेर निक्लिन्छ,
0: हजुर
1: हजुर, त्यही हो, त्यहीँ हाल्ने हो, अब हातले काट्दा चाहिँ पुरै काट्नु पर्यो, उठाउन गाह्रो भयो, मेसिनमा चाहिँ घुमाउँदाखेरि मह मात्रै निक्लिन्छ, अनि जस्ता तस्तै लगेर उसलाई धेरै बेर राख्न चाहिँ हुँदैन, छिटो छिटै गरेर राखेपछि जस्ताको तस्तै हुन्छ।
0: अनि तपाईँले गरिरहनु भएको काम सँगसँगै माउरी पालन त अरूले पनि गर्न सुरु गर्नुभएको थियो नि त, होइन? घोडाले त सबैजनालाई, धेरैजनालाई, 25-30 कतिजनालाई तालिम दिएको थियो, होइन?
1: हजुर हजुर।
0: अनि कतिजनाले सुरु गर्नुभएको थियो, अनि अहिले चाहिँ तपाईँसँग गरिराख्नु भएको कतिजना थाहा छ?
1: मेरो एरियामा चाहिँ 6 जनाले गर्नुभएको थियो।
0: 6 जनाले?
1: हजुर, 6 जनाले गर्नुभएको थियो। 6 जनामा चाहिँ अब उहाँहरूको के भयो मलाई पनि थाहा भएन। अब उहाँहरूको चाहिँ उड्यो भन्नुभयो, उडेर गयो
0: वरिपरि।
1: हजुर, वरिपरि मेरो एरिया भनौँ न, मेरो एरियामा चाहिँ उडेर गयो, के भयो थाहा भएन। कहिले अब उडेर जाने, कहिले घरमै नआइदिने, झगडा गरिदिने, त्यो कहिले बितपाते हुने, त्यस्तो भयो भनेर उहाँबाट गुनासो चाहिँ आयो। कति त मैले यस्तो यस्तो गरिदिनु न भनेर पनि भनिदिएँ,
0: सिकाउनु भयो।
1: हजुर, मैले सिकाएँ, तर पनि भएन उहाँहरूको चाहिँ।
0: भनेपछि के यसमा धेरै, तपाईँले अघि नै भन्नुभयो नि, थुप्रै समस्या पनि आउँछ, नआउने होइन, चुनौती समस्याहरूलाई हामीले राम्रोसँग चाहिँ नि के धैर्य गर्यो, समय लगायो, उपाय गर्यो भनेदेखि चाहिँ टिक्दो रहेछ, मैले गरेँ भन्नुभएको थियो नि, होइन?
1: हजुर हजुर।
0: भनेपछि त्यस्तो नगर्नेहरूलाई अलिकति चाहिँ कुनै पनि व्यवसाय गर्न गाह्रो छ नि,
1: जुनै पनि व्यवसाय गर्न गाह्रो हुन्छ। त्यो के अरे, व्यवसाय गरिसकेपछि रिक्स हामीले लिनै पर्छ म्याम। रिक्स बेगरको व्यवसाय कुनै हुँदै हुँदैन। लगानीमा अब व्यवसायमा कहिले घटी कहिले बढी त भइहाल्छ, त्यसमा हाम्रो घटी भयो म गर्दै गर्दिनँ भन्यो भने काम छैन। त्यो
0: तपाईँको यो त निरन्तरताको र आँटको चाहिँ नि प्रतिफल हो नि त अहिले, होइन?
1: हजुर हजुर म्याम।
0: तपाईँको चाहिँ नि व्यवसायको कुरा गर्दाखेरि झन्डै झन्डै अब 10,000 एउटा घरमा बिक्री हुन्छ, तपाईँले 1,00,000 त्यही कमाइसक्नु भएको रहेछ, होइन? अनि त्यस्तै गरेर चाहिँ तपाईँले मह बेचेर झन्डै झन्डै चाहिँ तपाईँको 4,00,000 जति वार्षिक आम्दानी रहेछ,
1: हो?
0: अनि त्यसपछि चाहिँ अरू तपाईँले चाहिँ नि के अरे सिकाउने कुराहरू अरूलाई सिकाएर पनि, अरूको घरमा गएर पनि तपाईँले सिकाइदिइराख्नु भएको छ कसरी पाल्ने भनेर, यो सबै गर्दा तपाईँलाई कस्तो लागिरहेछ? मौरी पालन व्यवसाय चाहिँ कस्तो रहेछ?
1: मलाई त राम्रो लाग्छ, मौरी व्यवसाय एकदम राम्रो लाग्छ, सजिलो पनि लाग्छ, तर त्यसमा अलिकति त्यही चुनौतीमा हार खानु भएन। हजुर, तर सङ्घर्ष गर्नुपर्छ, राम्रो हुन्छ। मलाई त यसरी मौरी पालन गरेर मैले मौरी पालन गर्नलाई दिएँ, उहाँहरूले लानुभयो, आउनु यसरी हेरिदिनु भन्यो भने म त खुसी लाग्छ, म त गएर हेरिदिने हो, गएर हेरिदिने, यस्तो यस्तो गर्नु, यस्तो नगर्नु भनेर सिकाएर आउँछु, उहाँहरूको नि राम्रो भइरहेछ अहिले।
0: तपाईँको मौरी पाल्नलाई त तपाईँले जग्गा जमिन तपाईँसँग धेरै छैन?
1: छैन म्याम।
0: कहाँ पालिराख्नु भएको छ त?
1: मेरो घरकै तल छतमा।
0: छतमा पालिराख्नु?
1: हजुर,
0: सबै हटाएको छ,
1: सबै मेरो 2 तल छत छ, तल माथि छ, त्यसरी नै पालिरहेछु म्याम। मेरो
0: मौरी पालन व्यवसायमा तपाईँले कतिको चाहिँ नि परिवार चाहिँ र श्रीमानबाट सहयोग पाइराख्नु भएको छ?
1: पाएको छु म्याम मैले, त्यो त
0: पाइराख्नु।
1: हजुर, उहाँले नै हेरिसिन्छ दिउँसो आएर, अब यस्तो झारहरू उखालिदिने, बर्खामा झारहरू आउँछ तल, 2-3-4 जति मैले राखेको छु, माथि नअटेर
0: तल भुइँमा
1: भुइँमा राखेको छु यसपालि, अनि त्यसमा चाहिँ उहाँले नै आएर झार काट्ने हेर्ने गरिसिन्छ, अनि माथि पनि अब अरिङ्गालहरू हुन्छ, अनि उहाँको चाहिँ टाइम हुँदैन, बिहान र बेलुका खेलाउन गइसिन्छ, खेल्न पनि गइसिन्छ। हजुर हजुर, नेसनल खेलाडी हो मेरो श्रीमान चाहिँ, त्यही भएर उहाँले नै टाइम दिन भ्याउनुहुन्न अब व्यवसायमा, जस टाइम पाएको बेलामा
0: सहयोग पाउनु।
1: हजुर, सहयोग पाउँछु म्याम,
0: हौसला पनि पाइराख्नु।
1: हजुर हजुर, उहाँले त हौसला एकदमै दिनुहुन्छ।
0: भनेपछि जीवनसाथीको साथ पाए पनि काम गर्नलाई अझै सजिलो पनि हुन्छ?
1: धेरै सजिलो म्याम, जीवनसाथीबाटै हो हामीलाई काम गर्न सजिलो चाहिँ। भोलि हामीलाई जीवनसाथीले त्यसरी हौसला नदिने, अनि यस्तो ठाउँमा ल तिमी किन जाने, जानु पर्दैन भनिदिएको भए आँट पनि हुँदैन, झगडा हुन्छ भोलि त्यही भित्रैबाट, बिउ हुन्छ एउटा, तर त्यस्तो छैन। उहाँले भनिसिन्छ कि राम्रो काम गर, जाऊ, फुर्सदमा काम गर्ने चाहिँ एउटा हौसला मिल्छ, काम गर, अनुशासन बसेर काम गर भन्छ।
0: यो मौरी पालन व्यवसायी भएर तपाईँ अगाडि बसेको देख्दा, यो पहिचान बनाउँदै गर्दा तपाईँको श्रीमानले चाहिँ के भन्नुहुन्छ त तपाईँलाई?
1: उहाँले त अहिले पहिला भन्दा अहिले त धेरै राम्रो भयो, मलाई खुसी लाग्यो भनिसिन्छ उहाँले त. तर मलाई चाहिँ उहाँलाई सोच थिएन अरे कि मैले यतिको गर्छु भनेर, किनकि म काम गर्दिन थिएँ पहिला. अनि मेरो बुढीले चाहिँ
0: पहिला भन्दा किशोर किशोरी
1: बच्चामै किशोरीमै अब पहिला त्यो भन्दा नि अलिअलि चाहिँ गर्ने तर धेरै नगर्ने, अनि पहिला पनि काम
0: छोरी भएको कारणले गर्दा गर्न नपरेको.
1: हजुर हजुर, अनि त्यही भएर अनि काम गर्दैन होला, मैले पनि घरमा अब मैले मात्रै पाल्नु पर्ने होला कि पछि भनेर जिस्काइराखिन् थियो. अनि पछि मैले काम गर्दाखेरि चाहिँ तिमीले नि काम गरेको यस्तो, मैले त पत्याकै थिइनँ भनिसिन्छ उहाँले. अनि अझ यो फेल उन ह्यान्डिक्राफ्टको त म त यो काम गर्दाखेरि लुगा सिलाउन पनि मैले के अरे त्यो ध्यान नदिने, च्यात्यो नयाँ लुगा च्यात्यो भने एकतिर फ्यालिदिने हिँडिदिने, अनि उहाँले नै सिलाएर राखिसिने त्यस्तो गर्ने मान्छे. अनि अहिले ह्यान्डिक्राफ्टको काम गर्दाखेरि चाहिँ उहाँलाई अचम्म लाग्छ, अनि यस्तो पनि काम गर्यो खुसी लाग्छ भनिसिन्छ.
0: तपाईँले कसरी मिलाउनुहुन्छ, तपाईँले मौरी पालिराख्नु भएको छ अनि त्यसको घर आफ्नो पुरा सबैजना जिम्मेवारी छ, हुँदा श्रीमानले सहयोग गर्नुहुन्छ भन्नुभयो, अनि त्यसपछि चाहिँ नि तपाईँको समाज सेवा पनि छ क्यारे
1: होइन,
0: अनि यो चाहिँ फेल्ट उलको चाहिँ सामान पनि बनाउँदै हुनुहुन्छ, कसरी मिलाउनुहुन्छ आफूलाई?
1: यो सबै थोक म्याम आफैमा भर पर्छ, अरूले गरिदिने होइन यो कहिले पनि. यो चाहिँ हामी आफैले ब्यालेन्स मिलाउने. भोलि जस्तै म एउटा कार्यक्रममा जानु छ, भोलि मैले त्यसो काम आज सिद्ध्याउनु पर्छ. मैले एक घन्टा अगाडि जानु छ, मैले खाना पकाएर श्रीमानलाई खुवाउनु छ भने एक घन्टा अगाडि पकाएर राखिदिने हो म. अनि त्यसको काम भ्याएर घरको काम भ्याएर म त्यो ड्युटीमा जाने हो अनि काम गर्ने हो, अनि मिटिङमा पनि म सामेल हुने हो, सामाजिक काममा पनि भोलि छ भने भोलि मेरो यति गते हो भने टाइम चाहिँ मलाई थाहा पाउनु पर्यो. टाइम थाहा पाएपछि म अघिल्लो दिनै एक घन्टा दुई घन्टामा रेडी भएर अनि म त्यसलाई तयारी गरेर अनि भोलिको लागि म्यानेज गर्छु,
0: समय निकाल्नु
1: हजुर,
0: अघिल्लो दिनै सबै काम गर्नुहुन्छ अनि आफ्नो योजना बनाउनुहुन्छ अनि हिँड्नुहुन्छ.
1: हजुर,
0: कस्तो राम्रो. त्यति नगर्यो भने त बाहिर निस्किन पनि
1: निस्किन सकिन्न म्याम. अब हाम्रो समाजमा कस्तो छ भने भ्याउँदै महिलाहरूकै सोच कति छ नि त म्याम. अब म भ्याउँदै भ्याउँदिनँ, म जाँदै जाँदिनँ, घरमा खाना पकाउनु पर्यो, बच्चा हेर्न पर्यो, सबैको सोच एक हो पनि सोच्दाखेरि. तर मैले भन्छु कि त्यसमा खाना पकाउनु छ भने एक घन्टा अगाडि पकाउने, भोलि जानु छ भने आजको रेडी गर्ने, बच्चाहरूलाई पनि भन्ने, आफू पनि हिँड्ने. त्यसमा आफूले म्यानेज गरेन भने त टाइम कहिले पनि निक्लिँदै निक्लिँदैन. हामी रमाउनु पनि पर्यो, काम पनि गर्नु पर्यो, त्यसमा त आफैले म्यानेज गर्ने हो जस्तो लाग्छ. गरि पनि राखेको छु म्याम मैले त्यसरी.
0: अनि तपाईँले मौरी पाल्दा पालेर अनि पहिलोचोटि मह बेच्दा कति माना बेच्नुभयो?
1: पहिलोचोटि त मैले त 40 माना बेचेँ.
0: अनि त्यो 40 माना बेचेको पैसा आउँदा कस्तो लाग्यो तपाईँलाई?
1: एकदमै खुसी लाग्यो नि म्याम त्यतिखेर त. त्यतिखेर त मैले त पहिलो कमाइ मैले श्रीमानलाई नै दिएको हो, यस्तो यस्तो भयो भनेर 40 माना म आएको थियो त्यतिखेर. मेरो अब सबै घर पनि अब म्यानेज भइसकेपछि एकैचोटि काटेको हो नि त म्याम. मैले धेरै घर बनाएर अब एउटै सानो घरमा त आउँदैन, दुई तिन घरमा त. अनि पछि धेरै घरमा भएपछि एकैचोटि त्यो पैसाहरू जम्मा गरेर चाहिँ मैले उहाँलाई भनेको, मेरो यस्तो यस्तो भयो भन्दाखेरि मलाई पनि खुसी लाग्यो, मैले नै यस्तो गर्न सक्ने रहेछु, आँट भयो भने हुने रहेछ भन्ने सोचले मैले श्रीमानलाई पैसा दिँदा उहाँ पनि खुसी भइसकेको थियो अनि मलाई पनि खुसी लाग्यो म्याम त्यतिखेर.
0: अहिले तपाईँले अब दुईतिरबाट केही न केही आम्दानी गर्नुभएको छ. तपाईँको दुईटैको तिरको चाहिँ आम्दानी हेर्दाखेरि 50-70 हुन्छ भन्नुभएको छ होइन?
1: कहिलेकाहीँ हुन्छ म्याम, किनभने यो मेरो फेल्ड उनको चाहिँ किनभने यो पिस अनुसारको हुन्छ. हामीले जति राम्रो काम गर्यो त्यति आउने हो, त्यही भएर त्योबाट हामीले काम गर्ने बापत पैसा आउने हो. अनि मेरो हुन्छ लगभग अस्ति एक महिनामा त्यही भएको थियो, मेरो 60-70 लगभग पुगेको थियो म्याम.
0: अहिले तपाईँलाई आफैले कमाउँदा अनि त्यसपछि चाहिँ नि त्यो आम्दानी खर्च गर्दा कस्तो लागिरहेछ?
1: मलाई त त्यो खुसी के अरे खुसी भन्दा पनि मैले सोच्दै नसोचेको काम गरेँ, मैले गर्दाखेरि हुने रहेछ त,
0: गर्व महसुस
1: गर्व महसुस हुने रहेछ, आँट गर्दा हुने रहेछ त, किन हामी यसरी नगर्ने, गर्नुपर्छ भन्ने चाहिँ मलाई त्यो झन मलाई एकदम उत्साह भएर आउँछ म्याम. त्यो चाहिँ जाँगर झन जाँगर लागेर आउँछ त्यो देख्दाखेरि चाहिँ, मेरो त्यो व्यवसाय फस्टाएको देखेर झन राम्रो लाग्छ. म त्यो दिदीबहिनीलाई पनि त्यही भन्छु, आउनुहोस् गर्नुहोस्, पहिल्यैचोटि त आउँदैन म्याम हाम्रो कुनै पनि कमाइमा पहिल्यैचोटि एकैचोटि आउँदैन, त्यसमा हामी बिस्तारै बिस्तारै बढाउँदै लगेपछि त्यो भइहाल्छ नि जस्तो लाग्छ। मेरो त भयो म्याम, त्यसरी नै हुन्छ भनेर।
0: अब तपाईँको उद्यमको योजना के छ त, मौरी पालनको के छ, अनि त्यसपछि त्यो जुन फेल्ड बुलको सामान बनाइरहनु भएको छ त्यसको योजना के छ?
1: मैले मौरी पालनको चाहिँ अब मेरो सधैँ छतमा राखेर हुँदैन म्याम, अब त्यसलाई चाहिँ मैले व्यवसायको रूपमा लिइसकेँ, मैले दर्ता पनि गरिसकेँ, अब त्यसलाई चाहिँ मैले बाहिर लिनुपर्छ, एक रोपन जति जग्गा लिएर त्यसलाई बेरेर बेरबार पारेर अब मौरीलाई जहाँ पाएँ त्यहीँ राख्नु हुँदैन, त्यही भएर राम्रो ठाउँ पायो भने मैले बाहिर निकाल्ने सोचमा छु म्याम, त्यसलाई चाहिँ मैले 100-150 त मैले घर बनाउने सोचमा छु। अनि अब यो फेल्ड उनको ह्यान्डिक्राफ्टको काम चाहिँ मैले जुन मेरो अब महिला दिदी बहिनीहरू बाहिर जान सक्नु भएन, अब बच्चाको कारण अब बच्चा पनि हेर्नै पर्यो, अब त्यसलाई 5-10 हाम्रो 10-5 हुन्छ हाम्रो ड्युटी नेपालमा, अब त्यो उहाँहरूले दिन सक्नुहुन्न, बच्चा हेर्नु पर्यो, त्यही भएर मैले चाहिँ उहाँहरूलाई चाहिँ बरु यो काम गर्नुहोस्, तपाईँहरूको घरको पनि हेर्नु पाउनुहुन्छ, यो पनि हेर्न पाउनुहुन्छ भनेर उहाँहरूकै लागि पनि, अनि यो जस्तै कलेज जाने विद्यार्थीहरूको पनि पढ्ने बेलामा पढ्नुहोस्, पढ्न चाहिँ हेम्बर पार्नुहुन्न, पढ्न चाहिँ छोड्नुहुन्न, तर पढ्ने खर्च पनि सधैँ बाबामासँग पनि हुँदैन नि त, होइन त्यो बाबामासँग नहुँदाखेरि तपाईँहरूले गाडी भाडा अनि खाजा खर्चहरू चाहिँ आफूले पनि भर्नु गर्नुहोस्, त्यो भएर चाहिँ उहाँहरूको लागि चाहिँ मैले खोलिदिएको
0: यो निरन्तर गर्नुहुन्छ यसलाई,
1: यो म निरन्तर पछिसम्म हो
0: समाजको लागि पनि भयो आफ्नो लागि पनि
1: हजुर।
0: अनि यो अब तपाईँको चाहिँ जुन काम गरिराख्नु भएको छ व्यावसायिक काम छ होइन, त्योभन्दा बाहेक समय निकालेर तपाईँ सामाजिक पनि काम गरिराख्नु भएको छ, के गर्नुभयो छोटोमा भनिदिनुहोस् न।
1: सामाजिक काम गर्दाखेरि म्याम हामीले लगभग अहिले हाम्रो अस्ति हाम्रै गाउँको दिदी बहिनी एकजनाको भाइको चाहिँ एक्सिडेन्ट भएर धेरै ठुलो चोट लागेको थियो, त्यसमा हामीले व्यवसायकै दिदी बहिनीहरूले मैले नै अब यसरी अलिअलि दिनुपर्छ गाह्रो छ भन्ने गाह्रो हुने अवस्थाहरूलाई चाहिँ उठाएर दिएको छौँ हामीले 14,000, 15,000, 13,000 त्यसरी चाहिँ हामीले हेरेर उसको आम्दानी हेरेर दिने गरेछौँ। मैले त्यस्तै गरेर 2-3 चाहिँ मैले दिइसकेँ म्याम समाजसेवीमा चाहिँ।
0: ए भनेपछि तपाईँले अब आफ्नो समाजमा तपाईँको के एउटा संस्था पनि छ भन्नुभयो होइन त्यहाँ?
1: हाम्रो गौथली समाज छ म्याम,
0: त्यस मार्फत गरिराख्नु भएको छ, व्यक्तिगत रूपमा पनि गरेर?
1: हजुर, त्यो मार्फत पनि हामी धेरै चाहिँ हामी त्यही गौथली समाज मार्फतै जान्छौँ, अनि सहयोगमा चाहिँ हाम्रो दिदीबहिनी त्यहाँ फेरि खैपुर टोलीमै दिदीबहिनीहरू एरियामा चाहिँ ल यस्तो गरौँ है भनेपछि उहाँहरू मान्नुहुन्छ, यस्तो गरौँ यस्तो यस्तो हुँदैछ भन्यो भने ल कति कति उठाउने दिउँ न त भनेर उहाँले चाहिँ मेरो एउटा विश्वास पनि हो, मैले कुनै त्यस्तो नराम्रो काम गर्दिनँ, उहाँहरूमा एउटा विश्वास भएर नै होला ल ठिक छ हजुरले भनेपछि हामी दिउँ न त भनेर दिइ पनि राख्नु भएको छ। मैले 3 लगेर हामी दिदीबहिनीकै सल्लाह, मेरो मात्रै पनि त होइन नि म्याम, त्यो त सबैको हो नि, सबै दिदीबहिनीको सल्लाह गरेर हामीले 3 हामीले समाजसेवी काम चाहिँ गरेको छौँ म्याम यसपालि।
0: धेरै राम्रो। अब दुर्गाजी, यहाँले आफूले चाहिँ राम्रोसँग व्यवसायमा हात हाल्नुभयो, सफल भइराख्नु भएको छ, पहिचान बनाउँदै जानुभएको छ, राम्रो योजना पनि छ तपाईँको बढाउँदै जाने होइन?
1: हजुर।
0: अनि अब आर्थिक रूपमा आफू आत्मनिर्भर हुँदा तपाईँले आफूले गर्व महसुस गर्नुभएको छ भनेपछि कतिपय दिदीबहिनीहरू तपाईँकै टोल छिमेकमा, त्यही ओडामा, नगरपालिकामा, अन्यत्र तपाईँलाई यो रेडियो सुनेर त धेरै ठाउँमा के अरे मान्छेको मा आवाज पुग्छ, उहाँले सुनिराख्नु भएको हुन्छ, उहाँहरूलाई चाहिँ नि यहाँले यसरी बसिराखेको दिदीबहिनी जसले गर्न सक्नु भएको छैन उहाँहरूलाई के सन्देश दिनुहुन्छ?
1: उहाँहरूलाई चाहिँ म के भन्छु भने म्याम, हामीहरूको सोचमा कस्तो छ भने अलिकति काम गर्दाखेरि पहिलो गर्दाखेरि मेरो भएन म गर्दिनँ भन्ने कतिको सोच हुन्छ, अर्को कुरा घरमा एकजना कमाएपछि भइहाल्छ आम्दानी छँदैछ म किन गर्ने भन्ने सोच पनि हुन्छ कतिको। तर म के भन्छु भने दिदीबहिनीलाई घरमा जति कमाइ होस्, श्रीमानको कमाइ होस्, छोराछोरीको कमाइ होस्, आफूमा निर्भर आफै कमाउने हो, निर्भर हुनलाई चाहिँ आफैले कमाउने हो, भोलि छोराको पनि जिन्दगी हो, छोराछोरीको पनि जिन्दगी हो, आमा बाउको पनि जिन्दगी हो, आफ्नो कमाइ भनेको आफ्नै हो, आफूले कमाएपछि सबैले दिन नि पाउन हामीले पाउन सकिन्छ, त्यसमा पनि पाउँदाखेरि पनि हामीले किनभने त्यो सधैँ एकैनासी हुँदैन नि म्याम, सधैँ एकैनासी हुँदैन, अब कसैको श्रीमान कमाउने हुन्छ, कसैको छोराछोरी कमाउने हुन्छ, कुनै बाई चान्स त्यस्तो नहोस् तर पनि भइहाल्यो भने पनि हामीलाई त्यतिखेरको अवस्था के गर्ने त हामीलाई त अहिलेको जमाना पैसा नकमाए पनि हुँदैन. पैसा नै जे गर्दा पनि हामीले पैसै अगाडि सार्नुपर्छ. पैसा सार्दाखेरि हाम्रो कमाइ छैन भने कसरी जाने त त्यहाँ? आफ्नो मेहनत पनि छैन, कमाइ पनि छैन, जुन कमाउने मान्छे पनि बिरामी भयो. अब त्यो अवस्थामा के गर्ने त? त्यही भएर मैले चाहिँ दिदीबहिनीहरूलाई आफ्नो कमाइ गर्नुहोस्, कमाउनु होस्, रमाउनु पनि होस्, भोलि दुई पैसा श्रीमानलाई हात थाप्न नपरोस्, रमाउनु नि पर्छ. कतिपय हामी दिदीबहिनीहरू चाहिँ पैसा मागेर पनि हुँदैन श्रीमानसँग. कति हामीलाई त्यो लुगाहरू लाउन मन लाग्छ, उहाँ दिएको पनि नपुग्ला, कति खर्च गर्न नि दिँदाखेरि नपुग्ला. तर त्यो होइन, दिँदाखेरि पनि उहाँहरूले ठिक छ, उहाँहरूको खुसीले दिनुहुन्छ. तर आफ्नो पैसा कमाएर आफूले रमाएर आफै सक्षम हुनु भनेको त्यो सबैभन्दा ठुलो कुरा हो. त्यही भएर सबैजना दिदीबहिनीलाई यही भन्छु कि केही न केही व्यवसाय गर्नुहोस्, आफ्नो खुट्टामा आफै उभिनुहोस्, कसैको भरमा नबाँच्नुहोस्. भोलिको दिन के हुन्छ भने कसैलाई पनि थाहा हुँदैन. त्यही भएर म चाहिँ त्यही सन्देश दिन्छु मेरो दिदीबहिनीहरूलाई चाहिँ.
0: अब यो रेडियोमा कुराकानी सुनेर
1: हजुर
0: तपाईँलाई कसैले चाहिँ सम्पर्क गर्यो, माउरी पाल्नलाई चाहिँ चाहनुभयो भने सिकाइदिनुहुन्छ?
1: म सिकाइदिन्छु म्याम, उहाँले मलाई सम्पर्क गर्नुभयो भने म सिकाइदिन्छु.
0: एकदमै धन्यवाद. अब तपाईँलाई अन्तिममा मैले सोध्न छुट्याएको, तपाईँलाई भन्न मन लागेको कुराहरू केही छ? आज त पहिलो अन्तर्वार्ता हो नि, होइन?
1: मेरो पहिलो अन्तर्वार्ता.
0: कतिपय कुरा चाहिँ यहाँले भन्न छुटाउनु भएको पनि होला, मैले सोध्न छुटाएको पनि होला.
1: मैले अहिलेसम्म छुटे जस्तो त लाग्दैन म्याम. अब मेरो अब पछि भइहालेछ भने म फेरि पनि हजुरहरूलाई जानकारी गराउँला. आज चाहिँ मैले छुटे जस्तो चाहिँ लाग्दैन.
0: हस् त, त्यसो भए आफ्नो व्यस्त समय निकालेर महिलासँग रोटरीको कुराकानीमा आउनुभयो. यहाँलाई हाम्रो स्टुडियोको तर्फबाट धेरै धेरै धन्यवाद.
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद म्याम. मेरो अलिकति व्यवसायको कुरा राख्न पाएँ मैले. अब यसरी व्यवसायको कुरा राख्न पनि घरमा राखेर त हुँदैन मैले. तर यो ठाउँमा आज रेडियो सगरमाथामा आएर रोटरी उसमा आएर मैले कुरा राख्दा चाहिँ मलाई चाहिँ धेरै खुसी लागेको छ. मैले राख्न पाए हुन्थ्यो, केही गर्न पाए हुन्थ्यो भन्ने सोच थियो, तर मेरो मैले बोलेको थिइनँ. अनि त्यही भएर चाहिँ अब कस्तो हुन्छ मेरो पनि व्यवसायको यसो कुरा गर्न पाएदेखि हुन्थ्यो भन्ने मेरो मनमा चाहिँ लागिरहेको थियो. तर त्यही भएर आज यहाँ आएर अवसर जुट्यो, बोल्न पाएँ. त्यही भएर हजुरहरूलाई नि धेरै धेरै धन्यवाद मेरो कुरा राख्न पाएकोमा.
0: हस् त, आज हामीले महिलासँग रोटी कार्यक्रममा महिला उद्यमी तथा समाजसेवी दुर्गा कुमारी तामाङसँग कुरा गर्यौँ. उहाँसँगको कुराकानीबाट आफ्नो जीवन कस्तो बनाउने आफ्नै हातमा छ, आँट गरे सकिन्छ, समस्या आए, चुनौती आए, नभागिकन त्यसलाई सामना गरे अगाडि बढिन्छ र आत्मसम्मानपूर्वक चाहिँ समाजमा पहिचान बनाउन सकिन्छ भनेर सन्देश पायौँ. आगामी दिनमा यस्तै प्रेरणादायी व्यक्तित्वसँग फेरि आउनेछौँ. यही कुराकानी सँगसँगै आजलाई महिलासँग रोटरी कार्यक्रमको समय सकिएको छ. कार्यक्रम सुनेर हामीलाई साथ दिनुहुने यहाँहरूलाई धन्यवाद. म महेश्वरी विष्ट रावल, प्रविधिमा साथ दिनुहुने मित्र राजन केसी सहित बिदा हुन्छु. नमस्कार.

0: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनिपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
1: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
3: हाम्रो पन, हाम्रो गौरव,
4: नेपाली रेडियो, नेपाली आवाज,
3: रेडियो सगरमाथा FM 102.4 MHz।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
3: भैरव रिसालको नमस्कार। रेडियो सगरमाथाको उहिले बाजेका पालामा कार्यक्रमबाट आज हाम्रो स्टुडियोमा भुवनेश्वर उपाध्यायजीलाई हामीले आमन्त्रण गरेका छौँ। भुवनेश्वर उपाध्यायजीलाई म रेडियो सगरमाथाको स्टुडियोमा हार्दिक स्वागत गर्छु र अभिनन्दन गर्छु। भुवनेश्वरजी अहिले के उमेरमा हुँदै हिँड्दै हुनुहुन्छ?
4: म 75 वर्ष।
3: 75 वर्ष देख्दा त बलिवाङ्गै हुनुहुन्छ।
4: ठिकै छ।
3: के संयमित नियमित आहार विहार अथवा यो व्यायाम इत्यादि केही छ कि साधारण हो?
4: साधारण
3: साधारण। तैपनि तपाईँको स्वास्थ्य राम्रै सुरक्षित भएर जस्तो देखिन्छ। दाँतहरू बलिय छन्?
4: बलिय छन्।
3: मकै भटमास खान मिल्छ? भुटिया
4: खाइन्छ?
3: पाइसै पाइन्न काठमाडौँमा?
4: किनेपछि पाइन्छ।
3: किनेपछि पाइन्छ। भुवनेश्वरजीको घर चाहिँ कहाँ? सल्यान अथवा
4: सल्यान जिल्ला अन्तर्गत रुकुम, रुकुम कोट।
3: त्यहाँ कोट, रुकुम कोट, मुसी कोट, अरू के,
4: गाजर कोट, बाँफी कोट, कोटै कोट छन्।
3: त्यो कोट भने चाहिँ के, थुम्को जस्तो कि अथवा
4: राज्य, राजाको किल्ला, राजाको चाहिँ ऊ चाहिँ कोट भन्ने त्यहाँ चलाउँछ।
3: माने सल्यानमा पनि एउटा राजा?
4: सल्यान हाम्रो जिल्ला त्यतिखेर प्रशासकीय जिल्ला सल्यान हो।
3: हजुर।
4: सल्यानमा सल्यानी राजा, जाजरकोटी राजा, धुलखर्के राजा, माल्टी राजा, अनि जुम्ली राजा नि ती जुम्लाबाट आएर मुसीकोटमा बसेका।
3: ए, मुसीकोटमै बसे?
4: मुसीकोटमा बसेका, त्यही हाम्रै पिता पुर्खाले राखेका मुसीकोट। अनि त्यहाँबाट मुसीकोटै राजा, फेरि स्थानीय मुसीकोटे उनी जुम्ली राजा, फेरि मुसीकोटे, अनि रुकुमका राजा पनि आइकन त्यहीँ बसे मुसीकोटमै। तिनवटा राजा त त्यहीँ थिए, रुक्मे राजा, मुसीकोटे राजा, अनि जुम्ली राजा।
3: अनि राजा राजा पनि मिलेर बसेका थिए एक ठाउँ?
4: उनीहरूको यो उद्या थियो। अब जुम्ली राजाको राज्य वीरता थियो, रुक्मे राजाको माना चामल भन्ने थियो, कटाइ गरेर श्रेष्ठ गरिदिएको थियो। अनि जो त्यहाँको स्थानीय मुसीकोटे राजा हुन् उनलाई पनि उनकै तरिकाले दिएको थियो।
3: अनि रुकुमकोट भने फेरि अर्कै राजा?
4: रुकुमकोटको त भागेर आएर त्यहीँ मुसीकोटमै बसे।
3: किन भागेर त?
4: गोर्खाको डरले आइकन भागेन, मुसीकोटमा आइकन बसे, गोर्खालीको डरले।
3: ए,
4: गोर्खाली आउँछ हामीलाई चाहिँ मार्छ भने भागेर आएका
3: मुसीकोटबाट, रुकुमकोटबाट भागेर
4: मुसीकोट आएर लुकेका लेखमा। अनि यो इतिहास शिरोमणि उसले चाहिँ लेख्नु भएको छ, उहाँको
3: बाबुराम
4: रुकुम कथा भनेर,
3: बाबुराम आचार्यले
4: हजुर रुकुमको राजा कथा भनेर गोर्खालीहरूले खोजेका छन्। त्यो उहाँको किताबमा पाइन्छ।
3: त्यो के शक्तिशाली रहेछ कि?
4: शक्तिशाली होइन, अब रुकुम पनि त एउटा राज्य प्रसिद्ध, 2200-2400 भन्ने हाम्रो जो छ, 2200 भने त यतापट्टि भयो गण्डकी, 2400 भन्ने उनीहरू रुकुमबाट फाटेका, रुक्मे राजा भए, रुकुमबाट जाजरकोटको, उता सल्यानको, यी सबै एउटै भाइ हुन्, भाइ भाइ हुन्।
3: ए, 2200 भने चाहिँ गण्डकी वारीका पूर्व, गण्डकी पूर्व,
4: पूर्वका,
3: 2400 भने चाहिँ
4: गण्डकी उताका,
3: गण्डकी पश्चिम,
4: 2200 हुने,
3: ए 2200 हुने,
4: 2200 हुने, 2400
3: यता
4: 2200।
3: अनि तपाईँहरूको पाला त यो थिएन होइन, पृथ्वीनारायण शाहले एकीकरण गरिसक्यो, त्यसपछिका अरू पछिका कुरा भए, त्यो अगाडि चाहिँ तपाईँहरूको पिता पुर्खा बाजेहरू बराजुहरू त कतिवटा राजाबाट शासित त?
4: हामीहरूको त त्यही रुक्मे राजालाई यताउता गर्दा गर्दै जुम्लाबाट आएर बस्या हौँ हामीहरू।
3: ए, तपाईँहरूको जन्मथलो अथवा पुर्खाको थलो जुम्ला?
4: जुम्ला, जुम्लाबाट आएर गोताम भन्ने हामीहरूलाई चाहिँ अब बिर्तै दिएको,
3: गोताम भन्ने ठाउँ,
4: गोताम भन्ने अहिले पनि छँदैछ, गोतामै पञ्चायत छ।
3: ए,
4: त्यसको सेरोफेरो कति थियो त्यो बिर्ता पाएको हुनाले हामीलाई गोतामै भनेका, त्यो गोतामेहरू अहिले जति अधिराज्य छन् त्यही गोतामबाट गोतामे भएका हुन्। अनि पछि यो कुलचन्द्र गुरुले गोतामे भन्दाखेरि उहाँ त अब संस्कृतको विद्वान, अनि यो विभक्ति मिलेन, पञ्चमीमा के गर्ने, षष्ठीमा के गर्ने, चतुर्थीमा के गर्ने भन्दाखेरि गौतम बनाउनु भयो
3: ए
4: त्यतिखेरका विद्वानहरूले कुलचन्द्र गुरुकाङ हिँड्ने विरोध गर्नुभयो। जस्तो हाम्रो दाङ हापुरका शालिग्राम ठुलो विद्वान हुनुहुन्थ्यो, उहाँहरू जानुभयो
3: अनि गोतामे
4: गोतामे यो टेकनाथ हुनुहुन्छ अझै टेकनाथका दाई, उहाँले पनि विरोध गर्नुभयो किन गोतामे गौतम गराउनु भयो, हामी त गोतामे हो, गौतम गोत्र त होइन, हाम्रो त गोतामबाट आएका, गोताम वीरता पाएका भनेर विरोध गर्दाखेरि खै विभक्ति मिलेन, मैले त गौतम भने भनेर कुलचन्द्र गुरुले भन्नुभयो भनेर हामीले सुनेको गुरुहरूबाट।
3: भनेपछि गौतम भन्नु र गोतामे भन्नु एउटै हो,
4: एउटै अहिले अहिले चाहिँ गौतम भाषा
3: भाषा ए अहिले तपाईँले लेख्नु पऱ्यो भने के लेख्नु?
4: मैले पहिले पहिले गोतामे लेख्थेँ, अहिले गौतम लेख्छु।
3: अनि सर्टिफिकेटमा के छ?
4: सर्टिफिकेटमा त भुवनेश्वर उपाध्याय गौतमै छ।
3: मैले भन्न खोजेको जान्न खोजेको चाहिँ त्यहाँ जुम्लामा अथवा तपाईँको रुकुम कोटमा बस्दाखेरि तपाईँहरू कतिवटा राजाबाट शासित हुनुहुन्थ्यो?
4: त्यही रुक्मे राजाको रैती होइन, हामी बसेकोमा रुक्मे राजाको घरमा खटपट पऱ्यो माने काटाकाट गरे
3: ए
4: एक छरी पुरानो राजालाई काटेर नयाँ राजा भयो। त्यो नयाँ राजा भइसकेपछि अनि त्यो भाइ भतिजा नसहने भरिले के गरे भने त हाम्रो उसलाई चाहिँ हाम्रो राजालाई काटेर त गद्दीमा बसिस्, तँलाई मान्नुभन्दा हामी गयौँ अब गोर्खालीलाई ल्याइकन आउँछौँ भनिकन उनीहरू एक बास गए। गइसकेपछि यहाँको नयाँ राजा भागेर लौ यहाँ गोर्खालीलाई ल्याउँछन् भन्दा खत्तम पार्छन् भनिकन भागेर ऊ चाहिँ मुन्सीकोट भँडारी काँडा भन्ने ठाउँमा गइकन बसे। त्यस कारणले हामी चाहिँ रैगरै हौँ, हामी कुनै राजाबाट शासित थिएनौँ।
3: रैगर भने के?
4: रैगर भनेको राजाहरूको उसमा थिएन भने पछि पछि
3: माने तपाईँहरूको बाजेहरूले जिजुबाजेहरूले तिरो तिर्नु पर्थ्यो पर्दैन
4: तिरो हामीले तिर्थ्यौँ, हाम्रो चाहिँ वीरताको पनि तिरै तिर्थ्यौँ। तर के भने हामीलाई रैकरै अझै के भन्छन् भने हामीहरूलाई आला जफती भन्छन्, हाम्रो गाउँ आला जफती, जफती भनेको हाम्रो वीरता जफत भयो
3: ए
4: रणबहादुर शाहको पाला वीरता जफत भयो भनेको तिरो तिर्ने भयो, त्यो जो वीरता खान पाइराखेका थियौँ त्यो जफत भयो। जफत भइसकेपछि सबै जफत हुनेहरू आए कराए चाहिँ गिरबानको पाला,
3: गिरबान युद्धविक्रम शाह
4: गिरबान रणबहादुर पछि त गिरबान श्रीपाँच वैभक्ष्यो उहाँको पाला दरबारले गुरुजीहरूले मुवाहरूले स्वर्गवासी महाराज धीराजबाट यस्तो यस्तो भयो राम्रो भएन अब सबैको यो चाहिँ सट्टा भर्ना दिनुपर्छ सरकार भनिकन गिरबान राजालाई भन्दाखेरि सबैले सट्टा भर्ना पाए। तर रुकुमको हाम्रो सन्तानले आएर खोज्नै बिर्स्यो, अब त्यो माग्दै मागेन खोज्दै खोजेन, त्यहाँबाट हाम्रो वीरता के भयो त जफत भयो
3: ए
4: जफत भए हुनाले हामीलाई चाहिँ आला जफती भन्छन्। अहिले पनि श्रेष्ठैमा जफती लेखिएको त्यहाँबाट
3: श्रेष्ठैमा
4: मालमा पनि आला जफती भन्यो भने हामीहरू
3: आला भने के रहेछ
4: आला भने गाउँको नाउँ
3: गरेका
4: हाम्रो चाहिँ ओडाको नाउँ आला
3: आला
4: जफती आला र रैगर आला छ त्यहाँ पनि हामी जफती आलाका रैगर आलाका फेरि ठकुरी बाउसा गर्छन्।
3: आला भने ठाउँ भयो
4: ठाउँ भयो
3: अब परिचयको लागि जसको जग्गा जफत भयो त्यो
4: हाम्रो वीरताभरि जफत भएभरि
3: जफती।
4: अनि त्यहाँबाट यसमा एउटा सानो कथा पनि छ, रुकुममा अड्डा गयो यो
3: पछाडि कुन सालतिर
4: अड्डा गएको 21-22 अड्डा गयो
3: 2021-22
4: अड्डा गयो रुकुम जिल्ला भयो त्यही 17 सालपछि भएको हो नयाँ जिल्ला हो
3: पहिले सल्यान जिल्ला भित्रै थियो
4: सल्यानबाट काटिएर रुकुम एउटा जिल्ला भयो जाजरकोट एउटा जिल्ला भयो सल्यानबाट काटिएर एउटा जिल्ला चाहिँ रोल्पा भयो लिबाङ आधा प्युठान आधा सल्यानबाट काटिएर रोल्पा जिल्ला भएको त्यसैले हाम्रो रुकुममा अड्डा गयो माल अड्डा अनि हामीहरू त्यहाँ जाँदाखेरि ल आला जबतिका आउनुभयो है जबतिका कागजपत्र राम्रोसित राख भनिकन हाकिमले भन्यो त्यो मैले नै सुने
3: किन रहेछ त्यसो भने
4: त्यो त्यही त भन्दैछु अनि त्यहाँबाट मैले चाहिँ आफैले सुने हुनाले हाकिम साहब के भन्नुभयो हामी जफती आएपछि ल कागजपत्र अलिक सतर्क है भन्नुभयो कि हामी क्या डाँका हौँ भनिकन मैले सोद्धाखेरि होइन हजुर हजुरहरूलाई जफती भन्छन् अलिक जफत सफत गर्नुहुन्छ कि भनिकन डराएर भन्यो उसले त्यो होइन हाम्रो इतिहास चाहिँ हाम्रो वीरता जफत भएको हुनाले हामीले सट्टा भर्ना ल्याएको छैन त्यस कारणले हामी जफतीका जफती तपाईँको श्रेष्ठमा जफती लेख्यो सल्यान मालमा जफती लेख्या मात्रै हो हामी त जफत गर्ने खालको होइन भने ए हजुर माफी पाउँ भनिन पछि हामीले यसो यसो भएको
3: अहिले पनि जफती
4: जफती आला जफती
3: स्वभाव चाहिँ जफती छैन
4: छैन
3: कागजमा चाहिँ
4: कागज श्रेष्ठमा चाहिँ आला जफती
3: आला
4: अनि आला रैकर
3: तपाईँले त्यहाँ सानोमा पढ्ने बेलामा भन्नु न, प्राथमिक शिक्षा उपार्जन गर्ने बेला अथवा पढ्ने बेलामा पाठशाला यो शिक्षालयको के बन्दोबस्त थियो?
4: केही थिएन बन्दोबस्त, कुनै बन्दोबस्त थिएन। त्यही घर घरमा जसले पढाउँछ उसका घरमा गयो, उसले चाहिँ अब पाटीमा, काठको पाटीमा मुसीले यो अँगारले कालो अँगार त्यहाँ बेसी त घोट्यो, अनि त्यहाँबाट पानी हाल्यो, त्यसलाई सुकाउनु पर्थ्यो घाममा, अनि खरीले लेखेर क ख ग घ लेख्यो। त्यति हुँदाहुँदै कका कि भन्ने पनि त्यसैबाट सिकिकन, अनि पछि अलि ठुलो उसमा फल्याकमा माटो धुलो बेसी त पिस्यो, अनि त्यसलाई ढ्याकढ्याकढ्याक पारि खसो गरी फाल्यो, मसिनो हातले सम्झाएर फेरि त्यहाँ लेख्ने सुरु गर्ने आफूले क ख कका कि लेख्ने, त्यसरी हामीले पढायो।
3: अनि तपाईँको त्यो बेलामा पाठशाला अथवा शिक्षालय त्यो सल्यान अथवा मुसिकोट अथवा रुकुममा कहाँ थियो सम्झना छ?
4: त्यतिखेर त्यतिखेर स्कुल स्वर्गद्वारी प्रभु महाराजले महायज्ञ चला ठाउँमा त्यहाँ स्कुल थियो। त्यसपछि दाङमा बिजौरी माल भन्ने ठाउँमा त्यहाँ यही भाषा पाठशाला हो, तर त्यहाँ संस्कृत पढाउने, संस्कृत पढ्ने धेरैजना विद्वान हुने, त्यो यो अहिले चाहिँ जनता महाविद्यालय भन्छौँ हामीले, त्यतिखेर त्यो पाठशाला थियो त्यहाँ दाङ बिजौरीमा। अनि पछि 93 सालतिर मुसिकोटमा पनि त्यहाँका राजा यो धीरेन्द्रबहादुर शाहहरू, हरिबहादुर डिट्ठाहरू, यिनीहरूले यहाँ सरकारसित मागे हामीले एउटा भाषा पाठशाला पाउँ भने, माग्दाखेरि त्यहाँ पनि एउटा पाठशाला स्वीकृत भएर अनि सरकारले स्वीकृति गर्यो त्यो स्कुललाई। त्यसपछि अनि उदयपुरबाट गुरुप्रसाद गुरु गएर त्यहाँ पढाउन थाल्नु।
3: उदयपुर पनि पूर्वको सगरमाथा उदयपुर
4: होइन, यो प्युठानको उदय,
3: प्युठानको उदयपुर,
4: उदयपुर पनि उहाँ पनि के हो भने फेरि उदयपुर राजाको भतिजा हो,
3: ए
4: भाइ भैया,
3: अनि राजा बाहुन,
4: राजा बाहुनै राजा थिए त्यहाँ उदयपुरमा,
3: ए
4: हरिप्रसाद शान्तराज उहाँहरू कार्की, अनि उहाँकै भैया त हो हाम्रो गुरुप्रसाद गुरु भन्ने, मुसिकोट गइन पढाउनु थाल्नु।
3: कार्की भने चाहिँ बाहुन पऱ्यो कि क्षेत्री?
4: बाहुनै पऱ्यो,
3: ए कार्की पनि बाहुन,
4: बाहुन उपाध्याय बाहुन, झर्रा बाहुन।
3: अहिले अहिले
4: अहिले उहाँका छोराहरू छन्,
3: के के लेख्छन् अहिले उनीहरू? कार्की लेख्छन्?
4: कार्की लेख्दैनन् अहिले त, यिनीहरू सबै अब केशव दिपकहरूले नै अधिकारी लेख्न थाले हुन्, सबै कार्की हुन्।
3: ए
4: अब कार्की भन्दाखेरि उहाँहरूलाई के भएको छ भयो अहिले चाहिँ अधिकारी,
3: ए यो भोपाल मनसिंह कार्कीवाला जस्तो कार्की होइन,
4: होइन
3: बाहुन कार्की,
4: बाहुन कार्की, बाहुन कार्की, उहाँहरूको इतिहास लामो छ,
3: उहाँ
4: उसबाट आएको, बाजुराबाट आएको,
3: ए ए
4: त्यस कारणले अनि राज्य पाएको उहाँले।
3: अनि भुवनेश्वरजीले तपाईँको पढाइ काठमाडौँमा कसरी आइपुग्नु भयो पढ्नलाई त्यहाँबाट?
4: मैले मुसिकोटमा लघु कौमदी सिद्धेँ,
3: त्यही भाषा पाठशालामा,
4: भाषा पाठशालामा लघु कौमदी सिद्धियो, अलिकतै रघुवंश कोशहरू पढेँ। त्यसपछि मैले सुनाएको थिएँ भने कि खिदिममा हरिहर पाठशाला छ कि काठमाडौँमा जानुपर्छ भनेर गुरुहरूले भने, त्यहाँ चाहिँ पाठशाला छ, त्यहाँ खान पाइन्छ, अनि त्यहाँबाट माइलागुरुजीले भर्ना गर्नुहुन्छ, अनि त्यहाँबाट शास्त्री आचार्य पढ्न पाइन्छ भने सुन्या हुनाले, अनि त्यो सिद्धिएपछि कि खिदिम जान्छु कि अब उहाँ काठमाडौँ रानी पोखरी जान्छु।
3: त्यो बेला नेपाल भन्थ्यो कि काठमाडौँ भन्थ्यो?
4: नेपाल,
3: नेपाल,
4: नेपाल रानी पोखरी।
3: अच्छा,
4: भन्दाखेरि अनि हाम्रा परिवारमा हाम्रा दाई पनि पण्डित हुनुहुन्थ्यो, नन्दलाल पण्डित अझै हुनुहुन्छ, 86 वर्षको हुनुभयो, अझै हुनुहुन्छ, उहाँ पनि पण्डित हो, अनि उहाँले खिदिम सिदिम होइन जानुपर्छ भने रानी पोखरी पाठशाला जानुपर्छ भनेर सल्लाह दिनुभयो। अनि त्यसपछि यो खप्तड स्वामी मुसिकोटमा 4 महिना बस्नुभयो,
3: ए
4: खप्तड स्वामी, त्यतिखेर हामीले काश्मीरी बाबा, काश्मीरी बाबा भन्थ्यौँ,
3: ए खप्तड पछि
4: खप्तड त जाँदै जानु भएको थिएन, उहाँ त्यहीँ बस्नुहुन्थ्यो 6 महिना, यो 4 महिना बस्नुभयो 4 महिनाभरि, अनि उहाँसित सल्लाह लिँदाखेरि उहाँले पनि काठमाडौँ जाऊ, रानी पोखरी जाऊ भनेर भन्नुभयो। अनि म काठमाडौँमा आउँदाखेरि अब कसरी आउने भन्दाखेरि सोझै म काठमाडौँमा आउने कुरो पनि भएन, अब कसैले पुर्याउने कुरो पनि भएन। अनि मेरो
3: कति वर्ष हुनुहुन्थ्यो त्यो बेला तपाईँ सम्झना छ?
4: त्यतिखेर म 17-18 वर्ष,
3: ए
4: 16-17 वर्ष। अनि त्यहाँबाट के भयो भने म दाङ बिजौरीमा जान्छु, दाङ बिजौरीका विद्यार्थीहरू काठमाडौँ जाने आउने गर्छन्, तिनीहरू बिदामा त्यहाँ आएको हुन्छन्, तिनीहरूसित जान्छु भनेर म दाङ बिजौरी आएँ कुनै जुक्ति बुद्धिले। त्यहाँ आउँदाखेरि एउटा घटना

0: ठाउँ कि खरलाहरू हुनुहुन्थ्यो, सल्यानी
1: सल्यान
0: राजाको,
1: राजाको
0: राजाको। अनि त्यो दिल्ली बजारका काइला बाजे के बाजे भन्ने कान्छा बाजेसित भेट हुन्छ, उहाँहरू पुरेत हुनुहुन्छ उहाँ। अनि उहाँहरूले राज्याभिषेकमा चार वेद पढ्नुपर्छ भन्ने ऊ गर्नुभएको छ। त्यसमा चार वेद भने ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्वेद, त्यो पाठ गर्नै पर्ने, त्यो उहाँहरूको चलन छ। त्यसमा हाम्रो मुसिकोटको हरिबहादुर डिट्ठा, त्यहाँ सल्यानी राजाको हाकिम, पहिलोको हाकिम, त्यतिखेर रिटायर अवस्थामा हुनुहुन्थ्यो, तर त्यहीँ हुनुहुन्थ्यो। उहाँले के भन्नुभएको छ, हाम्रा भुवनेश्वर यस्तो यस्तो पढिकन आछन्, ऊ छन्,
1: उसले नि सक्छ,
0: विद्वान छन्, उसले सक्छ भन्ने छन्। र विष्णुमणि त्यो काइला बाजे पुरोहितहरू, सल्यानी राजा पुरोहितहरूले मलाई बोलाएर परीक्षा गर्नुभयो। परीक्षा गर्दाखेरि मैले हाम्रो रुद्री वेद मैले कन्ट्रे पारेको थिएँ, त्यो खर भन्दाखेरि म चुन्ने
1: पास हुनुभयो,
0: पास भएँ। पास भएपछि अनि सल्यानी राजाको राज्याभिषेकमा पाठ गर्ने, एउटा ढोकामा बसी पाठ गर्ने भएँ, पाठ गरियो। त्यो पाठ गरिसकेपछि अब दक्षिणा कति पाउने के पाउने भन्ने त्यत्तिकै थियो। पछि विष्णुमणिहरूले दुई तिन दिनपछि त्यो दक्षिणा दिलाउनु भयो। दिलाउँदाखेरि बाटो खर्च मलाई भयो, सस्तै भयो।
1: म भैरव रिसाल, हामी रेडियो सगरमाथामा छौँ। हाम्रो आजको अतिथि भुवनेश्वर उपाध्याय हुनुहुन्छ। अहिले उहाँसँग उहाँको बाल्यकालमा पढाइ कस्तो थियो, पहाड के हो, कसरी भयो भन्ने बारेमा हामी कुरा गरिरहेका छौँ। तपाईँलाई उसले बाटा खर्चको चिन्ता भएन
0: भएन
1: अनि
0: मैले जति ल्याएको थिएँ त्यसमा थप्यो
1: साथी,
0: अनि साथीको हो भने त्यही जो हरिबहादुर डिट्ठा भनेर मैले उल्लेख गरेँ अघि, उहाँ नै सल्यानी राजा कहाँ आउनुपर्ने भयो, यहाँ श्रेष्ठ श्रेष्ठ के बुझाउन। उहाँ र हामी सँगै आयौँ। सँगै आउँदाखेरि गोरखपुर आइसकेपछि छितुमनी घाटको बाटो जाने कि मजफ्फरपुरबाट जाने भन्ने त्यहाँ समस्या त्यो रहेछ।
1: ए
0: दुई तिन रुपियाँ सस्तो हुँदैछ छितौनी घाटबाट आएपछि,
1: छितौनी
0: छितौनी घाट बगा, छितौनी घाट भन्ने यता उत्तरपट्टिबाट आउँछ, त्यहाँ पुलसुल चाहिँ फाल्याएर चाहिँ उसले यो नारायणी नदीले, तर हिँड्नु पर्ने, अनि दुई रुपियाँ है कति सस्तो पर्ने, उताबाट गएपछि दुई रुपियाँ बढी लाग्ने हुनाले छितौनी घाटको बाटो हरिबहादुर डिट्ठाको साथमा म काठमाडौँ आइपुगेँ।
1: तपाईँलाई आफ्नो घर रुकुमकोटबाट सल्यान आउन कति दिन, त्यो बेलामा कति दिन लाग्ने?
0: अझै पनि तिनै दिन लाग्छ,
1: 3 दिन
0: अहिले पनि
1: लाग्छ।
0: उतिखेर पनि 3 दिन, अहिले पनि 3 दिन।
1: अनि सल्यानबाट, सल्यान भने मुस्कुट
0: होइन, सल्यान भनेको सल्यान राजाको कुरा गरेर त मैले तल दाङको कुरा,
1: होइन, ए
0: तुल्सीपुरको
1: दाङ आउनलाई 3 दिन,
0: दाङ आउन त 4-5 दिन,
1: 5 दिन, यो 3 दिन चाहिँ,
0: 3 दिन चाहिँ उसलाई सल्यान माथि सल्यान अड्डा,
1: अड्डा
0: हाम्रो
1: आउने
0: अड्डा सल्यान, राजाको कुरा गरेर तल
1: तल।
0: दाङ तुल्सीपुर,
1: अनि त्यहाँबाट तपाईँ काठमाडौँ चाहिँ रेलबाट, हिन्दुस्तान
0: रेलबाट,
1: अनि तपाईँ आउँदाखेरि यो रक्सोल भएर आएको हो,
0: रक्सोल
1: अनि कहाँ, त्यहाँबाट कसरी आइन्थ्यो त्यो बेला काठमाडौँ
0: त्यहाँ
1: तपाईँ पढ्न आउँदा?
0: तुल्सीपुर दाङबाट हामीहरू सुनार कुसुम हुँदै नेपालगञ्ज आयौँ, अनि नेपालगञ्जबाट रुपैडियामा रेल चढ्यौँ, रुपैडियाबाट भोलिपल्ट गोरखपुर पुग्यौँ। त्यो के भयो के मिलिन कुनै, भोलिपल्ट पनि 12 बजीतिर आइपुग्यौँ, अनि त्यहाँ बाट अनि छितौनी घाटको बाटो रक्सोल, रक्सोलबाट
1: रक्सोलबाट काठमाडौँ कसरी आइयो?
0: रक्सोलबाट काठमाडौँ आउँदा वीरगन्जमा चाहिँ राहदानी बनाउनु पर्ने, त्यहाँ राहदानी लौ फुक्का, यसलाई चाहिँ फुक्का गरिदिनु छोड्नु भनेर एउटा पुर्जी दिँदछन्, त्यो लिएर माथि चिसापानी गढी आउने, चिसापानी गढीमा सबै आफ्ना चाहिँ झोला झम्टा भारी केही छ भने सबै खोलेर देखाउनु पर्ने, अनि त्यो पुर्जी हेरेर रोकटोक नगर्नु भनेपछि लजाऊ भनेर त्यहाँबाट हामी आएर कुलेखानी बास अथवा माथि मार्कु बास त्यस्तो हुँदै भोलिपल्ट काठमाडौँ आइपुग्यो।
1: त्यहाँ रक्सोलबाट वीरगन्ज अथवा वीरगन्जबाट अम्लेखगञ्ज, अम्लेखगञ्जबाट
0: भीमफेदी,
1: भीमफेदी, त्यो के मोटर थियो कि रेल, कहाँ कसरी?
0: रक्सोलबाट टाँगामा वीरगन्ज ल्याउँथ्यो, टाँगा चाहिँ सस्ता पाइन्थे, मर्नाया टाँगा पनि राम्रा टाँगा, ऊ टाँगा, त्यस्तामा चढिकन वीरगन्ज आउने, वीरगन्जमा चाहिँ एउटा माडबारी कहाँ बसेर ठिकठाक्क पारिदिन्थ्यो, आफूले भात पकायो सबैलाई आफ्नो बगाललाई, अनि भात खायो, अनि पैसा तिर्ने, अनि त्यो पुरी सुर्जी बनाएर त्यो राजधानी भन्थे,
1: अनि कसले दिन्थ्यो त्यो राजधानी,
0: राजधानी दिने त्यहाँको हाकिमहरूले
1: के त्यो झन्झट गर्थ्यो कि
0: नै गर्दैन थियो, दिन्थ्यो
1: यो तराईको मा जन्मिएका तराई मूलका र पहाडी मूलकाहरूलाई
0: सबैलाई
1: राजधानी दिनलाई के समस्या हुन्थ्यो कि सबैलाई दिन्थ्यो?
0: बुझबाझ गर्थ्यो होला, के गर्थ्यो होला, तर हामी एउटा
1: तपाईँहरू चाहिँ सजिलैसँग
0: यस्तो काममा जाने भनेपछि उनीहरूले केही गर्नु पुर्जी दिए, अनि चिसापानी गढीमा पनि
1: अनि
0: हामी
1: केमा आउनुभयो त्यहाँबाट बिरगन्जबाट?
0: बिरगन्जबाट अनि फेरि रेल चढ्यौँ,
1: रेल,
0: रेल चढ्दाखेरि रेल कस्तो रहेछ भनेपछि मान्छे

0: ओर्लेर झाप झाप फेरेर फेरि चढ्यो भने भ्याइने जस्तो, त्यसरी अम्लेगन्जा
1: त्यति छिटो हुनु पर्छ
0: अनि अम्लेगन्जा आयो। अम्लेगन्जा आइसकेपछि एउटा सानो यहाँ अहिले मिनी बस भन्छन्, त्योभन्दा नि सानो जस्तो लाग्छ मलाई, सिन्की खाँदेको जस्तो कोच्ने मान्छेलाई, भयभरिका मान्छे कोचेर थर थर थर थर कमाउँदै भीमफेदी साँझ पुऱ्यो भने, त्यसरी भीमफेदी पुग्यो। भीमफेदीबाट भर्या खोज्ने, त्यो भर्या खोजिकन भने त्यो भर्याद्वारा चिसा पनि गरी आइकन आफ्नो मालसामान देखाइ, त्यो पुर्जी देखाएर त्यहाँबाट अनि माथि लेक काटेर उतापट्टि कुलाखानी गइन बासा भयो। त्यो त
1: त्यो सम्झँदा अहिले तपाईँलाई कस्तो जस्तो लाग्छ? अहिले त अब योबाट हिँड्दै हिँड्नुहुन्न तपाईँ घर जाँदा ओर्दा त?
0: योभन्दा पनि पहिले हामीहरूको त्यो धेरै जिन्दगी त त्यही बाटो भयो। पछि नेहरूले यो त्रिभुवन राजपथ बनाइदिए, त्यो त्रिभुवन राजपथ पहिलो उद्घाटन भनौँ या पहिलो हिँड्ने मान्छे पनि मै हुँ फेरि। कारण के पर्यो भने हिन्दुस्तानमा डाक्टर राजेन्द्र प्रसाद राष्ट्रपति, नेहरू प्रधानमन्त्री, इन्दिरा गान्धी चाहिँ केहीमा थिएनन् है, पार्टीमा थिइन होला तर पदपोस्ट थिएन। त्यस्तो बेला डाक्टर राजेन्द्र प्रसादले काठमाडौँका कलेजका विद्यार्थीलाई निम्ता गरे, त्यसमा हामी संस्कृत कलेजपट्टिका अहिले हुनुहुन्छ रामचन्द्रजी आयुक्त हुनुहुन्छ, निर्वाचन आयुक्त, उहाँ र म हाम्रो संस्कृतपट्टिबाट छानियौँ दुईजना। अनि दुईजनालाई बिहान 6 बजे उहाँ लाइनमा आउनु भन्यो राजदूतावासमा, त्यहाँ गयौँ। त्यहाँबाट अनि त्यो उसमा हालेको, कोही जिपमा बसेका छौँ, कोही सानसाना उसमा मिनी बसमा, कोहीलाई ट्रकमा, ट्रक त होइन त्यो मिनी बस जस्तै, त्यसमा हामीहरू 45 जनाको दफा त्यहाँ पस्यौँ।
1: संस्कृत कलेजको दुईजना
0: दुईजना
1: अनि अरू सबै
0: अरू अरू सबै
1: जना
0: कलेजको गरिकन, त्रिचन्द्र कलेज, ऊ नेसनल कलेज, यो उसको
1: जति
0: सबै कलेज
1: खोलिएको थिए।
0: गरिकन। त्यसमा चाहिँ एउटा उल्लेखनीय कुरा के छ भने, अङ्गुर बाबा जोशी, उहाँ चाहिँ पद्म कन्या कलेजकी प्रिन्सिपलैको त हैसियत जानुभयो, उहाँका श्रीमान बलराम जोशी चाहिँ कुन चाहिँ क्याम्पस यो ल कलेज कताको विद्यार्थी हुन्,
1: ए
0: तर
1: श्रीमती
0: दुईजना
1: श्रीमती प्रिन्सिपल
0: प्रिन्सिपल,
1: प्राचार्य
0: यो चाहिँ अहिले सोधे पनि उहाँले पनि भन्नुहुन्छ होला, त्यो त्योभित्र हामी छौँ। अनि
1: त्यसरी
0: त्यसरी हामी पहिलो पटक तिनी बस, त्यो जिप, तिनी उसमा चाहिँ जाने, पहिलो हामी हौँ लैन चौरबाट 6 बजे कुदाएको त्यो गाडीहरू सिमबन्जाङ पुग्दाखेरि झमक्कै रातै पऱ्यो, अँध्यारै भयो। अनि त्यहाँ त हिउँ सिउँ पनि देखिन्थ्यो, सब काठ्या छौँ, काक्क काक्क परेका छौँ। त्यसैले भने तल भैँसेमा लगेर बसाल्ने खुवाउने उनीहरूको इस्टिमेट छ हिन्दुस्तान सरकारको, त्यो सकिन लामी डाँडा भन्ने ठाउँमा लगेर त्यो बाटो खन्नेलाई बनाएका ठुल्ठुला ऊ हुन्छन् तिनी टिनका, त्यहीभित्र राख्यो अनि तल भैँसेबाट खाना ल्याएर हामीलाई खुवायो। यो घटना पनि यो पहिलो त्रिभुवन राजपथ हिँड्ने मध्येको पनि हामी
1: त्यो बेला त रमाइलो लाग्यो होला,
0: रमाइलो रमाइलो पनि डर पनि,
1: ए डर के खसिन्छ भनेर?
0: खसाल्छ अब खस्यो नि, यो हाम्रो अगाडि एउटा बुलडोजरै खस्यो त्यहाँबाट।
1: ए
0: अनि विद्यार्थीहरूले त्यो नेहरूसित कुरा गर्दाखेरि, दिल्ली पुगेर नेहरूसित कुरा गर्दाखेरि, कैसा आयो रास्ता भन्यो भने, नेहरूले पुगे, नेहरूले बोल्दाखेरि अलिक झर्केर बोल्ने बानी थियो। अनि हाम्रो अगाडि अगाडि एउटा बुलडोजर खस्यो भनेर भन्ने, यो बङ्गाली मास्टर थिए, त्रिचन्द्र कलेजका बङ्गाली ऊ थिए, उनले चाहिँ भन्दाखेरि अनि नेहरूले साफी जाने, खसोस् नखसोस् त्यसलाई के मतलब भयो, बाटो कस्तो छ भने भन्ने,
1: ए
0: यो पनि भएको घटना। त्यस कारणले यो त्रिभुवन राजपथको पहिलो ऊ पनि म।
1: त्यो बेलामा यहाँको तपाईँ आउँदाखेरि खर्च कति लाग्थ्यो त्यो सम्झना छ? अब त्यो सुरुमा दाङबाट तपाईँ काठमाडौँ आउँदाखेरि खर्च अरूले गरे होला नि, हुन्छ तपाईँको परेको परेको खर्च के लाग्थ्यो?
0: खर्च मैले आफै गरेँ सबै, खानापिना टिकट सिकट जे हो 1500 रुपियाँले प्रशस्त पुग्थ्यो।
1: 1500 रुपियाँ भने नेपाली रुपियाँ कि भारू त्यो बेलामा?
0: भारू ऊ रेलमा भारू यता नेपाली, अनि कुलेखानी आएपछि एक मोरमा खान पाइन्थ्यो, खानापिना सबै दाउरा साउरा गरी एक मोर तिरेपछि
1: पकाउने आफूले
0: पकाउने आफूले,
1: अनि भाँडा मान्नु पर्थ्यो पर्दैन थियो
0: पर्दैन थियो
1: ए
0: त्यही भाँडा माझेर तिर्ने हो,
1: ए भाँडा माझे भाँडाको तिर्ने
0: गर्दाखेरि एक मोर
1: त्यसरी।
0: तिरे पुग्थ्यो।
1: अहिले तपाईँको त्यो सल्यानमा अहिले कतिवटा पाठशाला छ, कतिवटा हाई स्कुल छ, कतिवटा कलेज छ, अथवा 10-2 के 10 जोड 2 कति छ, के छ अहिले?
0: अहिले त मेरै रुकुममा, रुकुम जिल्ला जो सल्यानबाट काटेर रुकुम जिल्ला हो, त्यसैमा मात्रै 17-18 हाई स्कुल छन्, दुईवटा क्याम्पस छन्, एउटा मुसिकोटमा छ, मुसिकोटमा अलि पहिले खुल्या हुनाले राम्रो व्यवस्थित छ, रुकुममा भर्खर खुल्दैछ, त्यसलाई आर्थिक सङ्कट छ, तर त्यहाँ क्याम्पस पनि छ, यही 10 + 2 दुईवटा त तिन क्याम्पसै भए, 17-18 हाई स्कुल छन्। त्यस्तै सल्यानमा पनि ठाउँ ठाउँमा छन्, दारकोटमा छन्। अहिले त त्यो पढ्ने ऊ चाहिँ त्यति ऊ छैन।
1: तपाईँ काठमाडौँ आउँदाखेरि यो डेरा पाउने, डेरा लिएर बस्नु पऱ्यो कि परेन?
0: मैले चाहिँ डेरै लिएर चाहिँ कस्तो काकताली पऱ्यो भनेपछि, आउँदा बित्तिकै हरिबहादुर डिट्ठासितै हामीहरू जुम्ली राजाको घरमा बस्यौँ, ज्ञानेश्वर सानो गाउँ छ। त्यसपछि अर्घाखाँचीका विद्यार्थी, मसित मुस्कुर पढाएका विद्यार्थी भेटे, उनीहरूले आफ्नै डेरामा लिए, खुरुक्कै त्यो डेरामा गए। यो डेराहरू चाहिँ फेरि हेमनाथ गुरुको घरमा, जसले पढाउने उयो गुरुको घरमा, त्यसो भए हुनाले बाहिर डेरा त भएन, तर डेरा त डेरै हो गुरुको घर।
1: अनि तपाईँ त्यो छात्रावासमा कति पछि भर्ना हुनुभयो?
0: 1 वर्षपछि त्यो प्रथम परीक्षा दिएँ, प्रथम परीक्षा दिएपछि फर्स्ट भएछु, फर्स्ट भएपछि भर्ना भइसकेपछि मलाई त थाहा भएन। म हेमनाथ गुरुका बसेकै बेला छात्रावासबाट अमरराज भन्ने हाम्रा दाङका प्रसिद्ध एकजना अमरराजजी, अनि प्युठानका खेमराज, खेमराज यी पण्डित होइन, खेमराज पौडेल, दुईवटा आएर साथी थपको हुनुभयो। उहाँ भर्ना भइसकेपछि यसो भइसक्यो, तेरो चाहिँ सही छाप हामीले गरिदिइसक्यौँ, त किन आउँदैनस् भनेर उहाँहरूले, होइन अहिले भनेर मलाई त्यहाँबाट गुरुघरबाट त्यहाँ छात्रावासमा ल्याउनु भएको।
1: तपाईँ खुसी हुनुभयो होला त्यो बेला? के पत्तो थिएन यहाँ बास्त बाहिर बस्दा र छात्रावास बस्दा फरक हुन्छ भन्ने याद थियो कि?
0: थाहा थियो, त्यो त गुरुहरूले पहिले नै सुनाउनु भएको थियो मुसिकोटमा।
1: धेरै खुसी लाग्यो होला?
0: खुसी लाग्यो, धेरै खुसी लाग्यो।
1: अब अहिले त्यो जुन तपाईँको जीवन अथवा सुरुका जुन घटनाहरू छन् नि, यी कति कुरा खास गरी सल्यान, मुसिकोट, रुकुम यिनीहरूको बारेमा होइन, रोल्पा बारेमा, राजाकै बारेमा, त्यो केही लेखलाख गर्ने ओर्ने अथवा केही गर्ने सोच्नु भएको छ अहिले?
0: अब यो गौतम वंशावली तयार गर्ने सिलसिलामा खोज्दैछौँ हामीहरू लेखलाख गर्ने। अब त्यतिखेरको ऊ र यो अहिले त अन्तर एकदम आकाश पाताल जस्तो लाग्छ। मैले मुसिकोट पढ्दाखेरि 1 रुपियाँ धार्ने घिउ, 1 रुपियाँ धार्ने मासु, 1 रुपियाँको 6 पाथी 7 पाथी चामल, अरे गहुँ, मकै, अनि त्यस्तै चामल खाएको मान्छे अहिले यो भाउले त कहाँ पुग्यो कहाँ पुग्यो। यहीँ आउँदा पनि धेरै सस्तो थियो।
1: 1 रुपियाँ धार्ने घिउ,
0: 1 रुपियाँ धार्ने घिउ, 1 रुपियाँ धार्ने मासु, खसीको मासु,
1: खसीको मासु 1 रुपियाँ धार्ने, त्यो हेरेर अहिले हेर्दाखेरि माने काठमाडौँमा कि रुकुममा?
0: रुकुममा।
1: काठमाडौँमा अलिक महँगो थियो होला त्यो बेला?
0: काठमाडौँमा अलिकति महँगो, तर त्यति महँगो थिएन।
1: त अहिले भुवनेश्वरजीले यहाँ आएर, साह्रै पुरानो कुरा, त्यहाँमाथि पनि अझ मध्यपश्चिम पहाडका कुराहरू, राजा रजौटाका कुराहरू गरिदिएर जुन एउटा पुरानो कुराहरू राखिदिनु भयो, म भुवनेश्वरजीलाई यसको लागि धन्यवाद ज्ञापन गर्छु, म कृतज्ञता ज्ञापन गर्छु। र अहिले हाम्रो समय सिद्धियो भने नि भयो, छोटोमा 2-3 वाक्यमा केही भन्नु छ भुवनेश्वरजीलाई?
0: मैले भन्न खोजेको के भने, हामीहरूले पढ्यौँ संस्कृति, अब अहिले हाम्रो हामीलाई नेपालीलाई जिउँदो राख्ने हाम्रो साहित्य र भाषा हो, त्यो भाषा साहित्य अलिकति अपभ्रंश हुँदै गएको, अशुद्ध हुँदै गएको, माने नेपाली भाषामा नभएका शब्दहरू आविष्कार भएका, जस्तो सक्षमता, अक्षमता भन्ने इत्यादि, अत्याधिक, यस्ता यस्ता भावनाले यसलाई चाहिँ हामीले कसरी रोक्ने, कसरी ऊ गर्ने, सबैले सोचौँ। हाम्रो नेपाली भाषा हो, हामी नेपाली हौँ, हामीलाई जिउँदो राख्ने हाम्रो यो भाषा र साहित्य हो, त्यस कारणले यसमा चाहिँ लागिपरौँ भनेर मैले सबैसित हार्दिक अनुरोध,
1: शुद्ध
0: उच्चारण, नेपाली भने यो हो भन्ने सबैले बुझ्नु पर्यो। संस्कृतलाई नाखुम्च्याउने होइन कि, संस्कृत चाहिँ हाम्रो अनिवार्यताभित्र रहेछ, माने हाम्रो भाषा संस्कृतैबाट आएको छ भनेर सबैले बुझिदिनु पऱ्यो भन्ने मेरो अनुरोध छ। र मलाई यहाँ बोलाएर यहाँहरूले उ गर्दै हुनुभएको, यहाँलाई चाहिँ म यो
1: रेडियो
0: सगरमाथालाई म धेरै धेरै धन्यवाद।
1: हस् त, धन्यवाद, नमस्कार।
2: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए, तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला, मिल्छ कि मिल्दैन?
3: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ छोरी। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
2: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
3: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
2: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
3: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
4: हैन बाबा, छोरीको के गफ हो?
3: राष्ट्रिय परिचय पत्रको कुरा नि।
4: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
3: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन। नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
5: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो? ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विथ द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउनुहोस् मात्र रु 999 मा, र 175 प्लस च्यानल सहितको फिचरफुल Via TV मात्र रु 150 मा। इन्टरनेट ओन्ली र टिभी सहितको अन्य प्याक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
6: ललितपुर महानगरपालिकाको अनुरोध।
7: कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गरौं।
6: नक्सा पास दुई चरणमा हुन्छ। पहिलो पटक डिपिसी सम्म मात्र हुन्छ भने नक्सा पास अनुसार डिपिसी बनाइएको भए मात्र डिपिसी माथिको नक्सा पास हुन्छ।
7: डिपिसी सम्म नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि एक वर्षभित्र डिपिसी गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन।
6: डिपिसी भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ।
7: घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू रोपौं।
6: ललितपुर महानगरपालिकाको कार्यालय, पुलचोक, ललितपुर,

0: नबिल ब्याङ्क सँगै अघि।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: काठमाडौँ उपत्यकाको आवाज
5: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर बिहानको पौने 9 बजेको छ। म दिपा झा, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईलाई स्वागत छ। शुरूमा अहिलेसम्मका मुख्य हालचाल। आज देशभर नेपाली हिन्दू नारीको महान पर्व हरितालिका तीज मनाइँदै, बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै, इण्डोनेसियामा पानी जहाज दुर्घटना हुँदा 6 जनाको निधन, 130 बेपत्ता, र T20मा अफगानिस्तानमाथि भारतको सहज जित। अब हालचाल विस्तारमा। नेपाली हिन्दू नारीको महान पर्व हरितालिका तीज आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार र निर्जला व्रत बस्ने परम्परा रहेको छ। तीजको मुख्य दिन व्रत बस्नका लागि नारीले आइतबार शक्ति सञ्चयका लागि मिठा तथा आजिला परिकार दरका रूपमा खाएका छन्। दर खाएसँगै 4 दिनसम्म चल्ने तीज पर्वको औपचारिक शुरूआत भइसकेको छ। आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क, उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश, बद्री नरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन जयबागेश्वरीबाट देब्रेतर्फको मार्ग दथु टोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल प्रहरी पहरागढ़को सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ। त्यस्तै तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरी उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूल भट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको कोषका सञ्चालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभयो। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको गाडी पार्किङका लागि गृहेश्वरी पारी, सिफलचौर, तिलगंगाको खालेस्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज राष्ट्र बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्र बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षण तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्र बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमा पार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो।
विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केभी न्यू बुटवल सबस्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्रसारण लाइन निर्माणसँगै सीमापार ऊर्जा सञ्जाल विस्तारमा सहजता थपिने मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनुभयो। नेपाल भारत सीमापार प्रसारण लाइन निर्माणले वृहत लाभ हासिल हुने नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। एमसीसी अन्तर्गत कुल 315 किलोमिटर प्रसारण लाइन मध्ये 18 किलोमिटर निर्माण सम्पन्न भए पनि 297 किलोमिटर बाँकी छ। बाँकी 297 किलोमिटर मध्ये लप्सीफेदी रातमाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातमाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण धमाधम भइरहेको छ। त्यसै गरी 3 वटा सबस्टेशन निर्माण पनि भइरहेको छ। सीमापार प्रसारण लाइन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। इण्डोनेसियामा यात्रुवाहक पानी जहाज फेडरी दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परि 130 जना बेपत्ता भएका हुन्। जाभा समुद्रमा यात्रुवाहक पानी जहाज पल्टिँदा अन्य 107 जनाको भने सफल उद्धार गरिएको बीबीसीले जनाएको छ। खराब मौसमका कारण उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका हुन्। उक्त यात्रुवाहक पानी जहाज सुरबयादेखि दक्षिणी कलिमथानतर्फ प्रस्थान गरिरहेको थियो। करिब 150 किलोमिटर यात्रा गरिसकेपछि पानी जहाज सम्पर्कविहीन भएको थियो। उद्धारका लागि पानी जहाज तथा हेलिकप्टर परिचालन गरिएको छ। 280 उद्धारकर्ताहरू परिचालित गरिएको छ। जाभा समुद्रका सबै पानी जहाजलाई कहीँ कतै जहाज तथा यात्रुको बारेमा केही पत्ता लागेमा तुरन्तै खबर गर्न भनिएको छ। पानी जहाजका 30 सदस्य बाहेक 213 यात्रु सवार भएको बीबीसीले जनाएको छ। अब खेल हालचाल। भारतले अफगानिस्तानलाई पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटले रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरे। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्ला ओमर जाईले 64 रन बनाए भने मोहम्मद नाभीले 33 रन जोडे। भारतका अर्शदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाभीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको T20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। त्यस्तै स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो उत्कृष्ट शुरूआतलाई निरन्तरता दिँदै लेभान्तेलाई 4-2 पराजित गरेको छ। गैराति भएको खेलमा लामिन यामलले 2 गोल गरेपछि बार्सिलोनाले लीगमा लगातार 5 औं जित निकाल्दै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको लेभान्तेको घरेलु मैदानमा बार्सिलोनाले शुरूआतमै दबाव बनाएको थियो। जाभी एस्पाटले बार्सिलोनाका लागि पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि यामालले उत्कृष्ट आक्रमणलाई गोलमा परिणत गर्दै अग्रता दुब्बर बनाए। दोस्रो हाफमा यामालले पेनाल्टी मार्फतर्खो गोल गर्दै व्यक्तिगत रूपमा 2 गोल पूरा गरे। बार्सिलोनाले 3-0 अग्रता बनाएपछि खेल आफ्नो नियन्त्रणमा राखेको देखिए पनि लेभान्तेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। इभान रोमेरो र रोजर बुर्गेलाई गोल गर्दै घरेलु टोलीले अन्तर 3-2 झारेको थियो। त्यसपछि केही समय बार्सिलोना दबावमा परे पनि अतिरिक्त समयमा करिम अदेमीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यो जितसँगै बार्सिलोनाले 5 खेलबाट 15 अङ्क जोडेको छ। टोलीले 5 खेल जित्दै सिजनको शुरूआत 100% नतिजाका साथ गरेको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा बार्सिलोना 3 अङ्कले अघि छ। ला लिगामा आज राति 1 खेल मात्रै हुँदैछ। भिल्ला रियलले घरेलु मैदानमा रियल बेटिसको
सामना गर्नेछ। खेल नेपाली समय अनुसार 12:45 शुरू हुनेछ। भिल्लारियलले सिजनको शुरूआत अपेक्षा अनुसार गर्न सकेको छैन भने बेटिसले 4 खेलबाट 9 अङ्क जोडेको छ। त्यसैले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्वपूर्ण अवसर हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गए राति पनि देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यता काठमाडौँ उपत्यकामा आज बिहान 8:30 तापक्रम 22 डिग्री सेल्सियस पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:42 काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:15 अस्ताउनेछ। आज उपत्यकाको मौसम साधारणतया बदली रही मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल। फेरि एकपटक, आज देशभर नेपाली हिन्दू नारीको महान पर्व हरितालिका तीज मनाइँदै बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस आज मनाइँदै इण्डोनेसियामा पानी जहाज दुर्घटना हुँदा 6 जनाको निधन, 130 बेपत्ता र T20 अफगानिस्तानमाथि भारतको सहज जित। हवस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर पाउने 12 बजे आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षीबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म दीपा झा विदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्र र हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: आया आमा, आया आमा, आया आमा, मेरो घाँटी दुख्यो, दुख्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदिए निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान,
5: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
6: आफ्नै पनको शैली अनि भाषा

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153685555 0153685555।
3: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनिपाको लागि प्रादेशिक नम्बर 01 59 70 444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।

0: नमस्कार, म अधिवक्ता सबिन श्रेष्ठ हरेक हप्ताको मङ्गलबार बिहान 7:15 7:30 रेडियो सगरमाथामा कानुनको कुरा लिएर उपस्थित हुनेछु। यहाँहरूले कानुनको कुरा सुन्ने प्रयत्न गर्नुहोला।
1: द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति कार्यक्रम हामी सबै सक्षम छौँ प्रत्येक मङ्गलबार बिहान 7:30 8 सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समावेशिता र सशक्तिकरणलाई प्रवर्धन गर्नेछौँ। समावेशी समाजको निर्माण हामी सबैको जिम्मेवारी। हामी सबै सक्षम छौँ कार्यक्रम सुन्न नभुल्नुहोला प्रत्येक मङ्गलबार बिहान 7:30 8 रेडियो सगरमाथा एफएम 102.4 MHz।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
2: बी नेपाली, बाई नेपाली।
4: सम्पर्क नम्बर 0153568555 0153568555।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153568555 0153568555।

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपलाग तातो पानी खाइदे निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।

0: कुनै पनि संरचना बनाउँदा ध्यान दिनुपर्ने कुरा सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। भवनको प्लेन्थको उचाइ बाटोको अधिकार क्षेत्रलाई हानि नपुर्याउने गरी बढीमा 2 फिटसम्म राख्नुपर्छ। सडकको अधिकार क्षेत्र र सेटब्याक अतिक्रमण हुने गरी खुड्किला ऱ्याम राख्न पाइँदैन। भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम लिएको कालीगढ वा निर्माण व्यवसायीबाट मात्र गराउनु पर्दछ। सेफ्टी ट्याङ्की सोकपिट र इनार सिमानाबाट 1 मिटर माथि उठाएर मात्र निर्माण गरौं। आकाशे पानीलाई क्याचपिट बनाई जमिन मुनि पठाएर ग्राउन्ड रिचार्ज गरौं। सार्वजनिक पानीको मुहान र निकासलाई असर पर्ने गरी कुनै संरचना निर्माण नगरौं। घर निर्माण गर्दा बाढी, पहिरो, आगलागी, सड़क दुर्घटना, भूकम्प जस्ता विपदहरूलाई ध्यान दिएर मात्र निर्माण गरौं।
1: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने बरु नेपाली नै रोज्ने
2: नेपालको आफ्नो नेपालमै बनेको आक्वा 100
1: बी नेपाली बाई नेपाली
3: सम्पर्क नम्बर 0153-68555 0153-68555
4: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो ViaNet र Via TV को साथले पाइयो हजुर अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउन होस मात्र रु 999 मा र 175 प्लस च्यानल सहित को फीचर फुल Via TV मात्र रु 150 मा इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ अल्ट्रा 5 अल्ट्रा परफॉर्मेंस अल्ट्रा वैल्यू
5: छैन

0: नबिल ब्याङ्क सँगै अघि।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

नमस्कार, यति बेला बिहानको 12:15 छ। म दिपक रियाल, रेडियो सरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। आज देशभर हरितालिका तीज मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये 1392 जनाको शव भेटियो, अझै 4089 जना सम्पर्कविहीन। ओमानको तट नजिकै व्यापारिक जहाजमा हमला, भारतीय चालक दलका 13 जनाको उद्धार, 1 जना बेपत्ता। र एसएससी प्रिमियर कप 2026 को उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता। अब हालचाल विस्तारमा। नेपाली हिन्दू नारीको महान पर्व हरितालिका तीज आज सोमबार देशभर मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै निर्हार र निर्जला व्रत बस्ने परम्परा रहेको छ। तीजको मुख्य दिन व्रत बस्नका लागि नारीले आइतबार शक्ति सञ्चयका लागि मिठा तथा आडीला परिकार दर खाने चलन रहेको छ। दर खाएसँगै 4 दिनसम्म चल्ने तीज पर्वको औपचारिक शुरूआत भइसकेको छ। आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। पशुपतिनाथको दर्शन गर्न गए रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरमा प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रबन्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभएको छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संघ संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भोटेकोशी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन सिहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचारत रहेको उहाँले बताउनुभयो। परिवारबाट छुटिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण र स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्रीवादीको भनाइ छ। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव प्राप्त भएको छ। बाढीमा परि अझै 4089 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्साले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका सम्बन्धी 542 पुरूष, 336 महिला तथा 514 शव आंशिक अङ्गसहितका भेटिएको, सम्बन्धी हालसम्म 103 आफन्तलाई हस्तान्तरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। भोटेकोशी बाढीपछि जनधनको ठूलो क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालन छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुङमा भोलिदेखि 2 दिने गरपझोङ
जलवायु परिवर्तन सम्मेलन हुँदैछ। सम्मेलनमा उपस्थितिका लागि 753 वटै स्थानीय तहहरूलाई पत्रचार गरिएको छ। आइतबारसम्म 420 वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मोस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा गरपझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको हो। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी कोरिडोर सड़क अवरूद्ध गरेको छ। बहुला खोलामा आएको बाढीले सड़कको विभिन्न भाग कटान गर्नुका साथै नलगाड एकका एकतर्फ केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिनुभएको छ। सड़कमा बाढी र पहिरोको कारण यातायात सेवा ठप्प भएको छ। खरे खोलामा आएको बाढीले सड़क भाँसिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको हमालले बताउनुभयो। भेरी करिडोर जाजरकोट रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क भएकाले सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ। यसैबीच सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाड नगरपालिका 2 डाँडागाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन्। वर्षा र पहिरोको कारण आसपासका क्षेत्रमा समेत क्षति पुगेको स्थानीयवासी नारायण प्रसाद गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार रामकुमार जयसिंह र दामदर खत्रीको घर समेत जोखिममा परेको छ। गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिरा परेको छ र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले बताएका छन्। बजाङको खप्तर छान्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षे जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता हुनु भएको छ। 23 भदौ बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जानु भएको भन्दै घरबाट निस्केका जाने भन्दै घरबाट निस्कनुभएका खड्का अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। जंगलबाट नफर्किएपछि परिवार आफन्त र स्थानीयवासीले उहाँको खोजी सुरु गरेका छन्। डाँडाकोट क्षेत्र बजाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारले जनाएको छ। खड्का बेपत्ता भएको 6 दिन बितिसक्दा पनि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ। यो क्षेत्रमा मोबाइल नेटवर्क समेत नहुँदा खोजी कार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उहाँका काका फिट्टु खड्काले जानकारी दिनुभयो। परिवारले बेपत्ता खड्काको खोजी कार्यलाई तीव्र बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीय तह जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ। जोखिममा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपील गरेको छ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज 67 औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैती देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी गर्न लागि पनि उहाँले बताउनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाकवि देवकोटाको जन्म 27 कार्तिक 1966 साल अर्थात कार्तिक कृष्ण औँसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। तराई मधेसका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठ चन्द्र पर्व मनाइँदैछ। छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिने चौठ चन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। सूर्यास्तपछि घर आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ। अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिन्छ।
अब अन्तर्राष्ट्रिय हालचाल। ओमानको तट नजिकै व्यावसायिक जहाज एमटीएल गाइयामाथि हमला भएको छ। 14 भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो। हमलामा परेका मध्ये 13 सुरक्षित उद्धार गरिएको र 1 भारतीय नागरिकको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ। भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। मन्त्रालयले ओमान स्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको पनि बताएको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि ओमानी अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ। विदेश मन्त्रालयले क्षेत्रीय तनाव तत्काल कम गर्न तथा शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक माध्यम अपनाउन समेत आग्रह गरेको छ। युक्रेनमा पोल्याण्ड सिमाना नजिकै यहाउदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रूसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेललाई इन्जिनमा क्षति पुगेको छ। यद्यपि घटनामा कोही हताहत भएको खबर छैन। बीबीसीका अनुसार बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरू टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही अघि समय अघि मात्रै यही रेलमार्ग भएर गएको थियो। युक्रेनी अधिकारीहरूका अनुसार यो आक्रमण यहुदिनमा भएको हो, जुन पोल्याण्डको सीमाबाट करिब 2 मात्र टाढा अवस्थित छ। बोरिस जोनसनसँगै युरोपेली देशहरूका कैयौं राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि यही रेलमार्ग भएर गएका थिए, जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि सहभागी थिए। सबै अधिकारीहरू किबमा आयोजित एक सम्मेलनमा भाग लिएर फर्किरहेका थिए। रूसले पनि यस आक्रमणको पुष्टि गरेको छ। रूसी पक्षका अनुसार पश्चिमी युक्रेनमा रेलवेको पूर्वाधारलाई निशाना बनाएर आक्रमण गरिएको हो। अब खेल हालचाल। मलेसियामा भएको एसिसी प्रिमियर कप 2026 उपाधि विजेता जित्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। गैराति स्वदेश आइपुगेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ ख्यानका सचिव पारस खड्का, उपाध्यक्ष रोशन कुमार सिंह लगायतका पदाधिकारीले स्वागत गरेका छन्। क्रिकेट टोलीलाई स्वागत खड्काले उपाधिका लागि खेलाड़ीहरूलाई बधाई दिनुभयो। उहाँले आगामी प्रतियोगितामा पनि यस्तै जितका लागि शुभकामना समेत व्यक्त गर्नुभयो। गत शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स युएईलाई 44 पराजित गर्दै एसिसी प्रिमियर कप उपाधि दोस्रो पटक जितेको थियो। उपाधिसँगै नेपालले आगामी वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ। भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 बनाउनुभयो। उहाँले 7 चौका र 7 छक्का प्रहार गर्नुभयो। यस्तै ईशान किशनले 33 बलमा 42 बनाउनुभयो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 गुमाएर 156 बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमरजाईले 64 बनाउनुभयो भने मोहम्मद नाबीले 32 जोड्नुभयो। भारतका अर्षदीप सिंहले 3 लिनुभयो। अफगानिस्तानका नाबीले भारतका लागि 2 लिनुभयो। अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 श्रृङ्खला अग्रता लिएको छ। 3 टी20 श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। अब मौसम। काठमाडौँ उपत्यकामा आज बिहान 11:30 तापक्रम 26 पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.8 रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 27.29 पुग्ने अनुमान गरिएको छ। आज बिहान 5:42 काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:15 अस्ताउनेछ। आज उपत्यकाको मौसम साधारणतया बदली रहे मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक।
आज देशभर हरितालिका तीज मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड। बटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये 1392 जनाको शव भेटियो, अझै 4089 जना सम्पर्कविहीन। उमानको तट नजिकै व्यापारिक जहाजमा हमला, भारतीय चालक दलका 13 जनाको उद्धार, एक बेपत्ता। र एसएससी प्रिमियर कप 2026 उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता। हवस्त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर अपराह्नको 4:45 फेरि हामी आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि हालचाल कक्षका सबै साथीहरूसँगै, प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म दीपक रियाल पनि बिदा पाऊँ। नमस्कार।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
1: नेपाली रेडियो नेपाली आवाज
2: खुला मञ्चमा को तीज विशेषमा यहाँलाई स्वागत छ। फेरि म दीपक गरेर उपस्थित भएको छु। खास गरी आज नेपाली हिन्दू महिलाहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीज हो र तीज धार्मिक आस्था र परम्परासँग जोडिएको पर्व मात्र होइन कि नेपाली समाज संस्कृति गीत सङ्गीत र महिलाको जीवनसँग गहिरोसँग जोडिएको पर्व पनि तीज हो। त्यो तीजका बारेमा यसको सांस्कृतिक पक्षका सन्दर्भमा अहिले हामी रेडियो सगरमाथामा डाक्टर वीणा पौडेल संस्कृतिविदसँग कुराकानी गर्छौँ। तर तीजको मनाउने यो तौर तरिकामा अलिकति बदलाव पनि आएको छ। आज हामीले मनाइरहेको तीजमा धेरै परिवर्तन आएको छ। यति बेला तीजका गीतमा माइती घर परिवार विवाह महिलाका सुख दुःख र सामाजिक यथार्थका कथा सुनिन्थे भने गीत गाउने र बेला भेला हुने र आफ्ना मनका कुरा पोख्ने तीज महिलाहरूको लागि अभिव्यक्तिको एउटा महत्त्वपूर्ण माध्यम पनि थियो भने अहिले तीजको स्वरूप अलिकति बदलिएको छ। गीतको शैली फेरिएको छ, मनाउने तरिका फेरिएको छ, सामाजिक सञ्जाल र आधुनिक प्रविधिले तीजलाई अझ व्यापक बनाएको छ। सँगसँगै तीजको मौलिकता र संस्कृति र यसको सामाजिक सन्देशका बारेमा पनि बहस हुन थालेको छ। हामीले खास गरी अब यो नेपाली हिन्दूहरू हिन्दू महिलाहरूको महत्त्वपूर्ण यो तीज पर्वको सांस्कृतिक पक्षका सन्दर्भमा डाक्टर वीणा पौडेलसँग कुराकानी गर्न लागिरहेका छौँ। यति बेला उहाँ हाम्रो सम्पर्कमा आइपुग्नु भएको छ। डाक्टर साहब, यहाँलाई स्वागत छ।
3: हजुर हजुर, नमस्कार, धन्यवाद।
2: हजुर, यो तीज पर्व विशेष नेपाली महिलाहरूको लागि विशेष पर्वको रूपमा लिइन्छ, यसको अलिकति सांस्कृतिक पक्षका बारेमा पनि चर्चा गराउन, यो कसरी लिने तीजलाई अहिलेको समाजले?
3: हजुर हजुर, एकदम राम्रो प्रश्न सोध्नुभयो। पहिलो त के भने तीजको पृष्ठभूमि चाहिँ नि हाम्रो यो धार्मिक हो जहिले पनि मैले भन्छु, किनभने तीजको प्रसङ्ग पार्वतीले शिवलाई पति पाऊँ भनेर गर्नुभएको तपस्याको यसको प्रसङ्ग चाहिँ नि हाम्रो धार्मिक ग्रन्थमा छ। त्यस कारण यो धार्मिक पर्वको रूपमा लियो। तर यसको विकासक्रम हुँदै जाँदा चाहिँ नि यसले समाजमा, अझ विशेष गरेर नेपाली समाजमा भन्छु भने म सनातनी धर्मावलम्बीहरू भारतमा पनि विभिन्न ठाउँमा हुनुहुन्छ, संसारको अनेक ठाउँमा पनि हुनुहुन्छ, अनेत्र यसले यस्तो विधि हाँगा फैलाएको छ भने अहिले अर्कै रूपमा फैलिएको छ। तर नेपाली परिवेशमा चाहिँ नि यो एउटा अब यो हाम्रो कैलाश भूमि पनि हो, होइन, अब शिव भूमि पनि हो, यहाँ चाहिँ यो पर्व कसरी फैल्यो भनेदेखि धार्मिक सँगसँगै यसले संस्कृति र पारिवारिक मूल्य मान्यतालाई एउटा अङ्गाले फैलियो, जसले गर्दा यो आजसम्म पनि यस्तो विस्तृत रूपमा यसरी झाँगेर यस्तो भइरहेको छ। अहिले हाम्रो विषम परिस्थितिमा छौँ हामी, अहिले मन यति नरमाइलो छ कि अहिले भनौँ न अहिले गीतहरू पनि नाच्ने होइन गाउने होइन भनेर आइराखेको छ। अब त्यस्तो अवस्थामा पनि हामीले किनभनेदेखि त्यो यो हाम्रो चाहिँ दैनिकीमा एउटा धर्म परम्परामा पर्ने हुनाले हामीले त्यसलाई मनाइराखेका छौँ। त्यस कारण यसको एकदमै दरिलो पाटो भनेको धार्मिक पृष्ठभूमि भूमि भइकन सांस्कृतिक र सामाजिक परिवेश हो।
2: अब यहाँले जुन एउटा यसको सांस्कृतिक पृष्ठभूमि भनिरहँदा चाहिँ तीजसँग जोडिएको शिव पार्वतीको धार्मिक आख्यानले चाहिँ नेपाली समाजमा महिलाको जीवन र वैवाहिक सम्बन्धबारे चाहिँ कस्तो सांस्कृतिक धारणा चाहिँ निर्माण गर्यो भन्ने लाग्छ यहाँलाई चाहिँ?
3: होइन, यो चाहिँ के छ भने अब के हुँदो रहेछ दुईवटा कुरा देख्नु रहेछ। शास्त्रमा चाहिँ एउटा कुरा लेखिराखेको हुन्छ, त्यो सबै कुरो फेरि समाजमा त्यो लागु भएको हुँदैन, सिद्धान्त र व्यवहार चाहिँ एउटै भइराखेको हुँदैन। हाम्रो शास्त्रमा चाहिँ महिला पुरुषको कुरा गरे पनि, अर्धनारीश्वरको कुरा गरे पनि, आज प्रसङ्ग शिवको छ, शिव पार्वती दुइटैको प्रमुख स्वरूपै अर्धनारीश्वरको पूजा हो कि। अब हामी शिवलाई एउटा सिम्बलको रूपमा, चिन्हको रूपमा लिङ्गमा पनि पूजा गर्छौँ, शिवको उमामहेश्वरको पनि पूजा गर्छौँ, शिव शक्ति भनेर अर्धनारीश्वरको पनि पूजा गर्छौँ, होइन। त्यो सबै चिज हुँदाहुँदै पनि तपाईँले सोध्नुभएको यो प्रश्न चाहिँ कति पेचिलो छ भनेदेखि, ती सबै हुँदाहुँदै पनि हामी कहाँ, मैले धेरैचोटि बोलेर लेख्ने गरेको छु, हामी कहाँ स्त्री शक्तिको महिलाहरूको प्रसङ्गमा दसैँको बेलामा होस् अरू बेलामा होस् सबै शक्तिको लागि महिलाहरूका देवी शक्तिहरूलाई एकदम आराधना गरिन्छ। तर त्यही देवीहरूको सुरक्षाको यहाँ हामी यो समाजमा हेर्नु पऱ्यो भने त्यही महिलाहरूको त्यही बालिकाहरूको त्यो सुरक्षाको प्रश्न यति टर्का रूपमा आइरहेको हुन्छ, कति असुरक्षित छन् कि हामी देवी रूपमा माने पनि पूजा गर्ने चाहिँ देवीलाई पूजा गर्ने, कन्या पूजा गर्ने होइन, अब हामीका त जीवित देवीकै परम्परा छ कि रिच कल्चर छ कि काठमाडौँ उपत्यकाभरि नै, काठमाडौँ बसन्तपुरमा मात्रै होइन कि पाटन भक्तपुर होइन विभिन्न ठाउँमा बुङमतीदेखि लिएर नुवाकोटदेखि लिएर विभिन्न ठाउँमा हामीका दर्जनौँ कुमारीहरूलाई हामी जीवित रूपमै कुमारी भैरव गणेश भनेर पूजा गरिराखेका हुन्छौँ। तर समाजमा चाहिँ केही घरमै पनि पूजा गर्छौँ, तर त्यति हुँदाहुँदै पनि विडम्बना चाहिँ के छ भनेदेखि हाम्रा छोरी चेलीबेटीहरू त्यस कारण उनीहरूकै नै सुरक्षा चाहिँ हामी कहाँ एउटा चुनौतीको रूपमा एउटा ठाडो भनौँ उपकार भन्छ नि त्यस्तो रूपमा चाहिँ गएको छ। यो चाहिँ एउटा अलिकति अहिलेको स्थितिमा चाहिँ भनौँ आवाज उठाउनै पर्ने कुरा हो।
2: एउटा भनौँ हरेक हिसाबले चाहिँ सांस्कृतिक रूपमा धार्मिक रूपमा चाहिँ पूजनीय भन्ने कुरो चाहिँ भयो, तर व्यवहारमा चाहिँ त्यसलाई चाहिँ लागू गर्न सकिएन होइन, जुन खालको हत्या हिंसा होइन त्यो त्यो देखिन्छ अलिकति हजुरसँग। यो भनौँ न यो तिजमा अर्को हाम्रो कल्चर भनौँ न माइती जाने भन्ने छ होइन, चेलीबेटी चाहिँ जम्मा हुने र हिजो दर खाने भनौँ, हिजो दर यो दर खाने परम्परा पनि, यो अलिकति यसको चाहिँ सामाजिक अर्थ भनौँ यसको चाहिँ अहिलेको व्याख्या के होला त, यो यो त्यति बेला किन गरियो होइन, यसको सामाजिक अर्थ पक्कै पनि होला होइन।
3: अब यस्तो मनोवैज्ञानिक छ कि हो, यति प्रबल मनोवैज्ञानिक छ नि, जस्तो जस्तो भनौँ अब हाम्रो समाजमा आजसम्म पनि बिहाको चलनमा बिहा गरेपछि केटीहरू नै केटाको घर जाने हुन्छन् होइन। अब एउटा घरमा बसिसकेको पहिलाको अवस्थादेखि 20 वर्ष भनौँ, अहिलेको अवस्थामा 25-30 वर्षसम्म पनि त्यो एउटा महिला हुर्केको आफ्नो घर छोडेर अर्को घरमा जान्छन् नि त, त्यो त एउटा बिरुवा त हामीले अलिक सानोमा उखल्नुपर्छ है, र अब यो बिहान बेलुका मात्रै सार्नुपर्छ सर्दैन भन्छौँ नि त, जरा गाडिसकेको ठाउँबाट उखलेर अन्त लग्दा त अलिकति समय त लाग्छ नि, त्यहाँको सबै रहनसहन खानपान त्यहाँको व्यवहार सबै बुझ्नलाई। त्यस्तो अवस्थामा यो अझ अझ यो चिज चाहिँ सहरी क्षेत्रभन्दा पनि हाम्रो यो मुख्य पर्व त यो पाहाडियाको हो, हामी तिज चाहिँ हाम्रो प्रमुख पर्व भनेको हाम्रो नेपालको पाहाडी भेडाको होइन, अहिले सबैतिर यो सरिसक्यो तर पनि प्रमुख पर्व चाहिँ हामीले जस्तो मधेसको तराईको प्रसङ्गको कुरा गर्दाखेरि छठको कुरा गर्छौँ, होलीको कुरा गर्छौँ, त्यस्तै तिज भनेको चाहिँ पाहाडियाको हो। अनि त्यो क्षेत्रमा उनीहरू यति हाम्रो जीवन त अलिकति यो कृषिमै आधारित अलिक कठिनै हो नि, घाँस दाउरा सबै गर्नुपर्ने, अनि सबै थोक गरिसकेर वर्षमा एक दिन चाहिँ एक दिन दुई दिन माइती जान पाउँदाखेरि त्यो बेलाको यो हर्ष उल्लास उसको मनोविज्ञान आफ्ना बाबुआमादेखि आफ्नो दाजुभाइ आफन्त साथी सङ्गी सबै चिज भेट्नु, यो कुरो चाहिँ नि पुरुष मनस्थिति भएको भएर बुझ्न अलिक गाह्रो हुन्छ, महिलाहरूलाई अझ सहिलो हुन्छ। पुरुषहरूको त त्यही ठाउँमा अधिकांश ठाउँमा अब कामको सिलसिलामा अहिले पछि अन्त जाने भए नभए उनीहरूको त बाल सखाहरू भनेको बाल सखाहरूकै पछिसम्म पनि भेटघाट हुन्छ, महिलाहरूको त बाल सखाहरू बाल सखीहरू भनेको त विशेष अवसरमा मात्रै भेट्ने भयो, त्यो ठाउँमै उनीहरू हुँदैनन् होइन। त्यसले गर्दाखेरि त्यो माइती जाने जुन प्रसङ्ग तिजमा छ नि, यो चाहिँ एकदमै प्रबल मनोवैज्ञानिक पक्ष हो कि उनीहरूलाई एकदम भित्रबाट रिलिफ हुने, हामी जुन ध्यान योगको कुरा गर्छौँ नि, यो चिज भनेको ध्यान योगसँग जोड्न सकिन्छ। म मेरो बाल्यकालमा फर्केँ भने मैले आजसम्म पनि, अब म 70 वर्ष भएँ, मैले आजसम्म पनि सपना देख्नु पऱ्यो भने म जबकि जन्मेको घरभन्दा मेरो बिहा गरेर आएको घरमा बढी वर्ष बसिसकेँ नि त, तर मैले सपनामा देख्नु पऱ्यो भने अहिले पनि म मेरो माइती घरकै बुङ्गेल मेरो माइती घरकै चोटा कोठा देख्छु, त्यो त्यसरी भित्र बसेको हुँदो रहेछ कि। त्यसले गर्दाखेरि यसको मनोवैज्ञानिक पक्ष भनेको चाहिँ
2: हजुर यहाँले मनोवैज्ञानिक जुन एउटा सामाजिक पक्षको भनौँ न किन त्यो महत्त्व छ भनिरहँदा चाहिँ विशेष गरी यो विवाहपछि चाहिँ महिलाको लागि चाहिँ तिज चाहिँ विशेष महत्त्वपूर्ण हुँदो रहेछ होइन, अथवा त्यो बन्यो भनौँ न त्यो परिवेशले त्यो बनायो होइन। अब यसमा चाहिँ माइती र चेलीबिचको जुन एउटा सम्बन्ध चाहिँ त्यो भूमिका चाहिँ कस्तो हुन्छ यो, किनभने अहिलेको बेला पनि त्यति नै सान्दर्भिकता छ जस्तो लाग्छ।
3: यो चाहिँ अझ पहिला अहिले पनि सान्दर्भिक छ, तर पहिला अझ बढी थियो। पहिला चाहिँ कस्तो थियो भने महिलाहरू आम महिलाहरू मैले नै हेर्दाखेरि मैले जुन बेला तिज मनाउँथेँ सुरुमा मेरो तिज भनेको मेरो युवावस्थाको मैले तिज भनेको मेरो मावली र माइतीमा मात्रै मनाएको हो, म घरबाट गएर मावली र माइतीमा मात्रै हो भनौँ न, दर खाए पनि तिज मनाए पनि अन्त जाने थिएन। अहिले विगत 10-15 वर्षमा धेरै चिजहरू फेरिएका छन्। अहिले म तिज मनाउन जाने भनेको मेरो घर माइतीभन्दा पनि सङ्घ संस्थाहरू, यो वर्षको परिसेवा युवा योपालि चाहिँ हामीले कहीँ पनि घरासी हिसाबले पनि र सङ्घ संस्थाको हिसाबले पनि हाम्रो कहीँ पनि तिज हामीले गरेका छैनौँ, खालि देउताको आफ्नो शारीरिक पूजा मात्रै गरेर त्यो तिज मनाउने खर्च पनि त्यसमा थपेर हामीले सबै प्रधानमन्त्री राहत कोषमा दिने अथवा आफ्नो आफ्नो ठाउँमा त्यसो गरिराखेका छौँ अहिलेको परिवेशमा। नभए मैले अहिले विगत गएको केही 2-4 वर्षको कुरा गरेँ भने म त जाने भनेकै विभिन्न सङ्घ संस्थामा हुन्छ कि, दरखान जाने विभिन्न अवसरमा, त्यसले गर्दा यस्तो यस्तो परिवर्तन भएको छ कि अहिले यो आजको तिज भनेको चाहिँ घर मावली माइती नभएर तिज भनेको चाहिँ तिजले अर्कै रूप लिएर यो चाहिँ सङ्घ संस्था पालिका त्यसपछि विभिन्न राजनैतिक पार्टी दलका अहिले भनौँ त्यस्तो खालको एउटा एउटा यसरी चाहिँ यो परिवर्तन भइरहेको
2: हजुर यहाँले डाक्टर साहबले त्यसो भनेर जुन छ नि हिजोको तिज होइन एउटा मन्दिरमा चौतारोमा आँगनमा मनाउने तिज चाहिँ अहिले सहरमा सभा समारोहमा होइन एकदम सामाजिक सञ्जालमा समेत पुगिसकेको छ यहाँले भने जस्तै होइन अब यसले चाहिँ यो तिजको जुन एउटा मौलिक संस्कृतिमा पनि यसले केही प्रभाव पारेको छ त्यसरी
3: होइन यसको त दुइटै छ अब यसको दुइटै सकारात्मक र नकारात्मक दुइटै पक्ष छन् होइन अब अलिक बढी देखासेखी गर्ने होडबाजी गर्ने अनि खाली अब जस्तो हरेक कुरो देखावटी गर्ने अरू कुरो नगर्ने खालको एक एक प्रकारको धेरै कुरो नबुझेर त्यो खालको एउटा जमात पनि छ होइन अनि एक थरी जमात फेरि कस्तो भनेदेखि अधिकांश धेरै त त्यस्तो छैन थोरै मान्छे मुठीभरका मान्छेहरू एक थरी अलिकति हुन पुग्ने खान पुग्नेहरू एक थरी यतानिर कस्तो भने नचाहिने हिसाबले ढोरढङ्गा गरेर खान हुने हामी कहाँ त फेरि तिजमा दरमा पनि के खानुहुन्छ के खानुहुन्न निर्देशन गरिएको छ नि त हाम्रो त सबै लिखित छ कि काल्पनिक मात्र पनि पुरै पण्डितले भन्ने पनि मात्र पनि होइन हामी त शास्त्रमा व्रत उपवास बस्नुभन्दा अघिल्लो दिन के खाने के नखाने यो यो पर्व भनेको त आज पो व्रत लिनुभयो त हाम्रो त हिजोदेखि सुनिसकेको छ हामीले खाने भनेर त योभन्दा अघि अघि दिन खाने जानलाई म डर भन्दिनँ मैले त्यहाँ जहिले के भन्छु गेट टुगेदर भन्छु त्यही भएर मैले दुईवटा शब्द राखेको छु तिजको अवसरमा आज व्रतको दिनको ठिक जुन हामी यो द्वितीयको दिनमा खान्छौँ अब द्वितीयको तिज भएपछि द्वितीयको दिन खाने
2: यो यो डर खाने परम्पराको खास चाहिँ यसको उद्देश्य चाहिँ के रहेछ मूल उद्देश्य चाहिँ
3: यो चाहिँ अब मुख्य चाहिँ पार्वतीको प्रसङ्गमा के आउँछ भने शिव पुराणमा पनि आउँछ होइन यो हिम्मत खण्डमा अरू पुराणमा पनि यो कुरा आउँछ पार्वतीले जब कठिन तपस्या गर्छु म सङ्कल्प गर्नुभयो नि त मलाई शिव नै पति चाहिन्छ शिव जस्तो एउटा एकदमै त्रिकालदक्षी र धेरै कुरा उहाँले चाहिँ शिव सम्बन्धी कुरा गर्दाखेरि जहिले पनि पार्वतीले जस्तो भनौँ शिवमा भएको जस्तो परम चेतना त्यसपछि शिवमा भएको शक्ति अथवा ऊर्जा अथवा आत्मतत्व त्यो सबैको कुराको उहाँले धेरैचोटि त्यो कुराको पार्वतीलाई ज्ञान थियो पूर्ण रूपले ज्ञान थिएन उहाँले पति शिवसँग पति पाइसकेपछि मात्रै त्यो कुरो जान्नुभयो तर उहाँलाई के थियो भने यो कुरो मैले यस्तो व्यक्तित्वसँग म जोडिन पाएँ भने मेरो जीवन पूर्ण हुन्छ भन्ने थियो त्यो चाहिँ पार्वतीलाई एउटा विशेष खालको चेतना भनौँ त्यो खालको भएको हुनाले उहाँले शिव नै पति पाउँ भने त्यो पति पाउनुको लागि शिवलाई त्यसै शिव त बिहा गरिदिनु भनेर बस्नुभएको थियो होइन त्यसले गर्दाखेरि उहाँले के गर्नुभयो त त्यो यो पाउनको लागि भनेर तपस्या गर्ने क्रममा उहाँले सङ्कल्प गर्नुभयो अब म यस्तो व्रत बस्छु कि यस्तो कठिन व्रत बस्छु कि मैले चाहिँ यो कुरो प्राप्त नशिव प्राप्त नगरेसम्म म कुनै कुरा पनि जल अन्न ग्रहण गर्दिनँ त्योभन्दा अघिल्लो दिन म मेरो व्रत भोलिबाट सुरु छ त्यसले अहिले आज अनुष्ठान गरेँ त्यसको लागि म के गर्छु त तिन अञ्जुली पानी अहिले खान्छु भनेर पार्वतीले चोखो पानी तिन अञ्जुली खाएर त्यसलाई त जो उहाँले दर भन्नुभयो अहिले पछि हामीले दर शब्द प्रयोग गऱ्यौँ त्यो पानी खाएर त्यसपछि व्रत बस्नुभएको प्रसङ्ग आउँछ अनि त्यही कुरो पछि जोडिएर

0: त्यसमा परिकारहरू अब समयअनुसार थपिँदै गए, मान्छेले बनाउनु जे जे जान्दै गयो रेसिपीहरू त्यो थपिँदै गयो, त्यो हिसाबले दरको चाहिँ सुरु चाहिँ त्यसरी भएको रहेछ पार्वतीले।
1: अब यो यसको एउटा सांस्कृतिक पक्ष दर खाने परम्परा एउटा भयो भने अहिले त दर पार्टी भन्ने भयो, अलिकति उपभोक्तावादी तर्फ पनि बढ्यो संस्कृति होइन। तिजको सांस्कृतिक एउटा उत्सव एकातिर जुन अब अघि तपाईँले व्याख्या गरेको माइतीको सम्बन्ध त्यो एउटा भयो भने अहिले चाहिँ अलि उपभोक्तावादी संस्कृति बिच पनि जुन त्यसको चाहिँ सीमारेखा चाहिँ केही न केही त होला नि होइन, कहाँसम्म हुन्छ यो चाहिँ?
0: त्यही भएर त सीमारेखा अरूले तान्न सकेन भनेर हामीले तान्न, हाम्रो साहित्यमा कति राम्रो शब्द छ कि लक्ष्मण रेखा, हरेक कुराको लक्ष्मण रेखा हुन्छ होइन। त्यस कारण तिजमा पनि गाउने गीतको लक्ष्मण रेखा छ, कुन गीत कस्तो गीत गाउने के नगाउने, रतेली त तिजमा गाउने होइन, हाम्रो रतेलीको पनि परम्परा, हामी रतेलीमा पनि नाच्छौँ, रतेलीमा गाइने गीत र नाच त्यस्तै हुनु पऱ्यो, पहिरन त्यस्तै हुनु पऱ्यो, तिजको पहिरन त्यस्तै हुनु पऱ्यो, गीत त्यस्तै हुनु पऱ्यो होइन। त्यो शिवको दर्शनसँग जोडिएको, माइतीको मोहसँग जोडिएको एउटा भाव, अनि एउटा समाजमा सँगसँगै पुरुष र महिला सँगसँगै हिँड्नुपर्छ है, हामी समभावले हिँड्नुपर्ने हो भन्ने खालको त्यस्तो भाव भएको गीत तिजमा आउनु पऱ्यो है। त्यस कारण यसको सबैको लक्ष्मण रेखा तान्ने चाहिँ नि हामीले
1: त्यो सँगसँगै तिज अब एउटा यहाँले भने जस्तै एउटा सशक्तिकरण समभाव भनिरहँदा चाहिँ महिला एकता र सामाजिक सशक्तिकरणसँग पनि त तिजलाई जोड्न सकिन्छ होला होइन, अहिले त्यो पाटो कति उजागर भयो जस्तो लाग्छ यहाँलाई चाहिँ?
0: होइन त्यो चाहिँ नि अब जति हुनुपर्ने यो त्यति भएको छैन होइन, नभएदेखि त कस्तो भने यो आवाजै पार्वतीकै हामीले कथा मात्रै हेऱ्यौँ भने पनि एउटा समाजमा भइराखेको चलनभन्दा एउटा विद्रोहको आवाज पार्वतीले उठाएकी हुन्। त्यो बेलामा जस्तो घरमा घरको आफ्नो मातापिताले एउटा निश्चित गरिसकेको विष्णुसँग म बिहा गर्दिनँ, मैले छानेको केटो मैले मन पराएको एउटा दर्शन मन पराएको शैव दर्शनसँग उनी एकदम प्रभावित थिइन् पार्वती। त्यो शैव दर्शन मान पराएको त्यस्तो मान्छे जो मान्छे कि जसलाई केही चाहिन्न, कुनै गहना चाहिन्न, जो एउटा खरानीको गहना लाएर हिँड्छ, जसलाई समाजले सबै त्याग्त गरेका व्यक्तिहरूलाई, समाजले त्यागेका व्यक्तिहरूलाई आफ्नो गणमा राख्छ, त्यस्तो मान्छेलाई म पति परमेश्वर मान्ने हो भनेर उहाँले विद्रोह गरेर आफ्नो माइती छोडेर साथीहरूसँग हरित भएर एउटा जङ्गल कन्द्रामा गएर बस्नुभएको हो नि त पार्वती। त्यस कारण त्यो भनेकै के हो भनेदेखि एउटा महिला त्यो बेलाको आवाजमा त्यति गर्नु नै यो ठुलो कुरो थियो कुन बेला भन्ने कुरो हुन्छ नि त होइन। त्यसले गर्दा त्यसलाई हामीले अहिले पनि सिकेर महिलाहरूले हाम्रो लागि पनि हाम्रो हामी विरुद्ध अन्याय भयो अत्याचार भयो त्यो जेसीको कुरा पनि हुनसक्छ, हाम्रो अधिकारको कुरा पनि हुनसक्छ। हिजो हामी 35% कुरा गरेका थियौँ, आज हामीलाई 50% चाहिन्छ, त्यतिले पुग्दैन। त्यो चाहिँ के हो त त्यो जति त्यसमा आवाज उठ्नुपर्ने हो महिलाहरूको अझ पनि त्यति सशक्तिकरणको चाहिँ विभिन्न क्षेत्रमा, नेपालमा मात्रै होइन भन्छु म त, विश्वभरि नै छ यो नेपालमा पनि।
1: डाक्टर साहब अब भनौँ न यो तिज विशेषमा हामी छौँ होइन, खास गरी दुईवटा धारकै एउटा चाहिँ के भनिन्छ भने तिजलाई चाहिँ पितृसत्तात्मक संस्कृतिको निरन्तरता भनेर भन्ने एउटा पाटो एउटा एकथरी भयो, अर्को चाहिँ महिला स्वतन्त्रताको पर्वको रूपमा पनि यसलाई व्याख्या गर्ने भयो। यो दुईवटामा चाहिँ के चाहिँ हो अथवा यो यसलाई अलिकति तपाईँको दृष्टिकोण चाहिँ के हो?
0: होइन हाम्रो समाज चाहिँ नि पितृसत्तात्मक हो होइन, यसमा दुई मत छैन। हिजो पनि पितृसत्तात्मक थियो, आज पनि छ, आज अलिकति खुबुलो छ। आज हिजोको जस्तो कट्टर पितृसत्तात्मक समाज छैन, तर हाम्रो समाजको सबै स्वरूप हेऱ्यौँ भने घरको मूलीदेखि लिएर अर्थदेखि लिएर अरू हिसाबले चाहिँ नि हाम्रो पितृसत्तात्मक समाज हो होइन, त्यसमा कसैको पनि दुई मत हुँदैन, सामान्य एउटा हामीले रिसर्च गर्दा अथवा नगर्दा पनि देखिने कुरो। तर त्यसो हुँदाहुँदै पनि हाम्रो शास्त्रमा र हाम्रा पर्वहरूमा महिलाहरूलाई एउटा यति यस्तो हिसाबले मैले भने कति कुरो भनिएको छ सबै त्यो गर्न नसकेला, तर एकदमै सम्मान लिएर हुनु न उनीहरूले आफ्नो इच्छा अनुसारको खाना पाउने, इच्छा अनुसारको लाउन पाउने, यही पर्व पनि आजकै तिजको पर्व पनि एउटा के हो त, अरू कुनै बेला केही नकिन्ने घर परिवारले पनि यो तिजको बेलामा चाहिँ नि ती घरको ती महिला सदस्यहरूलाई केही न केही चिज एउटा उपहार स्वरूप दिने, एउटा कस्तो पनि त्यो आत्मीयता हो कि उपहार दिने भनेर कस्तो रहेछ भने कसैलाई दिएर कसैलाई नाम पुग्ने त होइन, तर त्यो पनि आत्मीयता एउटा जनाउने। त्यस कारण यसमा चाहिँ दुइटै पाटो छ, त्यस कारण हामीले दुइटैलाई सन्तुलन गरेर हेर्नुपर्ने हो। हिजोभन्दा त आज धेरै फरक छ नि त।
1: हजुर, अब यो तिजको चाहिँ कस्तो भने तिज हाम्रो एउटा परम्परा भन्दा पनि अब यो कस्तो भने यो एउटा सम्पदाको रूपमा पनि यसलाई विकास गर्नुपर्छ कि भन्ने कुरा पनि अर्को एउटा छ होइन। यो विदेशीहरूको लागि त निकै नौलो पनि हो होइन, जसरी नेपाली महिलाहरू नारीहरू जुन विभिन्न खालका गरगहना अथवा रातो पहिरनमा भनौँ न हरियो र रातोमा जुन जसरी त्यो एउटा नाच्ने पनि त्यहाँ आउँछ, नाचको कुरा पनि छ होइन। यो चाहिँ कस्तो भने अन्तर्राष्ट्रिय रूपबाट अरू विदेशीहरूले हेर्दा चाहिँ निकै नै ठुलो एकदम सम्पन्न कल्चरको रूपमा चाहिँ हेर्दा रहेछन् होइन, त्यसलाई हामीले अलिकति त्यो सम्पदाको रूपमा विकास गर्न सकिन्छ कि सकिँदैन?
0: सकिन्छ, हामीले अब जस्तो संस्कृति मन्त्रालयले भौतिक सम्पदा र अभौतिक सम्पदा भनेर दुई चाहिँ सम्पदा

0: लाई सूचीकरण गर्ने र त्यो सूचीकरण गरिसकेपछि जस्तो युनेस्कोकै लागि विश्व सम्पदा सूचीमा सूचित विभिन्न अब यो भौतिक चिजहरू बढी छन् अभौतिक कम छन्, त्यो अभौतिक घरमा हामी कहाँ भएका जात्रा मात्र पाटुङको रातो मच्छरनाथको जात्रा परेको छ, अहिले पछिल्लो समय मान्छेले यो लिस्टिङ गर्ने क्रममा हाम्रो खानपानमा एमरीहरू परेको छ, यो लिस्टिङमा आइसकेको सूचीकृत भइसकेकोमा एमरी परिकार पनि पर्छ, त्यस्तै गरेर तिजलाई पनि एउटा यत्रो महिला समूहले नेपालको अधिकांश जातिहरूमा रहेको यो यसरी गर्ने भनेर हामीले यसलाई चाहिँ कस्तो भने टुरिज्मसँग जोड्न सक्ने पर्यटकहरूलाई भित्राउने कुन कुन टाइम हो त सबभन्दा नेपाल आउने टाइम भन्दाखेरि यो टाइम पनि पर्छ, हाम्रो प्रकृतिको हिसाबले वेदरको हिसाबले पनि नेपालमा सबभन्दा बढी टुरिस्ट आउने भनेको अक्टोबर नोभेम्बर डिसेम्बर तिनवटा महिना हो होइन, त्यसको ठिक्क पूर्व सन्ध्यामा पर्ने भएको हुनाले उनीहरूले तिज मात्रै मनाएको हेर्नको लागि जस्तो पशुपतिमा जम्मा भएका महिलाहरूले कुनै निश्चित ठाउँबाट हेर्नको लागि त्यो चाहिँ एकदम हो, त्यही अनुसारको हामीले प्याकेज टुर पनि डेभलप गर्न सक्छौँ र हाम्रो लागि चाहिँ एउटा ठुलो के छ आय आगमनको स्रोत पनि हुन्छ, तपाईँले एकदमै राम्रो यो चाहिँ प्रश्न सोध्नु भएको छ।
1: खालि यसलाई जस्तो भनौँ न यो तिजलाई चाहिँ महिलाहरूको पर्वको रूपमा मात्रै सीमित गर्नुभन्दा पनि सम्पूर्ण नेपाली समाजको एउटा सांस्कृतिक सम्पदाको रूपमा चाहिँ विकास गर्न सकियो भने चाहिँ अब तपाईँले भने जस्तो टुरिज्म विदेशीहरूलाई पनि एउटा हेर्नको लागि होइन कि यसबाट एउटा आर्जन पनि त हुन्छ नि, अर्को पाटोबाट पनि त हेर्नु पर्ला होइन, हुन त भनौँ न हाम्रो मौलिकतामा क्षयीकरण भयो विभिन्न खालको गीत सङ्गीत भनिया छ, त्यो पाटो त बेग्लै भयो, त्यसको हाम्रो मौलिक लोक भाका अथवा आधुनिक जुन छ नि त्यो चिजलाई चाहिँ तिजकै सङ्गीत अथवा तिजकै ती जुन पुराना ऊहरू गीतहरू छन् होइन त्यसलाई नै संरक्षण गर्यो भने एउटा त्यो सभ्यता एउटा सम्पदाको संरक्षण पनि हो होइन,
0: एकदम एकदमै राम्रो यो चाहिँ कस्तो भने अलिअलि भएको छ तर जति हुनुहुन्थ्यो त्यो हिसाबले भएको छैन, यो चाहिँ एकदम राम्रो भयो, मान्छे केही न केहीको फेस्टिभल कहिले म विदेशतिर कहिले कहिले गाबला देख्छु, केही न केहीको एउटा गोलमेडा फाल्ने होइन एउटा यसो पानी फाल्ने त्यस्ता फेस्टिभल पनि उनीहरूले प्रचार प्रसार गरेर हजारौँ मान्छे हेर्न बसी आउँछन् टिकट लिएर हेर्नुहोस्, हाम्रो त यति धनी संस्कृति छ कि यसको पूजाको पाटोदेखि लिएर यसको खानपानकोदेखि लिएर सबै चिज भनौँ न यो आएर फेरि यसको सिङ्गार एउटा भनौँ विशेष सिङ्गार त्यो पनि ठुलो कुरो हो नि, विशेष पहिरन विशेष सिङ्गार होइन विशेष गहना हाम्रो यस अवसरमा विवाहिताहरूले
1: एउटा खुसी पनि त्यो सँगसँगै एउटा खुसी पनि देखिन्छ कि जुन तिजमा महिलाहरूको खुसी छ नि त्यो त मापन गर्न सकिँदैन होइन,
0: के को लागि लिने भन्छ नि हामी अहिले आएर सङ्घर्षको कुरा एउटा परिवारमा सुखी परिवार हुनको लागि त सबैको त्याग तपस्या होइन सबै चाहिन्छ नि त, एउटा पतिको पूर्ण आयुको कामना गर्नु भनेको नराम्रो त होइन नि त, म स्वस्थ भएर बसेर मैले पतिको पूर्ण कामना गरे पो उसले पनि मेरो लागि गर्ने हुन्छ त भने त्यो त कस्तो भने एउटा ह्याप्पी फ्यामिली लाइफको लागि एकदमै ठुलो सन्देश हो कि, हामीले त्यो सन्देशलाई त्यसरी फैलाउन सकेका छैनौँ तर एकदमै राम्रो सन्देश हो कि यो
1: पक्कै पनि यो जुन सम्पदाको रूपमा पनि यसलाई विकास गर्नुपर्छ, यहाँ मार्फत म त्यो आवाज पनि उठाउन चाहन्छु र अब यो तिजको पाटमा भन्दा पनि म तपाईँसँग हुन त एउटा अन्तिम मेरो एउटा तिजकै सन्दर्भमा चाहिँ नयाँ पुस्ता भनौँ न जेन्जी पुस्ताहरूलाई चाहिँ डाक्टर पौडेलको चाहिँ सुझाव के छ तिजका सन्दर्भमा चाहिँ
0: परिवेशमा चाहिँ म के भन्छु भने सबभन्दा ठुलो कुरो नव पुस्तालाई सबभन्दा ठुलो कुरो सुरक्षा रहेछ, जहिले पनि जहाँ पनि जस्तो अवस्थामा पनि सुरक्षित कसरी बस्न सकिन्छ हामी बसाइको हिसाबले होइन एउटा सुरक्षा हो, सुरक्षा सँगसँगै अर्को कुरो भनेको स्वास्थ्य हो, त्यस कारण हामी स्वस्थ हुनको लागि हाम्रो खानपानदेखि सबै कुरो हाम्रो यो पर्वमा जोडिएका छन् र अर्को चिज भनेको चाहिँ नचाहिने तडक भडक जुन चाहिँ हामी यो संस्कृतिमा आएको विकृति भन्छौँ देखावटी होइन उसले के गर्यो होइन कि मैले स्वच्छ मनले गर्ने चिज हो, तिनवटा चिज चाहिने हरेक पर्वमा चाहिन्छ आज पनि चाहिन्छ र अहिलेको परिवेशमा चाहिने हामीले केही झगडा गरेका छौँ तिजको लागि अथवा भोलिको लागि भने पनि त्यसमा सक्छौँ भने अलिकति प्लस गरेर अहिले हामीले चाहिने यो जुन हाम्रो भोटेकोसी रसुवामा आएको बाढीको प्रसङ्ग छ त्यसमा चाहिँ हामीले केही योगदान गर्न सक्छौँ, अर्थको हिसाबले गर्न सक्छौँ अर्थले गर्ने सबैसँग अर्थ हुँदैन, युवा पुस्ताको अर्थ छैन भनेदेखि त्यहाँ सुरक्षित भएर श्रमदान गर्ने के गर्न सकिन्छ त्यो गर्नु चाहिँ अहिले अहिलेको तिजको लागि सबभन्दा सान्दर्भिक अरू पर्वको लागि पनि म त्यही आएर
1: पक्कै पनि डाक्टर साहब अब तपाईँसँग मैले फेरि अर्को एउटा भने यही तपाईँसँग प्रत्यक्ष यो कुराकानी गरिरहँदा मैले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि उहाँको आज स्मृति दिवस पनि रहेछ, नेपाल प्रज्ञा प्रतिष्ठानले चाहिँ पहिलो पटक चाहिँ उहाँको स्मृति दिवस चाहिँ कार्यक्रम मनाउँदै रहेछ होइन, केही बेरमा त्यो कार्यक्रम हुँदै पनि छ तर त्योभन्दा अगाडि महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चाहिँ नेपाली साहित्यको एउटा महाकवि बनाउने मूल त्यो विशेषता चाहिँ के हो जस्तो लाग्छ, किन उहाँका बारेमा चाहिँ धेरै चिजहरू छन् महाकविका बारेमा होइन, अलिकति सम्झौँ न महाकविलाई पनि यति बेला।
0: अब मलाई त सबभन्दा साह्रै धेरै आफूले धेरै पढेको धेरै मन पर्ने नेपाली साहित्य मैले बिएसम्म पढ्दाखेरि चाहिँ प्रमुख विषय नेपाली साहित्य लिएर पनि पढाएँ हो, म जहिले पनि महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिँदा नेपाली साहित्यको एउटा युग

0: भनेर जहिले पनि उहाँको सम्झना आउँछ कि। अनि उहाँको जस्तो उहाँले एउटा महाकाव्य लेखनको श्री गणेशै गर्नुभयो होइन, अब उहाँलाई जुन जसरी महाकविको उपाधि दियो त्योभन्दा पनि मुक्तक भएर छन्दोबद्ध कविता लेख्ने के, छन्दोबद्ध कविता लेखेर त्यो कवितालाई नेपाली कवितालाई नेपाली यो महाकाव्यलाई विदेशमा, देवकोटाको सबभन्दा ठुलो योगदान चाहिँ नि नेपाली साहित्यलाई मात्रै होइन कि उहाँले विदेशमा समेत के गर्नुभयो कि, उहाँ त्यो बेलामा रसा जानुभयो, अरू देशहरू पनि जानुभयो, उहाँका कृतिहरू चाहिँ नि बाहिरका त्यो बेलाको अहिलेको परिवेश त फरक भइसक्यो, धेरै वर्ष बितिसक्यो, त्यो बेलामा नेपालको कोही कविलाई बाहिर चिन्दा रहेछन् पढ्दा रहेछन् भने देवकोटाले चिन्दा रहेछन् के, र उहाँले जुन एउटा आफ्नो निबन्धको विधामा गर्नुभयो त्यो ठुलो एउटा क्रान्ति गर्नुभयो होइन। अब उहाँको म एक दुईवटा सम्झिन्छु, अहिले सबै याद आएको छ नि, के नेपाल सानो छ भने धेरैचोटि मैले पढेको, त्यो नेपाल के सानो छ, उहाँको पहाडी जीवन भन्ने एउटा यस्तो यस्तो खालको, उहाँले कस्तो भनेदेखि अब एउटा कति उहाँका आत्मपरक पनि छन्, कति व्यङ्गात्मक शैलीका पनि छन् होइन, अब उहाँले त्यो यो प्रगतिवाद मानवतावादी भएको छ नि, हामी सबै दृष्टिकोणबाट उहाँको कविताहरू सबै छन्, त्यसमध्ये पनि अझ मुना मदनको त कुरै गर्नु पर्छ।
1: हजुर, अब उहाँको जुन देवकोटाको जुन साहित्यमा मानवतावाद यहाँले भने जस्तै प्रकृति राष्ट्र प्रेम र होइन, खास गरी राष्ट्र प्रेम पनि ठुलो कुरा रहेछ, हामी त्यो एउटा खड्किएको कुरा हुन्छ नि, यो सामाजिक चेतना चाहिँ निकै बलियो देखिन्छ, तर उहाँको जुन साहित्यले तत्कालीन नेपाली समाजलाई एउटा प्रतिबिम्बित पनि गर्यो होइन, त्यो तपाईँले अघि भने जस्तो विदेशमा पनि गएर नेपाली साहित्यकार भनेर उहाँ आफू चिनिनुभयो, नेपाललाई पनि चिनाउनु भयो होइन, त्यो छ। अनि खास गरी अब हुन त तिजकै प्रसङ्गमा मैले उहाँलाई सम्झेँ, आज 67 उहाँको बारेमा चाहिँ यो स्मृति दिवस मनाइदिइ रहेछ, त्यो सन्दर्भमा अब जस्तो आजको समयमा देवकोटाको जुन साहित्यको प्रासङ्गिकता भनौँ न त्यो कतिको छ, अथवा समाज अहिलेको समाजले कसरी हेरिरहेछ देवकोटालाई
0: चाहिँ? भाग्यमानी हुन् देवकोटाको, म के भन्छु भने कतिचोटि जस्तो हामी देवकोटाको यथार्थ र देवकोटाको बारेमा मिथक भन्छौँ नि, देवकोटा एउटा यस्ता पात्र हुन् नेपाली साहित्यको, उनको बारेमा उनले के गरे कसो गरे भनेर भएको कुरा भन्दा पनि एक थरी मिथक पनि एकदम समाजमा प्रचलन गर्छ। उनको जीवनी चाहिँ धेरैजनाले लेखेका छन्, अनुसन्धानमूलक उहाँका धेरै जीवनीहरू प्रकाशित भएका छन्, उहाँको बारेमा त्रिभुवन विश्वविद्यालयमा अरू विश्वविद्यालयमा सयौँले एउटा एउटा कविता पागलको बारेमा मात्रै कतिजनाले थेसिसै लेखेका छन् होइन, एउटा पागल कविताको मात्रै उहाँले एउटा जस्तो भन्नु त्यो कविता एउटा एकदम शक्तिशाली विद्रोही दार्शनिक हरेक कुराले त्यो बेला यो बेलाको समाजलाई एउटा अहिलेको समाज भनौँ त्यो बेलाको मात्रै के भनौँ अहिलेको समाजलाई पनि एउटा हाम्रो जस्तो द्वैत चरित्र भएको हुन्छ नि त्यसलाई ठुलो व्यङ्ग्य हालेर उहाँले कस्तो खालको भन्नुभएको छ, त्यो जहिले पनि फिट हुने कविता छ कि पागल भन्ने कविता, अहिले पनि समाजमा कस्तो मान्छेहरू छन् द्वैत चरित्रको भनेर त्यस्तो विधि लेखिएको गरिएको व्यक्तित्व हो देवकोटा। अहिलेसम्म पनि त्यति धेरै साहित्यमा नेपालीमा त्यत्रा विधि के अरे महाकविहरू अरू पनि गरे, उहाँले महाकविको उपाधि पाउनुभयो त्यो कुरा बेग्लै भयो होइन, तर महाकाव्य लेख्न त अरू पनि थुप्रै भयो नि त पछिको समयमा, तर त्यसो हुँदाहुँदै पनि देवकोटाको जस्तो एउटा शीर्ष स्थान छ नि, सबैले श्रद्धा गर्ने भक्ति गर्ने उहाँको कृतिहरू पढ्ने त्यसमाथि अनुसन्धान गर्ने त्यो चाहिँ के भनेदेखि उहाँलाई चाहिँ त्यस अर्थमा म के भन्छु, कतिजनाले गर्दैमा त्यो पाउँदैन, कतिजना समाजमा एकदम राम्रो राम्रो लेखिरहेका मान्छे हुन्छन् अथवा पेन्टिङ गर्ने ठाउँमा कति राम्रो राम्रा चित्र बनाइराखेका हुन्छन्, तर त्यसले जति त्यो पाउनुपर्ने थियो प्रचार प्रचार अथवा समाजमा सम्मान पाएको हुँदैन, त्यो यस अर्थमा धेरै भाग्यमानी हाम्रा के अरे महाकवि हुन् जसले गरेको त्यो बेलामा उनको सामान्य अलिअलि घर घरायसीमा अरू केही बेला उहाँलाई सामान्य कुराको दुःख भयो होला, त्यो आफ्नो ठाउँमा चाहिँ त्यो त परिवारमा सबैको परिराखेको हुन्छ सानोतिनो कुरा होइन, तर अर्थको हिसाबले पनि उनी त्यस्तो विधि अर्थ अभाव भएको व्यक्तित्व होइन जसरी उनलाई समाजमा प्रस्तुत गरियो नि त्यो होइन, उहाँको त्यो बेलाको टाइममा पनि देवकोटाको परिवार घरबार
1: मैत्री देवीमा भनौँ दिल्ली बजारमा उहाँको जुन बसोबास हेर्दाखेरि त्यो देखिँदैन अहिले, अहिले हेर्दा पनि त्यो बेलाको परिवेशमा त्यो जुन व्यवस्थापन थियो त्यसलाई कमजोर भन्न चाहिँ मिल्दैन जस्तो लाग्छ हामीलाई पनि होइन,
0: त्यो कुरालाई बढी हाइलाइट गरे कसरी कस्तो हुन्छ नि समाजमा कोही मान्छेले केही कुरालाई अहिले हामीलाई चाहिँ अर्को कठै कठैबाट भन्ने हिसाबको एउटा त्यो त्यो एउटा भाष्य मान्छे तयार पार्न खोज्छन् कि उहाँ भावुक हुनु त आफ्नो ठाउँमा छ, तर देवकोटाले चाहिँ के भनेदेखि सानो बच्चाको लागिदेखि पनि एउटा सानो बाल कवितादेखि लिएर चाहिँ नि एउटा ठुलो महाकाव्य समेत एउटा भक्कर अक्षर चिनेको मान्छेलाई समेत पढ्ने कृतिदेखि लिएर एउटा धुरन्धर नेपालीमा एउटा उपल्लो शिक्षा हासिल गरिसकेको मान्छेले पनि बुझ्न नसक्ने बिम्बहरू प्रयोग गरेर उहाँको दुईटै पाठ हो कि त्यसरी लेख्न सक्ने व्यक्तित्व, फेरि भाषाको हिसाबले अङ्ग्रेजीमा पनि नेपालीमा उहाँको अङ्ग्रेजीले उहाँले जुन लेख्नुभयो नि त त्यो पनि एउटा के हो त एकदमै एकदमै ठुलो योगदान हो कि, किनभने अङ्ग्रेजीमा लेखेपछि मात्रै विश्व साहित्यले चिन्नु रहेछ नि त, उल्टा भेट त पछि मात्रै जान्छ,
1: अब त्यो अब हामी नेपालीहरूले देवकोटालाई खालि एउटा पाठ्य पुस्तकमा अथवा साहित्यकारसम्म मात्रै मानेको छ, त्योभन्दा पनि माथि अब मैले फेरि सम्पदामा लहर जोड्छु होइन, नेपाली समाजको जीवित सांस्कृतिक सम्पदाको रूपमा चाहिँ उहाँलाई स्थापित गर्न सकिन्छ कि सकिँदैन?
0: सकिन्छ, यो त साहित्यमा त्यो त हामीले एउटा ऊ चलाउने त हो नि, मुभमेन्ट भन्छ नि त यसलाई, यस्तो जस्तो मैले सत्यमन जोशीको बारेमा उहाँसँग दुई तिनवटा इन्टरभ्यू लिएको थिएँ, अनि एउटा इन्टरभ्यू लिएको बेलामा मेरो इन्टरभ्यूमा मैले उहाँलाई नेपालको जीवन्त अहिलेको जीवित सम्पदा सत्यमन जोशी भन्ने टाइटल राखेर लेखेँ, त्यो बेला सत्यमन जोशी जिउँदै हुनुहुन्थ्यो होइन, अनि त्यसपछि उहाँले उखो तपाईँले त मलाई यस्तो भनेर सम्पदै बनाइदिनु भएछ ल भने, त्यो बेला कान्तिपुरमा ठुलो फ्रन्टमा निस्केपछि उहाँले त्यो पढेर फोन गर्नुभयो मलाई, खुसी भएर कि मैले चाहिँ अहिले पनि भन्छु संस्कृतिको मान्छे साहित्यको मान्छेहरू हाम्रा सम्पदा हुन्, हामीले लोकल आजकल अलिअलि पढाइ हुन थालेछ, आफ्नो लोकल ठाउँमा को को छन् त, जसरी हामी मेरो ठाउँको यो ठाउँको हामी मन्दिर भनेर घुम्न जान्छौँ, यो बिहार भनेर घुम्न जान्छौँ, त्यस्तै त्यो लोकल ठाउँमा त्यहाँको लोकल विद्यार्थीहरूलाई त्यो ठाउँमा साहित्यकार को छन्, कलाकार को छन्, उनीहरूको घर लगेर हामीले भेटाइदिनुपर्छ भने अहिले जीवित हुनेलाई, अब बितिसकेकोलाई अब अहिले देवकोटाको उहाँले भाग्य मानि भयो, उहाँको घरलाई एउटा म्युजियम बनायो, यो पनि साह्रै ठुलो कुरो हो, यो पनि
1: त्यो सँगसँगै आज चाहिँ यो भनौँ न नेपाल प्रज्ञा प्रतिष्ठानले उहाँको चाहिँ पहिलो पटक चाहिँ 67 औं चाहिँ स्मृति दिवस चाहिँ मनाउँदै रहेछ, यो पनि एउटा खुसीकै पाठ हो।
0: जन्मदिवस त मनाइरहेकै थिए होइन, जन्म जयन्ती भनेर अब त्यो राम्रो हो, त्यो पनि त्यो केही कुरा गर्नु भनेको चाहिँ नि उहाँहरूलाई सम्झिने विभिन्न तरिकाले सम्झिने दिनहरू चाहिँ त्यसरी सकारात्मक पक्ष हुन्
1: हुन्छ। यो महत्त्वपूर्ण महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा स्मृति दिवसका सन्दर्भमा यहाँको टिप्पणीप्रति र तिज विशेषमा तिजको सांस्कृतिक महत्त्वको बारेमा हामीलाई जानकारी दिनुभयो रेडियो सगरमाथालाई प्राध्यापक डाक्टर वीणा पौडेल, यहाँलाई विशेष धन्यवाद।
0: हजुर धन्यवाद, धन्यवाद। सगरमाथामा म त बिहानै बेलुकै बोलिराखेको हुन्छु, सगरमाथा त मेरो एकदम नजिकको सम्बन्ध जोडिएको छ 10 औं वर्षदेखि, त्यस कारण सगरमाथा परिवारका सबैलाई पनि शुभकामना भनेर म आभार व्यक्त गर्छु।
1: हजुर हस् नमस्कार। उहाँ हुन्थ्यो संस्कृतिविद डाक्टर वीणा पौडेल, हामीले खास गरी हिन्दूहरूको नेपाली महिलाहरूको विशेष चाड तिजका सन्दर्भमा कुराकानी गऱ्यौँ, सँगसँगै चाहिँ आज चाहिँ नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 औं स्मृति दिवस पनि परेको हुँदा र नेपाल प्रज्ञा प्रतिष्ठानले चाहिँ पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको सन्दर्भमा पनि कुराकानी जोडेर गऱ्यौँ र यही कुराकानी सँगसँगै खुल्ला मञ्चमा यो तिज विशेषमा हामी छौँ र हामी एकैछिन ओजेलमा पर्छौँ, फेरि हामी जोडिनेछौँ।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: हामी खुला मञ्चमा तीज विशेषमा छौँ र तीज विशेषमा हामीले तीजको समग्र सामाजिक सांस्कृतिक पक्षको कुराकानी गरिरहेका छौँ। हामीसँग केही बेर अगाडि चाहिँ प्राध्यापक डाक्टर वीणा पौडेल हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यौँ र सँगसँगै डाक्टर पौडेलसँग हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका सन्दर्भमा पनि कुराकानी गऱ्यौँ। भने हामीसँग स्टुडियोमा यति बेला कवि गीतकार मुकुन्द पौडेल पनि हुनुहुन्छ, एकैछिनपछि हामी उहाँसँग पनि कुराकानी गर्छौँ। र त्योभन्दा अगाडि हामीसँग समालोचक अनिता कोइराला सायद आइपुग्नु भएको छ प्रत्यक्ष कुराकानीका लागि। तीजको चाहिँ यो एउटा माहौल छ, तीजको एउटा हिन्दू महिलाहरूको एउटा विशेष पर्व तीज छ, उहाँ पनि तीज मनाउन पक्कै पनि जमघटमा हुनुहुन्छ होला। तैपनि हामीले नेपाली साहित्यको तर्फबाट जुन समालोचकको भूमिकामा उहाँ हुनुहुन्छ, उहाँले तीजलाई कसरी मनाउनु भइरहेको छ त्यसको तीजको सांस्कृतिक रूपान्तरणको पाटो पनि छ र यी तीजलाई तीजले चाहिँ धेरै चिज चाहिँ हामीलाई एउटा सांस्कृतिक पक्ष एउटा सामाजिक परिवेश र धेरै चिजलाई जोडेको छ, त्यो सन्दर्भमा हामी पनि कुराकानी गर्छौँ। र अनिताजीसँग हामी टेलिफोन सम्पर्क गर्ने प्रयास गरेका थियौँ, पक्कै पनि हामी जोडिन्छौँ। र तीजसँगै गाँसिएका थुप्रै पक्षहरू छन्, यो माइतीसँगको भेटघाट को कुरा पनि विशेष महत्त्वपूर्ण छ। अघि डाक्टर वीणाले भनेको जस्तै त्यो एउटा चेली र दिदीबहिनीहरूको जुन एउटा भेटघाट हुने प्रसङ्ग छ, त्यो पाटोमा पनि हामीले धेरै कुराकानी गरिसकेका छौँ। र तीजलाई नेपाली समाजले कसरी लिएको छ, यसलाई सम्पदाको रूपमा पनि अगाडि बढाउन सकिन्छ भन्ने एउटा अर्को पाटो पनि आएको छ, जुन हुन त यो धार्मिक हिसाबले चाहिँ शिव पार्वतीसँग जोडिएको छ होइन, तीजसँग जोडिएको पक्ष अर्को छ। नेपाली समाजमा महिलाको जीवन र वैवाहिक सम्बन्धबारे पनि एउटा सांस्कृतिक धारणा निर्माण गर्न पनि तीजले चाहिँ जोडेको छ। यद्यपि अहिले यति बेला हामीसँग आइपुग्नु भयो राजनजी, उहाँ हामीसँग अनिता कोइरालालाई जोड्न खोजेको थियौँ, उहाँ एकछिनपछि हामी उहाँसँग कुराकानी गर्छौँ। म मुकुन्दजी स्टुडियोमा हुनुहुन्छ, उहाँतर्फ फर्केँ। मुकुन्दजी, अब यहाँलाई यो विशेष तीजमा चाहिँ स्वागत छ तपाईँलाई।
3: धेरै धन्यवाद छ दिपकजी, आज यसमा खास गरेर दिदीबहिनीहरूलाई विशेष आमन्त्रण गर्नुपर्ने हो, म परेछु भाग्यले, अब ठिकै छ।
2: होइन, दिदीबहिनीहरू पनि आइरहनु भएको छ होइन, कतिले त अब हाम्रो गीत गाइरहनु भएको छ होइन, अनि हामीले यो विभिन्न परिवेशहरूको यसको पौराणिक पक्ष होइन सांस्कृतिक पक्ष र सामाजिक पक्षमा तीजका बारेमा कुराकानी गरिरहेको छौँ। तपाईँलाई विशेष किनभने तपाईँ गीतकार कवि लेखक होइन, तपाईँले तीजका चाहिँ गीतहरू लेख्नु भएको छ होइन, हिजोको परिवेश के थियो तीजमा र अहिलेको परिवेश के छ, 30-40 वर्ष अगाडिको तीज र अहिलेको तीजमा त पक्कै पनि फरक आएको होला होइन, गीतका शब्दहरूमा पनि फरक आएको होला, त्यो पाटोमा म तपाईँसँग कुराकानी गर्छु। र यो अहिले तीजको गीत र यो साहित्यसँग पनि एउटा विशेष सम्बन्ध छ, किनभने साहित्य भनेको चिज चाहिँ समाजलाई चाहिँ बाटो देखाउने पनि भएको हुनाले चाहिँ यो परम्परागत तीज गीतमा चाहिँ महिलाले आफ्ना सुख दुःख पीडा र गुनासा सामाजिक अनुभवहरू व्यक्त गरेको पाइन्छ। गीतले त्यो समाजलाई एउटा दिशानिर्देश पनि गरेको हुन्छ, पक्कै पनि तपाईँले पनि तपाईँका गीतमा समाजलाई दिशानिर्देश गर्ने कुराहरू समेट्नु भएको छ भन्ने मलाई लागेको छ। त्यो गहिराईमा फेरि हामी गएर कुराकानी गर्ने नै छौँ। र यो एउटा समाजको गतिशील पाटो पनि हो तीज होइन, हिजोको तीज र अहिलेको तीज चाहिँ निकै नै मौलिक हिसाबले पनि फरक हुँदै गएको छ, तर त्यसलाई जगेर्ना गर्नु पनि हामी सबैको दायित्व हो। र समालोचक अनिता कोइराला अहिले आइपुग्नु भएको छ, अब उहाँलाई मैले निकै कुरे पनि होइन, छोटो कुराकानी गर्नको लागि मैले उहाँसँग आग्रह गरेको छु। र यो तीजको सांस्कृतिक एउटा परिवेशमा होइन, उहाँ कहाँ जमघटमा हुनुहुन्छ मलाई थाहा छैन, यद्यपि उहाँ हामीसँग आइपुग्नु भएको छ। अनिताजी, यहाँलाई स्वागत छ।
4: हजुर नमस्कार,
2: तिजको परिवेश छ, तपाईँ जमघटमा हुनुहुन्छ होला होइन, तपाईँका लागि तिज धार्मिक आस्था हो कि पारिवारिक भेटघाट हो कि आफ्ना भावना र अनुभव अभिव्यक्त गर्ने अवसर हो, कसरी लिनुहुन्छ तिजलाई चाहिँ यहाँले?
4: यो समग्रता नै हो हजुरले भने जस्तो, यो एउटा यो धार्मिक परम्परा सँगसँगै सामाजिक अनि पारिवारिक पक्षमा पनि एकदमै महत्त्वपूर्ण छ। साथसाथै मलाई त अझ यो तिजलाई चाहिँ सृजनात्मक चौतारी जस्तो पनि लाग्छ। हिजो मैले बाल्यकालमा जुन देखाएको थिएँ, म आमाहरूले गाउने गीतहरूमा त्यो मौलिकपन, मनभित्रका ती वेदना जस्तो अहिले हामीले केही लेख्या जस्तो उहाँहरूले गीतका शब्दहरू तत्काल रच्ने लेख्ने गर्छ, एउटा यो चाहिँ साहित्यिक पाटो पनि हो तिज जस्तो लाग्छ मलाई चाहिँ।
2: पक्कै पनि तपाईँले भनेको जस्तो तिज साहित्यिक पाटो पनि हो, तिजको गीत र साहित्यसँग सम्बन्ध पनि छ होइन, तपाईँको चाहिँ कस्तो सम्बन्ध छ?
4: मेरो चाहिँ सम्बन्ध भनेको मेन अहिले चाहिँ मेरो पारिवारिक जमघट, अनि त्यसपछि एउटा गर्दै आएको एउटा नियमित आफ्नो कार्यतालिकाबाट माउमा दुई दिन आएर एउटा छोरी भएर बस्न पाउँदाखेरिको त्यो जिम्मेवारबाट मुक्त भएको पल हुन्छ नि, अनि त्यो चाहिँ अनुभव गर्न पाउँदाखेरि चाहिँ एउटा छुट्टै किसिमको शान्ति अनुभव पनि हुँदो रहेछ त्यो धेरै लामो वर्षपछि चाहिँ।
2: हजुर, तपाईँले भन्नुभयो नि तिजलाई सम्झिँदा पुराना कुरा र आमाहरूको कुरा जोड्नुभयो होइन, जुन अब तपाईँ सायद माइतीमै हुनु होला होइन, तपाईँलाई सबैभन्दा बढी छुने पक्ष चाहिँ के हो जस्तो लाग्छ यो तिजका गीतसँग होइन, त्यो एउटा विभिन्न शब्दहरू हुन्छन् होइन,
4: त्यसमा चाहिँ त्यो महिलाहरूले जस्तो किसिमले अब अघि पछि अब यो गाई जात्रा हाम्रो चलन जस्तो होइन, जो भित्रको पनि एक किसिमको हाम्रो मनभित्र कयौँ गाई जात्रै छन् के, कति भन्नुहुने कति भन्नु नहुने कुराहरू छन्, कम्तीमा यो चिजको माध्यमबाट चाहिँ व्यक्त गर्ने जाति चेलीबेटीलाई चाहिँ एकातिर गीत गाएको जस्तो पनि हो, अर्कोतिर उसको मनभित्र बसेका ती तनावका ती भनौँ न कुण्ठाका तनावका विरोधका प्रतिरोधका ती चाहिँ भेलहरू चाहिँ गीत मार्फत निक्लिने हुँदाखेरि तिज आउँदा चाहिँ उनीहरू भएर एकदम शान्त भएर चाहिँ निर्मल भएर चाहिँ चेलीहरू फर्किन्थे जस्तो लाग्छ मलाई चाहिँ।
2: तपाईँले भने जस्तै जुन चेलीहरूको दुःख पीडा प्रेम अथवा गुनासाहरू छन् नि समाजप्रति अथवा आफ्नै घर परिवारप्रति होइन, जसरी त्यो गुनासोहरू गीतको मार्फत बाहिर निक्लिन्छन् होइन, त्यो व्यक्त गरिन्छ होइन, त्यो साहित्यिक दृष्टिकोणले हेर्दा चाहिँ ती गीतहरूलाई ती आवाजहरूलाई ती महिलाको जुन एउटा बुलन्द आवाजलाई चाहिँ अब यहाँले एउटा समीक्षकको हिसाबले चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
4: त्यो विभिन्न पाटोहरू छ, अब जस्तो अहिले भनौँ न अहिलेका तिज गीत लेख्नेहरूले भर्खरै उसको बारेमा पनि प्रतिनिधित्व गरेर उहाँहरूले लेख्नु भएको छ, आफूले जस्तो अनुभव गराएको छ, जस्तो परिवारमा बसेका छ, जस्तो समाजमा जस्तो भोगाई छ, त्यो पृथकता निक्लिन्छ, एउटै यस्तै हो तिजको गीत भन्न मुस्किल पर्छ, कसैले आफूले गरेको अनुभवका आधारमा यो विभिन्न किसिमले भावनाहरू निक्लिन्छ, यो एउटैमा चाहिँ यही हो भन्नलाई चाहिँ अलिक गाह्रै हुन्छ, यो मान्छेको अनुभव अनुसार छुट्टा छुट्टै हुन्छ।
2: अब अहिलेको तिजको गीत जुन एउटा मौलिक लोक सांस्कृतिक अथवा साहित्यिक गहिराई भन्दा पनि विशुद्ध मनोरञ्जन मात्र हो कि जस्तो पनि देखिन्छ होइन, बजारमा त्यस्तो खालको अब जो सामाजिक सञ्जालमा अलिक बढी प्रभावित हो कि भन्ने पनि छ होइन, त्यस्तो खालको आलोचना पनि आउँछ होइन, तपाईँले यसलाई चाहिँ यो जुन यो परिवर्तनलाई चाहिँ कसरी हेर्नुहुन्छ, यो यसरी नै हुँदै जाने हो कि अथवा त्यो हाम्रो पुरानो चिज पनि जगेर्ना गर्न जरुरी छ?
4: एकदमै जगेर्ना गर्न जरुरी छ, संस्कृति व्यापार भयो भने त त्यो हाम्रो समाज नै ध्वस्त हुन्छ, संस्कृतिमा व्यापार अत्यधिक भयो, त्यहाँको चाहिँ हाम्रो संस्कृतिलाई जोगाउनु पर्ने जुन संरक्षण गर्नुपर्ने पाटोहरूलाई भुलेर एउटा चाहिँ पैसाको लागि एउटा चाहिँ प्रसिद्धिको लागि, प्रसिद्धि पनि नभनौँ त्यो छेडिक एउटा आवेगको लागि एउटा चाहिँ सामाजिक सञ्जालमा चाहिँ केही समयको लागि चाहिँ माथि पुगेको जस्तो ठान्नु भनेको त त्यो एउटा चाहिँ त्यो साबुनको फिजभन्दा त्यो केही पनि होइन, त्यसले दिगो कालमा केही असर पनि गर्दैन, तर एकातिर भने संस्कृतिलाई चाहिँ सनै सनै त्यसमा चाहिँ रास ल्याउँदै गर्दा त्यसलाई चाहिँ भनौँ न मान्छेले अब आउँदो पुस्ताले तिज के हो भन्ने कुरो वास्तविक स्वरूपलाई हेर्न पनि नपाउने पुस्ताहरू हुन सक्छन् भन्दा मलाई पनि त्यो चाहिँ पिर लाग्छ।
2: यो परम्परागत र मौलिकता जोगाउँदै नयाँ पुस्ताले पनि तिजलाई अझ यसको अर्थपूर्ण भनौँ न यसको अलिकति क्रिएटिभ टाइपको होइन, महिलाको आवाजलाई बलियो बनाउने स्वतन्त्रताको पर्वको रूपमा पनि अगाडि बढाउन सकिएला नि त होइन?
4: एकदम एकदमै सकिने रहेछ। हामी साँच्चै भन्ने हो भने हामी प्रत्येक मान्छे चाहिँ सचेत हुनुपर्ने रहेछ। मेरो आफ्नै अनुभवमा हिजो मेरो एकजना दिदी फ्रान्स बस्नुभएको 50 वर्षको, उहाँ चाहिँ कयौँ वर्षपछि नेपाल आउनुभएको, उहाँलाई मुखाग्र तिजका गीतहरू त्यो पालाको आजभन्दा 50-30-40 वर्ष अगाडिका गीतहरू उहाँलाई खरर आयो, हामीलाई आएन के। अनि मैले हिजो यो कुरा मैले मनन गरेँ, हामीलाई चाहिँ किन आएन र पेरिस बस्ने दिदीले चाहिँ किन तिजका गीत सबै गाउनुभयो भन्दाखेरि, त्यो अभाव जब हामी हाम्रो चाहिँ सांस्कृतिक धरातलबाट छुट्टिन्छौँ नि, विच्छेदित भएर पर पुगिसकेपछि त्यसको महत्त्व हुँदो रहेछ कि। अहिले हामी नेपालमै छौँ, हरेक वर्ष तिज मनाउन पाछौँ, माइती आउन पाछौँ, दिदी बहिनीसँग भेट गर्न पाछौँ, र हामीले नै त्यसलाई चाहिँ त्यसको कमजोर हामीले बनाएको जस्तो लाग्यो कि। तर मेरो दिदी 50 वर्ष चाहिँ पेरिस बसेर आउँदा उहाँले ती तिजप्रतिको प्रेम श्रद्धा होइन त्यसको भावनालाई उहाँले बचाउनु भएको देखेर म हिँडै सचेत भएको थिएँ कि। होइन, यो हामी प्रत्येक महिला हामी प्रत्येकले सचेत भएर तिजलाई चाहिँ क्षणिक मनोरञ्जन होइन रहेछ, यो त चाहिँ जगेर्ना गर्नुपर्ने सांस्कृतिक पाटो रहेछ भनेर मैले हिजो महसुस गरेँ।
2: यसको यसको तिजको त मनोविज्ञानको पाटो पनि छ होइन, जस्तो विवाहित महिलाहरू चाहिँ माइती फर्किँदाखेरि त्यो एउटा सम्बन्धको होइन, अब हुन त नजिकको तीर्थ हेला भने जस्तो हामीले तिजलाई जसरी यसको महत्त्व बुझ्न नसकिरहेको अवस्था पनि हुनसक्छ होइन, यसको जुन गहिराइ हुन्छ नि एउटा सतहमा बुझ्ने एउटा कुरा भयो, यसको गहिराइ चाहिँ निकै मर्मस्पष्ट रहेछ होइन। अघि डाक्टर बिणाले पनि भन्नुभयो होइन, यसको चाहिँ धेरै आयामहरू पक्षहरूबाट पनि तिजलाई हेर्न सकिँदो रहेछ। यो हुन त पितृसत्तात्मकसँग जोडिएको भनिन्छ एउटा पाटोबाट, त्यो सँगसँगै स्वतन्त्रताको कुरा पनि, र हरेक महिलालाई हाम्रो देवी देवताहरू चाहिँ महिला मतलब पूजनीय भावनाले एउटा जुन एउटा हाम्रो चाहिँ धार्मिक सांस्कृतिक उसमा चाहिँ महिलालाई पूजनीय भनिएको छ, तर व्यवहारमा चाहिँ त्यो नदेखिएको कुरा उहाँले पनि गर्नुभएको थियो होइन। तिजलाई त्यो त्यो हिसाबबाट चाहिँ लान सकिने आधारहरू त रहेछन् नि त हामीसँग होइन।
4: एकदमै एकदमै यस्तो यो यो चाहिँ हाम्रो चाहिँ संस्कृतिको गल्ती होइन, संस्कृतिलाई जसरी बुझाइयो जसरी प्रशिक्षित गरियो। मेरो आमा अहिले यहाँनिर घरमै हुनुहुन्छ, 8 वर्षमा बिहे भएको अरे, 8 वर्षको बच्चालाई त्यो नाम उसले के अरे त्यो नाङ्लोले हम्केर उहाँलाई राखेर पानी खान दिएका थिएनन् मलाई भनेर भर्खरै आमाले सुनाउनु भएको थियो अघि भर्खरै भनेपछि। त्यो भगवान्को लागि पूजा गरेको होइन कि, एउटा चाहिँ भनौँ न त्यो दासत्व एउटा पितृसत्ताले गाँधेर एउटा बालिकामाथि पनि त्यो किसिमको त अन्याय गरेको हो नि त। अनि उहाँको अझ अनुभव सुन्दाखेरि ईश्वरको लागि ईश्वरको आराधना गर्न, शिवलाई पूजा गर्न, गीत गाउन, नाच्नलाई चाहिँ यो एउटा किसिमले यो दियो, तर यो विकृतिहरू पनि छन्। अबको पुस्ताले यो चाहिँ भाका चाहिँ नराम्रा पाताहरूलाई हटाउँदै यसलाई चाहिँ अझै अगाडि बढाउनुपर्छ सशक्त रूपमा, र यसलाई चाहिँ अर्को पुस्तामा हस्तान्तरण गर्दा यसमा भाका चाहिँ के कति कमजोरीहरू छन् त्यसलाई सुधार्नुपर्छ जस्तो पनि लाग्छ मलाई।
2: हुन्छ अनिताजी, यो महत्त्वपूर्ण समय रेडियो सगरमाथालाई दिनुभयो होइन, तिज विशेषमा यहाँले आफ्ना आवाजहरू पनि मिसाउनु भयो, र यहाँ माइतीमा हुनुहुन्छ भनिसक्नु भएको छ होइन, आमासँगै हुनुहुन्छ, खुसी लागेको छ। सबैजना आफ्नो परिवारसँग भेटघाट यो तिजको रमझम छ, यहाँलाई विशेष धन्यवाद।
4: हजुरलाई पनि धेरै धेरै धन्यवाद यस्तो आजको यस्तो यस्तो रमाइलो दिनमा मलाई सम्झिनुभयो। सम्पूर्ण रेडियो सगरमाथा सुनिरहनु भएका सम्पूर्ण चाहिँ भनौँ न चिजप्रति अथवा चाहिँ हाम्रो संस्कृति सभ्यताप्रति चाहिँ मिलन गर्ने मान्छेहरूलाई चाहिँ शुभकामना दिन चाहन्छु।
2: हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो समीक्षक समालोचक अनिता कोइराला, तिजका सन्दर्भमा उहाँको व्यक्तिगत भोगाई, तिज कसरी मनाउनुहुन्छ, एउटा तिजका गीत र साहित्यसँगको एउटा सम्बन्धको बारेमा मैले उहाँसँग संक्षिप्त कुराकानी गरेको थिएँ। उहाँलाई हामीले बिदा गरिसकेका छौँ। रेडियो सगरमाथाको यो विशेष प्रस्तुति खुल्ला मञ्चमा तिज विशेषमा छौँ, र हामीसँग कवि गीतकार मुकुन्द पौडेल स्टुडियोमा आउनुहुन्छ, म उहाँसँग अगाडि बढ्छु कुराकानीका लागि। मुकुन्द पौडेलजी, यहाँलाई स्वागत छ।
3: हजुर दिपकजी, धन्यवाद।
2: मैले यहाँलाई केही बेर रोकाएँ,
3: ठिक छ।
2: अब हामीले तिजका सन्दर्भमा अलिकति प्राथमिकता महिला दिदीबहिनीलाई
3: दिने,
2: तपाईँसँग म अलिकति पछाडि आएँ, र यो तिजका सन्दर्भमा जस्तो तपाईँको मूल थलो तनाउ, मैले सही नै भने होइन, तनाउ यो 30-40 वर्ष 50 वर्ष अगाडिको तिज र अहिलेको तिजमा चाहिँ कस्तो फरक पाउनुहुन्छ?
3: सबैभन्दा पहिले त यो नेपाली हिन्दू नारीहरूको चाहिँ महान पर्व तिजको उपलक्ष्यमा सबै दिदी बहिनी छोरी बेटी सबैलाई चाहिँ मेरो शुभकामना बधाई छ, तिजको राम्रोसँग मनाउनु होला। अब यो चाहिँ यस्तो छ, 50 वर्ष नि अझ बढी नै होला, मैले त 60-65 वर्षैदेखिको नि जान्दछु, 17-16 सालदेखिकै 18 सालतिरकैदेखि याद हुन्छ।
2: त्यो बेलामा
3: त्यो बेलाको र अहिलेकोमा त धेरै ठुलो अन्तर छ होइन, केही केही कुराहरू चाहिँ त
2: अन्तरको कुरा पनि पछि गरौँला। तपाईँले जुन 50-60 वर्ष अगाडि देखेको तिज त्यो सम्झिँदा अहिले सम्झनु भयो होला नि पक्कै होइन, त्यो चाहिँ के सम्झना छ त्यो भनौँ न।
3: होइन त्यो बेलामा त अब त्यो बेलाको लवाई फरक थियो, खवाइ फरक थियो, नाचगान फरक थियो, भेला हुने तौर तरिका फरक थियो, मन्दिर मठमा जाने पूजा गर्ने एकदमै निराहार बस्ने असाध्य
2: कट्टर मनाउने चलनै फरक
3: चलनै फरक थियो, एकदमै कट्टर हुनुहुन्थ्यो त्यो बेलामा, पानी पनि नखाने चलन त्यो बेला थियो। अब अहिले त पानी त खानुहुन्छ होला भन्ने लाग्छ।
2: जमघट चाहिँ कस्तो हुन्थ्यो अहिले?
3: होइन जमघट राम्रो, एकदमै त्यो कहिले आज कसकोमा भोलि कसकोमा भने जस्तो गरेर, अनि थुप्रै आँगनभरि पुरा रिङै रिङ बनाए जस्तो गरेर बसेर अनि मजाले गाउने नाच्ने थियो त्यो बेलाको पोसाक अनुसारको उहाँहरूको आँगनमा घर परिवार आँगनमा गर्नुहुन्थ्यो। मन्दिरमा बिहान उठेर चाहिँ अब तिजको दिनमा अघिल्लो दिन त राति नै दर खाने ओर्ने भयो, अनि अबेला अबेला गरेर दर खाने मिठो मिठो खाने, अनि भोलिपल्ट निराहार बस्नुपर्ने भयो, अनि बिहानै उठेर चाहिँ खोलामा जानुहुन्थ्यो, अनि नुहाइ धुवाई गरेर आएर अनि बस्नुहुन्थ्यो, भोकै बस्नुहुन्थ्यो र बेलुकी पूजा लगाएपछि मात्रै फलफुल खानुहुन्थ्यो। त्यो बेलाको अलिक कट्टर थियो।
2: अब अलिक एउटा कट्टरताको कुरा यहाँले गर्नुभयो, त्यति बेलाको तिजमा माइती र चेलीको सम्बन्ध कस्तो थियो? अहिले पनि त उस्तै उस्तै होला होइन, केही न केही त फरक त होला होइन?
3: होइन फरक त समयअनुसार त भइहाल्यो। त्यो अब अहिलेका त हुरुर गाडी चढेर बाइक चढेर आउने भयो छोरीहरू चेलीहरू, अघि त्यो बेलामा त लिन जानुपर्थ्यो दाइले भाइले
2: भदाले।
3: म आफै पनि 17-18 सालमा उहाँ लम्जुङको दुरा डाँडा सुन्नु भएको छ कि छैन, त्यहाँ मेरा दिदी फुपूहरू पनि हुनुहुन्थ्यो, म लिन जान्थेँ त्यहाँ, म 18-20 सालतिर म त्यता जान्थेँ।
2: सानो छ, सम्झना
3: छ, मजाले छ, अनि असाध्यै रमाइलो हुने। मलाई एक दुई पटक चाहिँ अलि नरमाइलो चाहिँ के हुन्थ्यो भने, लिन त गइयो त्यो बेला खबर हुँदैन थियो नि त उहाँहरूको घरमा के अवस्था छ, आउनु मिल्छ मिल्दैन, के घर सल्लाह के छ, र को जाने को नजाने पनि होला होइन। लिन गइसकेपछि अब म जस्तो सानो 10-12 वर्षको ठिटो लिन जाँदा रित्तो हात फर्काउँदाखेरिको नरमाइलो चाहिँ त मलाई अहिले पनि सम्झना छ। एक दुईपल्ट म रित्तै फर्किया छु, फर्किया छु।
2: अनि यो परिवेश चाहिँ समय चाहिँ परिवर्तन भएछ, अहिले त अब मान्छेले इच्छा गरेपछि नजाने भन्ने त हुँदैन
3: होइन, होइन जान्छन्। अब अहिलेको त्यही फरक भयो, तर माइत त आए नि त, त्यो बेलामा अर्को रूपमा आए, अहिले अर्को रूपमा आए, माइत त आए होइन, यो परम्परा त रह्यो नि त।
2: तिजले चाहिँ महिलालाई माइतीसँग जोड्ने एउटा भूमिका चाहिँ खेल्दो रहेछ, महत्त्वपूर्ण भूमिका रहेछ,
3: सधैँ ठुलो छ। अब के हुन्छ भने छोरीहरू हुर्किएपछि बेला आउँछ, अर्कोलाई दिनुपर्ने हाम्रो चलनै हो, धार्मिक सांस्कृतिक मात्रै होइन वैज्ञानिक पनि यसमा कारण छन् होइन। दिइसकेपछि उनीहरूलाई त जन्मेको हुर्किएको काखमा पोल्टामा बसेको ठाउँ, बाबुआमा अब दिदीबहिनी चेली दाजुभाइ होइन, उनीहरूबाट आउन त उनीहरूलाई लालायत हुन्छ नि। त्यो बेला फेरि अलि सानो उमेरमा बिहा गरिन्थ्यो नि त, अहिले जस्तो अलि म्याच्योर्ड भइसक्यो हुँदैन थियो, तिनीहरूलाई लिन जानुपर्थ्यो, उनीहरूको अलि बढी एट्याचमेन्ट थियो।
2: त्यो एउटा भूमिका है, माइतीसँग जोड्ने भूमिका पनि हो होइन, त्यो त्यति भनेर तपाईँ त अब कवि गीतकार लेखक हुनुहुन्छ, पुराना तिजका गीतहरू होइन त्यहाँ चाहिँ महिलाहरूको आफ्ना दुःख पीडा गुनासा मनका कुरा व्यक्त गर्थे होइन, हुन त अहिले पनि गर्नुहुन्छ होइन,
3: यस्तो छ
2: गीत सङ्गीतमा चाहिँ के छ फरक?
3: फरक चाहिँ मलाई लाग्छ कि अब अहिले कस्तो छ भने, पहिले अब खान नपाएको लाउन नदिएको गुनासाहरू ज्यादा हुन्थ्यो, क्या मलाई हेला गरियो, मलाई राम्रो गरिएन भन्ने हुन्थ्यो त्यो बेलामा। अब अहिले मान्छे अहिले सचेत पनि भएका छन्, अब अहिले त्योभन्दा अलिकति सामाजिक परिवेशतिर ढल्किएको छ, सामाजिक कुराहरू बढी आउन थाल्यो, जस्तो अब अहिले
2: राजनीतिक
3: कुराहरू, सामाजिक कुराहरू, अब व्यवहारिक कुराहरू ज्यादा आउन थाल्यो, किनभने यसको प्रभाव हरेक मान्छेमा पुगेको छ नि त। त्यो बेला सीमित मान्छेमा सीमित कुराहरू हुन्थ्यो, आफूसँग मात्र जोडिएको, अब समाजसँग जोडिएका, देशसँग जोडिएका कुराहरू आउन थाल्यो, त्यसले गर्दाखेरिमा अलिकति परिवेश, अलिकति सोच फरक आएका छन्।
2: त्यति बेलाको तिजका गीतहरू मनोरञ्जनका लागि मात्र थिए होइन, तत्कालीन नेपाली समाजमा चाहिँ एउटा
3: होइन त्यसमा मनोरञ्जन मात्रै थिएन, त्यो बेलामा पनि सन्देश थियो नि त, सन्देश थियो धेरै कुराहरू। त्यो बेलामा कस्तो हुन्थ्यो भने अब हाम्रो त त्यतातिर सारङ्गी बजाउने गन्धर्वहरू आउनुहुन्थ्यो घर घरमा पनि, त्यो बेलामा कहाँ कता के घटना घट्या छ नि आफूले थाहा पाएछ मनको होइन, ती घटनालाई राम्रोसँग गीत बनाएर यस्तो मर्मसँग गाइदिने अनि आएर मान्छेलाई त्यो गाएर रुवाइदिने त्यस्तो गर्थे।
2: भने अहिले पनि तपाईँले घटना भन्ने बित्तिकै सँगै एउटा दुःखद होइन,
3: दुःख
2: भोटेपछिको यो विपद होइन र
3: होइन, अहिले छोटो समयको कुरा गर्छु। मलाई 2 वर्ष अगाडि तपाईँले रेडियोमा बोलाउनु भएको थियो, त्यो बेला मैले 30 गीतको सन्दर्भ र गीत पनि अलिकति बोलेको थिएँ र ती गीतहरू रेकर्ड पनि छ, सुन्न त सकिन्छ, तर अहिले यहाँ त्यो हुँदैन होला। त्यो 2 वर्ष अगाडि मैले के लेखेको थिएँ गीतमा भने, नाच्यौँ गायौँ मात्र होइन खायौँ दर पनि, नाच्यौँ गायौँ मात्र होइन खायौँ दर पनि, माइती जस्तै भाषा मलाई आज घर पनि भनेको थियो 2 वर्ष अगाडि। तर आज यति थोरै समयमा कस्तो परिवेश बद्ल्यो, अस्तिको यो भोटेपछिको बाढी आएपछिको गीत अर्को लेखेको छु मैले 2-3 दिन हिजो मात्रै त्यसलाई गरेको छु। नाच्दा पनि नाच्दिनँ गाउँदा पनि गाउँदिनँ, नाच्दा पनि नाच्दिनँ गाउँदा पनि गाउँदिनँ, यसपालाको तिजमा आमा म माइत आउँदिनँ। कति फरक भयो त्यो अर्को कुरासँग गयो, सन्दर्भ अलिकति भयो, अहिले सन्दर्भ यो तत्कालको उसँग आयो नि त, जोडियो नि त,
2: यो जुन खालको दुःखद घटना भयो
3: घटनाले आकर्षित गर्यो
2: धेरै चिजहरू जुन तडक भग पहिला हुन्थ्यो त्यो चाहिँ छैन, देखिँदैन होइन, भोज भतेर यो पार्टी प्यालेसको।
3: मलाई यसबारे मलाई एउटा कुरो मैले फिल गरेको आफैले, 10 गतेको त्यो बाढीभन्दा अगाडि कता कतिहरू पार्टी प्यालेसहरूतिर पनि कता कति पनि नाचगान अलिअलि गर्न थालेको, गीतहरू नयाँ रेकर्ड गरेका, अब 2-4 महिनादेखि नै रेकर्ड गर्छन् नि तिजलाई गीत, त ती गीतहरू बजाउन थालेका, अलिअलि नाचगान पनि सुरु भएको मैले अलिअलि देखेको थिएँ। 10 गतेपछि त्यो चट्टै हरायो, नेपालीमा संवेदना त रहेछ है, रहेछ। अहिले ती चेलीबेटीहरू दिदीबहिनीहरूले त्यस्तो तडक भडक पनि गरेर देख्दिनँ। अब आज बिहान आउँदै गर्दा नि म अब बालाजुदेखि यहाँ आउँदासम्म 5-6 ठाउँमा मन्दिरहरू शिवालयहरू देखेँ, मन्दिर अब महिलाहरू थालीमा फुलका थाली लिएर मन्दिरतिर गइराख्नु भएको छ, त्यो त आस्था त धार्मिक आस्था संस्कृति त छ नि त,
2: त्यो संस्कृति सम्पदा होइन, त्यो
3: जोगिनु पर्छ
2: होइन। यद्यपि सबैले त्यो घटनाप्रति चाहिँ सहानुभूति होइन त्यो चाहिँ देखाउनु भएको छ,
3: त्यो संवेदना महसुस
2: गरेका छन् होइन। अब यो त्यति बेलाका तिजको गीतमा चाहिँ बिहापछि महिलाले भोग्ने अवस्था होइन, घरासी सम्बन्ध, सामाजिक विभेदको कुरा
3: आउँथ्यो, खुलेरै आउँथ्यो, त्यो त्यही बेलामा पोख्ने हो नि, अघि पछि त मिलेन होइन, त्यही बेलामा पोख्थे, त्यही तिजमा नै भन्ने उयो। अहिले कहिले कहिले कलाकारहरूले अब कमेडियनहरूले गाई जात्रामा पोख्ने व्यक्त गर्ने भन्छन् नि त, व्यङ्ग्य गर्छन् नि त, अब त्यो बेलामा नारीहरूलाई तिजमा त भन्न पाइन्छ है, दुःख पीडा
2: तपाईँले भनौँ, त्यो परिवेशमा त्यस्तो विवाहपछि होइन आफूले भोगेका समस्या घरासी कुराहरू सामाजिक विभेदहरू पोख्थे, अघि गन्धर्व दाजुभाइको कुरा यहाँले जोड्नुभयो, उहाँहरूले पनि त्यसै गर्नुहुन्थ्यो होइन। अनि अहिलेको तिजको सन्दर्भमा चाहिँ अहिले चाहिँ तिजको गीतमा चाहिँ महिलाको हिंसाको कुरा, समानताको कुरा होइन, अधिकारको कुरा, राजनीतिको कुरा, समसामयिक विषयमा आउँछन् कि,
3: मैले त्यही भएर सामाजिक कुरा
2: यो परिवर्तनलाई चाहिँ तपाईँले चाहिँ कसरी
3: हेर्नुहुन्छ? राम्रो हो, यो राम्रो हो, यसलाई चाहिँ अन्यथा भन्न भएन, अब समय परिवेश बदलेपछि त्यो अनुसार त हुन्छ नि त। अब अहिलेको टटकारो समस्या के हो त, अहिले महिलाहरूमाथि परेको अन्याय र त्यो बेलाको फरक आयो
2: होइन, फरक यस कारणले पनि आयो, त्यो बेला गीत गाउन अथवा नाच्नका लागि रेडियो अथवा गाउँमा चौतारो
3: यो सुविधा पनि थिएन,
2: त्यो आँगन थियो मात्रै थियो भनौँ न,
3: त्यही मात्रै थियो।
2: अहिले सामाजिक सञ्जालमा प्रविधिले तिजको गीत जुन संस्कृति कति बदलिदिएको छ होइन, तपाईँ आफैले पनि प्रविधि प्रयोग गरेर तिजको
3: गरेको छु, मैले तिजका गीतहरू पनि बनाएको छु, अरू गीतहरू पनि बनाएको छु, प्रविधिको पनि छ होइन। अब मैले अस्तिकै बाढीको सन्दर्भलाई एउटा बनाएको छु, अब यसलाई कति त धेरै त सुनाउनु के होला होइन, अलिकति थोरै सुन्दा हुन्छ,
2: छोटो मात्रै सुनौ, फेरि
3: छोटो मात्र
2: यसको
3: ठिक छ,
2: तपाईँका शब्दहरू जुन एउटा पहिले गाउने गीत भन्दा फरक सन्दर्भ छ हजुर। अब

0: हजुर, अब यहाँले जसरी यो शब्द लेख्नुभयो नि होइन, अहिलेको समसामयिक भयो, अघि तपाईँले भनि पनि सक्नु भएको छ पोहोर मैले यस्तो गरेका थिएँ अहिले यस्तो लेखेँ भन्नुभयो होइन, यो परिवेश
1: मैले भने 60-65 वर्षदेखिको जान्दछु, तर त्यो भन अब यो 2 वर्ष बिचमा आएको झन् फरक बढी आयो, धेरै चाँडो फास्ट यो धेरै कुराहरूमा परिवर्तन चाँडो आउनु थाल्या छ, यो अरू रानी त्यहाँ त झन् त्यतातिर नजाउँ हामी होइन, धेरै कुरामा चाँडो परिवर्तन आइराखेको छ।
0: त्यो तिजका गीतमा होइन केही दिनमै जुन जस्तो अहिले त भाइरल हुन्छ नि होइन, यद्यपि होइन धेरै गीतमा चाहिँ मौलिकता र साहित्यिक गहिराई चाहिँ कम भएको चाहिँ गुनासो पनि सुनिन्छ क्या होइन, तपाईँको मूल्याङ्कन चाहिँ के छ पहिलाको र अहिलेकोमा चाहिँ अलिकति?
1: होइन, विकृति विसङ्गतिहरू पनि सँगसँगै आयो हेर्नुहोस्, अब यसलाई ननाटी भन्नुपर्छ, केही राम्रा पछि पनि आए, त्यसै सँगै पछाडिपट्टि पर्दा पछाडि मात्रै होइन अगाडि नै आए विकृति विसङ्गतिहरू कति देखिन्छन् होइन, त्यसरी चाहिँ जानु हुँदैन, यो हाम्रो संस्कृतिको जगेर्ना त्यसले गर्दैन, मलाई त्यस्तो लाग्छ।
0: अब स्वयं एउटा कवि गीतकार हुनुहुन्छ, एउटा राम्रो तिजको गीतमा हुनुपर्ने महत्त्वपूर्ण तत्त्वहरू जस्तो शब्द, भाका, भावना, सामाजिक सन्देश, के चिजहरू चाहिँ हुनुपर्छ जस्तो लाग्छ?
1: त्यो त एकदमै जरुरी छ, त्यसैले यो मान्छेलाई छुने, हृदयलाई छुने, मान्छेलाई जोड्ने, मान्छेको भावनालाई जोड्ने,
0: यो जुन अहिले तपाईँले
1: धेरै ठुलो शक्ति छ।
0: हजुर, अहिले लेखेको जुन गीत छ त्यो कस्तो परिवेश अथवा कसरी त्यो?
1: अब यो गीत चाहिँ अस्तिको

0: परिवार पीडितहरूलाई समवेदना छ, यही बेलामा म त्यो पनि भन्छु।
1: होइन, योपालि त अब भनौँ न, अब अहिले तपाईँले प्रसङ्ग जोडिहाल्नुभयो, भटुकोसी बाढीमा चाहिँ मृत्यु भएको चाहिँ अहिलेसम्म 1392 जना चाहिँ
0: ठुलो सङ्ख्या छ, अझै अज्ञात छ,
1: अज्ञात छ। त्यो त्यो त्यो 4089 चाहिँ सम्पर्कविहीन, होइन, त्यो अवस्था छ, होइन, यो दुःखद पाटो हो। अब यसमा किनभने यसमा शब्द पनि छैन कि कसरी चाहिँ कसरी भयो त्यो,
0: भयो, यो प्राकृतिक अब एउटा विपद हो, अनायास आयो भन्नुपर्छ त्यसलाई। यसलाई चाहिँ अब अरूबाट पनि खासै त्यसको यही कारणले भएको भनेर
1: त्यो शब्द पनि त्यही आधारमा तपाईँले
0: त्यही आधारमा छ।
1: अरू अरू शब्दहरू बाँकी शब्दहरू के के छ?
0: बाँकी शब्द त
1: गीत पनि छ,
0: त्यसमा अलिकति लामै जान्छ,
1: लामो हुन्छ, ठिकै छ। अब यो जुन एउटा तिजकै सन्दर्भमा, होइन, जुन तपाईँले 50-60 वर्ष अगाडिको तिज र अहिलेको तिजमा आमूल परिवर्तन आएको छ भनिरहँदा, अब दरखाने संस्कृति पनि फरक भयो।
0: दरखानी फरक भयो, अब पहिले त दरखानी अर्कै तरिकाको हुन्थ्यो त्यो बेलाका, अब अहिले अरू मिष्टान्नहरू पनि मिसिए, अब समयअनुसारका आए ती, त्यत्रो ठुलो त त्यसलाई अन्यथा नलिउँ, किनभने त्यो बेलामा त्यो उपलब्धता थिएन होला पनि, मिठाई सिठाई यताउताहरू त्यो बेलामा फलफुल खान्थे,
1: दर
0: भनेको अब
1: पार्टीको
0: रूपमा, त्यो पार्टीकै रूपमा हो, त्यो घरेलु पार्टी हो, अब अहिले पार्टी प्यालेसको पार्टी होइन, त्यो घरेलु पार्टी हो र त्यही अनुसारको सामग्री जे जे उपलब्ध हुन्थ्यो, दुध घिउहरू हुन्थ्यो प्रशस्त, त्यसैमा चाहिँ राम्रो बनाएर खान्थे घिउ।
1: तर यद्यपि एउटा चाहिँ मुकुन्दजी, तिजले जुन एउटा भनौँ त्यो अलिकति खर्चिलो भड्किलो भए जस्तो देखिए पनि मुख्य तिजको जुन मूल भावना चाहिँ त नेपालीले बिर्सिया छैन,
0: त्यो बिर्सिया छैन भन्ने कुरो मलाई अहिले पनि के भन्छ भने, म यो अस्तिको बाढीपछि नेपालीहरू यत्रो महान चाड छ नि त, उहाँहरूमा संवेदना देखियो क्या, कि सधैँ सकारात्मक भन्छु म यसलाई, नेपाली नारीहरूले बिचरा उनीहरूलाई कति लाग्यो होला नि त रहर, त कति अब वर्ष दिनमा आउने चाड हो, कसरी मनाउँला, के गरेर मनाउँला भन्ने होला कतिलाई, होइन, कस्तो कस्तो किनौँला, कस्तो कस्तो खाउँला, कस्तो कस्तो लाउँला भन्ने पनि त हुन्थ्यो होला नि, होइन, कहाँ कहाँ जाउँला पनि होला, तर अहिले त त्यसको त्यो संवेदना देखियो, उहाँहरूले धार्मिक रूपमा मनाउनु भएको छ, मैले अघि नै भने पूजाका थालीहरू फुलका थालीहरू लिएर मन्दिरहरूमा सेवालयहरूमा जानु भएको छ, आफ्नो संस्कृतिको जगेर्ना गर्ने कामलाई उहाँहरूले गर्नुभएको छ, थाम्नु भएको छ, अरू कुराहरूमा उहाँहरूले संवेदना देखाउनु भयो, त्यो राम्रो पछ्याउ, मैले दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद भन्छु यसमा।
1: हजुर, तपाईँले त्यसो भनिरहँदा अर्कोतर्फ जस्तो तिजमा महिलाहरू दिदीबहिनीहरू जुन खुलेर भेट्ने नाच्ने गाउने होइन आफ्ना कुरा राख्ने अवसर अहिले पाउनुहुन्छ नि, हुन त त्यति बेला अघि तपाईँ आफै आफ्नो दिदीबहिनी लिन जाँदा चाहिँ म त्यसै फर्केको छु भनेर भन्नुभयो होइन, यसलाई अलिकति महिला स्वतन्त्रता र आत्म अभिव्यक्तिको पर्वको रूपमा पनि हेर्न मिल्छ कि तिजलाई त्यसरी लिन मिल्छ?
0: त्यो अवश्य हो, त्यो बेलाको अलिकति रूढिवादी परम्परा त हो क्या, त्यसलाई लुकाउन सकिन्न नि, त्यो यथार्थ हो,
1: त्यो तपाईँले पनि देख्नु,
0: हामी सबैले देख्यौँ नि त, त्यो देख्यौँ, अहिले पनि देखिरहेछौँ त, 65 वर्षसम्मको त मलाई याद हुन्छ क्या, 65 वर्ष भने थोरै होइन, एउटा जुग हो होइन, त्यतिभित्रको
1: 6 दशकभन्दा बढीको
0: मलाई थाहा हुन्छ होइन, त्यसलाई तुलना गर्दाखेरि धेरै फरक आएको त छ नि त।
1: अब जस्तो तपाईँको विचारमा तिजले नेपाली महिलाको जुन सामाजिक जीवनमा विगतमा कस्तो भूमिका खेलेको थियो र अहिले कस्तो भूमिका खेलिरहेछ त्यो अलिकति चित्रण गर्नु पऱ्यो, विगत र वर्तमानलाई हेर्नु पऱ्यो भने चाहिँ
0: होइन, अहिलेको अब यो प्रविधिले सञ्जालहरूले धेरै कुरा सिकाएको छ, ल्याएको छ, यसैको प्रयोग धेरै भएको छ, होइन, मान्छेहरूले समयअनुसारको परिवर्तन गर्दै गर्दै गएका छन् भन्नुपर्छ यसलाई, अथवा धेरै लामो भन्दा पनि त्यो बेलाको त्यही अनुसार थियो, अब अहिले यो
1: स्वाभाविक रूपमा
0: यो बिस्तारै परिवर्तन हुँदै आएको रूपमा लिनुपर्छ।
1: जुन यो माइती र चेलीको एउटा भाव भनौँ निकै बोलियो त्यति बेला पनि हुन्थ्यो होइन, अहिले पनि छ होइन,
0: यो जुगौँ जान्छ किनभने त्यो त नाता हो नि त, ब्लडको रगतको नाता छ नि त, एउटा चाहिँ जन्मको नाता छ, एउटासँग जीवन बिताउने भोलिको नाता छ, यो त कहिले टुट्दै टुट्दैन नि।
1: तर गीतमा चाहिँ तलमाथि हुनसक्छ, माइती र चेलीको सन्दर्भ लिएर गाए
0: होइन, प्रस्तुतिमा अलिअलि भावमा फरक हुनसक्छ, हुनसक्छ, त्यो
1: जीवनशैलीमा आएको परिवर्तन होइन,
0: त्यो त अलिअलि त आउन सक्छ किनभने माइतीमै भएको
1: आउन त सक्छ होइन, तर त्यो कमजोर हुन्छ कि भन्ने,
0: कमजोर हुँदैन किनभने अबको मान्छेहरूले धेरै बुझाएको छ, अब यसरी जानुपर्छ है, यो गलत भएको थियो, यो सुधार्नु पर्ने थियो भन्ने पनि त बुझ्छ होला नि अबको पुस्ताले,
1: तिजले चाहिँ अझ विशेष
0: गरी चाहिँ सुधार

0: गर्छ भन्छु,
1: सुधारको बाटो गर्छ,
0: सुधार गर्नुपर्छ र सुधार हुन्छ, सुधार भएको लक्षण पनि केही केही देखियो नि त।
1: अब यो तिज नेपालभित्र मात्रै होइन कि, बाहिर पनि मनाउन थालिया छ नि त अहिले त, होइन?
0: बाहिर पनि मनाउँछन्, हिन्दू मात्रै होइन अरू समुदायका मान्छेले नि ओहो यो त के रहेछ कस्तो रहेछ भनेर चासो दिएको मनाउन थालेको जस्तो पनि छनक पाइया छ अहिले अलिअलि।
1: त्यो तिजको गीत समयसँगै जुन राजनीतिक अथवा सामाजिक व्यङ्ग्यको माध्यम पनि बनेको जस्तो होइन, तिजकै गीतबाट पनि व्यङ्ग्य गर्ने गरेको देखिन्छ। गीत मार्फत सत्ता र समाजलाई प्रश्न गर्ने परम्परालाई चाहिँ तपाईँले चाहिँ कसरी हेर्नुहुन्छ? लेखकका हिसाबले
0: त्यो यस्तो छ, त्यसमा त्यो उठाउनु राम्रो छ होइन, तर त्यसलाई अलि अनुचित तरिकाले पनि प्रस्तुत र अरू इन्ट्रेस्टबाट पनि गरिएको पनि छनक हुन्छ होइन, कहिले कहिले देखिन्छ सुनिन्छ, त्यो चाहिँ हुनु हुँदैन। शुद्ध तिजकै हिसाबमा र सामाजिक रूपान्तरणको हिसाबमा मात्रै हुनु राम्रो हो। राजनीतिको घुसपेट गराएर त्यसमा चाहिँदा नचाहिँदा कुराहरू राखेर त्यसैलाई
1: व्यवसायिक
0: गराएर त्यो त गर्नु हुँदैन, यो संस्कृतिको मौलिकतामाथि ठुलो प्रहार हुन्छ, त्यो गर्नै हुँदैन।
1: तर त्यस्तो
0: देखिँदैछ अलिअलि, त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ, त्यसलाई चाहिँ उहाँहरूले बुझिदिनु पर्यो।
1: अब तपाईँले यो होइन पाँच छवटा छ दशकको सन्दर्भमा सुनेका, तपाईँले सुनेको अथवा तपाईँले मन पराएको तिज गीत अथवा अहिलेका तिज गीत तुलना गर्दा सबैभन्दा ठुलो परिवर्तन चाहिँ कहाँ देख्नुहुन्छ?
0: यत्रो बेलामा तिजको बेलीमा छोरी घर पठाएँ अँधेरी खोलाले लग्यो भरिले भन्ने गीत हामीले सानोमा सुनेको, त्यो बेला कस्तो रहेछ, खोला नालामा पुल थिएन होला, बाटोघाटो थिएन होला, अब लिन आइसक्यो पठाइयो तर खोला बाढी आयो बिचमा, भाइ र दिदीसँगै बगे कि, यस्ता यस्ता विरह त्यो बेला थियो नि त। अब अहिले पनि बगायो भगवान् त, अहिलेको बगाउनु र त्यो बेलाको अलिक फरक रह्यो, यो ठुलो आकस्मिक भयो होइन, फरक चाहिँ त छ।
1: अब नयाँ पुस्तालाई चाहिँ यहाँको सुझाव के छ?
0: होइन नयाँले अब नयाँ अलिकति पुराना कुराहरूमा कहाँ कहाँ सुधार गर्नुपर्ने हो, यसलाई कसरी मर्यादित बनाउने हो, कसरी सांस्कृतिक धार्मिक यसको चाहिँ मर्मललाई चाहिँ नबिगारिकन सुधार गर्दै जाने हो, त्यतापट्टि सोच्नुपर्छ।
1: अनि आजको पुस्तालाई तिजको वास्तविक अर्थ भनौँ न, यसको यसको संस्कृति तपाईँले भने सांस्कृतिक महत्त्वलाई चाहिँ अझै बढी उजागर गर्नु,
0: नयाँ पुस्ताहरूले बुझ्नुपर्छ हाम्रो धर्म संस्कृति परम्परा के हो कस्तो हो भन्ने कुरोलाई चाहिँ नयाँ पुस्ताले बुझ्न जरुरी पनि छ। अहिले कतिपयलाई यस्ता कुराहरूमा खासै चासो नभएको देखिन्छ, त्यो चाहिँ हुनु हुँदैन, किनभने त्यो भनेको हाम्रो राष्ट्र धेरै जोडिएको छ नि त, हाम्रो पहिचान छ त्यसमा।
1: अब तिज खास गरी अब नेपाली हिन्दू नारीको महान पर्व होइन, हरितालिका भनेर पनि भनिन्छ। आज चाहिँ देशभरका शिव मन्दिरहरूमा चाहिँ नेपाली महिलाहरूले, हिन्दू महिलाहरूले, नारीहरूले चाहिँ त्यहाँ गएर आफ्नो परम्पराअनुसारको चाहिँ पूजा अर्चन गर्ने, हिजो चाहिँ अब एउटा दरखाने चलन भइहाल्यो होइन,
0: हिजो दरखानु भयो, अब आज भगवान् शिवजीकै जन्मदिन सोमबार परेको छ, शिवजीकै दिन हो आज, यस्तो दिनमा चाहिँ मन्दिरहरूमा जानुभएको छ, पूजा गर्नुभएको छ, धेरै राम्रो संयोग पनि मिल्यो होला यो
1: पक्कै पनि एउटा होइन, यो औपचारिक रूपमै भनौँ न, आज हिजो दरखाने, आजबाट त तिज अब चार दिनसम्म चाहिँ चल्छ नै होइन, तिजको व्रत बस्नुहुन्छ होइन, खास गरी आज चाहिँ अहिले पनि तपाईँ हामी कुराकानी गरिरहँदा चाहिँ पशुपति क्षेत्रमा निकै भिडभाड पनि छ होइन, त्यो हिजो गइरातिदेखि नै भिडभाड थियो, अहिले पनि भिडभाड छ भनेपछि एउटा आस्था होइन, आस्था छँदैछ होइन, पशुपतिका चारैवटा ढोका चाहिँ खोलिएको छ आज होइन, पशुपति क्षेत्र विकास कोषले पनि त्यसको व्यवस्थापन गरेको छ, मन्दिर परिसरमा त्यो मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चाहिँ चारवटा यो ढोकाको व्यवस्था गरेको पनि हो, र यो तिज विशेषमा हामीले अब यहाँसँग कुराकानी गऱ्यौँ, अब हामी छुट्टिने पनि बेला भएको छ, एकै हामी कुराकानीभन्दा पनि गीततर्फ नै अब हामी जान्छौँ। मुकुन्दजी, रेडियो शर्मातालाई यो समय दिनुभयो, आफ्ना कुराहरू राखिदिनु भयो, खास गरी 50-60 वर्ष अगाडिको तिज र अहिलेको तिजमा धेरै अन्तर आएको यहाँले बताउनु भयो, यहाँलाई विशेष धन्यवाद।
0: ल, धेरै धेरै धन्यवाद दिपकजी, मलाई यो रेडियो शर्मातामा पटक पटक अवसर मिलेको छ, यसको लागि तपाईँलाई, रेडियो सगरमाथा, प्राविधिक भाइ, अब सबै टिमलाई मेरो धेरै धेरै धन्यवाद छ, र दिदीबहिनी, यो रेडियो जो जसले सुन्नुभयो मेरा कुरा के कस्ता भएको नि, उहाँहरू सबैलाई मैले धन्यवाद भन्छु।
1: पक्कै पनि यो तिजको अवसरमा हामीले मुकुन्द पौडेल, गीतकार, कवि गीतकार मुकुन्द पौडेलसँग कुराकानी गरौँ, यसअघि हामीले समीक्षक अनिता कोइरालासँग पनि कुराकानी गरेका थियौँ, दुवै सहभागीलाई विशेष धन्यवाद दिँदै यो खुला मञ्च विशेष तिजबाट म दीपक अर्याल पनि बिदा हुन्छु, नमस्कार।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153-68555 0153-68555।
3: छोरी अगाडि बुझेर आयो त के भएको रहेछ?
4: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
3: लौ हेर, यो वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
4: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
3: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
4: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवत जावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
3: छोरी कति राम्रो कुरा गर्यौ तिमीले।
5: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार, WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: आमा, आया आमा, आया आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ.
2: ए केही हुन्न, चुपलाग तातो पानी खाइदिए निको भइहाल्छ नि.
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र.
4: सावधान,
5: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ. केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो. यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ.
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य.

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: हाम्रो पन, हाम्रो गौरव,
2: नेपाली रेडियो, नेपाली आवाज,
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
3: हाम्रो पन, हाम्रो गौरव,
4: नेपाली रेडियो, नेपाली आवाज,
3: रेडियो सगरमाथा FM 102.4 MHz।

0: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
1: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
0: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
1: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
0: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
1: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
2: हैन, बाबा छोरीको के गफ हो?
1: राष्ट्रिय परिचय पत्रको कुरा नि।
2: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
1: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
3: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो, नेपालमै बनेको आक्वा 100।
4: बी नेपाली, बाई नेपाली।
6: सम्पर्क नम्बर 01-53-68-555, 01-53-68-555।
7: काठमाडौँ उपत्यकाको आवाज
8: रेडियो सगरमाथा FM 102.4 MHz।

0: मै रेडियो चाकिसा नेन माला
1: ज्यू बा
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
3: छेदनीगु नीति ध्यान बि मागु खे येला महानगरपालिका या सूचना
4: नक्सा पास निगु चरनेजी नापा डीपीसी तक जुइसा नक्सा पास जु कठ डीपीसी याना तगु जुसा जक वे लिपा डीपीसी चुए या नक्सा पास जुइ
3: डीपीसी नक्सा स्वीकृत अस्थाई नक्सा पास जुगु दछि दुने डीपीसी यामा मजुसा खुला दुने न्यागु प्रतिशत दस्तुर पुला म्या थप याफै थुका थ ज्यापु अंकाली हन निदय नीति म्या तनिगु ज्याजुइ डीपीसी शिविर छुए स्थायी नक्सा पास जुगु म्याद निद तक जुइ निदल दुने पु मवासा म्याद फिन ह म्या तनिगु नीति निवेदन बीमा थुक थ निवेदन बिलकी मेगु निदय नीति म्याद तनि ज्याजुइ
4: त खुशिया मापदण्ड बालक ध्यान बिया छेदनीमा ठोक ठहे छेद देखिगु नाप नाप तस्क तजा मजुइ कठ जोखिम मजुइको सीमा नपिमा
0: तालमै रेडो देगुला रेडवा खने छित माउजुको कनि चिन छेदन माउ जखिले दुहे खनिन दत्का नु चिन उने महानगरपालिका नक्सा पास या त
5: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्
6: किन राजेश जी
5: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तोसम्म लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठीक ठाक

0: त ए सुन न भने हेर गाउँका चेलीबेटीहरू सबै माइत आइसके हाम्रो त यत्रो बर्खाभरि पनि भेट्न पाइएन बाबामा छैनन् दाजु भाउजूले के सम्झन्थे भने कि होली पिचरी उहाँ तल्ला घरे सानो माया ठुली माया सबै आएर नाचगान गर्न थालिसके भन न म बहिनीलाई लिन कहिले जाउँ
1: भनेर
0: ओहो त्यसो नभन न नभन सानो तिमीले

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ। बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: दाइ, मैले तपाईँलाई एकदम मनपर्ने र तपाईँले खोजी खोजी पढ्ने शिक्षक मासिक पत्रिका उपहार ल्याइदिए।
1: ए, त्यो त मैले नपढेको अङ्कै परेछ, मैले खोजिरहेको हो नपाएको थिएँ
0: त्यसैले ल्याइदिएको नि।
1: यो सबैले पढ्नुपर्ने पत्रिका हो नि त यो।
0: अबदेखि यो पत्रिका निस्किन साथ म पत्रिका पसले साउजीलाई दाइको घरमा लगिदिए भन्छु।
1: हुन्छ हुन्छ।
2: सिक्ने, सिकाउने र सिक्न पठाउनेहरूको पत्रिका शिक्षक मासिक।

0: नबिल ब्याङ्क सँगै अघि।
1: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
2: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड, टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारकभन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
1: ए हो है?
2: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
1: ल कस्तो राम्रो कुरा त।
2: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
1: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
2: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: काठमाडौँ उपत्यकाको आवाज
3: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर अपराह्नको पाउने 5 बजेको छ। म गोपाल जङ थापा, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। भोटेकोसी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि र प्रधानमन्त्री शाहबीच छलफल, पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रतिबद्धता। काङ्ग्रेस संस्थापनले गरेको निर्णय नमान्ने देउबा पक्षको निर्णय, 15 महाधिवेशन प्रक्रिया आफ्नै ढङ्गले अघि बढाउने। इरान र खाडी राष्ट्रका प्रतिनिधिबीच ओमानको सलालाहमा हुने भनिएको क्षेत्रीय बैठक स्थगित। र विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। अब हालचाल विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन पुनःस्थापनामा प्रयोग गर्ने गरी तयारी भइरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभएको छ। उता जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गत 30 साउनमा आएको बाढी पहिरोबाट विस्थापित परिवार सुरक्षित बासको टुङ्गो नलागेपछि पुनः जोखिमपूर्ण बस्तीमै फर्किन बाध्य भएका छन्। बाढी पहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका परिवारमध्ये अधिकांश पुरानै बस्तीमा फर्किएका हुन्। विपदका कारण 4 जनाको मृत्यु र 10 जना घाइते भएको रिसाङमा करिब 300 घर परिवार जोखिममा रहेको वडा अध्यक्ष भीमबहादुर कार्कीले जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने र पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै तरिकाले अघि बढाउने निर्णय गरेको छ। आज निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। संस्थापन इतर पक्षले भने आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको बताएको छ। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक असोज 1 गतेसम्मका लागि स्थगित गरिएको छ। काभ्रेको बलथली स्थित एक होटलमा बसेको बैठकमा 2 थरी प्रतिवेदनमा उठेका विषयलाई समावेश गरी अन्तिम मस्यौदा पेश गर्न 3 सदस्यीय सम्पादन टिम बनाइएको सचिव राजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सम्पादन टिमको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा, सदस्यहरूमा उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको छ। यसैबीच नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी अध्यक्ष केपी ओली विरूद्ध चलाइएको हल्ला अन्त्य गरेको दावी गर्नुभएको छ। 2 दिनसम्म काभ्रे प्लाञ्चोक पनौती स्थित बलथलीमा बसेको बैठकले अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरेको दावी गर्नुभएको हो। ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनिएको छ। नेपाल वायुसेवा निगमको जापानको नारितामा प्राविधिक समस्याका कारण रोकिएको वाइट बडी जहाज तत्काल सञ्चालनमा आउन नसक्दा आजको दुहा उडान पनि प्रभावित भएको छ। आज राति काठमाडौँ दुहा उडान गर्ने RA-253 एक दिनपछि सारेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निगमले सार्वजनिक गरेको सूचना अनुसार आज राति गर्नुपर्ने
RA-253 उडान भोलि मंगलबार राति 11 बजेसम्मका लागि पुनः तालिकीकरण गरिएको छ। त्यसको प्रति उडान RA-254 दुहा काठमाडौँ पनि बुधबार बिहान 2:45 बजेका लागि सारिएको छ। जापानको नारितामा रोकिएको वाइड बडीमा इन्जिनको समस्या देखिएपछि त्यसको नियमित उडान प्रभावित भएको हो। उता दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज 7 साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरा सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्नेछ। फ्लाइ दुबईको एयरबस 319-320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। एयरबस 319 140-150 सम्म र एयरबस 320 160-180 सम्म यात्रु क्षमता रहेको उहाँको भनाइ छ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले आफू 18 दिनदेखि रातभर नसुती खोला किनारमा जीवन उद्धारको काममा खटिएको बताउँदै नकारात्मकता नफैलाउन आग्रह गर्नुभएको छ। फेसबुक मार्फत एक पोस्ट सार्वजनिक गर्दै उहाँले विदेशी मिडियाले इन्टरनेटमा उपलब्ध रिपोर्टहरूलाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाउनु भएको छ। सुत्नका लागि बढीमा 2-4 घण्टा मात्र पाउँदा शरीरमा घाउ र बिबिरा आएको तथा खुट्टा लेदोले खाएको ढकालले उल्लेख गर्नुभएको छ। उहाँले स्वदेशी तथा विदेशी मिडियाले खुट्टा तान्ने काम गरेको भन्दै दुखेसो समेत पोख्नु भएको छ। जेन्जी शहीद परिवारहरूले जेन्जी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रासोपा सचेतक क्रान्ति शिखा धिताले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्। जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालले आज सिंहदरबारमा दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उक्त दिनको कार्यक्रमलाई अपमान हुने गरी सांसद धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइएको हो। नेपाली हिन्दू नारीको महान पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। भाद्र शुक्ल तृतीयका दिन मनाइने तीजमा विशेष गरी विवाहित महिलाले पतिको दीर्घायु सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने परम्परा छ। तीजको मुख्य दिन आज व्रत बस्ने महिलाले शक्ति सञ्चयका लागि हिजो मिठा तथा पौष्टिक परिकारलाई द्वारका रूपमा खाएका थिए। द्वार खाएसँगै 4 दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुवात भएको हो। तीजको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबु आमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएकाहरूको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको पनि राष्ट्रिय बाल अधिकार परिषदले जनाएको छ। यसैबीच महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भोटेकोसी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ पक्राउ परेका छन्। प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा आज सिंहदरबारबाट पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताउनुभयो। उनी प्रधानमन्त्रीले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी थिए। बैठकबाट बाहिरिए लगत्तै पक्राउ गरेर उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग वृत्तमा जाहेरी दिनुभएको थियो। नेपालमा राजनीतिक आन्दोलन तथा हुलदंगाको समयमा संग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ। संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति नियमित सुरक्षा अडिट प्रशिक्षित जनशक्ति आपतकालीन तयारी र राजनीतिक अशान्तिका समयमा संग्रहालय तथा सम्पदाको संरक्षण गर्ने स्पष्ट कार्यप्रणालीको अभाव रहेको अध्ययनले औँल्याएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वन अधिकृत विरूद्ध 15,000 बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुख सातौं भुवन पौडेल विरूद्ध मुद्दा दायर भएको हो। अख्तियारले जनाए अनुसार काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिए बापत उनले सेवाग्राहीसँग लाभ लिएको बताइएको छ। अब अन्तर्राष्ट्रिय हालचालको पालो। इरान र खाडी राष्ट्रका प्रतिनिधिबीच ओमानको सलालाहमा आज हुने भनिएको क्षेत्रीय बैठक स्थगित भएको छ। ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद अल बुसाइदीले सामाजिक सञ्जाल मार्फत बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ। उहाँले क्षेत्रीय सहमतिका आधारमा बैठक स्थगित भएको बताउनुभयो। ओमानले क्षेत्रीय स्थायित्व र दीर्घकालीन सहकार्यलाई सहयोग पुर्याउने संवादलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। इरानको विदेश मन्त्रालय अन्तर्गत पर्सियन खाडी सम्बन्धी महानिर्देशक मोहम्मद अली बाकले पनि बैठक स्थगित भएको पुष्टि गर्नुभएको छ। उहाँले इरानको सरकारी समाचार संस्था इर्नालाई दिएको अन्तर्वार्तामा केही क्षेत्रीय राष्ट्रको आग्रहपछि बैठक अर्को मितिका लागि सारिएको उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय हालचाल, अब खेल हालचाल। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा रहेको छ। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा केही बेर अघि 4:30 बजेको तापक्रम 25 डिग्री सेल्सियस रहेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:42 काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:15 अस्ताउनेछ। आज उपत्यकाको मौसम साधारणतया बदली रही मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि र प्रधानमन्त्री शाहबीच छलफल, पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रतिबद्धता। काङ्ग्रेस संस्थापनले गरेको निर्णय नमान्ने देउबा पक्षको निर्णय, 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने। इरान र खाडी राष्ट्रका प्रतिनिधिबीच ओमानको सलालाहमा हुने भनिएको क्षेत्रीय बैठक स्थगित र विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। हवस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर साँझको 7:45 आउनेछौँ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी समन्त आचार्यसँगै म गोपालजङ थापा बिदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: मुनियाको बाबुजी सुन्नुभयो, अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
1: सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल वन जन्तुलाई नोक्सानी पोखरलाई के भन्ने पो दुख लागिरहेको छ।
0: जनावरको पनि के पिर गर्नु नि।
1: अरे जङ्गल भनेको वन जन्तुको घर हो, जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बार पार गर्ला? उनीहरूको बासस्थान बिग्रि जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के।
0: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
1: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर मानिस पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन गजब हुन्छ।
0: बातुवा त ठिकै भन्नुभयो।
2: वन्यजन्तु मैत्री पूर्वाधार प्राकृतिक स्रोत संरक्षणको आधार WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
3: आमा, मेरो घाँटी दुख्यो, दुख्नेलाई पनि गाह्रो भएको छ।
4: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदिए निको भइहाल्छ नि।
5: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र।
6: सावधान,
7: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
8: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
9: NBL अटो लोन,
10: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

संगीत र साहित्यको अनन्त आकाशमा चम्किएका नक्षत्र अनि मौलिक र वास्तविक सृजनाका शिल्पीहरूमा समर्पित प्रस्तुति सङ्गीत आकाश।

हामीले नछारे सुनो राम्रो खुल्दैन, सिन्दुर हामीले नछारे सुनो राम्रो खुल्दैन, हामीले माया नगरे दिशा तिम्रो खुल्दैन।

मालाको भिटगेरी हलो जोत्ने जोडुवा बैरागीको भरम थारी रसयमाली बर्फी पलको चौतारीमा छम्मर छम्मर पाथाली बनमा हात पुसानु मनमा हिउँको जल सम्झन थल टल्केको ढिक्का कन्छको ढिका

छोरा छैनन् लेख भरि छन् यता चादर पादलुका लहर झरझर माया लुका सागर पादलुका लहर झरझर माया लुका

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: नानी, रेडियो सगरमाथा खोल त, सुन्नु पर्यो।
3: हुन्छ काकी।
4: रेडियो सगरमाथा FM 102.4 MHz।
5: भवन निर्माण कार्य सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। नक्सा पास 2 चरणमा हुन्छ। पहिलो पटक DPC मात्र हुन्छ भने नक्सा पास अनुसार DPC बनाइएको भए मात्र DPC माथिको नक्सा पास हुन्छ। DPC नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि 1 वर्षभित्र DPC गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन। DPC-भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ। र कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गर्नुपर्छ। यस्तै घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू पनि रोप्नुपर्छ।
2: सुन्यौ त नानी, रेडियो भन्या रेडियो नै हो, चाहिने कुरा मात्रै बोल्छ। हाम्रो पनि घर बनाउनु पर्ने राम्रो जानकारी पाइयो। जाउँ हामी पनि महानगरतिर नक्सा पास गर्न।
6: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर।
7: एसी त सकियो, प्राविधिक विषय पढ्न मन छ तर के गर्नु, बाबा आमाको पढाउने हैसियत छैन। विदेशमा जस्तै फ्रीमा पढ्दै अलिअलि पकेट खर्च आफै कमाउन पाए, नेपालमा त के पाइन्थ्यो।
8: आफूलाई नै पढ्न त प्राविधिक विषय नै पढ्न मन छ नि, तर के गर्नु, एसीमा यसपालि पनि पासै हुन सकिएन। पास नभए के पढ्न पाइन्थ्यो र?
9: के तपाईँहरू पनि यी र यस्तै समस्याले चिन्तित हुनुहुन्छ? एसई फेल भए पनि उद्योगमा नै काम गर्दै सिप सिक्ने गजबको अवसर।
7: तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सिप सहित CTE/BT प्री डिप्लोमा तहको प्रमाण पत्र तपाईँको हातमा।
10: बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना 2 चरण अन्तर्गत 24 महिने निशुल्क अप्रेन्टिसिप।
11: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला, मिल्छ कि मिल्दैन?
12: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
11: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
12: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
11: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
12: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको SMS आउँछ। यदि नआएमा N आवेदन नम्बर लेखेर 300001 SMS पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
13: हैन, बाबा छोरीको के गफ हो?
12: राष्ट्रिय परिचय पत्रको कुरा नि।
13: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
12: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन। नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
3: काठमाडौँ उपत्यकाको आवाज
4: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नमस्कार, यतिखेर साँझको 7:15 बजेको छ। म समिन बरुवाल, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। भटेकोसी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। भटेकोसी बाढीबाट 1,50,000,000,000 आर्थिक क्षति। ग्रीन आर्मीको वैधानिकता बारे सर्वोच्चद्वारा सरकारसँग जवाफ माग। त्रिभुवन राजपथमा सडक भाँचिँदा यातायात प्रभावित। रुसी तेल केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह। र फिफा निलम्बन फुकुवाको माग गर्दै एन्फाले भोलि राखेपमा धर्ना दिँदै। अब हालचाल विस्तारमा। भटेकोसी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका लागि कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै उहाँले सरकार तथा दात्री निकायबाट प्राप्त स्रोत साधन पुनर्स्थापनामा परिचालन गरिने बताउनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा संघ प्रदेश र स्थानीय तहबीच समन्वयमा उद्धार तथा व्यवस्थापनको काम भइरहेको बताउँदै सड़क सञ्जालको जतिसक्दो चाँडो पुनर्स्थापना गर्न सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभयो। त्यस्तै सड़क सञ्जालमा आएपछि प्रभावितलाई पूर्ववत अवस्थामा फर्किन सहज हुने उहाँको विश्वास छ। नदीतटीय क्षेत्रका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाउन सम्भव नहुने प्रधानमन्त्री शाहले बताउनुभयो। यसैबीच सरकारले भटेकोसी बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरिएको जानकारी दिनुभयो। त्यस्तै वैकल्पिक सड़क तुइन तथा झुलुङ्गे पुल सञ्चालनमा ल्याउने र पक्कित सड़क तथा पुल निर्माणलाई समेत तीव्रता दिने सरकारको तयारी रहेको छ। प्रभावित क्षेत्रमा खानेपानी प्रणाली आगामी मंगसिरसम्म पुनर्स्थापना गर्ने तथा स्वास्थ्य शिक्षा लगायतका पूर्वाधार निर्माणको काम अघि बढाउने मन्त्री लम्सालले बताउनुभयो। भटेकोसी बाढीका कारण रसुवागढी जोड्ने करिडोरमा स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी, कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढीबाट कुल 1,50,36,42,00,000 बराबरको आर्थिक क्षति भएको छ। प्रतिवेदन अनुसार उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 रुपियाँको प्रत्यक्ष क्षति भएको छ भने व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। क्षतिबाट करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् भने होटल तथा रेस्टुरेन्ट र थोक तथा खुद्रा व्यापारमा सबैभन्दा बढी असर परेको छ। क्षतिग्रस्त यातायात तथा होटल पूर्वाधार पुनर्निर्माण तथा व्यापार क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक दर्जानी चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गरेको भन्दै विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकता बारे सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले प्रारम्भिक सुनवाई गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले ग्रीन आर्मी नेपालको दर्ता, सञ्चालन, पोसाक, दर्जा र गतिविधिको कानूनी आधार बारे जवाफ पेश गर्न भनेको छ। साथै संस्थाको नाम र गतिविधिमा तत्काल रोक लगाउने गरी अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। भटेकोसी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतमा खटिएका ग्रीन आर्मीका सदस्यहरू सैनिक शैलीको पोसाक र दर्जानी चिन्ह सहित देखिएपछि संस्थाको वैधानिकतामाथि प्रश्न उठेको हो। रिटमा गृह तथा रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतलाई विपक्षी बनाइएको छ। मकवानपुरको भीमपेदी गाउँपालिका नौ अघोर बजार नजिक त्रिभुवन राजपथको सड़क भाँसिएपछि यातायात प्रभावित भएको छ। सड़कको तल्लो भाग भाँसिएपछि हाल एकतर्फी रूपमा सड़क सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले सड़क विभागसँग समन्वय गरी भाँसिएको स्थानमा अस्थायी ट्र्याक निर्माणको पहल गरिरहेको छ। रसुवाको भटेकुसी बाढीका कारण धादिङको कृष्ण भीरमा पृथ्वी राजमार्ग भाँसिएपछि त्रिभुवन राजपथ लाई काठमाडौँ जाने मालवाहक सवारीका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। त्यसपछि सड़कमा सवारी चाप बढेकाले सड़क भाँसिएको हुन सक्ने स्थानीयको अनुमान रहेको छ। प्रहरीले त्रिभुवन राजपथ भएर यात्रा गर्दा सावधानी अपनाउन समेत आग्रह गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज 15 गतेसम्म सम्भावित कार्यसूचीको संसदीय क्यालेण्डर सार्वजनिक भइसकेको छ। सरकारले असोज 15 पछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो। त्यसअघि संसदमा भइरहेका विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने तयारी रहेको छ। असोज 16 गते अधिवेशन भर भएका गतिविधिबारे छलफल सहित बैठक राख्ने तयारी रहेको जनाइएको छ। चालु अधिवेशन गत वैशाख 28 गतेदेखि शुरू भएको हो। अर्को अधिवेशन भने पुसमा बोलाउने तयारी रहेको नेताहरूले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सत्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गर्नुभएको छ। अस्पतालको गेटमै प्रसूति गर्नु परेकी बबिता कुमारी पासवानको अवस्थाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुग्नु भएको हो। उहाँले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो। अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ। मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह पूर्वाधार तथा जनशक्तिको अवस्था बारे जानकारी लिँदै आवश्यक चिकित्सक तथा स्वास्थ्य कर्मी व्यवस्थापन र सेवा सुदृढीकरणका लागि पहल गर्ने बताउनु भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले भटेकुसी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले बाढीबाट धेरै परिवार प्रभावित भएको तथा कतिपय बालबालिकाले आफ्नो प्रियजन गुमाउनुका साथै घाइते भएर उपचार रत रहेको बताउनु भएको हो। उहाँले परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार संरक्षण स्वास्थ्य उपचार मनोसामाजिक सहयोग तथा परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गर्नु भएको छ। मध्य प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरले पाउनु भएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्चमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेपछि मन्त्री समीरलाई आजदेखि लागू हुने गरी कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उहाँलाई जिम्मेवारी दिएको जनाएको छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा गत 30 साउनमा आएको बाढी पहिरोबाट विस्थापित परिवार सुरक्षित बासको टुङ्गो नलागेपछि पुनः जोखिमपूर्ण बस्तीमै फर्किन बाध्य भएका छन्। बाढी पहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका परिवार मध्ये अधिकांश पुरानै बस्तीमा फर्किएका हुन्। विपदका कारण 4 जनाको मृत्यु र 10 जना घाइते भएको रिसाङमा करिब 300 घरधुरी जोखिममा रहेको वडाध्यक्ष भीम बहादुर कार्कीले जानकारी दिनुभयो। ती परिवारका लागि तत्काल सुरक्षित स्थानमा घर निर्माण वा पुनर्स्थापनाको प्रक्रिया अघि बढ्न नसक्दा जोखिमपूर्ण घरमै फर्किएर बस्नुपर्ने अवस्था आएको अध्यक्ष कार्कीले बताउनुभयो। सुनसरीको दिवानगंज र सिराहाको गोलबजार घटनाबारे छानबिन गर्न गठित दुई समितिले प्रतिवेदन बुझाएको करिब 1 महिना भए पनि कार्यान्वयनमा गएको छैन। दुवै समितिले भदौ 2 गते गृहमन्त्री शोधन गुरूङलाई प्रतिवेदन बुझाएका थिए। समितिले दुवै घटनामा सुरक्षाकर्मीको गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकाल्दै प्रमुख जिल्लाधिकारी सहित सुरक्षा कमाण्डरलाई विभागीय कार्यवाही गर्न सिफारिस गरेको छ। दिवानगंजको कप्तानगंज गोपालगंजमा सुरक्षा कर्मीको गोली लागेर तीनजनाको मृत्यु भएको तथा गोलबजारमा प्रहरीको गोली लागेर 18 वर्षीय गणेश यादवको मृत्यु भएको समितिको निष्कर्ष छ। घटनामा अन्य पक्षबाट गोली चलेको पुष्टि नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। गृह मन्त्रालयले भने प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाएको छ। दुवै घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरिसकेको छ। नेपाल जल वायु सेवा निगमको जापानको नारितामा प्राविधिक समस्याका कारण रोकिएको वाइड बडी जहाज तत्काल सञ्चालनमा ल्याउन नसक्दा आजको दोहा उडान पनि प्रभावित भएको छ। आज राति काठमाडौँ दोहा उडान गर्ने RF-253 एक दिनपछि सरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। निगमले सार्वजनिक गरेको सूचना अनुसार आज राति गर्नुपर्ने RA-253 भोलि राति 11 बजेसम्मका लागि उडान तालिका तय गरिएको जनाइएको छ। त्यसको प्रति उडान RA-254 दुवा काठमाडौँ पनि बुधबार बिहान 2:45 बजेका लागि सारिएको छ। जापानको नारितामा रोकिएको वाइड बडीमा इन्जिनको समस्या देखिएपछि त्यसको नियमित उडान प्रभावित भएको हो। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। काठमाडौँ प्रहरीले उनलाई आज सिंहदरबारबाट पक्राउ गरेको हो। प्रधानमन्त्रीले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि संघको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी परीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो। तामाङ विरुद्ध अरूण अर्यालले जाहेरी दिएका थिए। उनी विरुद्ध अदालतमा मुद्दा दायर भइसकेको र फरार रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि तामाङलाई दरबार मार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको छ। मंगलबार अदालतमा पेश गरिने समेत प्रहरीले जनाएको छ। नेपाली कंग्रेसका संस्थापन नेता समूहका नेता डाक्टर शशांक कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताउनु भएको छ। आज चुन्देवीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कंग्रेसलाई विभाजित नभई एकताबद्ध बनाएर अगाडि बढाउन आफूहरू गम्भीर रहेको बताउनुभयो। दुवै पक्षले एकअर्काको धारणा सुनेर वार्ता मार्फत समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग समेत वार्ताका लागि आग्रह गरिएको जानकारी दिनुभयो। देउबा व्यस्त भएका कारण भेटका लागि समय नमिले पनि भेट नै नचाहेको अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले आगामी 15 महाधिवेशन कांग्रेसको मात्र नभई नेपालको राजनीतिक भविष्यका लागि समेत महत्वपूर्ण रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनमा सहभागी गराउन वार्ताबाटै समाधान खोज्नुपर्ने समेत उहाँले बताउनुभयो। त्यस्तै नेपाली कंग्रेसका संस्थापन इतर समूहका नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। आज चुन्देवीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ठोस संवाद र राजनीतिक पहल नगरी सामाजिक सञ्जाल तथा संचार माध्यम मार्फत प्रचार गर्ने काम मात्रै भइरहेको दावी गर्नुभयो। महतले राजनीतिक सहमतिको वातावरण बनाउन अधिवेशन प्रक्रिया स्थगित गरेर वार्ता गर्नुपर्ने बताउनुभयो। सहमति भने अदालतमा दायर पुनरावलोकन निवेदन फिर्ता लिन आफूहरू तयार रहेको समेत उहाँको भनाइ छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक असोज 1 गतेसम्मका लागि स्थगित गरिएको छ। कार्यको बलथलीमा बसेको बैठकले दुई थरी प्रतिवेदनमा उठेका विषय समेटेर अन्तिम मस्यौदा तयार गर्न 3 सदस्यीय सम्पादन टोली गठन गरेको छ। टोलीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा बादल तथा सदस्यमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल रहने भएका छन्। त्यस्तै यसैबीच एमाले सचिव महेश पत्नीतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषयमा फैलाइएको हल्ला अन्त्य भएको दावी गर्नुभएको छ। उहाँले वर्तमान सरकारका जनविरोधी गतिविधिको विरोध गर्दै पार्टीलाई दृढ एकताबद्ध र जुझारू बनाउने विषयमा प्राप्त सुझावमाथि समेत छलफल भएको बताउनु भएको छ। तपाईँ यति बेला रेडियो सगरमाथामा हालचाल सुनिरहनु भएको छ। अब एकैछिन विश्राम।
1: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवारप्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी बहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
2: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
3: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
4: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको साथी।
2: यसका लागि के गर्नुपर्छ?
3: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
4: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 सम्पर्क गर्न सक्नुहुन्छ।
3: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
5: हाम्रो पन, हाम्रो गौरव,
6: नेपाली रेडियो, नेपाली आवाज,
5: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
0: विश्रामपछि फेरि स्वागत छ। अब बाँकी हालचाल। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले आफू 18 दिनदेखि रातभर नसुते खोला किनारमा जीवनको उद्धारको काममा खटिएको बताउँदै नकारात्मकता नफैलाउन आग्रह गर्नुभएको छ। फेसबुक मार्फत एक पोस्ट सार्वजनिक गर्दै उहाँले विदेशी मीडियाले इन्टरनेटमा उपलब्ध रिपोर्टहरूलाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाउनु भएको हो। सुत्नका लागि बाढीमा 2-4 घण्टा मात्र पाउँदा शरीरमा घाउ र बिबिरा आएको तथा खुट्टा लेदोकुले खाएको ले बताउनु भएको छ। स्वदेशी तथा विदेशी मीडियाले खुट्टा तान्ने काम गरेको भन्दै ढकालले दुखेसो समेत पोख्नु भएको छ। जेन्जी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौँ विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ। काभ्रे प्लाञ्चोकको चौरी देउराली गाउँपालिका छका गौतमलाई कम्प्युटर साइन्सको स्नातक तहमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको विश्वविद्यालयका प्राज्ञिक औद्योगिक विभाग संयोजक लक्ष्मण लामाले जानकारी दिनुभयो। सरकारको जेन्जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि 2082 कार्यान्वयन गर्दै छात्रवृत्ति प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ। त्यस्तै जेन्जी सहित परिवारहरूले जेन्जी सहित प्रथम स्मृति दिवसको कार्यक्रमबारे राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धेतालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जेन्जी सहित परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालले आज सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शन सहित पत्रकार सम्मेलन गर्दै स्मृति दिवसको कार्यक्रमलाई अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। नेकपा एमालेको निर्वाचन समीक्षा पार्टी फेरि सुन्नुहोस्। अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई निम्तो दिएको हो वा होइन र निम्तो दिएको भए पनि नेपाल सहभागी हुन किन गएन भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपाल एमसिसीमा जोडिएकाले ब्रिक्समा जान आवश्यक नभएको तथा असंलग्न परराष्ट्र नीतिका कारण सहभागी नहुनु उपयुक्त भएको भन्ने तर्क भइरहेकाले वास्तविक कारण स्पष्ट हुनुपर्ने उहाँले बताउनु भएको छ। त्यस्तै फ्लाई दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान गर्ने भएको छ। तालिका अनुसार फ्लाई दुबईको जहाज साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्नेछ। विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार एयरबस 319 र 320 मार्फत उडान हुनेछ। सिधा उडानसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप जोडिने अपेक्षा गरिएको छ। त्यस्तै भटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले 37 मोटरेबल पुल क्षति पुलमा क्षति पुर्याएको छ। तीमध्ये 33 पुल पूर्ण रूपमा बगेका छन्। द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार पूर्ण रूपमा बगेका पुलको कुल लम्बाई 2792 मिटर रहेको छ। नुवाकोटमा 14 पुल बग्दा 1480 मिटर, रसुवामा 13 पुल बग्दा 566 मिटर र धादिङमा 5 पुल बग्दा 613 मिटर बराबरको क्षति भएको छ। गोर्खामा एउटा पुल बग्दा 133 मिटर क्षति भएको छ भने थप 4 मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार काठको लागतमा समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिए बापत पौडेलले सेवाग्राहीसँग 15,000 रुपियाँ लाभ लिएका थिए। त्यस्तै अख्तियारले भ्रष्टाचार निवारण ऐन 2059 दफा 3(1) बमोजिम 15,000 रुपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजायको माग दाबी गरेको छ। बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सक्रिय आर्य फर्मा ल्याब प्रालीले नुवाकोटमा 7 सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। कम्पनीले चितवन मेडिकल कलेजसँग सहकार्य गरी विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गर्न लागेको हो। शिविर विदुर नगरपालिका 7 सलोचना स्कूल, वडा नम्बर 5 त्रिशुली विद्यालय र वडा नम्बर 9 भैरव डाँडामा सञ्चालन गरिनेछ। शिविरमा विशेषज्ञ चिकित्सक निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श, औषधि वितरण, विभिन्न रोगको परीक्षण समेत गरिने जनाइएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 13 नयाँ गाउँमा गोठभित्र अचेत अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका 9 वल्मी घर भई हाल नयाँ गाउँमा बस्दै आएकी 35 सुशीला मगर आज दिउँसो गोठमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनी त्यहाँ ज्याला मजदुरी गर्दै आएकी थिइन्। स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले मगरलाई तत्काल प्रदेश अस्पताल पुतली बजार पुर्याएको थियो। अस्पताल पुर्याएको केही समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। नेपालमा राजनीतिक आन्दोलन तथा होलदंगाको समस्या समयमा संग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ। संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति, नियमित सुरक्षा अडिट, प्रशिक्षित जनशक्ति, आपतकालीन तयारी र राजनीतिक अशान्तिका समयमा संग्रहालय तथा सम्पदाको संरक्षण गर्ने स्पष्ट कार्यप्रणालीको अभाव रहेको अध्ययनले आउँदाएको हो। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको राजनीतिक द्वन्द्वको समयमा संग्रहालयमा उत्थानशीलता र सांस्कृतिक सम्पदाको सुरक्षा विषयक शीर्षकको अध्ययनले राजनीतिक प्रदर्शनीका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, चोरी तथा लुटपाट, तोडफोड, आगजनी, धुवाबाट हुने क्षति, भीड तथा नागरिक अशान्ति, सांस्कृतिक वस्तुको अवैध ओसार पसार, कर्मचारी तथा आगन्तुकको सुरक्षा, विद्युत तथा आपतकालीन सेवामा अवरोध र संग्रहालयका वस्तुको सुरक्षाको जोखिम सामना गर्नुपर्ने देखाएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रुसका तेल रिफाइनरी तथा डिजेल उत्पादन केन्द्रमा आक्रमण नगर्न आग्रह गर्नुभएको छ। यता आक्रमणले विश्वभर डिजेलको अभाव बढाएको भन्दै ट्रम्पले आक्रमणका लागि अन्य धेरै निशान हराएको बताउनु भएको हो। ट्रम्पका अनुसार अमेरिकामा डिजेलको मूल्य प्रति ग्यालन $6 भन्दा माथि पुगेको छ। इरान युद्ध पछि खाडी मुलुकमा तेल आपूर्ति घट्नु र रुस तथा खाडी क्षेत्रबाट डिजेल निर्यातमा कमी आउनुले विश्व बजारमा थप दबाव परेको छ। युक्रेनले भने रुसी तेल उद्योगले युद्धका लागि पैसा र इन्धन उपलब्ध गराइरहेकाले तेल केन्द्रलाई निशाना बनाउनु परेको तर्क धेरै आएको छ। पछिल्लो समय युक्रेनले रिफाइनरी ड्रोन आक्रमण गरेको थियो। जवाफमा रुसले पनि युक्रेनको बन्दरगाह र सीमा क्षेत्रमा मिसाइल तथा ड्रोन प्रहार गरेको छ। पछिल्लो आक्रमणमा 2 मृत्यु भएको समेत बताइएको छ। यस्तै चीनको राजधानी बेजिङले आगामी नोभेम्बर 15 शहरभित्र ड्रोन राख्न र भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ। नयाँ नियमले ड्रोन तथा त्यसका पाटपुर्जा शहरभित्र ल्याउन र अनधिकृत रूपमा उडान समेत रोक लगाउनेछ। हवाई सुरक्षालाई ध्यानमा राख्दै नयाँ व्यवस्था ल्याइएको नगर सरकारले जनाएको छ। गत जुनमा एउटा सानो विमान गगनचुम्बी भवनमा ठोकिँदा चालकको मृत्यु भएको र 13 घाइते भएपछि बेजिङमा हवाई सुरक्षाबारे चिन्ता बढेको थियो। गत मेदेखि नै बेजिङमा ड्रोन बिक्रीमा प्रतिबन्ध लगाइएको थियो भने ड्रोन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो। अब ड्रोन धनीले नोभेम्बर 15 उपकरण नष्ट गर्ने वा शहर बाहिर लैजानुपर्नेछ। सरकारले ड्रोन पुनः खरिद तथा निशुल्क ढुवानीको सुविधा दिने समेत जनाएको छ। आतंकवाद नियन्त्रण, कृषि, विपद उद्धार र अनुसन्धान जस्ता विशेष प्रयोजनका लागि ड्रोन भने छुट दिन सकिनेछ। त्यस्तै उत्तर कोरियाले सेव्यास्त्र, तोपखाना र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी आफ्नो सैन्य क्षमता प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले वेलसन क्षेत्रबाट छोटो दूरीको ब्यालिस्टिक क्षेव्यास्त्र प्रक्षेपण गरेको थियो जुन पूर्वी समुद्रतर्फ करिब 250 उडेको थियो। उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित रहेको थियो। अभ्यासपछि उत्तर कोरियाली मार्सल प्याक जोङ चोनले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता प्रदर्शन भएको बताएका छन्। अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले यस अभ्यास गरेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास घटाउन निर्देशन दिए पनि उत्तर कोरियाले त्यसलाई गर्दै सैन्य परीक्षणलाई निरन्तरता दिएको छ। विज्ञहरूका अनुसार आणविक हतियारको भण्डार वृद्धि तथा रूस र चीनसँगको बढ्दो सम्बन्धका कारण उत्तर कोरिया अमेरिकासँगको सम्भावित वार्तामा थप बलियो अवस्थामा पुगेको जनाइएको छ। अब खेल हालचाल। फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाको माग गर्दै राष्ट्रिय खेलकुद परिषद राकेपमा धरना दिने भएको छ। एन्फाका कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राकेपमा ज्ञापन पत्र बुझाएर 1 धरना दिने महासचिव किरण राईले जानकारी दिनुभयो। त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी रहेको छ। महासचिव राईका अनुसार फिफाको निलम्बन फुकुवा र नेपालले साफ खेल्न पाउने वा नपाउने विषयमा सरकारको ध्यानकर्षण गराउन कार्यक्रम आयोजना गरिएको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार 10 एन्फालाई निलम्बन गरेको थियो। निलम्बन फुकुवाका लागि सरकारले आवश्यक पहल नगरेको एन्फाको नेतृत्वको गुनासो छ। त्यस्तै इङ्ल्याण्डको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाइएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज वास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्ट पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खला 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 सहित पुछारमा रहेको छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा रहेको थियो। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केही बेर अघि 6:30 तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 19 डिग्री सेल्सियससम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। भोलि बिहान उपत्यकामा 5:42 घाम झुल्कने र साँझ 6:14 अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। भुटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको दावी। भुटेकोशी बाढीबाट 1,50,000,000,000 आर्थिक क्षति। ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा सरकारसँग जवाफ माग। त्रिभुवन राजपथमा सडक भाँसिँदा यातायात प्रभावित। रुसी तेल केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह र फिफा निलम्बन फुकुवाको माग गर्दै एन्फाले भोलि राखेपामा धरना दिँदै हालचाल अहिलेलाई यति नै. अर्को बुलेटिन लिएर राति पाउने 10 बजे आउनेछौँ. त्यतिन्जेलसम्मका लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म समीन बरुवाल पनि बिदा हुन्छु. रेडियो सगरमाथा सुन्दै गर्नुहोला. नमस्कार.

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप युपिभिसीको झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप, सब ठिक ठाक।

0: नबिल ब्याङ्क सँगै अघि।
1: आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुपला तातो पानी खाइदे, निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र।
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
5: मै रेडियो साकिसा नेन माला
6: जिउ बा।
7: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
8: छेदनीको नीति ध्यान बि मागु खे जिल्ला महानगरपालिका या सूचना।
9: नक्सा पास निगु चरनेजी नापा डीपीसी तक जुइसा, नक्सा पास जु कठ डीपीसी याना टगु जुसा जक वे लिपा डीपीसी चुए या नक्सा पास जुइ।
8: डीपीसी नक्सा स्वीकृत अस्थायी नक्सा पास जुगु दक्षी दुने डीपीसी यामा मजुसा खुला दुने न्यागु प्रतिशत दस्तुर पुला म्या थप याफै थुक थ ज्यापु अङ्काली हन निदय नीति म्या तनिगु ज्याजुइ। डीपीसी शिविर छुए स्थायी नक्सा पास जुगु म्याद निद तक जुइ। निदल दुने पु मवासा म्याद फिन ह म्याद तनिगु नीति निवेदन बीमा थुक थ निवेदन बिलकी मेगु निदय नीति म्याद तनि ज्याजुइ।
9: त खुशिया मापदण्ड बालक ध्यान बिया छेदनीमा ठोक ठहे छेद देखिगु नाप नाप टस्क तजा मजुइ कठ जोखिम मजुइको सीमा नपीमा।
5: तालमै रेडो देगुला रेडवा खने छित माउजुको कनि चिन छेदन माउ जखिले दुहे खनियन दत्का नु चिन उने महानगरपालिका नक्सा पास या त।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नमस्कार, आज कुराबाट म दीपक रियालको गत भदौ 10 गते आएको विनाशकारी भटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो र बाढीका कारण स्थानीय बस्ती, सडक, पुल, खानेपानी, विद्युत तथा अन्य भौतिक संरचनामा क्षति पुग्यो भने धेरै परिवार विस्थापित हुन पुग्यो। आज भदौ 29 गतेसम्म आइपुग्दा प्रभावित क्षेत्रको जनजीवन कस्तो अवस्थामा छ, विस्थापित नागरिकका लागि सञ्चालन नरहेका होल्डिङ सेन्टरको अवस्था के छ, तत्कालको राहतपछि अब पुनस्थापना र पुननिर्माणको काम कहाँ पुगेको छ र प्रभावित बस्तीलाई पुरानै लयमा फर्काउन स्थानीय तहमा के कस्ता योजना अघि बढाइएका छ, यिनै सन्दर्भमा अहिले हामी विदुर नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष दीपक कायस्थसँग कुराकानी गर्छौँ। यति बेला दीपकजी हाम्रो टेलिफोन सम्पर्कमा आइपुग्नु भएको छ। म रेडियो सगरमाथामा दीपक कायस्थजीलाई स्वागत गर्छु। दीपकजी, यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर दीपकजी, जुन यो गएको भदौ 10 गतेको भटेकोसी बाढीपछि तपाईँ वडा अध्यक्ष रहेको वडा नम्बर 2 तत्कालको अवस्था कस्तो थियो र अहिले भदौ 29 आजसम्म आइपुग्दा चाहिँ अवस्था कति सामान्य भएको छ?
1: भदौ 10 गते चाहिँ अवस्था एकदम हाम्रो नाजुक थियो। हामी केही गर्ने, केही के गर्ने, कसो गर्ने भन्नेमा एकदम डरमा थियौँ कि बाढीले यस्तो किसिमको बाढी आयो कि त्यो एउटा बाढी होइन कि अहिलेसम्म आएको म त सुनामी भन्न चाहन्छु। यो नदीमा आएको सायद पहिलोचोटि यत्रो ठुलो सुनामी होला नेपालकै। त्यो आएपछि धेरै मान्छेहरूको घरबार बिहीन भयो, उहाँहरू घरै नहुने गरेर सबैजना भाग जसरी भागेर बाँच्नु भयो, बाँच्नुभएका व्यक्तिहरू मात्र तपाईँको कहाँ जाने कसो जाने भन्ने छतपट्टि भयो। त्यो भएपछि हामीले विदुर नगरपालिकाको 2 वडा चाहिँ अलिकत सेफ एरिया, जुन कि बाढी नपसेको एरिया भएको हुनाले हामीले सार्वजनिक स्थानहरू त्यहाँ चाहिँ खुल्ला गरिदिउँ, तपाईँहरू आउनुहोस् बस्नुहोस्, यो ठाउँमा चाहिँ हामी तपाईँहरूलाई सेवा दिन्छौँ भनेर खुल्ला गऱ्यौँ। त्यसै गरेर हामीले चाहिँ जुन नुवाकोटको स्वास्थ्य चौकी एउटा थियो त्यहाँ पनि खुल्ला गऱ्यौँ, जो विदुरको क्रियापुत्री भवन लगायत हाम्रो 4 त्यहाँ सङ्घ संस्था थियो, योगा भवन, स्वास्थ्य केन्द्र लगायत अनि बटार कवर हलमा खुल्ला गरिदिउँ र मान्छेहरू नुवाकोटको मात्र होइन, नुवाकोट बेत्रावतीदेखि लिएर रसुवाका, उत्तर गएका, एकका लगायत सम्पूर्ण व्यक्तिहरू आउने ठाउँ भयो र उहाँहरूलाई सुरुको दिन राख्दा चाहिँ अलिकता हामीले सामानहरू पुर्याउनलाई गाह्रो जस्तो नै भयो, के गर्ने कसो गर्ने भयो। अर्को दिन चाहिँ हामीले नेपाल सरकारबाट आएको राहतमा भएका सामानहरू लिएर हामीले व्यवस्थित गऱ्यौँ राख्नलाई उहाँलाई, अनि पनिकाहरूबाट अनि राहतका सामानहरू बस्ने खाने लगत आए। यस क्रममा चाहिँ सम्पूर्ण होल्डिङ सेन्टरमा स्थानीय क्लब, सङ्घ संस्था, स्थानीय व्यक्तिहरूले धेरै नै सहयोग गर्यो। त्यसले गर्दाखेरि हाम्रा सबडा तथा नगर स्थानीय क्लब, सङ्घ संस्था लगायत सम्पूर्ण सहयोगीहरूसँग सहयात्रामा हामी अगाडि बढेर यहाँसम्म आयौँ।
0: जस्तो तपाईँले भनिरहँदा यो भनौँ न 10 गते गएको बाढी 29 गतेसम्म हामी यो कुराकानी गरिरहेछौँ है, जस्तो तपाईँ वडा अध्यक्ष रहेको जुन वडा नम्बर 2 जुन कुन कुन बस्ती अथवा समुदायमा सबैभन्दा बढी प्रभावित भएको होइन, क्षतिको समग्र तस्विर चाहिँ कस्तो छ तपाईँको वडाको चाहिँ?
1: मेरो वडामा चाहिँ क्षति चाहिँ भएन, भौतिक क्षति भएन, मानवीय क्षति चाहिँ 5-6 चाहिँ हराउने अवस्था भयो उहाँहरूको किनभो। मेरो वडामा चाहिँ भौतिक क्षति नभएको हुनाले हामीले होल्डिङ सेन्टरहरू चाहिँ 5 स्थापना गर्यो, त्यहाँ चाहिँ प्रभावित व्यक्तिहरूलाई राखिरहेका छौँ होइन, जो प्रभावित बाढीबाट प्रभावित भएको उहाँहरूलाई चाहिँ खानी बस्ने व्यवस्था मिलाइरहेको छौँ।
0: तपाईँले भन्नु भयो होइन यो चाहिँ यो बाढी मात्रै थिएन सुनामी भनेर भन्नुभयो, यद्यपि होइन अब यो विपद, महा विपद भनौँ न, त्यो खालको विपद आयो होइन, जस्तो बाढीका कारण विस्थापित भएका परिवारको जुन अहिलेको अवस्था चाहिँ के छ, त्यति तपाईँहरूले त्यहाँ ल्याएर होल्डिङ सेन्टरमा त राख्नुभयो भन्नुभयो होइन, उहाँहरू कहाँ कसरी त्यो होल्डिङ सेन्टरमै बसिरहनु भएको छ कि आफन्तकोमा जानुभएको छ, के छ उहाँहरूको जुन पीडितहरू विस्थापितहरूको अवस्था चाहिँ?
1: अहिले जस्तै हाम्रो होल्डिङ सेन्टर कुरा गर्दाखेरि फेरि घट्दो क्रम चाहिँ छ, जस्तै नुवाकोट हेल्थको तथा स्वास्थ्य केन्द्रमा चाहिँ होल्डिङ सेन्टरमा अहिले हाम्रो सुरुमा हामीले 137 राखेको थियौँ भने अहिले हाम्रो त्यहाँ चाहिँ 95 चाहिँ घटिसकेको छ। त्यस्तै गरेर हाम्रो बटारको क्रिया विदुरको क्रियापुत्री भवन, सेफ हाउस, योगा भवन र स्वास्थ्य चौकीमा सुरुको अवस्थामा 220 थियो भने अहिले त्यहाँ पनि घटेर 160-165 हारिमा व्यक्तिहरू बसिरहनु भएको छ। त्यसै गरेर बटारको कभर हलको जुन होल्डिङ सेन्टर छ त्यहाँ पनि सुरुमा हाम्रो सबै ठाउँबाट मान्छे आउँदाखेरि 225 थियो भने अहिले त्यहाँ पनि घटेर तपाईँको 145 लगभगमा झरिसकेको छ। अब उहाँहरूलाई चाहिँ हाम्रो के चुनौती के छ भने अब उहाँहरूलाई कहाँ चाहिँ व्यवस्थापन गर्ने, अब राज्यले हुन त अब सबैलाई अस्थायी भवन बनाएर चाहिँ राखिदिने तथा स्थायी भवन बनाइदिने भन्ने पनि भनिरहेको छ, तर सुरुवात नगरेको अवस्थामा उहाँहरू चाहिँ विचलित भएर ट्रेन लिएर ठाउँ ठाउँ गएर बस्ने हो कि भनेर एउटा हाम्रो जुन कभरहरूमा भएको होल्डिङ सेन्टरमा भएका व्यक्तिहरूले चाहिँ स्थानीय सरकारसँग दार्चिनिकाबाट आएको ट्रेन मागेर अहिले 5 नम्बर वडाको बाँडा चौतामा त्यो ट्रेनहरू राख्ने सुरुवात गरिसकेका छ। त्यस्तै गरेर हाम्रो बिजुरमा रहेका होल्डिङ सेन्टरमा रहेका जुन रसुवावासीहरूले अब हामी यहाँ सधैँ बस्न सक्दैन, परिवार परिवार मिलेर बस्नुपर्छ भनेर पिपल टारको एउटा पेट्रोल पम्प पछाडि 5 रुपियाँ जग्गा उहाँहरूले लिजमा लिएर उहाँहरूलाई चाहिँ लिजमा लिएर बस्न जानुभएको छ। उहाँहरूले के भन्नुभएको छ भने हामीलाई चाहिँ छिटो गरिदिनु पर्यो भने चाहिँ हामीले जिल्ला रेडक्रससँग समन्वय गरेर उहाँहरूलाई त्यो 5 रुपियाँ जग्गामा आवश्यक पर्ने ट्रेन लगायत सम्पूर्ण टोयलेट लगायत अस्थायी सामानहरू तपाईँहरूले त्यहाँ चाहिने सम्पूर्ण कुरा चाहिँ व्यवस्थापन गरिदिनु होला भनेर जिल्ला रेडक्रसलाई लेखेको छौँ। उहाँहरूले चाहिँ त्यसलाई समन्वय गर्नु भएको छ, त्यहाँको व्यवस्थापन हामी मिलाउँछौँ भन्ने कुरा आएको छ। त्यसै गरी नुवाकोट हेल्प पोस्टकोमा भएका जुन होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरू चाहिँ अहिले यहाँ जाने वहाँ जाने भनिरहेको छैन, किनभने त्यहाँ अलिकति राम्रै छ सुविधा सम्पन्न। हाम्रो त्यो हेल्प पोस्टमा चाहिँ जुन आपतकालीन एउटा भवन बनाएको थियो त्यही भएर त्यसमा सुविधा सम्पन्न भएको हिसाबले अथवा त्यहाँ उहाँहरू चाहिँ त्यो अलिकति माथि एरिया भएको हुनाले कहाँ जाने कसो जाने भनेर भनिरहेको छ। अब सायद राज्यले कुनै ठाउँको अस्थायी भवनहरू बनाइदियो भने उहाँहरू जान्छ होला सर।
0: अब तपाईँ त्यहाँ सक्रिय रूपमा त्यहाँ सामाजिक सेवामा लागिरहनु भएको भन्ने मैले थाहा पाएर तपाईँलाई सम्पर्क गरेँ होइन। जुन यो तपाईँले भन्नुभयो नि होल्डिङ सेन्टरमा उहाँहरूको अवस्था जस्तो त्यहाँ अब खानाको कुरा हुन्छ होइन, पानीको, स्वास्थ्य, सरसफाइ, सुरक्षाको कुरा हुन्छन् महिला दिदीबहिनीहरूको, त्यो दृष्टिकोणले आवासको दृष्टिकोणले कस्तो छ उहाँहरू जो होल्डिङ सेन्टरमा बसिरहेकोहरूको अवस्था?
1: एकदमै तपाईँले सही क्वेसन गर्नुभयो। एकदमै यो अब धेरै समय लङ टर्म भएर गइसकेपछि यस्तो स्वास्थ्य समस्याहरू धेरै देखिने भएको हुनाले हामीले चाहिँ एउटा के गर्यौँ सुरुमा चाहिँ अहिले जुन हाम्रो बालबालिका आमा बाउ विहीन बालबालिकाहरूलाई चाहिँ हामीले होल्डिङ सेन्टरमा हाम्रो होल्डिङ सेन्टर भाइहरूलाई हामीले सर्टिङ गऱ्यौँ भने सर त्यो सर्टिङ गरेर हामीले एउटा अन्नपूर्ण आदि हाम्रै 2 नम्बर वडाको छ एउटा स्कुल, त्यहाँनिर चाहिँ होस्टेल सहितको उहाँहरूलाई बस्न खान व्यवस्था अहिले गऱ्यौँ। हामीले सुरुमा 8-10 गरेर लाँदाखेरि पनि अहिले लगभग त्यहाँ 22-24 बच्चाहरू भइसकेको छ आमा बुवा बिहीन। त्यहाँ चाहिँ जुन एउटा संस्थाले सहयोग गरेर उहाँहरूको रेखदेख पनि गरिरहेको छ, आशा भन्ने संस्थाले सहयोग गरिरहनु भएको छ। उहाँ मेन उसमा नगरपालिका वडा तथा नगरको समन्वयमा होइन उहाँ हेरिरहेको छ 24 अब यस्तै गरेर हामीले अन्त भएको होल्डिङ सेन्टरहरूमा नि सरसफाइलाई ध्यान दिएर सरसफाइ त प्रत्येक दिन गरेको नै हुन्छ गरेकै हुन्छ, तर हामीले जुन होल्डिङ सेन्टरहरूमा पुरुष र महिला एकै ठाउँमा भएको ठाउँमा चाहिँ अहिले विद्युतमा हामीले पुरुषहरूलाई एकपट्टि महिलाहरूलाई एकपट्टि राख्ने व्यवस्था गरेका छौँ भर्दै गएको अवस्थामा, तर त्यो चाहिँ कवर हलमा गर्न सकेको छैन, विद्युतमा गरेका छ, नुवाकोटमा गर्न सकेको छैन। अब उहाँहरूलाई चाहिँ जुन उहाँले अस्थायी संरचना बनाएर बस्ने भन्ने छ त्यहाँनिर चाहिँ व्यवस्थापन गरिदिनु पर्ने छ। त्यसको लागि पनि हामीले दार्चिनी निकायहरूलाई अनुरोध गरिरहेछ, उहाँहरूले चाहिँ त्यो ठाउँमा बस्ने ठाउँमा चाहिँ टोयलेट लगाए खानेपानीको व्यवस्थापनहरू हजुरले हेरिदिनु भनेर धेरै दार्चिनिकाहरूले चाहिँ त्यसलाई सहयोग गर्नु भनेर आइरहेको प्रश्न छ।
0: अब जुन होल्डिङ सेन्टरबाट प्रभावित परिवारलाई आफ्नै घरमा अथवा सुरक्षित स्थानमा फर्काउने विषयमा अहिलेसम्म त्यस्तो कुनै कुरा प्रगति भएको छ अथवा त्यो जुन घर पनि बस्न योग्य छैन होला कतिपय ठाउँ त होइन?
1: कतिपय ठाउँ त यस्तो रहेछ सर हामीले सुन्दाखेरि होइन, एकजनाको कसैको 17 परिवार गएर 1 बाँचेको छ, कसैको अब 9-10 परिवार गएर 2 बाँचेको छ। तिनीहरूको उहाँहरूको कुरा सुन्दाखेरि हाम्रो मन सिरिङ्ग भएर आउँछ। त्यो ठाउँ होइन कि त्यो बस्ती नै छैन कि सर, त्यो रस्ता जुन केरुङबाट तल हाम्रो जुन चाइनाको बोर्डर छ नि बोर्डरबाट तल आउने खोला किनारमा बस्तीहरू तपाईँको अरू त्यो मात्र रसवामा कुरा नगरौँ। अहिले बेत्रावतीको जुन ठाउँ तपाईँको उत्तर गया धाम भन्ने नेपालको के काशी जाँदाखेरि काशीमा गएर आए मान्छे उत्तर गया गएन भनेदेखि त्यो काशी गएको फल पाउँदैन भन्ने ठाउँ जहाँ चाहिँ एकदम ठुलो मेला लाग्थ्यो, त्यो के भन्छ तपाईँको श्राद्ध गर्न आउने ठाउँ होइन, त्यो ठाउँमा तपाईँको 80% मान्छे छैन, घर तपाईँको टोटल छैन, त्यस्तो अवस्था छ। यो भयावह स्थिति छ, यसलाई चाहिँ राज्यले चाँडैभन्दा चाँडै चाहिँ यो ठाउँहरूमा चाहिँ यो ठाउँमा चाहिँ हामी अस्थायी सेन्टर र स्थायी भवन बनाउनु भन्नुपर्ने हो। जस्तै हामीले विद्युत नगरपालिकाले चाहिँ के गर्यौँ भने विद्युत कार्यपालिकाको बैठकले चाहिँ एउटा निर्णय गरेर यो होल्डिङ सेन्टर राखिरहनु भन्दा गाह्रो हुन्छ भनेर प्रत्येक जुन परिवारहरूलाई चाहिँ एक परिवार बराबर 10,000 दिएर उहाँहरूलाई कोठामा भाडा बस्ने व्यवस्था मिलाउने भनेपछि होल्डिङ सेन्टर पनि घट्दै गएको हो सर।
0: जस्तो अब आफन्तकामा गएर बस्नुमा भएको भन्ने पनि आएको छ, मैले त्यहाँ पुगेका होइन अवलोकनका लागि पुगेका मान्छेहरूसँग सोधेको थिएँ के छ त अवस्था भनिरहँदाखेरि, अब किनभने 3 हप्ता नाग्न लाग्यो होइन घटना भएको पनि, अब होल्डिङ सेन्टरमै बसेर सबै चिज त हुँदैन होइन, फेरि मान्छेलाई पुनर्स्थापना गर्नुपर्ने हुन्छ। अब स्थानीय सरकारको तपाईँ पनि एउटा प्रतिनिधि हुनुभयो, प्रदेश सरकार सङ्घीय सरकारहरू छन् होइन, यो राहतको कुरामा चाहिँ यो प्रभावित नागरिकसम्म पर्याप्त राहत पुगेको छ कि छैन, सामानहरू पुगेको छ कि छैन, के छ त्यो चाहिँ दिपकजी?
1: राहतको सामान चाहिँ चाहिने जति जो प्रभावितहरू छ उहाँहरू जुन होल्डिङ सेन्टर लगायत ठाउँहरूमा बसेका छ उहाँहरूलाई राहत चाहिँ पर्याप्त रूपमा पुगेको छ। तर अब व्यवस्थापनको कुरा चाहिँ ठुलो कुरा देख्छु म। राहतमा चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरूले पनि राहत चाहिँ पुऱ्याएको छ, पुगेको पनि छ होइन। हुनसक्छ केही राहतहरू चाहिँ प्रभावित क्षेत्रले नलिकन धेरै आइसकेपछि बाहिरी मान्छेहरूले नि लिने गरेको छ, त्यो हामीले चाहिँ देखेको अनि
0: त्यो सुन्नमा आएको छ। तपाईँले भनिहाल्नुभयो होइन, त्यो जुन अब कति त नदीमै बगेर गए होइन, कसैको तपाईँले अघि भने जस्तै 17 जनाको परिवारमा 1 जना मात्रै बाँच्नु भएको छ अनि त्यस्ता पीडाहरू थुप्रै छन्। अब उहाँहरू होल्डिङ सेन्टरमै हुनुहुन्छ, यो राहत चाहिँ कहाँ गइरहेछ भन्ने कुरा पनि आएको छ, त्योभन्दा बाहिरको मान्छेले चाहिँ लाभान्वित भएको भन्ने पनि आएको छ। यद्यपि उहाँहरूले जसले लिइरहनु भएको छ त्यो अब दुःख नै परेर लिनुभयो होला होइन, त्यसमा भन्नु त केही भएन, तैपनि त्यसलाई व्यवस्थित चाहिँ भएन भनेर बुझौँ।
1: यसको कुरामा चाहिँ अब सरकारले नि अलिक चनाखो भएर हेर्नुपर्ने हो। हुन त सरकारले एकद्वार नीति भन्यो, तर एकद्वार नीति अनुसार गर्छु भन्दाखेरि पनि किन नसकिरहेको त्यो कुरा होइन। हामीले चाहिँ सकेसम्म आउने राहतलाई तपाईँहरूले के होल्डिङ सेन्टरमा ल्याएर दिनु पर्यो कि तपाईँहरूले चाहिँ स्थानीय पालिकामा ल्याएर जम्मा गरिदिनुहोस् भनेर अनुरोध गर्छौँ। तर पनि हाम्रो अनुरोधलाई हामी नसुनिकन अब आउने राहत ल्याउनेहरूले चाहिँ चाँडै चाहिँ हामी सिधै व्यक्तिको हातमा दिन्छौँ भनेर दिया हुन्छ। हिजो पनि मलाई एक ठाउँमा चाहिँ के भन्छ त्यो नभएको ठाउँमा जुन चाहिँ हाम्रो होल्डिङ सेन्टर नभएको ठाउँमा चर्चमा लगाएर राहत पनि वितरण गरिरहेको छ, पछि मलाई चाहिँ यसमा चाहिँ यो राहत वितरण गरेको हो भनेर प्रमाणित गरिदियो भनेर आए होइन। मैले हिजै कुरा तपाईँलाई भन्छु, आज त्यसो भनेर आए तपाईँले के आधारित बाँड्नुभयो मसँग सन्मय नगरेर तपाईँले चाहिँ अनि आएर चाहिँ आज चाहिँ राहत बाँडेको भनेर प्रमाणित गरिदियो भनेर तपाईँले कुन मान्छेलाई बाँड्नुभयो फोटो देखाउनुहोस् भनेर हेर्दाखेरि त्यो जुन कि प्रभावित मान्छेहरू नै छैन कि त्यस्तो मान्छेलाई बाँडेर पनि पाएँ। अब यसको लागि चाहिँ राज्यले पनि अब सम्बन्धित निकायहरू लगाएर यस्तो कुरा चाहिँ टाइट गरेर रोक्नुपर्ने जस्तो देख्छु म। किन यो चाहिँ कमी कमजोरी भइरहेछ, जस्तै हामी त सबै ठाउँमा पुगेका हुँदैन, जस्तै हिँड्दाखेरि वडा चाहिँ वडा सदस्यहरू सबै ठाउँ पुगेन, अब प्रभावित आफ्नो ठाउँहरूमा आफूले राखेको होल्डिङ सेन्टर लगायत डिजास्टर भाटामा बनाउनु पर्नेहरू त्यो पुनर्निर्माण कामहरूमा हिँडिरहेको हुन्छ। यो चाहिँ बाटोमा आएर मान्छेहरूले सम्बन्धित निकायहरूसँग नबुझिकन बाँडिरहेको अवस्थाले पनि यो चाहिँ भइरहेको छ।
0: त्यसपछि तपाईँले त्यसो भनिरहँदा जुन यो राहत वितरणमा है कुनै कमजोरी अथवा ढिलाइ वास्तविक पीडित छुट्ने अवस्था त आउँदैन, यसरी बाहिरबाट गएर जथाभावी रूपमा राहत बाँडिदिँदाखेरि वास्तविक पीडित चाहिँ छुट्ने त्यो कति सम्भावना छ फेरि?
1: त्यो त अब नेपाल सरकारकोबाट वितरण भए चाहिँ सायद के भन्छ तपाईँको द्वार नीतिले अब अहिले लगभग अब सबै पालिकाहरूले आफ्नो जुन बाढी पीडितहरू छ उहाँहरूको कार्ड बनाउने क्रम सुरु गरेको छ। हिजो मात्र नेपाल सरकारले एउटा फर्महरू भरेर कर्मचारीहरू पनि पठाएको छ, अब त्यो फर्म भर्ने क्रम छ। अहिलेसम्म उहाँहरूलाई न जो बाढी भएर बसेको छ उहाँहरूलाई खान चाहिँ पुग्ने सामानहरू चाहिँ अहिलेसम्मलाई भइरहेको छ। अब एकीकृत रूपले त्यो आइसकेपछि झन् सबैको चाहिँ जुन हाम्रो अब लेख आइसकेपछि चाहिँ त्यसलाई सजिलो हुन्छ। र हामीले पालिकागत हिसाबले विदुर नगरपालिकाको भन्नुपर्दाखेरि तपाईँको हामीले जुन भन्यो 10,000 रुपियाँ घर भाडा दिने र उहाँहरूलाई एक परिवारलाई पुग्ने सम्पूर्ण सामानसहित किचनका सामानसहित घरमा आवश्यक पर्ने सम्पूर्ण खाट दराज तपाईँको ग्यास चुला ग्यास चुला लगायत भाँडा कुराहरू शुद्ध दिएर हामी चाहिँ उहाँहरूलाई पठाउने अभियानमा छौँ। त्यसमा चाहिँ हामीले सबैको टिपोटहरू गरिरहेछौँ, त्यो चाहिँ सकेसम्म चाँडै गर्ने क्रममा छौँ। अहिले हाम्रो चाहिँ प्रत्येक वडामा चाहिँ विपद समितिको मिटिङ बसेर यतिजना चाहिँ हाम्रो प्रभावित हो भन्ने कुरा चाहिँ हामी चाहिँ प्रत्येक वडाबाट चाहिँ अहिले पठाउने काम भइरहेको छ।
0: दिपकजी जस्तो भनौँ न तपाईँले त्यो जानकारी दिइरहँदाखेरि विदुर नगरपालिकाभित्र चाहिँ विस्थापितको संख्या होइन अथवा के छ डाटा चाहिँ के छ तपाईँहरूसँग?
1: अहिलेसम्म यसो हेर्दाखेरि हाम्रो विस्थापितको संख्या हाम्रो लगभग 1600 चान्जुनदेखि 1700 चान्जुनसम्मको आइरहेछ। अहिले त्यो आउने क्रम छ, जहाँसम्म लाग्छ घरहरू विहीनै भएर चाहिँ बस्न नसक्ने अवस्थाको चाहिँ 1600 चान्जुनदेखि 1700सम्म चाहिँ आएको छ।
0: मानवीय क्षति चाहिँ के छ विदुर नगरपालिकाको मात्रै चाहिँ?
1: विदुर नगरपालिकाको मानवीय क्षति अब ठ्याक्कै एक जस्तै हामीले एउटा सुरुमा त्रिशुली बजारमा एउटा कुरा गर्दाखेरि हिजो हामीले 35-40 जना गएको होला भन्दाखेरि आज 80 जना गएको आइसकेको छ। त्यसै गरेर अब देवीघाटमा पनि 8-10 जना होला भने चाहिँ 20-22 जना जस्तै सबभन्दा बढी चाहिँ बेत्रौतीमा चाहिँ तपाईँ 80% व्यक्तिहरू नै चाहिँ बेपत्ता भइरहेको छ, 20% बजारमै छैन,
0: 80% भने बित्रपतीको चाहिँ त्यहाँको चाहिँ जनसङ्ख्या केही यकिन छ, केही थाहा छ?
1: मलाई ठ्याक्कै अब त्यो चाहिँ मेरो एउटा 10 नम्बर पर्यो, त्यो मेरो 2 भाग र त्यहाँको मलाई ठ्याक्कै एक्ज्याक्ट चाहिँ भएन, त्यो 10 नम्बरवटा चाहिँ मलाई थाहा होला। र बढी जस्तो चाहिँ हाम्रो त्यो बेत्रावती जुन बजार छ त्यो सुरुको उत्तरगया धाम, त्यो सुरुमा खोला चाहिँ हाम्रो विद्रोह नगरपालिका पस्ने खोला, त्यहाँ चाहिँ धेरै नै तपाईँको मानवीय क्षति चाहिँ त्यहाँ बढी भएको छ। त्यहाँपछि त्यसको सँगै सोले बजार भएर अनि घट्दो घट्दो क्रममा आएपछि जुन मान्छेहरूले फोनबाट सकेसम्म मान्छेहरूलाई बजारै लयो भनेपछि मान्छेहरू भाग्ने क्रमले तल तल आएपछि क्षति चाहिँ मानवीय क्षति चाहिँ कम कम भएर गएको जस्तो देखिन्छ।
0: अनि सूचना आएपछि त्यो सूचनाका कारण पनि धेरैको ज्यान बच्यो होइन, यद्यपि धेरै मानवीय क्षति भएको छ होइन,
1: धेरै क्षति। अब यस्तो हामीलाई त खास चाहिँ अब विद्रोह नगरपालिकाको जनप्रतिनिधिहरूलाई त्यो जुन बाढी आउनु भन्दा अगाडि आधा घन्टा 25 मिनट अगाडि नै आएको थियो होइन, त्यो चाहिँ हामीले चाहिँ सबैलाई माइकिङ गरेर कराएर तपाईँलाई छेउमा नजानुहोस् भनेर नि भन्यो। त्यही गर्ने क्रममा हाम्रो 1 नम्बरवटा चाहिँ झन्नै उहाँ पनि पढ्नु भएको, उहाँले 3 पल्ट पनि तपाईँ निस्किनुहोस् यहाँ बाढी आइरहेको छ बस्नु हुँदैन भन्दाखेरि पनि अब केही कारणले पहिला पनि बाढी आइरह कहाँसम्म आउँछ र भनी पनि अलिकता मान्छेहरूलाई पऱ्यो कि। अब यसरी बजारै सबै डिजास्टर पुरै यो बजारै लाइन गरेर आउँछ भने चाहिँ धेरैले सोचेका छन्, त्यसले गर्दाखेरि नि तपाईँको हराउनेको सङ्ख्या बढेको जस्तो लाग्छ। उहाँ अल्छीज्यूले भन्दा भयो उहाँ सुधा आफू गाइड लिएर नहिने उहाँ सुधा पढ्ने अवस्था त्यस्तो थियो सर।
0: दिपकजी अब जुन अब यो विपदपछि जुन स्थानीयवासीलाई स्थानीय नागरिकलाई चाहिँ पहिलाकै अवस्थामा फर्काउनको लागि होइन त्यहाँको खानेपानी विद्युत सञ्चार अथवा विद्यालय जस्ता विद्यार्थीहरूको लागि त्यो आधारभूत कुराहरू छ नि संरचनाहरू, त्यो चाहिँ के छ, काम कति अगाडि बढाएको छ त्यो चाहिँ?
1: अब हामीले सधैँ यसरी राखेर राख्नु हुँदैन भनेर विद्युत नगरपालिकाले एउटा फैसला पनि गरिसकेको छ। अब हामीले चाँडै नै स्कुल सञ्चालन गर्नुपर्छ र स्कुलमा स्कुलहरूमा राखेको होल्डिङ सेन्टरहरू चाहिँ हटाउने क्रम जारी गरेको छ। अब जारी गरिसकेपछि हाम्रो अब विद्युत नगरपालिकामा धेरै स्कुलहरू यो बाढी लगेको पनि छ, सबभन्दा बढी त हाम्रो त्रिशुली 1 नम्बर ओडाको तपाईँको 1600 चान्जुन विद्यार्थी पढ्ने स्कुलै लगेको उहाँ त के भन्छ कोल्याप्सै भएको छ, उहाँ जमिन के स्कुलको कुनै देखिँदैन, संरचना पुरै डुबाएको छ, कोल्याप्सै छ। अब उहाँहरूलाई चाहिँ कोलनीको एउटा भवन शाखाको जुन अफिस छ त्यसको नजिक बनाउने र सञ्चालन गर्ने र त्यस्तै गरेर अन्य ठाउँहरू पनि यसरी व्यवस्थापन गर्ने भनेर हामीले
0: तपाईँले जुन भन्नुभयो
1: अब लगभग हामी 2-3-4 दिनमा चाहिँ स्कुल सञ्चालन गरेर अगाडि बढ्न सकिन्छ कि भन्ने कुरामा लागिरहेछ। अब स्कुल सञ्चालन गरेन भने झन् मानिसहरूमा चाहिँ बच्चाहरूमा डिप्रेसन हुने मान्छेहरूको चाहिँ अलिक त पहिलाको सोचाइ र अहिले सोचाइमा फरक पर्दै जाने, अहिले नै मान्छेहरूमा धेरैमा चाहिँ के गर्ने कसो गर्ने भन्ने अवस्था छ। जस्तै एउटा तपाईँलाई साधन जान्छु, हिजो अब त्रिशुली बजार देवीघाट बजार बेतौती बजार भनेको एउटा मुख्य व्यापारिक केन्द्रहरू हो, त्यहीँ काम गरेर उपार्जन गर्ने व्यक्तिहरू पनि धेरै थिए, तिनीहरूलाई पनि एकदमै डर त्रासको वातावरण भइरहेको छ। सकेसम्म चाहिँ स्कुलहरू सञ्चालन गर्यो भने त्यहाँ जाँदाखेरि बाबुआमालाई पनि बच्चाहरूको जुन डर छ, बच्चाहरू चाहिँ अब के हुन्छ अब यो पछि भन्ने अवस्थालाई नि सुधार हुन्छ सुधार्न सकिन्छ कि भन्ने हिसाबले त्यो अनुसारले विद्युत नगरपालिका लागिरहेको छ सर। स्कुल सञ्चालन गर्ने सम्बन्धमा धेरै स्कुलहरू चाहिँ बिग्रेको छ, बिग्रेको स्कुलहरूलाई पनि अब सुधारेर अन्य ठाउँमा चाहिँ सारेर कहाँ हुन्छ सार्वजनिक स्थानहरू जुन नेपाल सरकारका भएका जग्गा लगायत सङ्घ संस्थाको जग्गाहरूमा चाहिँ क्लास भए स्कुलहरूलाई सञ्चालन गर्ने भनेर लागेको छ। अनि अरू कुरा भनेको स्कुलहरूमा कुनै ड्रेसको आवश्यकता पनि इमेज भोलिपछि मिलाउँदै जाने, जसलाई नजिकको छ नजिक स्कुलमा पढ्ने वातावरणमा आउन सक्ने हिसाबले चाहिँ विद्युत नगरपालिका अगाडि पर्न लागेको छ सर।
0: अब यो विद्यार्थीको सन्दर्भमा त यो कुरा भयो, ज्येष्ठ नागरिकहरू जुन एकल महिला अथवा विभिन्न समस्या भएकाहरूको लागि चाहिँ के व्यवस्था हुँदैछ त?
1: अब यसको लागि चाहिँ यो सबै चाहिँ टिपोट गरेर हामीले चाहिँ ज्येष्ठ नागरिक एकल महिलाहरूको चाहिँ यकिन सङ्ख्या चाहिँ आइसकेपछि यसलाई चाहिँ के गर्ने भन्ने छ। सबभन्दा पहिला चाहिँ हाम्रो एउटा वृद्ध आश्रम नै थियो देवघाटमा होइन, त्यहाँ चाहिँ लगभग 45-50 जना वृद्ध वृद्धहरू बस्थ्यो, त्यो वृद्ध आश्रम नै गएको त्यो बेला 6 जना चाहिँ उहाँ त्यो वृद्ध आश्रमभित्र नै के भन्छ पुरिनु भयो होइन, तल्लो फ्ल्याटको माथि भएका चाहिँ बाँचेकोमा 11-12 जना चाहिँ तपाईँको काठमाडौँ हस्पिटलमा लग्यो भने 12-13 जना चाहिँ तपाईँको आफ्नो मान्छेहरू नजिकका नातेदारहरूका पठाइयो भने तपाईँको 17-18 जना चाहिँ 5 नम्बर ओडाको एउटा धार्मिक क्षेत्र भवनमा राखिरहेको छ। उहाँहरूलाई चाहिँ विवाहसम्म भएकाहरूलाई चाहिँ नुवाकोटको स्वास्थ्य चौकी बहुउद्देश्य भवनमा लाने भनेर त्यसरी सोचेका छ वृद्धाश्रम बस्नेलाई चाहिँ. अब भएका यहाँको एकल महिलाहरूको विषयमा चाहिँ कतिजना छ, के गर्ने उहाँहरूको विषयमा भन्ने चाहिँ सोचमै छौँ सर हामी.
0: अनि दिपकजी, जुन यो जुन एउटा तपाईँले पनि यो मानसिक तनाव होइन, जस्तो विपदमा परेको नागरिकहरू जो बाढीमा पर्नुभयो अथवा उहाँहरूको घर क्षति भएको छ, जमिन क्षति भएको छ होइन, उहाँहरूको त्यो डर त्रास अथवा असुरक्षाको अवस्था चाहिँ कस्तो छ, तपाईँले कस्तो अनुभव गर्नुभएको छ?
1: अहिले म धेरै नै देखिरहेको छु, धेरै मानिसहरू अब तपाईँको करोडपट्टि वा रोडपट्टिमा आएको छ होइन, त्यो मानसिक तनाव त उहाँहरूलाई धेरै नै छ, उहाँहरूले व्यक्त गर्न सकिरहेको छैन. कति मान्छे त अब तपाईँको व्यक्त नगरिकन आफू कतिले त भन्नै थालिसक्यो, बरु हामीसँगै हाम्रो सबै लाँदाखेरि बरु ट्युसन आइकन राति गाभे हुन्थ्यो, बरु कोही त हुन्थेन, केही त हुन्थेन, केही नथापा भए केही हुन्थ्यो भन्ने पनि यस्ता भावहरू प्रकट गर्ने, किनभने केही छैन उहाँको. अब हिजो भुइँचालोमा चाहिँ जस्तो जहाँ थियो घर त्यहीँ चाहिँ मान्छेहरू भेट्टाउँथ्यो, लास भेट्टाउँथ्यो, अथवा त्यो घर भत्का भत्के पनि त्यसलाई फेरि त्यही ठाउँमा बनाउनुहुन्थ्यो. यहाँ त अहिले अवस्था के भयो भने न लास भेटिन्छ हराएको मान्छेहरूको, न त्यो जुन घर छ त्यही घरमा बसेर बनाएर घर बनाउन सक्ने अवस्था छ, न त्यहाँ भएका कागजपत्र आफ्नो गर्गना झिक्न सक्ने अवस्था छ. त्यसले गर्दाखेरि धेरै नै यसले चाहिँ के भन्छ मानिसमा मान तनाव त एकदमै बढेको देख्छु म. हाम्रै धेरै साथीहरू पनि यो जुन बाढीबाट विस्थापित भएको छ त्रिशुली बजारका, हिजो अब जुन स्ट्यान्डर्डमा बसेको उहाँहरूको अहिले अब कुनै आफूले लगाएको लुगा र आफूसँग जे आएको थियो लु दौडेर आएको थियो, कसैले साइकलमा आएको थियो होला, कसै मोटरसाइकलमा, कसै दौडेर हिँडेर आएको थियो, त्यति मात्र छ सर, एकदम नाजुक छ. उहाँहरूले चाहिँ व्यक्त गर्न सक्नु भएको छैन, तर उहाँहरूको मनोभाव यहाँ हामीले चाहिँ रात लिन आएको बेला देख्दाखेरि उहाँहरूको जुन मनोभाव देख्दाखेरि एकदम डर लाग्दो काल लाग्दो छ. यसको लागि चाहिँ नेपाल सरकारले चाँडै नै यो मनाप्रस्तदाताहरूलाई चाहिँ ठाउँ ठाउँमा क्याम्पिङ गरेर यो चाहिँ उहाँहरूलाई चाहिँ यो मानसिक तनावबाट दूर गराउनको लागि चाहिँ पठाउनुपर्छ जस्तो नेपाल सरकारले केही भूमिका खेल्नुपर्छ जस्तो लाग्छ सर.
0: पक्कै पनि अब तपाईँ मार्फत म नेपाल सरकार केन्द्रीय सरकारलाई पनि त्यो आह्वान गर्छु होइन, कतिपय सङ्घ संस्थाका प्रतिनिधिहरू चाहिँ त्यहाँ बुझ्न अनुगमनमा जानुभएको छ होइन, त्यो आफ्नो ठाउँमा छँदैछ, तर पनि अब सरकारले यो सबै चिज चाहिँ सरकारले नै ध्यान दिनुपर्छ, हरेक नागरिक को जिम्मेवारी चाहिँ सरकारले लिनुपर्छ. यो जोखिमको अवस्थामा जुन एउटा क्षतिग्रस्त घरहरू छन्, संरचना चाहिँ यो पुननिर्माण पनि त्यहीँ गर्न नसकिने, तपाईँले भूकम्प जस्तो पनि रहेन यो भनिरहँदाखेरि, अब यो सुरक्षित बस्ती स्थानान्तरण गर्ने भन्ने सन्दर्भमा विदुर नगरपालिकाको धारणा के छ, स्थानीयहरू जो पीडितहरू उहाँहरू चाहिँ के भन्नुहुन्छ?
1: त्यही त अब जुन ठाउँमा तपाईँको हिजो घर थियो त्यो ठाउँमा घर बनाउन सक्ने अवस्था त सही छैन. तपाईँको खोलाको जुन सेन्टरबाट तपाईँको 100 मिटर त सबै 100-150 मिटर त पुरै लगेको छ, त्यहाँ बस्ने अवस्थाै छैन. हाम्रो सोचाइ र जो गएका छ जसको घरबारी गएको छ उहाँहरूले चाहिँ के भन्छ भने जुन विदुर नगरपालिका त्रिशुली बजारका व्यक्तिहरू छ उहाँहरूले चाहिँ कोलोनीमा रहेको नेपाल प्राधिकरणको जग्गामा बरु बनाएर हामीलाई सरकारले दियो भने नि हुन्छ भन्ने छ. जस्तो त्यहाँ नेपाल विद्युत प्राधिकरण पनि धेरै जग्गाहरू युजमा भएर बसेका छन्, हिजो चाहिँ प्राधिकरणलाई चाहिन्छ भनेर अधिकरण गरेरले उहीँहरूसँग लिएका थिए, उहीँका व्यक्तिहरूसँग जो अहिले पीडित भएछ उहीँसँग लिएका थिए. अब त्यो नचाहिने भइसकिन नेपाल सरकारले यस्तो अवस्थामा चाहिँ त्यो विद्युत प्राधिकरणको खाली भएका जग्गाहरूमा यस्तो पीडितहरूलाई घरबार दिनुभएकोहरूलाई बनाइदियो भने सजिलो हुन्छ भन्ने कुरा छ. त्यसै गरेर हाम्रो देवघाटको 5 नम्बर जुन देवघाट बजारका छ, देवघाट बजारका साथीहरूको चाहिँ अब उहाँहरूको नि केही छैन, त्यो ठाउँमा गएर घर बनाउने अवस्था छैन. उहाँहरूले नि चन्द्रज्योति स्कुलको यतापट्टि खाली जग्गा तथा माथि तल्लो पिपलटारको खाली जग्गाहरू सार्वजनिक जग्गाहरूमा त्यहाँ घर बनाएर दिएर बनाइदियो भने नि हामी यहाँ बस्न हुन्थ्यो, हामीलाई केही गरेर. अनि बनाउँदाखेरि चाहिँ एउटा सामूहिक हिसाबको, जस्तै अब त्रिशुली बजारको एउटा सामूहिक थियो हिजो, देवघाट बजारको सामूहिकता थियो, त्यस्तै गरी सोले बजार बेतावतीको बेतावतीलाई छुट्टै, त्यहाँ चाहिँ भोलि बस्दाखेरि आफू पनि बस्न सकोस् र भोलि उहाँहरू व्यवसाय गरेर बसेका मान्छेहरूले त्यहाँ त्यो बस्ती बनाउँदाखेरि व्यावसायिक हिसाबले बस्न सक्ने, भोलि पनि त्यो ठाउँमा गएर आफूले केही सानोतिनो व्यवसाय गर्न सक्ने हिसाबले गर्दैदेखि हामी चाहिँ केही गर्न सक्थ्यौँ, हामी माथि उठ्न सक्थ्यौँ भन्ने कुरा छ. र व्यवसाय नै गर्ने अवस्था छैन, के हिसाबको भवन दिनुहुन्छ भने राज्यले चाहिँ हामीलाई चाहिँ कुनै रोजगारीमा हाम्रो परिवारहरूलाई चाहिँ लगाइदियो भने भोलि गएर कमाएर खाने बाटो हुन्थ्यो भन्ने कुरा आइरहेछ. किनभने अब उहाँहरूलाई बनाएर दिएर मात्र पनि हुने अवस्था छैन, अब उहाँहरूको केही नै छैन, बाँकी केही नै छैन, त्यसको लागि पनि राज्यले चाहिँ कि उहाँहरूलाई रोजगारी दिने वातावरण कि भने उहाँहरूलाई व्यवसाय गरेर बस्ने वातावरणको भवन बनाइदिनु पर्ने भन्ने जस्तो उहाँले पनि भनिरहेछ, हामीले पनि त्यही देख्छौँ सर।
0: हजुर भनौँ न, अब अहिले जहाँसम्म बाढी आयो, जुन तहसम्म बाढी आयो, त्यहाँसम्म त बनाउन पनि मिलेन होइन, फेरि पछि दोहोरियो भने त फेरि क्षति हुन्छ, त्योभन्दा माथि मात्रै बनाउन मिल्यो होइन, अब पुननिर्माण गर्दा पनि त विचार गर्नु पर्यो नि।
1: पुननिर्माण गर्दाखेरि नै हामीले त्यही भन्दा छ, त्यो रेखा होइन तपाईँको अहिले जुन खोलाको धारले कोरेको रेखा छ त्योभन्दा पनि अझै 100 मिटर माथि गएर गर्नुपर्छ भन्ने हाम्रो सोच, हामीले त्यही अनुसारले चाहिँ जग्गाहरू पनि नगरपालिकाले देखाएको छ, ठाउँहरू देखाएको छ, यो चाहिँ अलिक सेफ हुनसक्छ, यहाँ चाहिँ राज्यले स्थायी संरचनाहरू बनाइदियो भनेदेखि यो हुन्छ भनेर। जस्तै हाम्रो बटारको पनि एउटा 603 किता भन्ने छ, त्यहाँ चाहिँ हाम्रो 200 चानचुन रोपनी जग्गा छ होइन सार्वजनिक, त्यस्तो जग्गाहरूमा चाहिँ एकीकृत बस्ती बनाइदिने हो कि भन्ने कुराहरू पनि हामीले अगाडि सारेका छौँ भने, जस्तै 5 नम्बरमा पनि त्यस्तै छ, जुन अब 1 नम्बरको त भनिहालेँ मैले।
0: दिपकजी जस्तो भनौँ न, यो भुटेकुसी बाढीले त्यहाँको स्थानीयवासीहरूले अब भनौँ त्यो बस्ती विकासकै पूर्वाधार निर्माणका लागि पनि ठुलो पाठ सिकायो भनौँ न, त्योभन्दा फरक ठाउँमा सुरक्षित ठाउँमा बस्ती बनाउनु पर्छ भने तपाईँले जुन आशय भन्नुभयो त्यहाँ छलफल भइरहेछ भन्नुभएको छ होइन, अब सरकारले पनि अब जोखिमयुक्त ठाउँ भन्दा पनि जोखिम नहुने ठाउँमा चाहिँ बस्ती विकासको लागि चाहिँ अब अनुमति दिनु पर्यो, तपाईँ आफै वडा नम्बर 2 को अध्यक्ष हुनुहुन्छ,
1: यो त एकदम यो पाठ हामीलाई सिकाएको छ, यो पाठमा नि सिकेन भनेदेखि हिजो भुइँचालोमा नि एउटा पाठ सिकाएको थियो हामीले, त्यो पुननिर्माण गर्ने क्रममा हामीलाई सिकाउँदा नि हामीले हेल्चेकाइ गऱ्यौँ होइन, हुनसक्छ त्यस्तो कमजोरी, अब पनि त्यो चाहिँ डोडाउनु हुँदैन जस्तो लाग्छ मलाई, जुन कि नदी किनाराको तपाईँको जुन रेखाङ्कन भएको छ, रेखाले कोरेको छ नदीले, त्योभन्दा पनि अब 100 मिटर माथि नै जानुपर्छ जस्तो लाग्छ, जुन यो बाढी जुन ठाउँबाट आएछ नि त्यो अहिले त्योभन्दा फेरि डबल त्यस्तो तालहरू पनि छ, योभन्दा डबल तरिकाले आउने छ भन्ने पनि त्रासमा यहाँका व्यक्तिहरू बसिरहेका छन्, त्यसले गर्दाखेरि पनि अब त सुरक्षित ठाउँमै लानुपर्छ भन्ने लाग्छ सर।
0: जोखिमयुक्त ठाउँमा बस्ती बनाउने गल्ती चाहिँ नहोस् तपाईँ मार्फत होइन, म नेपाल सरकारलाई पनि आह्वान गर्छु होइन, बाढी नदी वरिपरिको चाहिँ भयो उद्धार होइन, यो जलविद्युत आयोजनाहरूको मा चाहिँ निकै प्रयास पनि भइरहेछ अहिलेसम्म पनि होइन, त्यो पाटोमा चाहिँ केही छ तपाईँको टिप्पणी तपाईँले त्यहाँबाट हेर्दाखेरि देख्नुभयो?
1: होइन अब हुन त अब किन हो, अब नेपाल सरकारले जुन बाढी गइसकेपछि विदेशी संस्थाहरूले विदेशबाट पनि हामी आएर गर्छु भन्दाखेरि पनि अब के कारणले रोक्यो, सायद सरकारको आफ्नै कानुन होला, आफूले हेर्ने तरिका होला, नजर होला, अहिले पनि जुन हाम्रो चिलेमी जलविद्युत लगायत माथिको जलविद्युतहरूको सुरुङभित्र अझ पनि व्यक्तिहरू फँसिरहेको छ भने अझ भित्र छिर्न सकेका छैन, आज तपाईँको 17-18 दिन भइसकिन्छ, त्यो अवस्थामा राज्यले पनि विचार गर्नुपर्ने कुरा हो, यसलाई हामीले भन्दा पनि अब उहाँहरूले नै बुझ्नुहुन्छ, उहाँहरूले बुझेर त्यो गर्नुपर्ने हो, के भइरहेछ यसमा चाहिँ भन्ने कुरो हामीले अब नसक्ने भयो भने अरू पनि सहाएर चाहिँ लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, मेरो नजरमा चाहिँ, किनभने जसलाई परेको छ पीडा परेको छ उनीहरूले चाहिँ यो कुरामा चाहिँ महसुस हुन्छ।
0: अब यो पुननिर्माणको लागि छ नि दिपकजी, पुननिर्माणको लागि स्थानीय तहमा तपाईँहरू हुनुहुन्छ, प्रदेश सरकार र केन्द्रीय सरकारमा बजेटको सन्दर्भमा केही पहल भएको छ तपाईँहरूको के कुरा भएको छ?
1: अब उहाँहरूले बेला बेलामा 1-2 चोटि चाहिँ नगरपालिकामा आएर मिटिङ पनि राख्नु भएको छ, छलफल क्रममा छ, तपाईँहरूले ठाउँ देखाउनुहोस् हामी गर्छौँ भन्छ, हामी ठाउँ पनि देखाइरहेको छ, अब तपाईँ यो ठाउँमा चाहिँ अस्थायी संरचना भोलिबाटै बनाउने भनेको आज कति दिन भयो, म चाहिँ जस्तै तपाईँको पूर्वाधार मन्त्रालयबाट इन्जिनियर साहबहरू नै आएको थियो, मैले पनि धेरै ठाउँहरू देखाएको थिएँ यस्तो सार्वजनिक ठाउँ तथा खाली जग्गाहरू, त्यहाँ चाहिँ अस्थायी संरचना तत्काल बनाउनु भनेर, अहिलेसम्म पनि अस्थायी संरचना बनाउनु किन आइरहेको छैन त्यो म पनि बुझ्न सकिरहेको छुइनँ, मैले त्यहाँ होल्डिङ सेन्टरहरूमा पनि गएर भनेको थिएँ योभन्दा 1 हप्ता अगाडि, आज नेपाल सरकार तर्फबाट पुरा मन्त्रालयबाट यसरी हेर्न इन्जिनियर साहबहरू आउँदैछ, उहाँहरूलाई मैले ठाउँ देखाएँ, अब तपाईँहरूलाई भोलि पर्सिबाटै अस्थायी संरचना बनाउने भन्ने कुरो आइरहेछ, तपाईँहरू चाहिँ नडराउनुहोस् भनेर यसो हौसला दिएको थिएँ, अहिले म आफै झुट साबित भइरहेको छु सर।
0: अब यो पुननिर्माणको कुरा पनि छ होइन, अब तपाईँले भनिहाल्नुभयो अलिकति समन्वय प्राथमिकता के हो भन्ने कुरा पनि छ होइन, अब जस्तो परिस्थिति छ नि अब त्यो परिस्थितिबाट गुज्रिएर अगाडि बढ्नु त छँदैछ होइन, तैपनि यो राजनीतिक दलहरू सरकार तिनै तहको सरकारहरू एउटा समन्वय चाहिँ देखिन्छ, राज्यको तर्फबाट कमजोरी चाहिँ कहाँनिर भयो जस्तो लाग्छ तपाईँलाई?
1: अब राज्यको तर्फबाट कमजोरी कहाँ हुने र मैले कोट्याउनु भन्दा पनि अब सबैले देख्ने हेर्ने कुरा हो होइन, जुन कि अब जुन हुनु पर्थ्यो, जस्तै मैले पनि हिजो पनि मलाई एउटा त्रिशुली बजारको साथीहरूले भने कि 2 टा त्यहाँ स्काई भेटर डोजर प्रयोग भइरहेछ कि, हिजो तपाईँको त्यो हेटौँडामा घर भत्काउँदा, तपाईँको जुन सुकुम्बासीको घर भत्काउँदा सयौं डोजर स्काई भेटर प्रयोग हुने, अहिले विद्युत नगरपालिका यस्तो डिजास्टरमा तिमरी नगरपालिकाले खै त डोजर स्काई भेटर प्रयोग गरे खै यति यही हो भनेर पनि सोध्ने गरेका छ। म पनि मैले त्यसको जवाफ पनि दिइरहन सकेको छैन, त्यो पनि सोध्ने। जस्तै अहिले तपाईँको हिजो मात्र पनि त्रिशुली बजार एकै घर तिनवटा लास निकाल्न निकालियो क्या, त्यो दुईवटा डोजर त्यहाँ लागेको छ। जै त्यो बजारमा चाहिँ अहिले तपाईँको पाँच आठ दसवटा डोजर स्काई भेटर लगाएर त्यहाँ चाहिँ उत्खननहरू गर्नुपर्ने ठाउँहरू गर्नुपर्ने, त्यो जस्तै बाढ जस्तै देवीघाट बजार छ त्यहाँनिर आठ दसवटा, जस्तै बेत्राउ त्यहाँ दस बिसवटा गर्नुपर्नेमा यो दुई तिनवटा हुँदाखेरि मान्छेहरूमा अलिक त कस्तो भने झन् त नैरिष्ठा, त्यसमाथि नैरिष्ठा भएर अब स्थानीय सरकार हामी छौँ भन्ने त उहाँहरूले माथि देख्नुहुन्न, सानो हामीलाई नै तल चाहिँ बढी चाहिँ गाली गरी गरिरहेको छ सर।
0: भनेपछि त्यो जुन पुरिएको ठाउँहरू छन् त्यहाँ अझै पनि लासहरू हुन सक्ने सम्भावना छ नि होइन?
1: एक्ज्याक्ट सर, हिजो तिनवटा झिक्यो, आज एक दुईवटा झिक्दैछ, झिकिरहेछ कति,
0: यति संख्या भनेर त अहिले भन्न पनि सकिएन कति हताहति भएको भन्ने कुरो होइन। यो ठुलो चाहिँ त्यहाँ यो उत्खनन गरेर होइन त्यो सरसफाई गर्नु जरुरी छ, तर संयन्त्रहरू पुगेन भन्ने चाहिँ यहाँको भनाइ
1: हजुर। त्यो जति त्यो युज हुनुपर्ने स्काई भेटर

0: छ सबै ठाउँमा होइन, एकदम दुर्गन्धित भएर तपाईँको सेन्ट आउने भइसकेको छ। त्यस विषयमा नि अब मलाई जहाँसम्म लाग्छ सरकारले चाहिँ तत्काल जुन पाउडरहरू ठाउँ ठाउँमा छर्नुपर्ने हो त्यो पनि किन आइरहेको छैन, जस्तै दुर्गन्धित भएको
1: दुर्गन्धी भनेको अब यो जुन घरपालुवा जनावर जुन भनौँ न गाई बस्तु
0: जनावर मान मानिसहरू भएर भएको ठाउँहरू त हो नि, त्यहाँ जनावर नि परेको छ, घरपालुवाहरू नि छ त्यहाँ, त्योभित्र मानिसहरू पनि छन्। त्यही भएर अब यो पाउडरहरू चाहिँ सबै ठाउँमा आएर चाहिँ पूर्ण रूपले चाहिँ छर्नुपर्ने हो, किन कमी भइरहेछ त्यो पनि बुझ्न सकिरहेछ सर।
1: हुन्छ, यो अब छिटोभन्दा छिटो चाहिँ यो पहल होस् तपाईँ मार्फत, तपाईँ पनि स्थानीय सरकारको एउटा प्रतिनिधि एउटा सक्रिय रूपमा समाज सेवा सेवीको रूपमा काम गर्नुभएको छ, वडा नम्बर दुईका अध्यक्ष हुनुहुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँले नै केन्द्रीय सरकारलाई जानकारी गराउनु होला। यो समय दिनुभयो रेडियो सरमाथलाई, दीपक कास्तेजी विशेष धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। हामीले जुन सरकारलाई घसघचाउने कुरा चाहिँ घसघचाइरहेको छौँ, त्यो भनेको र गर्ने काम चाहिँ अझै भनेको सँगै गर्ने काम सँगै भयो भने चाहिँ हामीलाई तथा नेपाल सरकारलाई सबै धन्यवादको पात्र हुन्थ्यो। उहाँहरूलाई नि गाली गर्नु हामीलाई नि गाली गर्नु एउटै हो भन्दै तपाईँ रेडियो मार्फत हामीहरूले चाहिँ सकेसम्म चाहिँ छिटोभन्दा छिटो काम गर्न अगाडि बढ्नलाई केन्द्रीय सरकार चाहिँ अगाडि आउनु हुन अनुरोध पनि गर्छु।
1: तपाईँ मार्फत तपाईँले भनेका कुराहरू जे जति समस्या छन् यही रेडियो मार्फत यही कुराकानी मार्फत उहाँहरूलाई जानकारी पक्कै पनि जानेछ। यहाँलाई फेरि पनि विशेष धन्यवाद दीपक कास्तेजी। हस् नमस्कार।
0: हस्
1: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष दीपक कास्तेजी, जुन गएको भदौ 10 गते आएको विनाशकारी भटेकोसी बाढीले रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको छ। त्यसपछि बाढीपछि जुन स्थानीय वासीहरूको अवस्थाका बारेमा के कस्तो छ, यो आज 29 गतेसम्म आइपुग्दा चाहिँ प्रभावित क्षेत्रको जनजीवन कस्तो छ, सामान्य बन्यो कि बनेन भन्ने सन्दर्भमा मैले उहाँसँग कुराकानी गरेको थिएँ। अझै समस्याहरू छन्, पक्कै पनि सम्बोधन हुँदै जानेछ भन्ने आशा व्यक्त गरौँ। तत्काललाई यो राहतपछि चाहिँ अब पुनस्थापना र पुननिर्माणको काम र विद्यार्थीका लागि चाहिँ विद्यालय खोल्नुपर्ने र स्वास्थ्य समस्या भएकाहरूलाई उपचार पाउनुपर्ने छँदैछन्। यिनै विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गऱ्यौँ। आजलाई यही कुराकानी सँगसँगै आज कुराको समय सकिएको छ। आज कुराबाट म दीपक रियाल पनि बिदा पाउँ। आज कुरा यति नै, भोलि कुरा भोलि नै। नमस्कार।

0: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
1: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारकभन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
0: ए हो है।
1: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
0: ल कस्तो राम्रो कुरा त।
1: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
0: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
1: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।
2: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
3: किन राजेशजी?
2: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: बिबिसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी। र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कम आक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रुटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कारवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 करोड जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घन्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जनाभन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बिबिसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुको साथै सङ्घीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बिबिसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव भर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका, अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ सङ्घीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल त अब त्यहाँ पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि वहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
5: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
5: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
0: भएको छ।
5: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानीभन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
6: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भन्ने छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
5: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज फ्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 83 किलोमिटरबाट 65, 29, 23 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
5: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गर्यो,
5: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ। एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एक्रो ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाइको सडक क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी बिदुर सडक खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँ बनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
7: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
7: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
2: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्यान्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनटपछि ड्रोन हमला भएको थियो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: आमा मेरो घाँटी दुख्यो, दुख्निलाई पनि गाह्रो भएको छ।
12: ए केही हुन्न, चुपलाक तातो पानी खाइदिए निको भइहाल्छ नि।
13: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
14: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
7: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
15: छोरी, अगाडि बुझेर आयो त के भएको रहेछ?
12: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
15: लौ हेर, यी वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
12: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
15: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
12: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवतजावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
15: छोरी, कति राम्रो कुरा गर्यौ तिमीले।
16: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार, WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
3: आदरणीय श्रोताहरू नमस्कार, म डाक्टर प्रकाश राज रेग्मी यो सोमबारको बिहानी सदा झैँ तपाईँहरूको सामु उपस्थित भएको छु स्वास्थ्य सम्बन्धी कुराकानी गर्न। श्रोताहरू, आज म तपाईँहरूसँग यो अलिकति सामाजिक सञ्जालमा भएका स्वास्थ्यका केही कुराहरू म गर्न गइराखेको छु। अब हिजोआज यो इन्टरनेटको जमाना छ, सबैको हातमा मोबाइल छ, सबैसँग वाइफाईको कनेक्टिभिटी छ, डेटा छ। हामी यस मार्फतबाट दुनियाँको सबै कुरासँग जोडिन सक्छौँ। दुनियाँमा भएका लाखौँ करोडौँ इन्फर्मेसनहरू, जानकारीहरू हामीले हासिल गर्न सक्छौँ। अब अहिले झन् यो च्याट जिपिटी जस्ता एआईका एपहरू आइसकेपछि त अब जानकारी त झन् कति बढ्यो कति बढ्यो। अब त्यही च्याट जिपिटी एउटाले 1 करोडभन्दा बढी किताब पढेको हुन्छ रे, अब भनेपछि 1 करोड किताब पढेको नलेज त्यहाँ हुन्छ। भनेपछि अब तपाईँलाई के जानकारी चाहियो, सट्ट सोध्यो सट्ट पायो। कति अब यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। अब हिजोआज किताबको पनि कुनै मतलब छैन, अब कसैकोसँग जानकारी माग्नु पनि आवश्यक छैन, सट्ट सोध्यो पायो। नेटमा त्यति धेरै कुराहरू छन्। अब यो बाहेक पनि अब प्रत्येक व्यक्तिहरूले हिजोआज धेरै मान्छेहरूले आफ्नो पेज खोल्नु भएको छ, आफ्नो युट्युब बनाउनु भएको छ, र त्यस मार्फतबाट विभिन्न जानकारीमूलक कुराहरू चाहिँ प्रसारण गरिरहेको अवस्था छ। र चाहिँ अब हिजोआज त यो अलिकति फेसन पनि भइसक्यो। अब टिकटक भयो, रिल भयो, अब फेसबुकै भयो, अब यिनीहरूमा चाहिँ अब कुनै जानकारी हालेर आफ्नो चाहिँ अब जानकारीमूलक प्रस्तुति त्यहाँ राखिदिएपछि अब दुनियाँले देख्छ, आफू अलिकति प्रख्यात पनि भइन्छ, मान्छेले दुनियाँले चिन्छन्। त्यसैले आफू समाजमा चिनिनको लागि पनि एउटा न एउटा एउटा न एउटा मेटेरियल अब यो सामाजिक सञ्जालमा अपलोड गर्ने हो। त्यो चाहिँ चलन आइसक्यो, यो त फेसनै पनि भइसक्यो। कतिपय मान्छेहरू अब मैले चिनिराखेको छु, उहाँहरूले आफै भन्नुहुन्छ यो त नसही भइसक्यो। एक दिन फेसबुकमा अथवा टिकटकमा मेसेजहरू अपलोड गरेन भने त यो भातै नखाए जस्तो हुन्छ भने त्यस्तो खालको नसा तल ताकि एउटा न एउटा केही न केही कुरो राख्नै पर्ने, अपलोड गर्नै पर्ने, त्यस्तो समय आइसकेको छ अहिले अवस्था। त्यसैले मानिसहरूले के त भन्दाखेरि अलिकति अब त्यो इन्फर्मेसन राख्ने क्रममा जति इन्फर्मेसनहरू त्यहाँ राखिन्छ ती सबै कुरो एकदमै सही हुन्छन् भन्ने पनि छैन, र कतिपय एकदमै प्रख्यात व्यक्तिहरूले पनि अब यस्ता खालका इन्फर्मेसनहरू अब जसले चाहिँ एकदमै सिस्टमेटिक किसिमले चलाइरहनु भएका छ आफ्नो युट्युबहरू, त्यसमा अलिकति आफ्नो विषयभन्दा बाहिर गएर आफ्नै विषयमा आफ्नो विज्ञतामा कुरा गर्नु त ठिकै छ। अब जानकारीमूलक सन्देश राख्ने सिलसिलामा आफ्नो विज्ञताभन्दा बाहिर गएर जानकारीहरू राखिदिँदाखेरि अब त्यसले चाहिँ अब गलत मेसेज जान सक्छ। अब हाम्रो त के छ त चलन भन्दाखेरि हामीले अब जे अब सामाजिक सञ्जालमा आउँछ ती जानकारीहरू हेरेर हामीले आफ्नो धारणा बनाउँछौँ। धेरैले त्यो धारणा चाहिँ त्यसरी नै बनाउनुहुन्छ, ओ त्यहाँ त मैले त सामाजिक सञ्जालमा यस्तो कुरो पो देखेँ, यस्तो कुरो पो भनेछ। अब डायबिटिसको उपचारको कुरा अब के त भन्दाखेरि प्याजलाई उसिनेर त्यसको रसलाई त्यो रसमा अब अलिकति कागती मिसाएर त्यो दिनदिनै पिउनु डायबिटिस ठिक हुन्छ, अथवा चाहिँ अब कुर्सीमा बसेर खुट्टालाई आफू बसेको दिनभरि बस्दाखेरि चाहिँ खुट्टाको मसाज गरिरहनु, खुट्टालाई हल्लाइरहनु, खुट्टाको मसललाई उ गऱ्यो भने तपाईँको ब्लड सुगर ठिक हुन्छ। यो मैले खालि उदाहरणको लागि मात्रै भने यस्ता कुराहरू थुप्रै छन्। अब कतिपयले फाइदा पनि गर्ला, केही फाइदा गर्ला, ठिक छ। अब तर के त भन्दाखेरि जुन किसिमले त्यहाँ प्रस्तुति हुन्छ त्यो रोचक मान्छेहरूको ध्यानलाई आकर्षित गर्न अब त्यसपछि आकर्षित भइसकेपछि चाहिँ आफ्नो फलोवर बढाउन हो, त्यसको लागि पनि कैयौँ कुराहरू हुन्छन् यी सामाजिक सञ्जालमा। फलोवर बढाउनको लागि के मात्रै गरिँदैन, धेरै कुरा गरिन्छ मान्छेलाई आकर्षित गर्नलाई। त्यसैले हामीहरू कतिपय कुरामा चाहिँ सतर्क पनि हुनुपर्छ। मैले यहाँ प्रसङ्ग अहिले यो किन उठाइरहेको छु भन्दाखेरि, यो अहिले म पनि अब हेर्छु है, मैले पनि हेर्छु, हेर्दै जाँदा अब कुनै एउटा मान्छेको अब एउटा व्यक्तिको जानकारी त्यो हेऱ्यो, उसको पेज हेऱ्यो, मन पर्यो, एकचोटि सुन्यो, दुईचोटि सुन्यो भने त अब के गर्छ त भन्दाखेरि त्यो एआईले बराबर उसैको चाहिँ दिइरहन्छ, खोल्यो कि मोबाइल खोल्यो कि वाइफाईमा कनेक्ट भयो कि उसकै कुरो आइरहन्छ। अब मैले अब केही समय चाहिँ यो हाम्रो प्राकृतिक चिकित्सक एकजना हुनुहुन्छ, एकदम प्रख्यात हुनुहुन्छ, डाक्टर विश्वरूप चौधरी भन्ने, उहाँका केही एक दुईवटा कुराहरू हेरेको थिएँ। पहिला एउटा हेर्दाखेरि चाहिँ अब के भन्छ, उहाँले एउटा यस्तो कुरो त्यहाँ गर्नुभयो कि यो अहिले COVID-19 बारेमा, COVID-19 बारेमा अमेरिकाको डाक्टर फाउची जो चाहिँ त्यहाँको रोग सम्बन्धी विशेषज्ञ हो, अब यो डाक्टर फाउची धेरै त्यो बेला चर्चामा आउनुभएको व्यक्ति हो, अब उहाँ र उहाँको एडभाइजर दुईजनालाई चाहिँ अहिले कोर्टले यो कोरोना महामारीको समयमा यो गलत सूचना प्रवाह गरेको हुँदै नभएको यो कोरोनाको महामारी कोरोनाको समस्यालाई अब यसलाई चाहिँ यसलाई विश्वव्यापी रूपमै अब यो कोरोनाको जुन महामारी भयो, त्यत्रो हामीले लकडाउन, त्यत्रो मृत्यु, त्यत्रो क्षति कोरोनाले गर्दा 4-5 वर्षसम्म बिहोर्नु पर्यो, अब त्यसको बारेमा चाहिँ यो सम्पूर्ण दोष चाहिँ ती अमेरिकाका दुईजना वैज्ञानिक हो, तिनीहरूको कारणले गर्दाखेरि, तिनीहरूको गलत सूचनाको प्रभावले पूर्वाहले गर्दाखेरि त्यो भएको, उनीहरूलाई चाहिँ कोर्टले चाहिँ सजाय दियो र चाहिँ उनीहरूले पनि आफ्नो यो के भन्छ अपराधलाई चाहिँ स्वीकार गरिसके भन्ने खालको मेसेज उहाँले त्यहाँ दिनुभएको छ एउटा उहाँको प्रस्तुतिमा। र के देखिन्छ भन्दाखेरि कोरोना भन्ने कुरो त्यो थिँदै थिएन, उनै व्यक्तिहरूले चाहिँ त्यसलाई सिर्जना गरे, तिनै व्यक्तिहरूको हौवाको कारणले गर्दाखेरि दुनियाँले दुःख पायो भन्ने खालको कुरो छ। वास्तवमा ती कुरालाई पनि गहिरेर हेर्दाखेरि त्यसो होइन, त्यो चाहिँ एकदमै मानिसहरूलाई भ्रम छर्ने किसिमको कुरा छ। अब त्यो घटना त्यहाँ अलिकति सजाय त पाएको, तर चाहिँ इन्फर्मेसन लुकाएको विषयमा उहाँहरूलाई त्यो सजाय दिइएको हो। इन्फर्मेसन त्यहाँ जुन जानकारी कोरोनाको सम्बन्धमा कतिपय डेटाहरू लुकाएको भन्ने कुरा चाहिँ हो, तर चाहिँ यो कोरोनाको समस्यै थिएन, हुँदै नभएको समस्या, यो भ्याक्सिन बिकाउनको लागि, यो टेस्टहरू बढी गराउनको लागि अब कुनै व्यवसायीहरूले चाहिँ यो गरेको भन्ने खालको कुरामा चाहिँ खासै त्यो हो जस्तो मलाई लाग्दैन। त्यस्तै अर्को विवाद, यो त मैले खालि एउटा यो प्रसङ्ग आएको हुनाले मैले यो कुरो राखेँ। अब यो मुख्य कुरा के त भन्दा, उहाँले चाहिँ एउटा अति नै आपत्तिजनक प्रस्तुति गर्नुभएको छ। अब उहाँ त कति राम्रा कुराहरू पनि छ नि, प्राकृतिक कुराहरू गर्नुहुन्छ, यो खाऊ खाऊ, यो खाऊ, यो नखाऊ, यति बेला खाऊ, यस्तो खाऊ, त्यसले स्वास्थ्यलाई एकदमै फाइदा गर्छ, कतिपय रोगहरूलाई निको पारेर त्यसले मद्दत गर्छ, स्वस्थ रहन मद्दत गर्छ, त्यसमा कुनै ऊ छैन। तर उहाँ आफ्नो प्राकृतिक चिकित्सक भएर आफ्नो विषयभन्दा बाहिर गएर एन्जियोग्राफी र एन्जियोप्लास्टीको बारेमा उहाँको प्रस्तुति छ। अब त्यसमा के उहाँले भन्नुभएको छ त भन्दाखेरि, यो एन्जियोग्राफी भन्ने टेस्ट चाहिँ गराउनु हुँदैन, यो गरायो भने के हुन्छ भने एन्जियोग्राफी गर्दाखेरि चाहिँ यो नसाबाट तार चिराइन्छ, अनि यो तार चिराएर मुटुसँग पुर्याइन्छ, अनि यो तार चिराउने सिलसिलामा रक्त नलीहरूको भित्तामा जमेका केही अब प्लाकहरू भनेर भनिन्छ, जमेका फोहोरहरू त्यो चाहिँ त्यो तारले चाहिँ अब घोचेर चाहिँ त्यो चाहिँ रक्त प्रवाहमा आउँछ, र त्यो चाहिँ अन्य रक्त प्रवाहमा आएपछि दिमागमा, मुटुमा, आँखामा, किडनीमा कता कता कता गएर चाहिँ त्यो अड्किएर चाहिँ त्यसले गर्दा स्ट्रोक, हार्ट एट्याक, किडनी फेलियर जस्ता कुराहरू यो एन्जियोग्राफी भन्ने टेस्ट गर्दाखेरि यो हुनसक्छ। त्यसैले यो एन्जियोग्राफीहरू अब डाक्टरले गराउ भन्छन् गर्नुहुन्न भन्ने खालको, त्यस्तो विवादास्पद खालको उहाँले उहाँको एउटा प्रस्तुति छ। र चाहिँ के पनि भनिएको छ त भन्दाखेरि, झन् यो एन्जियोप्लास्टी मुटुको रक्तनली बन्द भएको अवस्थामा यो एन्जियो एन्जियोप्लास्टीहरू जुन यो त झन् गर्नै हुन्न, यो त यो त यो त यो त आवश्यकै छैन। यो एन्जियोप्लास्टी मुटुको नसा बन्द भएपछि त शरीरले आफ्नो बाइपास आफै गराउँछ, कहीँ बन्द भयो भने त्यो रगत अलिकति अर्कोतिरबाट त्यो गइहाल्छ, जानको लागि शरीरले प्रयास गर्छ र जान्छ अन्तत गर्दा। त्यसैले चाहिँ यो एन्जियोप्लास्टी बन्द भइसकेको नसालाई खोल्ने खालको जुन प्रोसिड्युर छ, जसलाई एन्जियोप्लास्टी भनेर भनिन्छ, अब त्यो चाहिँ गर्नु आवश्यक छैन भन्ने खालको एकदमै यो विवादास्पद जानकारीमूलक त्यहाँ सन्देश त्यसमा छ। अब यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि जसले यो हेर्नु छ ऊ हो रहेछ त, यो डाक्टरहरू सब ठग रहेछ, यो मेडिकल साइन्सै कस्तो गलत रहेछ, यो त उहाँले अझ मिठो शैलीमा प्रस्तुतिमा फेरि मिठो बोली पनि उहाँको राम्रो छ। अब त्यसो हुँदाखेरि के हुन्छ भने जसले त्यो प्रस्तुति हेर्नुहुन्छ उहाँमा एउटा गलत प्रकारको धारणा, नकारात्मक धारणा आउँछ कि यो एन्जियोग्राफीप्रति एन्जियोप्लास्टीप्रति वास्तवमा यो विज्ञानको कति ठुलो आविष्कार हो एन्जियोग्राफी र एन्जियोप्लास्टी। अब यो यो यो आजको दिनसम्म आइपुग्नको लागि 40-50 वर्ष अगाडिदेखि वैज्ञानिकहरूले मेहनत गर्नुभएको छ, अनुसन्धानहरू गरियो भएको छन्। यो एन्जियोग्राफीको सेफ्टीका कुराहरू, कम्प्लिकेसनका कुराहरू, यसका फाइदाका कुराहरू, कहीँ कुराहरू ट्रायलहरू भएर यी कुरा आएका कुराहरू छन्। त्यस्तै त्यस्तै अब यो भए सबैलाई जसलाई पायो त्यसैलाई एन्जियोग्राफी गर्ने, जसलाई पायो त्यसलाई एन्जियोप्लास्टी गर्ने, त्यो पनि त पक्कै पनि होइन। त्यसका इन्डिकेसन्सहरू छन्, अब कुन अवस्थामा गर्ने, कुन अवस्थामा नगर्ने, कुन बिरामीलाई फाइदा छ, कुन बिरामीलाई फाइदा छैन, अब यस्ता कुराहरू, यी सबै कुरा हुँदाको बावजुद पनि अब यसरी चाहिँ एउटा अल्पज्ञानलाई चाहिँ एकदमै ठुलो फोरममा यसरी गलत तरिकाले प्रस्तुत गर्दाखेरि यसले चाहिँ अब यो गलत अवधारणा बनाउनको लागि यसले मद्दत गर्छ। त्यसैले मैले यहाँहरूलाई किन आज यो कुरो राख्न खोजेको भने, सामाजिक सञ्जालमा हामीले अब यो हेर्दाखेरि त्यहाँ भएका मेटेरियलहरूलाई हामीले सुन्दा हेर्दा बुझ्दाखेरि चाहिँ अब ठ्याक्कै यो विज्ञ जुन विषयको विज्ञ हो त्यो विज्ञका कुराहरू चाहिँ अलिकति बढी हामीले अब विश्वास गर्नुपर्छ। आफ्नो विषयभन्दा बाहिर कसैले बोलेको छ, विवादास्पद कुराहरू छ भने चाहिँ त्यसलाई चाहिँ तुरुन्तै त्यसबाट चाहिँ धारणा बनाइहाल्नु हुँदैन भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हुन त अब सामाजिक सञ्जालको कुरा गर्दाखेरि अब धेरै कुराहरू छन्, अब एउटाले पनि विज्ञकी कुरा गर्दा पनि एउटाले एउटा कुरा गरे हुन्छ, अर्कोले अर्को कुरा गरे हुन्छ, अब कसको कुरो पत्याउने भन्ने कुरा आउँछ। त्यसैले चाहिँ त्यो समयमा चाहिँ स्वविवेकको पनि कुरा आउँछ। त्यसैले चाहिँ मैले खालि आज एउटा यो यहाँहरूलाई मैले आफूले नै त्यो देखेर सुनेर त्यसमा चाहिँ ओहो यो त धेरै नै गलत मेसेज पो गइराखेको रहेछ भन्ने मलाई लागेर मैले तपाईँहरू समक्ष आज यो विषयलाई मैले यहाँ प्रस्तुत गरेको छु। हस्त, यो समय सकिसकेको छ, अब आजलाई यति, अर्को सोमबार फेरि अर्को विषय लिएर म तपाईँहरूको सामु उपस्थित हुनेछु। म डाक्टर प्रकाश राज रेग्मीलाई बिदा दिनुहोस्, धन्यवाद, नमस्कार।

0: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र रु 999 मा र 175 प्लस च्यानल सहित को फीचर फुल Via TV मात्र रु 150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
1: ए मुनियाको बाबुजी, सुन्नुभयो? अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
2: हाँ त, सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल, वन जन्तुलाई नोक्सानी पो घरलाई के भन्ने पो दुख लागिरहेको छ।
1: हाँ, जनावरको पनि के पिर गर्नु नि।
2: अरे, यो जङ्गल भनेको वन जन्तुको घर हो। जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बारपार गर्लान्? उनीहरूको बासस्थान बिग्री जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के।
1: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
2: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर, मानिस, पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन् गजब हुन्छ।
1: हाँ, बातुवा त ठिकै भन्नुभयो।
3: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
4: बी नेपाली, बाई नेपाली।
6: सम्पर्क नम्बर 01-53-68-555, 01-53-68-555।
7: काठमाडौँ उपत्यकाको आवाज
8: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर रातको पाउने 10 बजेको छ। म समीन बरुवाल, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। भटेकोसीबाडीमा 1395 जनाको शव फेला। सङ्घीय संसद अधिवेशनको अन्त्य गर्ने सरकारको तयारी। यमनमा हुथी विद्रोहीद्वारा रणनीतिक टापु कब्जा। र फिफा निलम्बनको फुकुवाको माग गर्दै भोलि एन्फाले राखेपामा धरना दिने। अब हालचाल विस्तारमा। रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढीका कारण 1395 जनाको शव फेला परेको छ। प्रहरीको पछिल्लो विवरण अनुसार रसुवामा 189, नुवाकोटमा 202, धादिङमा 71, चितवनमा 364, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये 1230 शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका 1286 र आफन्तका 1861 गरी 3147 डिएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी 1354 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत तथा शव व्यवस्थापनका लागि 7975 प्रहरी परिचालन गरिएको छ। अझै 4089 जना बेपत्ता रहेको र विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 2781 जना राखिएको प्रहरीले जनाएको छ। यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भटेकोसी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले सरकार र दात्री निकायबाट प्राप्त स्रोत साधन पुनर्स्थापनामा परिचालन गर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले संघ प्रदेश र स्थानीय तहको समन्वयमा उद्धार तथा व्यवस्थापनको काम भइरहेको बताउँदै क्षतिग्रस्त सड़क सञ्जाल जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। नदी तटीय जोखिमयुक्त स्थानमा भने पूर्ण बस्ती बसाउन नसकिने उहाँको भनाइ छ। यसैबीच सरकारले भटेकोसी बाढीबाट क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सड़क तथा पुल निर्माणका लागि 8 विषयगत कार्यदल गठन गरिएको छ। तत्काल वैकल्पिक सड़क तुइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याउने तथा खानेपानी प्रणाली मंगसिरसम्म पुनर्स्थापन गर्ने तयारी रहेको छ। सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज 15 गतेसम्मको सम्भावित कार्यसूचीको संसदीय क्यालेण्डर सार्वजनिक भइसकेको छ। सरकारले असोज 15 पछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो। यसअघि संसदमा रहेका विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने तयारी छ। असोज 16 गते अधिवेशन भर भएका गतिविधिबारे छलफल सहित बैठक राख्ने तयारी रहेको जनाइएको छ। चालु अधिवेशन गत वैशाख 28 गतेदेखि सुरु भएको हो। अर्को अधिवेशन भने पुसमा बोलाउने तयारी रहेको नेताहरूले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा बिहिबार भारत भ्रमण जानुहुने भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय अर्थमन्त्री सीतारमण सहित उच्च स्तरीय अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ। भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताउनु भएको छ। भदौ 10 गतेको विनाशकारी बाढीपछि अर्थमन्त्री वाग्लेको यो पहिलो विदेश भ्रमण हो।

त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ। अस्पतालको गेटमै प्रसूति गर्नुपरेकी बबिता कुमारी पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नु भएका मन्त्री पोखरेलले अस्पतालको सेवा पूर्वाधार र जनशक्तिबारे पनि जानकारी लिनुभयो। आमा र नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यसबीच महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले भोटेकोसी विपदका कारण अभिभावक गुमाएका विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गर्नु भएको छ। यस्तै मध्य प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरले पाउनु भएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादव एसियाली विकास बैंकको कार्यक्रममा सहभागी हुन फिलिपिन्स गएपछि समीरलाई आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकोसी बाढीका कारण रसुवागढी जोड्ने करिडोर, व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्रमा गरी ₹1,50,36,42,00,000 रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादनशील क्षेत्रमा ₹34,28,53,00,000 र व्यवसाय ठप्प हुँदा ₹1,16,08,00,00,000 रुपियाँ नोक्सानी भएको हो। यसै गरी भोटेकोसी र त्रिशुली नदीको बाढीले 37 मोटरेबल पुलमा क्षति पुर्याएको छ। तीमध्ये 33 पुल पूर्ण रूपमा भएका छन्। पूर्ण रूपमा बगेका पुलको कुल लम्बाई 2,792 मिटर रहेको छ। नुवाकोटमा 14, रसुवामा 13, धादिङमा 5 र गोर्खामा एउटा पुल बगेको छ भने थप 4 पुलमा आंशिक क्षति पुगेको छ। उता काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको मकवानपुरको त्रिभुवन राजपथ पनि अघोर बजार नजिक सड़क भाँसिएपछि एकतर्फी मात्र सञ्चालनमा रहेको छ। यस्तै आर्य फर्मा ल्याब र चितवन मेडिकल कलेजले नुवाकोटका बाढी प्रभावितका लागि 7 निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। विदुरका 3 स्थानमा सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण र रोग परीक्षण गरिनेछ। यसैबीच प्रधानमन्त्री राहत कोषमा हालसम्म 13,68,73,54,606 रुपियाँ मौजात रहेको छ। यसअघि कोषबाट बाढी प्रभावितको राहत तथा व्यवस्थापनका लागि 1,00,00,000 रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङ मुद्दामा पक्राउ परेका छन्। उनलाई बाढी प्रभावित जनप्रतिनिधिसँग प्रधानमन्त्रीको बैठक सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेको हो। अदालतमा मुद्दा दायर भइसकेकाले पक्राउ गरिएको र उनलाई मंगलबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। यसैबीच विशेष अदालतले वीरगंजका मेयर राजेशमान सिंह सहित 7 सफाई दिएको छ। अर्कैकी छोरीलाई आफ्नो छोरी भन्दै झुटा कागजात बनाएर नागरिकता दिलाएको आरोप अख्तियारले उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले आरोप पुष्टि नभएको भन्दै सफाई दिएको हो। यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेल विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार काठको लगत समर्थन र लिलाम सहमति सिफारिश गरिदिए बापत पौडेलले सेवाग्राहीसँग ₹15,000 लाभ लिएका थिए। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले 52 कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आज उपसचिव र शाखा अधिकृतको सरुवा गरेको हो। उपसचिव उमेश कुमार यादवलाई धनुषाको औराही गाउँपालिका र मदन बहादुर थिङलाई सर्लाहीको पर्सा गाउँपालिकामा सरुवा गरिएको छ। रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा आर्थिक कारोबार ठप्प भएको छ। बजेट कार्यान्वयन, कर्मचारीको तलब भुक्तानी तथा दैनिक प्रशासनिक काम प्रभावित भएका छन्। पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका उपसचिव नीलम कुमार न्यौपानेले भदौ 5 कार्यालय छाडेपछि नगरपालिका फेरि अधिकृत विहीन भएको हो। नयाँ अधिकृत नआउँदा नगरसभाबाट पारित बजेट समेत कार्यान्वयन गर्न नसकिएको नगरपालिकाले जनाएको छ।
यता कपिल वस्तुको तौलेश्वर नाथ महादेव मन्दिरबाट सुनको सिक्री र लकेट चोरी गरेको आरोपमा प्रहरीले छजना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुईजना बालिका रहेका छन्। श्रद्धालुको भीड़मा चोरी गरी भाग्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा यही समूहले गत वर्षको तीज र बोलबम यात्राका क्रममा समेत मन्दिरबाट सुन चोरी गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। यसैबीच नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक दर्जानी चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गरेको भन्दै विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकता बारे सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले संस्थाको दर्ता सञ्चालन पोशाक दर्जा र गतिविधिको कानूनी आधार खुलाउन कारण देखाउ आदेश जारी गरेको हो। भटेकोशी बाढीपछि उद्धार तथा राहतमा खटिएका ग्रीन आर्मीका सदस्य सैनिक शैलीको पोशाकमा देखिएपछि संस्थाको वैधानिकतामाथि प्रश्न उठेको थियो। अब अन्तर्राष्ट्रिय हालचाल। यमनका इरान समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरमा ग्रेटर हानिस र लेसर हानिस टापु कब्जा गरेका छन्। सरकारी र हुथी अधिकारीका अनुसार यससँगै महत्वपूर्ण सामुद्री जलमार्गमा हुथीहरूको नियन्त्रण तथा थप बलियो भएको जनाइएको छ। साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाका सयौं सैनिक पछि हटेपछि हुथी लडाकु हानिस टापुमा तैनात भएका हुन्। यसअघि उनीहरूले बन्दरगाह शहर मुखा र मायुन टापु पनि कब्जा गरेका थिए। लाल सागर एडनको खाड़ी र हिन्द महासागर जोड्ने बाब अल मानदेव जलसन्धिमा हुथीहरूको प्रभाव बढेसँगै साउदी तेल ढुवानीमा थप दबाव पर्न सक्ने र विश्वव्यापी तेल आपूर्ति तथा मूल्यमा असर पर्न सक्ने चिन्ता बढेको छ। तीन वर्षदेखि तुलनात्मक रूपमा कायम युद्ध विरामपछि यमनमा पुनः बढेको लडाईँले देशलाई पूर्ण स्तरीय गृह युद्धतर्फ फर्काउने जोखिम समेत बढेको छ। अब खेल हालचाल। फिफाबाट निलम्बनमा परेको अफिम नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाको माग गर्दै भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने भएको छ। एन्फाका कर्मचारी रेफ्री र प्रशिक्षक सहितको टोलीले राखेपमा ज्ञापन पत्र बुझाएर एक घण्टा धरना दिने महासचिव किरण राईले बताउनुभयो। त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी रहेको छ। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार 10 गते एन्फालाई निलम्बन गरेको थियो। निलम्बन फुकुवाका लागि सरकारको ध्यानाकर्षण गराउन धरना दिन लागिएको एन्फाले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केही बेर अघि 9:30 बजेको तापक्रम 20 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 19 डिग्रीसम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। भोलि बिहान उपत्यकामा 5:42 बजेर घाम झल्कने र साँझ 6:14 बजेर अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। भटेकुसी बाढीमा 1,395 जनाको शव फेला। संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी। यमनमा हुथी विद्रोहीद्वारा रणनीतिक टापु कब्जा र फिफा निलम्बन फुकुवाको माग गर्दै भोलि एन्फाले राखेपमा धरना दिने। हालचाल आजलाई यति नै। भोलि बिहान 6 बजे रेडियो खबर पत्रिका र 9:15 बजेदेखि हालचालका नियमित बुलेटिन लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म समीन बरवाल पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

यो नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज हो। यति बेला आजको प्रसारण समय सकिन लागेको छ। भोलि बिहान 6 बजे फेरि विविध कार्यक्रमहरू लिएर यहाँलाई भेट्न आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हाम्रो पन हाम्रो गौरव नेपाली रेडियो नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

सँगै इन्द्रेणीको हार लगाइदिन्छौँ, झिलिमिली सीत बिन्दु सितारा लगाइदिन्छौँ, तिमीलाई संसार कि राम्री बनाइदिन्छौँ। दुरु दुरु नरो आमा, वन तरी लाम्चो कोस गाज लगाइदिन्छौँ, तराईको निलो रङ्गी सारी लगाइदिन्छौँ, अधरमा हिमालको लाली लगाइदिन्छौँ, कोरीबाटी नदी नाला चुल्टी।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: आदरणीय श्रोताहरू नमस्कार म डाक्टर प्रकाश राज रेग्मी यो सोमबारको बिहानी सदा झैँ तपाईँहरूको सामु उपस्थित भएको छु स्वास्थ्य सम्बन्धी कुराकानी गर्न श्रोताहरू आज म तपाईँहरूसँग यो अलिकति सामाजिक सञ्जालमा भएका स्वास्थ्यका केही कुराहरू म गर्न गइराखेको छु अब हिजोआज यो इन्टरनेटको जमाना छ सबैको हातमा मोबाइल छ सबैसँग वाइफाईको कनेक्टिभिटी छ डेटा छ हामी यस मार्फतबाट दुनियाँको सबै कुरासँग जोडिन सक्छौँ दुनियाँमा भएका लाखौँ करोडौँ इन्फर्मेसनहरू जानकारीहरू हामीले हासिल गर्न सक्छौँ अब अहिले झन् यो च्याट जिपिटी जस्ता एआईका एपहरू आइसकेपछि त अब जानकारी त झन् कति बढ्यो अब त्यही च्याट जिपिटी एउटाले 1 करोडभन्दा बढी किताब पढेको हुन्छ रे अब भनेपछि 1 करोड किताब पढेको नलेज त्यहाँ हुन्छ भनेपछि अब तपाईँलाई के जानकारी चाहियो सट्ट सोध्यो सट्ट पायो कति अब यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो अब हिजो आज किताबको पनि कुनै मतलब छैन अब कसैकोसँग जानकारी माग्नु पनि आवश्यक छैन सट्ट सोध्यो पायो नेटमा त्यति धेरै कुराहरू छन् अब यो बाहेक पनि अब प्रत्येक व्यक्तिहरूले हिजो आज धेरै मान्छेहरूले आफ्नो पेज खोल्नु भएको छ आफ्नो युट्युब बनाउनु भएको छ र त्यस मार्फतबाट विभिन्न जानकारीमूलक कुराहरू चाहिँ प्रसारण गरिरहेको अवस्था छ र चाहिँ अब हिजो आज त यो अलिकति फेसन पनि भइसक्यो अब टिकटक भयो रिल भयो अब फेसबुकै भयो अब यिनीहरूमा चाहिँ अब कुनै जानकारी हालेर आफ्नो चाहिँ अब जानकारीमूलक प्रस्तुति त्यहाँ राखिदिएपछि अब दुनियाँले देख्छ आफू अलिकति प्रख्यात पनि भइन्छ मान्छेले दुनियाँले चिन्छन् त्यसैले आफू समाजमा चिनिनको लागि पनि एउटा न एउटा मेटेरियल अब यो सामाजिक सञ्जालमा अपलोड गर्ने हो त्यो चाहिँ चलन आइसक्यो यो त फेसनै पनि भइसक्यो कतिपय मान्छेहरू अब मैले चिनिराखेको छु उहाँहरूले आफै भन्नुहुन्छ यो त नसै भइसक्यो एक दिन फेसबुकमा अथवा टिकटकमा मेसेजहरू अपलोड गरेन भने त यो भातै नखाए जस्तो हुन्छ भने त्यस्तो खालको नसा तल ताकि एउटा न एउटा केही न केही कुरो राख्नै पर्ने अपलोड गर्नै पर्ने त्यस्तो समय आइसकेको छ अहिले अवस्था त्यसैले मानिसहरूले के त भन्दाखेरि अलिकति अब त्यो इन्फर्मेसन राख्ने क्रममा जति इन्फर्मेसनहरू त्यहाँ राखिन्छ ती सबै कुरो एकदमै सही हुन्छन् भन्ने पनि छैन र कतिपय एकदमै प्रख्यात व्यक्तिहरूले पनि अब यस्ता खालका इन्फर्मेसनहरू अब जसले चाहिँ एकदमै सिस्टमेटिक किसिमले चलाइरहनु भएका छ आफ्नो युट्युबहरू त्यसमा अलिकति आफ्नो विषयभन्दा बाहिर गएर आफ्नै विषयमा आफ्नो विज्ञतामा कुरा गर्नु त ठिकै छ अब जानकारीमूलक सन्देश राख्ने सिलसिलामा आफ्नो विज्ञताभन्दा बाहिर गएर जानकारीहरू राखिदिँदाखेरि अब त्यसले चाहिँ अब गलत मेसेज जान सक्छ अब हाम्रो त के छ त चलन भन्दाखेरि हामीले अब जे अब सामाजिक सञ्जालमा आउँछ ती जानकारीहरू हेरेर हामीले आफ्नो धारणा बनाउँछौँ धेरैले त्यो धारणा त त्यसरी नै बनाउनुहुन्छ ओ त्यहाँ त मैले त सामाजिक सञ्जालमा यस्तो कुरो पो देखेँ यस्तो कुरो पो भनेछ अब डायबिटिसको उपचारको कुरा अब के त भन्दाखेरि प्याजलाई उसिनेर त्यसको रसलाई रसमा अब अलिकति कागती मिसाएर त्यो दिनदिनै पिउनु डायबिटिस ठिक हुन्छ अथवा चाहिँ अब कुर्सीमा बसेर खुट्टालाई आफू बसेको दिनभरि बस्दाखेरि चाहिँ खुट्टाको मसाज गरिरहनु खुट्टालाई हल्लाइरहनु खुट्टाको मसललाई उ गरे पनि तपाईँको ब्लड सुगर ठिक हुन्छ यो मैले खालि उदाहरणको लागि मात्रै भने यस्ता कुराहरू थुप्रै छन् अब कतिपयले फाइदा पनि गर्ला केही फाइदा गर्ला ठिक छ अब तर के त भन्दाखेरि जुन किसिमले त्यहाँ प्रस्तुति हुन्छ त्यो रोचक मान्छेहरूको ध्यानलाई आकर्षित गर्न, अब त्यसपछि आकर्षित भइसकेपछि चाहिँ आफ्नो फलोअर बढाउन हो, त्यसको लागि पनि कैयौँ कुराहरू हुन्छन् यी सामाजिक सञ्जालमा। फलोअर बढाउनको लागि के मात्रै गरिँदैन, धेरै कुरा गरिन्छ मान्छेलाई आकर्षित गर्नलाई। त्यसैले हामीहरू कतिपय कुरामा चाहिँ सतर्क पनि हुनुपर्छ। मैले यहाँ प्रसङ्ग अहिले यो किन उठाइरहेको छु भन्दाखेरि, यो अहिले म पनि अब हेर्छु है, मैले पनि हेर्छु, हेर्दै जाँदा अब कुनै एउटा मान्छेको, अब एउटा व्यक्तिको जानकारी त्यो हेऱ्यो, उसको पेज हेऱ्यो, मन पर्यो, एकचोटि सुन्यो, दुईचोटि सुन्यो भने त अब के गर्छ त भन्दाखेरि त्यो एआईले बराबर उसैको चाहिँ दिइरहन्छ, खोल्यो कि मोबाइल खोल्यो कि वाइफाईमा कनेक्ट भयो कि उसकै कुरो आइरहन्छ। मैले अब केही समय चाहिँ यो हाम्रो प्राकृतिक चिकित्सक एकजना हुनुहुन्छ, एकदम प्रख्यात हुनुहुन्छ, डाक्टर विश्वरूप चौधरी भन्ने, उहाँका केही एक दुईवटा कुराहरू हेरेको थिएँ। पहिला एउटा हेर्दाखेरि चाहिँ अब के भन्छ, उहाँले एउटा यस्तो कुरो त्यहाँ गर्नुभयो कि यो अहिले कोभिड-19 बारेमा, कोभिड-19 बारेमा अमेरिकाको डाक्टर फाउची जो चाहिँ त्यहाँको रोग सम्बन्धी विशेषज्ञ हो, अब यो डाक्टर फाउची धेरै त्यो बेला चर्चामा आउनु भएको व्यक्ति हो, अब उहाँ र उहाँको एडभाइजर दुईजनालाई चाहिँ अहिले कोर्टले यो कोरोना महामारीको समयमा यो गलत सूचना प्रवाह गरेको, हुँदै नभएको यो कोरोनाको महामारी, कोरोनाको समस्यालाई अब यो यसलाई चाहिँ यसलाई विश्वव्यापी रूपमै अब यो कोरोनाको जुन महामारी भयो, त्यत्रो हामीले लकडाउन, त्यत्रो मृत्यु, त्यत्रो क्षति कोरोनाले गर्दा 4-5 वर्षसम्म बिहोर्नु पर्यो, अब त्यसको बारेमा चाहिँ यो सम्पूर्ण दोष चाहिँ ती अमेरिकाका दुईजना वैज्ञानिक हो, तिनीहरूको कारणले गर्दाखेरि, तिनीहरूको गलत सूचनाको प्रभावले पूर्वाहले गर्दाखेरि त्यो भएको, उनीहरूलाई चाहिँ कोर्टले चाहिँ सजाय दियो र चाहिँ उनीहरूले पनि आफ्नो यो के भन्छ अपराधलाई चाहिँ स्वीकार गरिसके भन्ने खालको मेसेज उहाँले त्यहाँ दिनुभएको छ एउटा उहाँको प्रस्तुतिमा। र के देखिन्छ भन्दाखेरि कोरोना भन्ने कुरो त्यो थिँदै थिएन, उनै व्यक्तिहरूले चाहिँ त्यसलाई सिर्जना गरे, तिनै व्यक्तिहरूको हौवाको कारणले गर्दाखेरि दुनियाँले दुःख पायो भन्ने खालको कुरो छ। वास्तवमा ती कुरालाई पनि गहिरेर हेर्दाखेरि त्यसो होइन, त्यो चाहिँ एकदमै मानिसहरूलाई भ्रम छर्ने किसिमको कुरा छ। अब त्यो घटना त्यहाँ अलिकति सजाय त पाएको, तर चाहिँ इन्फर्मेसन लुकाएको विषयमा उहाँहरूलाई त्यो सजाय दिइएको हो। इन्फर्मेसन त्यहाँ जुन जानकारी कोरोनाको सम्बन्धमा कतिपय डेटाहरू लुकाएको भन्ने कुरा चाहिँ हो, तर चाहिँ यो कोरोनाको समस्यै थिएन, हुँदै नभएको समस्या, यो भ्याक्सिन बिकाउनको लागि, यो टेस्टहरू बढी गराउनको लागि अब कुनै व्यवसायीहरूले चाहिँ यो गरेको भन्ने खालको कुरामा चाहिँ खासै त्यो हो जस्तो मलाई लाग्दैन। त्यस्तै अर्को विवाद, यो त मैले खालि एउटा यो प्रसङ्ग आएको हुनाले मैले यो कुरो राखेँ। अब यो मुख्य कुरा के त भन्दा, उहाँले चाहिँ एउटा अति नै आपत्तिजनक प्रस्तुति गर्नुभएको छ। अब उहाँका कति राम्रा कुराहरू पनि छन् नि, प्राकृतिक कुराहरू गर्नुहुन्छ, यो खाऊ खाऊ, यो खाऊ, यो नखाऊ, यति बेला खाऊ, यस्तो खाऊ, त्यसले स्वास्थ्यलाई एकदमै फाइदा गर्छ, कतिपय रोगहरूलाई निको पार्न त्यसले मद्दत गर्छ, स्वस्थ रहन मद्दत गर्छ, त्यसमा कुनै ऊ छैन। तर उहाँ आफ्नो प्राकृतिक चिकित्सक भएर आफ्नो विषयभन्दा बाहिर गएर एन्जियोग्राफी र एन्जियोप्लास्टीको बारेमा उहाँको प्रस्तुति छ। अब त्यसमा के उहाँले भन्नुभएको छ त भन्दाखेरि, यो एन्जियोग्राफी भन्ने टेस्ट चाहिँ गराउनु हुँदैन। यो गरायो भने के हुन्छ भने, एन्जियोग्राफी गर्दाखेरि चाहिँ यो नसाबाट तार चिराइन्छ, अनि यो तार चिराएर मुटुसँग पुर्याइन्छ, अनि यो तार चिराउने सिलसिलामा रक्त नलीहरूको भित्तामा जमेका केही अब प्लाकहरू भनेर भनिन्छ, जमेका फोहोरहरू त्यो चाहिँ त्यो तारले चाहिँ अब घोचेर चाहिँ त्यो चाहिँ रक्त प्रवाहमा आउँछ, र त्यो चाहिँ अनि रक्त प्रवाहमा आएपछि दिमागमा, मुटुमा, आँखामा, किडनीमा कता कता गएर चाहिँ त्यो अड्किएर चाहिँ त्यसले गर्दा स्ट्रोक, हार्ट एट्याक, किडनी फेलियर जस्ता कुराहरू यो एन्जियोग्राफी भन्ने टेस्ट गर्दाखेरि यो हुनसक्छ। त्यसरी यो एन्जियोग्राफीहरू अब डाक्टरले गराऊ भन्छन्, गर्नुहुन्न भन्ने खालको, त्यस्तो विवादास्पद खालको उहाँको एउटा प्रस्तुति छ। र चाहिँ के पनि भनिदिएको छ त भन्दाखेरि झन् यो एन्जियोप्लास्टी मुटुको रक्त नली बन्द भएको अवस्थामा यो एन्जियोप्लास्टीहरू जुन यो त झन् गर्नै हुन्न, यो त यो त यो त यो त आवश्यकै छैन। यो एन्जियोप्लास्टी मुटुको नसा बन्द भएपछि त शरीरले आफ्नो बाइपास आफै गराउँछ, कहीँ बन्द भयो भने त्यो रगत अलिकति अर्कोतिरबाट त्यो गइहाल्छ, जानको लागि शरीरले प्रयास गर्छ र जान्छ अन्तत गर्दा। त्यसैले चाहिँ यो एन्जियोप्लास्टी बन्द भइसकेको नसालाई खोल्ने खालको जुन प्रोसिड्युर छ, जसलाई एन्जियोप्लास्टी भनेर भनिन्छ, अब त्यो चाहिँ गर्नु आवश्यक छैन भन्ने खालको एकदमै यो विवादास्पद जानकारीमूलक त्यहाँ सन्देश त्यसमा छ। अब यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि जसले यो हेर्नुहुन्छ ओहो हो रहेछ त यो डाक्टरहरू सब ठग रहेछ, यो मेडिकल साइन्सै कस्तो गलत रहेछ, यो त उहाँले अझ मिठो शैलीमा प्रस्तुतिमा फेरि मिठो बोली पनि उहाँको राम्रो छ। अब त्यसो हुँदाखेरि के हुन्छ भने जसले त्यो प्रस्तुति हेर्नुहुन्छ उहाँमा एउटा गलत प्रकारको धारणा, नकारात्मक धारणा आउँछ कि यो एन्जियोग्राफीप्रति एन्जियोप्लास्टीप्रति वास्तवमा यो विज्ञानको कति ठुलो आविष्कार हो एन्जियोग्राफी र एन्जियोप्लास्टी। अब यो यो यो आजको दिनसम्म आइपुग्नको लागि 40-50 वर्ष अगाडिदेखि वैज्ञानिकहरूले मेहनत गर्नुभएको छ, अनुसन्धानहरू कैयौँ भएको छन्। यो एन्जियोग्राफीको सेफ्टीका कुराहरू, कम्प्लिकेसनका कुराहरू, यसका फाइदाका कुराहरू, कैयौँ कुराहरू ट्रायलहरू भएर यी कुरा आएका कुराहरू छन्। त्यस्तै त्यस्तै अब यो भएको सबैलाई जसलाई पायो त्यसैलाई एन्जियोग्राफी गर्ने, जसलाई पायो त्यसलाई एन्जियोप्लास्टी गर्ने, त्यो पनि त पक्कै पनि होइन। त्यसका इन्डिकेसन्सहरू छन्, अब कुन अवस्थामा गर्ने, कुन अवस्थामा नगर्ने, कुन बिरामीलाई फाइदा छ, कुन बिरामीलाई फाइदा छैन, अब यस्ता कुराहरू, यी सबै कुरा हुँदाको बावजुद पनि अब यसरी चाहिँ एउटा अल्पज्ञानलाई चाहिँ एकदमै ठुलो फोरममा यसरी गलत तरिकाले प्रस्तुत गर्दाखेरि यसले चाहिँ अब यो गलत अवधारणा बनाउनको लागि यसले मद्दत गर्छ। त्यसैले मैले यहाँहरूलाई किन आज यो कुरो राख्न खोजेको भने सामाजिक सञ्जालमा हामीले अब यो हेर्दाखेरि त्यहाँ भएका मेटेरियलहरूलाई हामीले सुन्दा हेर्दा बुझ्दाखेरि चाहिँ अब ठ्याक्कै यो विज्ञ जुन विषयको विज्ञ हो त्यो विज्ञका कुराहरू चाहिँ अलिकति बढी हामीले अब विश्वास गर्नुपर्छ। आफ्नो विषयभन्दा बाहिर कसैले बोलेको छ, विवादास्पद कुराहरू छ भने चाहिँ त्यसलाई चाहिँ तुरुन्तै त्यसबाट चाहिँ धारणा बनाइहाल्नु हुँदैन भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हुन त अब सामाजिक सञ्जालको कुरा गर्दाखेरि अब धेरै कुराहरू छन्, अब एउटाले पनि विज्ञकै कुरा गर्दा पनि एउटाले एउटा कुरा गरे हुन्छ, अर्कोले अर्को कुरा गरे हुन्छ, अब कसको कुरो पत्याउने भन्ने कुरा आउँछ। त्यसैले चाहिँ त्यो समयमा चाहिँ स्वविवेकको पनि कुरा आउँछ। त्यसैले चाहिँ मैले खालि आज एउटा यो यहाँहरूलाई मैले आफूले नै त्यो देखेर सुनेर त्यसमा चाहिँ ओहो यो त धेरै नै गलत मेसेज पो गइराखेको रहेछ भन्ने मलाई लागेर मैले तपाईँहरूसँग चाहिँ आज यो विषयलाई मैले यहाँ प्रस्तुत गरेको छु। हस्त, यो समय सकिसकेको छ, अब आजलाई यति, अर्को सोमबार फेरि अर्को विषय लिएर म तपाईँहरूको सामु उपस्थित हुनेछु। म डाक्टर प्रकाश राज रेग्मीलाई बिदा दिनुहोस्, धन्यवाद, नमस्कार।

0: नमस्कार, आज कुराबाट म दीपक रियालको गत भदौ 10 गते आएको विनाशकारी भटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो र बाढीका कारण स्थानीय बस्ती, सडक, पुल, खानेपानी, विद्युत तथा अन्य भौतिक संरचनामा क्षति पुग्यो भने धेरै परिवार विस्थापित हुन पुग्यो। आज भदौ 29 गतेसम्म आइपुग्दा प्रभावित क्षेत्रको जनजीवन कस्तो अवस्थामा छ, विस्थापित नागरिकका लागि सञ्चालनमा रहेका होल्डिङ सेन्टरको अवस्था के छ, तत्कालको राहतपछि अब पुनस्थापना र पुननिर्माणको काम कहाँ पुगेको छ र प्रभावित बस्तीलाई पुरानै लयमा फर्काउन स्थानीय तहमा के कस्ता योजना अघि बढाइएका छ, यिनै सन्दर्भमा अहिले हामी विदुर नगरपालिका वडा नम्बर 2 वडाध्यक्ष दीपक कायस्थसँग कुराकानी गर्छौँ। यति बेला दीपकजी हाम्रो टेलिफोन सम्पर्कमा आइपुग्नु भएको छ। म रेडियो सगरमाथामा दीपक कायस्थजीलाई स्वागत गर्छु। दीपकजी, यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर दीपकजी, जुन यो गएको भदौ 10 गतेको भटेकोसी बाढीपछि तपाईँ वडा अध्यक्ष रहेको वडा नम्बर 2 तत्कालको अवस्था कस्तो थियो र अहिले भदौ 29 आजसम्म आइपुग्दा चाहिँ अवस्था कति सामान्य भएको छ?
1: भदौ 10 गते चाहिँ अवस्था एकदम हाम्रो नाजुक थियो। हामी केही गर्ने, केही के गर्ने, कसो गर्ने भन्नेमा एकदम डरमा थियौँ कि बाढीले यस्तो किसिमको बाढी आयो कि त्यो एउटा बाढी होइन कि अहिलेसम्म आएको, म त सुनामी भन्न चाहन्छु, यो नदीमा आएको सायद पहिलोचोटि यत्रो ठुलो सुनामी होला नेपालकै। त्यो आएपछि धेरै मान्छेहरूको घरबार बिहीन भयो, उहाँहरू घरै नहुने गरेर सबैजना भाग जसरी भागेर बाँच्नु भयो, बाँच्नु भएका व्यक्तिहरू मात्र तपाईँको कहाँ जाने कसो जाने भन्ने छटपटी भयो। त्यो भएपछि हामीले यो विदुर नगरपालिकाको 2 वडा चाहिँ अलिकत सेफ एरिया, जुन कि बाढी नपसेको एरिया भएको हुनाले हामीले सार्वजनिक स्थानहरू त्यहाँ चाहिँ खुल्ला गरिदिउँ, तपाईँहरू आउनुहोस् बस्नुहोस्, यो ठाउँमा चाहिँ हामी तपाईँहरूलाई सेवा दिन्छौँ भनेर खुल्ला गऱ्यौँ। त्यसै गरेर हामीले चाहिँ जुन नुवाकोटको स्वास्थ्य चौकी एउटा थियो त्यहाँ पनि खुल्ला गऱ्यौँ, जो विदुरको क्रियापुत्री भवन लगायत हाम्रो 4 त्यहाँ सङ्घ संस्था थियो, योगा भवन, स्वास्थ्य केन्द्र लगायत अनि बटार कवर हलमा खुल्ला गरिदिउँ र मान्छेहरू नुवाकोटको मात्र होइन, नुवाकोट बेत्रावतीदेखि लिएर रसुवाका, उत्तर गएका, एकका लगायत सम्पूर्ण व्यक्तिहरू आउने ठाउँ भयो र उहाँहरूलाई सुरुको दिन राख्दा चाहिँ अलिकता हामीले सामानहरू पुर्याउनलाई गाह्रो जस्तो नै भयो, के गर्ने कसो गर्ने भयो। अर्को दिन चाहिँ हामीले नेपाल सरकारबाट आएको राहतमा भएका सामानहरू लिएर हामीले व्यवस्थित गऱ्यौँ राख्नलाई उहाँलाई, अनि पनिकाहरूबाट अनि राहतका सामानहरू बस्ने खाने लगत आए। यस क्रममा चाहिँ सम्पूर्ण होल्डिङ सेन्टरमा स्थानीय क्लब, सङ्घ संस्था, स्थानीय व्यक्तिहरूले धेरै नै सहयोग गर्यो। त्यसले गर्दाखेरि हामीलाई सबडा तथा नगर स्थानीय क्लब, सङ्घ संस्था लगायत सम्पूर्ण सहयोगीहरूसँग सहयोग यात्रामा हामी अगाडि बढेर यहाँसम्म आयौँ।
0: जस्तो तपाईँले भनिरहँदा यो भनौँ न 10 गते गएको बाढी 29 गतेसम्म हामी यो कुराकानी गरिरहेछौँ है, जस्तो तपाईँ वडा अध्यक्ष रहेको जुन वडा नम्बर 2 जुन कुन कुन बस्ती अथवा समुदायमा सबैभन्दा बढी प्रभावित भएको होइन, क्षतिको समग्र तस्विर चाहिँ कस्तो छ तपाईँको वडाको चाहिँ?
1: मेरो वडामा चाहिँ क्षति चाहिँ भएन, भौतिक क्षति भएन, मानवीय क्षति चाहिँ 5-6 चाहिँ हराउने अवस्था भयो उहाँहरूको किम्बो। मेरो वडामा चाहिँ भौतिक क्षति नभएको हुनाले हामीले होल्डिङ सेन्टरहरू चाहिँ 5 स्थापना गर्यो, त्यहाँ चाहिँ प्रभावित व्यक्तिहरूलाई राखिरहेका छौँ होइन, जो प्रभावित बाढीबाट प्रभावित भएको उहाँहरूलाई चाहिँ खानी बस्ने व्यवस्था मिलाइरहेको छौँ।
0: तपाईँले भन्नु भयो नि यो चाहिँ यो बाढी मात्र थिएन सुनामी भनेर भन्नुभयो, यद्यपि होइन अब यो विपद, महाविपद भनौँ न, त्यो खालको विपद आयो होइन, जस्तो बाढीका कारण विस्थापित भएका परिवारको जुन अहिलेको अवस्था चाहिँ के छ, त्यति तपाईँहरूले त्यहाँ ल्याएर होल्डिङ सेन्टरमा त राख्नुभयो भन्नुभयो होइन, उहाँहरू कहाँ कसरी त्यो होल्डिङ सेन्टरमै बसिरहनु भएको छ कि आफन्तकोमा जानुभएको छ, के छ उहाँहरूको जुन पीडितहरू विस्थापितहरूको अवस्था चाहिँ?
1: अहिले जस्तै हाम्रो होल्डिङ सेन्टर कुरा गर्दा फेरि घट्दो क्रम चाहिँ छ, जस्तै नुवाकोट हेल्थ तथा स्वास्थ्य केन्द्रमा चाहिँ होल्डिङ सेन्टरमा अहिले

0: सुरुमा हामीले 137 जना राखेका थियौँ भने अहिले हाम्रो त्यहाँ चाहिँ 95 जना चाहिँमा घटिसकेको छ। त्यस्तै गरेर हाम्रो बटारको क्रिया विदुरको क्रियापुत्री भवन, सेफ हाउस, योगा भवन र स्वास्थ्य चौकीमा सुरुको अवस्थामा 220 सम्म थियो भने अहिले त्यहाँ पनि घटेर 160-165 जनाका हारारीमा व्यक्तिहरू बसिरहनु भएको छ। त्यसै गरेर बटारको कवर हलको जुन होल्डिङ सेन्टर छ त्यहाँ पनि सुरुमा हाम्रो सबै ठाउँबाट मान्छे आउँदाखेरि 225 जना थियो भने अहिले त्यहाँ पनि घटेर तपाईँको 145 लगभगमा झरिसकेको छ। अब उहाँहरूलाई चाहिँ हाम्रो के चुनौती के छ भने अब उहाँहरूलाई कहाँ चाहिँ व्यवस्थापन गर्ने, अब राज्यले हुन त अब सबैलाई अस्थायी भवन बनाएर चाहिँ राखिदिने तथा स्थायी भवन बनाइदिने भन्ने पनि भनिरहेको छ, तर सुरुवात नगरेको अवस्थामा उहाँहरू चाहिँ विचलित भएर ट्रेन लिएर ठाउँ ठाउँ गएर बस्ने हो कि भनेर एउटा हाम्रो जुन कवरहरूमा भएको होल्डिङ सेन्टरमा भएका व्यक्तिहरूले चाहिँ स्थानीय सरकारसँग दार्चिनी निकायबाट आएको ट्रेन मागेर अहिले 5 नम्बर वडाको बाँडा चौतामा त्यो ट्रेनहरू राख्न सुरुवात गरिसकेको छ। त्यस्तै गरेर हाम्रो विदुरमा रहेका होल्डिङ सेन्टरमा रहेका जुन रसुवावासीहरूले अब हामी यहाँ सधैँ बस्न सक्दैन, परिवार परिवार मिलेर बस्नुपर्छ भनेर पिपल टारको एउटा पेट्रोल पम्प पछाडि 5 रुपियाँ जग्गा उहाँहरूले लिजमा लिएर उहाँहरूलाई चाहिँ लिजमा लिएर बस्न जानु भएको छ। उहाँहरूले के भन्नुभएको छ भने हामीलाई चाहिँ छिटो गरिदिनु पर्यो भनेपछि हामीले जिल्ला रेड क्रससँग समन्वय गरेर उहाँहरूलाई त्यो 5 रुपियाँ जग्गामा आवश्यक पर्ने ट्रेन लगायत सम्पूर्ण टोयलेट लगायत अस्थायी सामानहरू तपाईँहरूले त्यहाँ चाहिने सम्पूर्ण कुरा चाहिँ व्यवस्थापन गरिदिनु होला भनेर जिल्ला रेड क्रसलाई लेखेको छौँ। उहाँहरूले चाहिँ त्यसलाई समन्वय गरिरहनु भएको छ, त्यहाँको त्यहाँको व्यवस्थापन हामी मिलाउँछौँ भन्ने कुरा आएको छ। त्यसै गरी नुवाकोट हेल्प पोस्टकोमा भएका जुन होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरू चाहिँ अहिले यहाँ जाने वहाँ जाने भनिरहेको छैन, किनभने त्यहाँ अलिकति राम्रै छ सुविधा सम्पन्न। हाम्रो त्यो हेल्प पोस्टमा चाहिँ जुन आपतकालीन एउटा भवन बनाएको थियो त्यही भएर त्यसमा सुविधा सम्पन्न भएको हिसाबले अथवा त्यहाँ उहाँहरू चाहिँ त्यो अलिकति माथि एरिया भएको हुनाले कहाँ जाने कसो जाने भनेर भनिरहेको छ। अब सायद राज्यले कुनै ठाउँको अस्थायी भवनहरू बनाइदियो भने उहाँहरू जान्छ होला सर।
1: अब तपाईँ त्यहाँ सक्रिय रूपमा त्यहाँ सामाजिक सेवामा लागिरहनु भएको भन्ने मैले थाहा पाएर तपाईँलाई सम्पर्क गरेँ होइन। जुन यो तपाईँले भन्नुभयो नि होल्डिङ सेन्टरमा उहाँहरूको अवस्था जस्तो त्यहाँ अब खानाको कुरा हुन्छ होइन, पानीको, स्वास्थ्य, सरसफाइ, सुरक्षाको कुरा हुन्छन्, महिला दिदीबहिनीहरूको त्यो दृष्टिकोणले, आवासको दृष्टिकोणले कस्तो छ उहाँहरू जो होल्डिङ सेन्टरमा बसिरहेकोहरूको अवस्था?
0: एकदमै तपाईँले सही क्वेसन गर्नुभयो। एकदमै यो अब धेरै समय लङ टर्म भएर गइसकेपछि यस्तो स्वास्थ्य समस्याहरू धेरै देखिने भएको हुनाले हामीले चाहिँ एउटा के गर्यौँ सुरुमा चाहिँ अहिले जुन हाम्रो बालबालिका आमा बाउ विहीन बालबालिकाहरूलाई चाहिँ हामीले होल्डिङ सेन्टरमा हाम्रो होल्डिङ सेन्टर भाइहरूलाई हामीले सर्टिङ गऱ्यौँ भने सर त्यो सर्टिङ गरेर हामीले एउटा अन्नपूर्ण आदि हाम्रै 2 नम्बर वडाको छ एउटा स्कुल त्यहाँनिर चाहिँ होस्टेल सहितको उहाँहरूलाई बस्न खान व्यवस्था अहिले गऱ्यौँ। हामीले सुरुमा 8-10 जना गरेर लाँदाखेरि पनि अहिले लगभग त्यहाँ 22-24 जना बच्चाहरू भइसकेको छ आमा बुवा बिहीन। त्यहाँ चाहिँ जुन एउटा संस्थाले सहयोग गरेर उहाँहरूको रेखदेख पनि गरिरहेको छ, आशा भन्ने संस्थाले सहयोग गरिरहनु भएको छ। उहाँ मेन उसमा नगरपालिका वडा तथा नगरको समन्वयमा होइन उहाँ हेरिरहेको छ 24 जनालाई। अब यस्तै गरेर हामीले अन्त भएको होल्डिङ सेन्टरहरूमा नि सरसफाइलाई ध्यान दिएर सरसफाइ त प्रत्येक दिन गरेको नै हुन्छ तर हामीले जुन होल्डिङ सेन्टरहरूमा पुरुष र महिला एकै ठाउँमा भएको ठाउँमा चाहिँ अहिले विद्युतमा हामीले पुरुषहरूलाई एकपट्टि महिलाहरूलाई एकपट्टि राख्ने व्यवस्था गरेका छौँ घट्दै गएको अवस्थामा, तर त्यो चाहिँ कवर हलमा गर्न सकेको छैन, विद्युतमा गरेका छ, नुवाकोटमा गर्न सकेको छैन। अब उहाँहरूलाई चाहिँ जुन उहाँले अस्थायी संरचना बनाएर बस्ने भन्ने छ त्यहाँनिर चाहिँ व्यवस्थापन गरिदिनु पर्ने छ। त्यसको लागि पनि हामीले दार्चिनी निकायहरूलाई अनुरोध गरिरहेछ, उहाँहरूले चाहिँ त्यो ठाउँमा बस्ने ठाउँमा चाहिँ टोयलेट लगाए खानेपानीको व्यवस्थापनहरू हजुरले हेरिदिनु भनेर धेरै राजनीतिकाहरूले चाहिँ त्यसलाई सहयोग गर्नु भनेर आइरहेको प्रश्न छ।
1: अब जुन होल्डिङ सेन्टरबाट प्रभावित परिवारलाई आफ्नै घरमा अथवा सुरक्षित स्थानमा फर्काउने विषयमा अहिलेसम्म त्यस्तो कुनै कुरा प्रगति भएको छ अथवा त्यो जुन घर पनि बस्न योग्य छैन होला कतिपय ठाउँ त होइन?
0: कतिपय ठाउँ त यस्तो रहेछ सर हामीले सुन्दाखेरि होइन, एकजनाको कसैको 17 जना परिवार गएर 1 जना बाँचेको छ, कसैको अब 9-10 जना परिवार गएर 2-2 जना बाँचेको छ। तिनीहरूको उहाँहरूको कुरा सुन्दाखेरि हाम्रो मन श्रृङ्ग भएर आउँछ। त्यो ठाउँ होइन कि त्यो बस्ती नै छैन कि सर, त्यो रस्ता जुन केरुङबाट तल हाम्रो जुन चाइनाको बोर्डर छ नि बोर्डरबाट तल आउने खोला किनारमा बस्ती बस्तीहरू तपाईँको अरू त्यो मात्र रसवा कुरा नगरौँ, अहिले बेत्रावतीको जुन ठाउँ रहेछ तपाईँ उत्तर गया धाम भन्ने नेपालको के काशी जाँदाखेरि काशीमा गएर आ मान्छे उत्तर गया गए भनेदेखि त्यो काशी गएको फल पाउँदैन भन्ने ठाउँ जहाँ चाहिँ एकदम ठुलो मेला लाग्थ्यो, त्यो के भन्छ तपाईँको श्राद्ध गर्न आउने ठाउँ होइन, त्यो ठाउँमा तपाईँको 80% मान्छे छैन, घर तपाईँको टोटल छैन, त्यस्तो अवस्था छ, यो भयावह स्थिति छ। यसलाई चाहिँ राज्यले चाँडै भन्दा चाँडै चाहिँ यो ठाउँहरूमा चाहिँ यो ठाउँमा चाहिँ हामी अस्थायी सेन्टर र स्थायी भवन बनाउनु भन्नुपर्ने हो। जस्तै हामीले विदुर नगरपालिकाले चाहिँ के गर्यौँ भने विदुर कार्यपालिकाको बैठकले चाहिँ एउटा निर्णय गरेर यो होल्डिङ सेन्टर राखिरहनु भन्दा गाह्रो हुन्छ भनेर प्रत्येक जुन परिवारहरूलाई चाहिँ एक परिवार बराबर 10,000 रुपियाँ दिएर उहाँहरूलाई कोठामा भाडा बस्ने व्यवस्था मिलाउने भनेपछि होल्डिङ सेन्टर पनि घट्दै गएको हो सर।
1: जस्तो अब आफन्तकामा गएर बस्नुमा भएको भन्ने पनि आएको छ, मैले त्यहाँ पुगेका होइन अवलोकनका लागि पुगेका मान्छेहरूसँग सोधेका थिएँ के छ त अवस्था भनिरहँदाखेरि, अब किनभने 3 हप्ता नाग्न लाग्यो होइन घटना भएको पनि, अब होल्डिङ सेन्टरमै बसेर सबै चिज त हुँदैन होइन, फेरि मान्छेलाई पुनर्स्थापना गर्नुपर्ने हुन्छ। अब स्थानीय सरकारको तपाईँ पनि एउटा प्रतिनिधि हुनुभयो, प्रदेश सरकार सङ्घीय सरकारहरू छन् होइन, यो राहतको कुरामा चाहिँ यो प्रभावित नागरिकसम्म पर्याप्त राहत पुगेको छ कि छैन, सामानहरू पुगेको छ कि छैन, के छ त्यो चाहिँ दिपकजी?
0: राहतको सामान चाहिँ चाहिने जति जो प्रभावितहरू छ उहाँहरू जुन होल्डिङ सेन्टर लगायत ठाउँहरूमा बसेका छ उहाँहरूलाई राहत चाहिँ पर्याप्त रूपमा पुगेको छ। तर अब व्यवस्थापनको कुरा चाहिँ ठुलो कुरा देख्छु म, राहतमा चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरूले पनि राहत चाहिँ पुऱ्याएको छ, पुगेको पनि छ होइन, हुनसक्छ केही राहतहरू चाहिँ प्रभावित क्षेत्रले नलिकन धेरै आइसकेपछि बाहिरी मान्छेहरूले नि लिने गरेको छ, त्यो हामीले चाहिँ देखेको छ। अनि
1: त्यो सुन्नमा आएको छ, तपाईँले भनिहाल्नुभयो होइन, त्यो जुन अब कति त नदीमै बगेर गए होइन, कसैको तपाईँले अघि भने जस्तै 17 जनाको परिवारमा 1 जना मात्रै बाँच्नु भएको छ, अनि त्यस्ता पीडाहरू थुप्रै छन्, अब उहाँहरू होल्डिङ सेन्टरमै हुनुहुन्छ, यो राहत चाहिँ कहाँ गइरहेछ भन्ने कुरा पनि आएको छ, त्योभन्दा बाहिरको मान्छेले चाहिँ लाभान्वित भएको भन्ने पनि आएको छ, यद्यपि उहाँहरूले जसले लिइरहनु भएको छ त्यो अब दुःख नै परेर लिनुभयो होला होइन, त्यसमा भन्नु त केही भएन, तैपनि त्यसलाई व्यवस्थित चाहिँ भएन भनेर बुझौँ।
0: यसको कुरामा चाहिँ अब सरकारले नि अलिक चनाखो भएर हेर्नुपर्ने हो, हुन त सरकारले एकद्वार नीति भन्यो तर एकद्वार नीति अनुसार गर्छु भन्दाखेरि पनि किन नसकिरहेको हो त्यो कुरा होइन, हामीले चाहिँ सकेसम्म आउने राहतलाई तपाईँहरूले के होल्डिङ सेन्टरमा ल्याएर दिनु पर्यो कि तपाईँहरूले चाहिँ स्थानीय पालिकामा ल्याएर जम्मा गरिदिनुहोस् भनेर अनुरोध गर्छौँ, तर पनि हाम्रो अनुरोधलाई हामीले नसुनिकन अब आउने राहत ल्याउनेहरूले चाहिँ चाँडै चाहिँ हामी सिधै व्यक्तिको हातमा दिन्छौँ भनेर दिया हुन्छ। हिजो पनि मलाई एक ठाउँमा चाहिँ के भन्छ त्यो नभएको ठाउँमा जुन चाहिँ हाम्रो होल्डिङ सेन्टर नभएको ठाउँमा चर्चमा लगाएर राहत पनि वितरण गरिरहेको छ, पछि मलाई चाहिँ यसमा चाहिँ यो राहत वितरण गरेको हो भनेर प्रमाणित गरिदियो भनेर आएँ होइन, मैले हिजै कुरा तपाईँलाई भन्छु आज त्यसो भनेर आएँ, तपाईँले के आधार बाँड्नुभयो मसँग सन्मय नगरेर तपाईँले चाहिँ अनि आएर चाहिँ आज चाहिँ राहत बाँडेको भनेर प्रमाणित गरिदियो भनेर, तपाईँले कुन मान्छेलाई बाँड्नुभयो फोटो देखाउनुहोस् भनेर हेर्दाखेरि त्यो जुन कि प्रभावित मान्छेहरू नै छैन कि त्यस्तो मान्छेलाई बाँडेर पनि पाएँ। अब यसको लागि चाहिँ राज्यले पनि अब सम्बन्धित निकायहरू लगाएर यस्तो कुरा चाहिँ टाइट गरेर रोक्नुपर्ने जस्तो देख्छु म, किन यो चाहिँ कमी कमजोरी भइरहेछ। जस्तै हामी त सबै ठाउँमा पुगेका हुँदैन, जस्तै हिँड्दाखेरि वडा चाहिँ वडा सदस्यहरू सबै ठाउँ पुगेन, अब प्रभावित आफ्नो ठाउँहरूमा आफूले राखेको होल्डिङ सेन्टर लगायत डिजास्टर भाटामा बनाउनु पर्नेहरू पुनर्निर्माण कामहरू हिँडिरहेको हुन्छ, यो चाहिँ बाटोमा आएर मान्छेहरूले सम्बन्धित निकायहरूसँग नबुझिकन बाँडिरहेको अवस्थाले पनि यो चाहिँ भइरहेको छ।
1: दिपकजी, तपाईँले त्यसो भनिरहँदा जुन यो राहत वितरणमा है कुनै कमजोरी अथवा ढिलाइ वास्तविक पीडित छुट्ने अवस्था त आउँदैन, यसरी बाहिरबाट गएर जथाभावी रूपमा राहत बाँडिदिँदाखेरि वास्तविक पीडित चाहिँ छुट्ने त्यो कति सम्भावना छ फेरि?
0: त्यो त अब नेपाल सरकारको बाट वितरण भए चाहिँ सायद के भन्छ तपाईँको द्वार नीतिले अब अहिले लगभग अब सबै पालिकाहरूले आफ्नो जुन बाढी पीडितहरू छ उहाँहरूको कार्ड बनाउने क्रम सुरु गरेको छ। हिजो मात्र नेपाल सरकारले एउटा फर्महरू भरेर कर्मचारीहरू पनि पठाएको छ, अब त्यो फर्म भर्ने क्रम छ, अहिलेसम्म उहाँहरूलाई न जो बाढी भएर बसेको छ उहाँहरूलाई खान चाहिँ पुग्ने सामानहरू चाहिँ अहिलेसम्मलाई भइरहेको छ। अब एकीकृत रूपले त्यो आइसकेपछि झन् सबैको चाहिँ जुन हाम्रो अब लेख आइसकेपछि चाहिँ त्यसलाई सजिलो हुन्छ, र हामीले पालिकागत हिसाबले विदुर नगरपालिकाको भन्नुपर्दाखेरि तपाईँको हामीले जुन भन्यो 10,000 रुपियाँ घर भाडा दिने र उहाँहरूलाई एक परिवारलाई पुग्ने सम्पूर्ण सामानसहित किचनका सामानसहित घरमा आवश्यक पर्ने सम्पूर्ण खाट दराज तपाईँको ग्यास चुल्हा ग्यासको चुल्हा लगायत ग्यास लगायत भाँडाकुँडाहरू शुद्ध दिएर हामी चाहिँ उहाँहरूलाई पठाउने अभियानमा छौँ। त्यसमा चाहिँ हामीले सबैको टिपोटहरू गरिरहेछौँ, त्यो चाहिँ सकेसम्म चाँडै गर्ने क्रममा छौँ। अहिले हाम्रो चाहिँ प्रत्येक वडामा चाहिँ विपद समितिको मिटिङ बसेर यतिजना चाहिँ हाम्रो प्रभावित हो भन्ने कुरा चाहिँ हामी चाहिँ प्रत्येक वडाबाट चाहिँ अहिले पठाउने काम भइरहेको छ।
1: दिपकजी, जस्तो भनौँ न, तपाईँले त्यो जानकारी दिइरहँदाखेरि विदुर नगरपालिकाभित्र चाहिँ विस्थापितको संख्या होइन अथवा के छ डाटा चाहिँ के छ तपाईँहरूसँग? अब
0: अहिलेसम्म यसो हेर्दाखेरि हाम्रो विस्थापितको संख्या हाम्रो लगभग 1600 चान्जुनदेखि 1700 चान्जुनसम्मको आइरहेछ। अहिले त्यो आउने क्रम छ। जहाँसम्म लाग्छ घरहरू विहीनै भएर चाहिँ बस्न नसक्ने अवस्थाको चाहिँ 1700 चान्जुनदेखि 1700 चाहिँ आएको छ।
1: मानवीय क्षति चाहिँ के छ विदुर नगरपालिकाको? मात्रै चाहिँ
0: विदुर नगरपालिकाको मानवीय क्षति अब ठ्याक्कै एक जस्तै हामीले एउटा सुरुमा त्रिशुली बजारमा एउटा कुरा गर्दाखेरि हिजो हामीले 35-40 गएको होला भन्दाखेरि आज 80 गएको आइसकेको छ। त्यसै गरेर अब देवीघाटमा पनि 8-10 होला भने चाहिँ 20-22 जस्तै सबभन्दा बढी चाहिँ बेत्रौतीमा चाहिँ तपाईँ 80% व्यक्तिहरू नै चाहिँ बेपत्ता भइरहेको छ। 20% बजारमै छैन।
1: 80% भने बेत्रपतिको चाहिँ त्यहाँको चाहिँ जनसङ्ख्या केही यकिन छ, केही थाहा छ?
0: मलाई ठ्याक्कै अब त्यो चाहिँ मेरो एउटा 10 पर्यो, त्यो मेरो 2 भाग र त्यहाँको मलाई ठ्याक्कै एक्ज्याक्ट चाहिँ भएन, त्यो 10 चाहिँ थाहा होला। र बढी जस्तो चाहिँ हाम्रो त्यो बेत्रावती जुन बजार छ त्यो सुरुको उत्तरगया धाम, त्यो सुरुमा खोला चाहिँ हाम्रो विदुर नगरपालिका पस्ने खोला, त्यहाँ चाहिँ धेरै नै तपाईँको मानवीय क्षति चाहिँ त्यहाँ बढी भएको छ। त्यहाँपछि त्यसो सँगै सोले बजार भएर अनि घट्दो घट्दो क्रममा आएपछि जुन मान्छेहरूले फोनबाट सकेसम्म मान्छेहरूले बजारै लग्यो भनेपछि मान्छेहरू भाग्ने क्रमले तल तल आएपछि क्षति चाहिँ मानवीय क्षति चाहिँ कम कम भएर गएको जस्तो देखिन्छ।
1: अनि सूचना आएपछि त्यो सूचनाका कारण पनि धेरैको ज्यान बच्यो होइन, यद्यपि धेरै मानवीय क्षति भएको छ होइन,
0: धेरै क्षति। अब यस्तो हामीलाई त खास चाहिँ अब विदुर नगरपालिकाको जनप्रतिनिधिहरूलाई त्यो जुन बाढी आउनुभन्दा अगाडि आधा घन्टा 25 अगाडि नै आएको थियो होइन, त्यो चाहिँ हामीले चाहिँ सबैलाई माइकिङ गरेर कराएर तपाईँलाई छेउमा नजानुहोस् भनेर नि भन्यो। त्यही गर्ने क्रममा हाम्रो 1 वडा चाहिँ झन्नै उहाँ पनि पढ्नु भएको, उहाँले 3 पनि तपाईँहरू निस्किनुहोस् यहाँ बाढी आइरहेको छ बस्नु हुँदैन भन्दाखेरि पनि अब केही कारणले पहिला पनि बाढी आइरह कहाँसम्म आउँछ र भनी पनि अलिकति मान्छेहरूलाई पऱ्यो कि। अब यसरी बजारै सबै डिजास्टर पुरै यो बजारै लाइन गरेर आउँछ भने चाहिँ धेरैले सोचेका छन्। त्यसले गर्दाखेरि नि तपाईँको हराउनेको सङ्ख्या बढेको जस्तो लाग्छ। उहाँ अल्छीज्यूले भन्दा भगाउँदा उहाँसित आफू गाडी लिएर नहिने उहाँसित पढ्ने अवस्था त्यस्तो थियो सर।
1: दिपकजी, अब जुन अब यो विपदपछि जुन स्थानीयवासीलाई स्थानीय नागरिकलाई चाहिँ पहिलाकै अवस्थामा फर्काउनको लागि होइन त्यहाँको खानेपानी विद्युत सञ्चार अथवा विद्यालय जस्ता विद्यार्थीहरूको लागि त्यो आधारभूत कुराहरू छ नि संरचनाहरू, त्यो चाहिँ के छ, काम कति अगाडि बढाएको छ त्यो चाहिँ?
0: अब हामीले सधैँ यसरी राखेर राख्नु हुँदैन भनेर विद्युत नगरपालिकाले एउटा फैसला पनि गरिसकेको छ। अब हामीले चाँडै नै स्कुल सञ्चालन गर्नुपर्छ र स्कुलमा स्कुलहरूमा राखेको होल्डिङ सेन्टरहरू चाहिँ हटाउने क्रम जारी गरेको छ। अब जारी गरिसकेपछि हाम्रो अब विद्युत नगरपालिकामा धेरै स्कुलहरू यो बाढी लगेको पनि छ। सबभन्दा बढी त हाम्रो त्रिशुली 1 वडाको तपाईँको 1600 चान्जुन विद्यार्थी पढ्ने स्कुलै लगेको, उहाँ त के भन्छ कोल्याप्सै भएको छ, उहाँ जमिन के स्कुलको कुनै देखिँदैन, संरचना पुरै डुबाएको छ, कोल्याप्सै छ। अब उहाँहरूलाई चाहिँ कोलोनीको एउटा भवन शाखाको जुन अफिस छ त्यसको नजिक बनाउने र सञ्चालन गर्ने र त्यस्तै गरेर अन्य ठाउँहरू पनि यसरी व्यवस्थापन गर्ने भनेर हामीले
1: तपाईँले जुन भन्नुभयो
0: अब लगभग हामी 2-3-4 दिनमा चाहिँ स्कुल सञ्चालन गरेर अगाडि बढ्न सकिन्छ कि भन्ने कुरामा लागिरहेछ। अब स्कुल सञ्चालन गरेन भने झन् मानिसहरूमा चाहिँ बच्चाहरूमा डिप्रेसन हुने मान्छेहरूको चाहिँ अलिक त पहिलाको सोचाइ र अहिले सोचाइमा फरक पर्दै जाने, अहिले नै मान्छेहरूमा धेरैमा चाहिँ के गर्ने कसो गर्ने भन्ने अवस्था छ। जस्तै एउटा तपाईँलाई साधन जान्छु, हिजो अब त्रिशुली बजार देवीघाट बजार बेतौती बजार भनेको एउटा मुख्य व्यापारिक केन्द्रहरू हो, त्यहीँ काम गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरू पनि धेरै थिए, तिनीहरूलाई पनि एकदमै डर त्रासको वातावरण भइरहेको छ। सकेसम्म चाहिँ स्कुलहरू सञ्चालन गर्यो भने त्यहाँ जाँदाखेरि बाबुआमालाई पनि बच्चाहरूको जुन डर छ, बच्चाहरू चाहिँ अब के हुन्छ अब यो पछि भन्ने अवस्थालाई नि सुधार हुन्छ सुधार्न सकिन्छ कि भन्ने हिसाबले त्यो अनुसारले विदुर नगरपालिका लागिरहेको छ। स्कुल सञ्चालन गर्ने सम्बन्धमा धेरै स्कुलहरू चाहिँ बिग्रेको छ, बिग्रेको स्कुलहरूलाई पनि अब सुधारेर अन्य ठाउँमा चाहिँ सारेर कहाँ हुन्छ सार्वजनिक स्थानहरू जुन नेपाल सरकारका भएका जग्गा लगायत सङ्घ संस्थाको जग्गाहरूमा चाहिँ क्लास स्कुलहरूलाई सञ्चालन गर्ने भनेर लागेको छ। अनि अरू कुरा भनेको स्कुलहरूमा कुनै ड्रेसको आवश्यकता पनि इमेज भोलिपछि मिलाउँदै जाने, जसलाई नजिकको छ नजिक स्कुलमा पढ्ने वातावरणमा आउन सक्ने हिसाबले चाहिँ विदुर नगरपालिका अगाडि पर्न लागेको छ सर।
1: अब यो विद्यार्थीको सन्दर्भमा त यो कुरा भयो, ज्येष्ठ नागरिकहरू जुन एकल महिला अथवा विभिन्न समस्या भएकाहरूको लागि चाहिँ के व्यवस्था हुँदैछ त?
0: अब यसको लागि चाहिँ यो सबै चाहिँ टिकवोट गरेर हामीले चाहिँ ज्येष्ठ नागरिक एकल महिलाहरूको चाहिँ एकिन संख्या चाहिँ आइसकेपछि यसलाई चाहिँ के गर्ने भन्ने छ, सबभन्दा पहिला चाहिँ हाम्रो एउटा वृद्ध आश्रम नि त्यो देवघाटमा होइन, त्यहाँ चाहिँ लगभग 45-50 वृद्ध वृद्धाहरू बस्थ्यो, त्यो वृद्ध आश्रम नि गएको त्यो बेला 6 चाहिँ उहाँ त्यो वृद्ध आश्रमभित्र नै के भन्छ पुरिनु भयो होइन, तल्लो फ्ल्याटको माथि भएका चाहिँ बाँचे, बाँचेकोमा 11-12 चाहिँ तपाईँको काठमाडौँ हस्पिटलमा लयो भने 12-13 चाहिँ तपाईँको आफ्नो मान्छेहरू नजिकका नातेदारहरूका पठाइयो भने तपाईँको 17-18 चाहिँ 5 वडाको एउटा धार्मिक क्षेत्र भवनमा राखिरहेको छ, उहाँहरूलाई चाहिँ विवाहसम्म भएकाहरूलाई चाहिँ नुवाकोटको स्वास्थ्य चौकी बहुद्देश्य भवनमा लाने भनेर त्यसरी सोचेको छ विवाहसम्म बस्नेलाई चाहिँ। अब भएका यहाँको एकल महिलाहरूको विषयमा चाहिँ कतिजना छ के गर्ने उहाँहरूको विषयमा भन्ने चाहिँ सोचमै छौँ सर हामी।
1: अनि दिपकजी जुन यो जुन एउटा तपाईँले पनि यो मानसिक तनाव होइन, जस्तो विपदमा परेको नागरिकहरू जो बाढीमा पर्नुभयो अथवा उहाँहरूको घर क्षति भएको छ, जमिन क्षति भएको छ होइन, उहाँहरूको त्यो डर त्रास अथवा असुरक्षाको अवस्था चाहिँ कस्तो छ, तपाईँले कस्तो अनुभव गर्नुभएको छ उहाँहरू?
0: अहिले म धेरै नै देखिरहेको छु, धेरै मानिसहरू अब तपाईँको करोडपट्टि वा रोडपट्टिमा आएको छ होइन, त्यो मानसिक तनाव त उहाँहरूलाई धेरै नै छ, उहाँहरूले व्यक्त गर्न सकिरहेको छैन, कति मान्छे त अब तपाईँको व्यक्त नगरिकन आफू कतिले त भन्नै थालिसक्यो, बरु हामीसँगै हाम्रो सबै लाँदाखेरि बरु दिउँसो नआइकन राति गा भए हुन्थ्यो, बरु कोही त हुन्थेन, केही त हुन्थेन, केही नथा पाए के हुन्थ्यो भन्ने पनि यस्ता भावहरू प्रकट गर्ने, किनभने केही छैन उहाँको। अब हिजो भुइँचालोमा चाहिँ जस्तो जहाँ थियो घर त्यहीँ चाहिँ मान्छेहरू भेट्टाउँथ्यो, लास भेट्टाउँथ्यो, अथवा त्यो घर भत्का भत्के पनि त्यसलाई फेरि त्यही ठाउँमा बनाउनु हुन्थ्यो, यहाँ त अहिले अवस्था के भयो भने न लास भेटिन्छ हराएको मान्छेहरूको, न त्यो जुन घर छ त्यही घरमा बसेर बनाएर घर बनाउन सक्ने अवस्था छ, न त्यहाँ भएका कागजपत्र आफ्नो गर्गना झिक्न सक्ने अवस्था छ, त्यसले गर्दाखेरि धेरै नै यसले चाहिँ के भन्छ मानिसमा मानव तनाव त एकदमै बढेको देख्छु म। हाम्रै धेरै साथीहरू पनि यो जुन बाढीबाट विस्थापित भएको छ त्रिशुली बजारका, हिजो अब जुन स्ट्यान्डर्डमा बसेको उहाँहरूको अहिले अब कुनै आफूले लगाएको लुगा र आफूसँग जे आएको थियो लु दौडेर आएको थियो, कसैले साइकलमा आएको थियो होला, कसै मोटरसाइकलमा, कसै दौडेर हिँडेर आएको थियो, त्यति मात्र छ सर, एकदम नाजुक छ। उहाँहरूले चाहिँ व्यक्त गर्न सक्नु भएको छैन, तर उहाँहरूको मनोभाव यहाँ हामीले चाहिँ रात लिन आएको बेला देख्दाखेरि उहाँहरूको जुन मनोभाव देख्दाखेरि एकदम डर लाग्दो काल लाग्दो छ। यसको लागि चाहिँ नेपाल सरकारले चाँडै नै यो मनाप्रस दाताहरूलाई चाहिँ ठाउँ ठाउँमा क्याम्पिङ गरेर यो चाहिँ उहाँहरूलाई चाहिँ यो मानसिक तनावबाट दूर गराउनको लागि चाहिँ पठाउनुपर्छ जस्तो नेपाल सरकारले केही भूमिका खेल्नुपर्छ जस्तो लाग्छ सर।
1: पक्कै पनि अब तपाईँ मार्फत म नेपाल सरकार केन्द्रीय सरकारलाई पनि त्यो आह्वान गर्छु होइन, कतिपय सङ्घ संस्थाका प्रतिनिधिहरू चाहिँ त्यहाँ बुझ्न अनुगमनमा जानुभएको छ होइन, त्यो आफ्नो ठाउँमा छँदैछ, तर पनि अब सरकारले यो सबै चिज चाहिँ सरकारले नै ध्यान दिनुपर्छ, हरेक नागरिक को जिम्मेवारी चाहिँ सरकारले लिनुपर्छ। यो जोखिमको अवस्थामा जुन एउटा क्षतिग्रस्त घरहरू छन् संरचना चाहिँ यो पुननिर्माण पनि त्यहीँ गर्न नसकिने, तपाईँले भूकम्प जस्तो पनि रहेन यो भनिरहँदाखेरि अब यो सुरक्षित बस्ती स्थानान्तरण गर्ने भन्ने सन्दर्भमा विदुर नगरपालिकाको धारणा के छ, स्थानीयहरू जो पीडितहरू उहाँहरू चाहिँ के भन्नुहुन्छ?
0: त्यही त अब जुन ठाउँमा तपाईँको हिजो घर थियो त्यो ठाउँमा घर बनाउन सक्ने अवस्था त सही छैन, तपाईँको खोलाको जुन सेन्टरबाट तपाईँको 100 त सबै 100-150 त पुरै लगेको छ, त्यहाँ बस्ने अवस्थै छैन। हाम्रो सोचाइ र जो गएका छ जसको घरबारी गएको छ उहाँहरूले चाहिँ के भन्छ भने जुन विदुर नगरपालिका त्रिशुली बजारका व्यक्तिहरू छ उहाँहरूले चाहिँ कोलोनीमा रहेको नेपाल प्राधिकरणको जग्गामा बरु बनाएर हामीलाई सरकारले दियो भने नि हुन्छ भन्ने छ, जस्तो त्यहाँ नेपाल विद्युत प्राधिकरण पनि धेरै जग्गाहरू युज नभएर बसेका छन्, हिजो चाहिँ प्राधिकरणलाई चाहिन्छ भनेर अधिकरण गरेरले उहीँहरूसँग लिएका थिए, उहीँका व्यक्तिहरूसँग जो अहिले पीडित भएको छ उहीँसँग लिएका थिए, अब त्यो नचाहिने भइसकिन नेपाल सरकारले यस्तो अवस्थामा चाहिँ त्यो विद्युत प्राधिकरणको खाली भएका जग्गाहरूमा यस्तो पीडितहरूलाई घरबार दिनुभएकोहरूलाई बनाइदियो भने सजिलो हुन्छ भन्ने कुरा छ। त्यसै गरेर हाम्रो देवघाटको 5 जुन देवघाट बजारका छ, देवघाट बजारका साथीहरूको चाहिँ अब उहाँहरूको नि केही छैन, त्यो ठाउँमा गएर घर बनाउने अवस्था छैन, उहाँहरूले नि चन्द्रज्योति स्कुलको यतापट्टि खाली जग्गा तथा माथि तल्लो पिपलटारको खाली जग्गाहरू सार्वजनिक जग्गाहरूमा त्यहाँ घर बनाएर दिएर बनाइदियो भने नि हामी यहाँ बस्न हुन्थ्यो हामीलाई केही गरेर, अनि बनाउँदाखेरि चाहिँ एउटा सामूहिक हिसाबको, जस्तै अब त्रिशुली बजारको एउटा सामूहिकता थियो हिजो, देवीघाट बजारको सामूहिकता थियो, त्यस्तै गरी सोले बजार बेतावतीको बेतावतीलाई छुट्टै, त्यहाँ चाहिँ भोलि बस्दाखेरि आफू पनि बस्न सकोस् र भोलि उहाँहरू व्यवसाय गरेर बसेका मान्छेहरूले त्यहाँ त्यो बस्ती बनाउँदाखेरि व्यवसायिक हिसाबले बस्न सक्ने, भोलि पनि त्यो ठाउँमा गएर आफूले केही सानोतिनो व्यवसाय गर्न सक्ने हिसाबले गर्दैदेखि हामी चाहिँ केही गर्न सक्थ्यौँ, हामी माथि उठ्न सक्थ्यौँ भन्ने कुरा छ। र व्यवसाय नै गर्ने अवस्था छैन, के हिसाबको भवन दिनुहुन्छ भने राज्यले चाहिँ हामीलाई चाहिँ कुनै रोजगारीमा हाम्रो परिवारहरूलाई चाहिँ लगाइदियो भने भोलि गएर कमाएर खाने बाटो हुन्थ्यो भन्ने कुरा आइरहेको छ। किनभने अब उहाँहरूलाई बनाएर दिएर मात्र पनि हुने अवस्था छैन, अब उहाँहरूको केही नै छैन, बाँकी केही नै छैन, त्यसको लागि पनि राज्यले चाहिँ कि उहाँहरूलाई रोजगारी दिने वातावरण, कि भने उहाँहरूलाई व्यवसाय गरेर बस्ने वातावरणको भवन बनाइदिनु पर्ने भन्ने जस्तो उहाँले पनि भनिरहेको छ, हामीले पनि त्यही देख्छौँ सर।
1: हजुर भनौँ न, अब अहिले जहाँसम्म बाढी आयो, जुन तहसम्म बाढी आयो, त्यहाँसम्म त बनाउन पनि मिलेन होइन, फेरि पछि दोहोरियो भने त फेरि क्षति हुन्छ, त्योभन्दा माथि मात्रै बनाउन मिल्यो होइन, अब पुननिर्माण गर्दा पनि त विचार गर्नु पर्यो नि।
0: पुननिर्माण गर्दाखेरि नै हामीले त्यही भन्दा छ, त्यो रेखा होइन, तपाईँको अहिले जुन खोलाको धारले कोरेको रेखा छ त्योभन्दा पनि अझै 100 मिटर माथि गएर गर्नुपर्छ भन्ने हाम्रो सोच, हामीले त्यही अनुसारले चाहिँ जग्गाहरू पनि नगरपालिकाले देखाएको छ, ठाउँहरू देखाएको छ, यो चाहिँ अलिक सेफ हुनसक्छ, यहाँ चाहिँ राज्यले स्थायी संरचनाहरू बनाइदियो भनेदेखि यो हुन्छ भनेर, जस्तै हाम्रो बटारको पनि एउटा 603 किट्टा भन्ने छ, त्यहाँ चाहिँ हाम्रो 200 चानचुन रोपनी जग्गा छ होइन सार्वजनिक, त्यस्तो जग्गाहरूमा चाहिँ एकीकृत बस्ती बनाइदिने हो कि भन्ने कुराहरू पनि हामीले अगाडि सारेका छौँ भने, जस्तै 5 नम्बरमा पनि त्यस्तै छ, जुन अब 1 नम्बरको त भनिहालेँ मैले,
1: दिपकजी जस्तो भनौँ न, यो भोटेकुसी बाढीले त्यहाँको स्थानीयवासीहरूले अब भनौँ त्यो बस्ती विकासकै पूर्वाधार निर्माणका लागि पनि ठुलो पाठ सिकायो भनौँ न, त्योभन्दा फरक ठाउँमा सुरक्षित ठाउँमा बस्ती बनाउनुपर्छ भने तपाईँले जुन आशय भन्नुभयो त्यहाँ छलफल भइरहेछ भन्नुभएको छ होइन, अब सरकारले पनि अब जोखिमयुक्त ठाउँ भन्दा पनि जोखिम नहुने ठाउँमा चाहिँ बस्ती विकासको लागि चाहिँ अब अनुमति दिनु पर्यो, तपाईँ आफै वडा नम्बर 2 को अध्यक्ष हुनुहुन्छ,
0: तपाईँ यो त एकदम यो पाठ हामीलाई सिकाएको छ, यो पाठमा नि सिकेन भनेदेखि हिजो भुइँचालोमा नि एउटा पाठ सिकाएको थियो हामीले, त्यो पुननिर्माण गर्ने क्रममा हामीलाई सिकाउँदा नि हामीले हेल्चेकाइँ गऱ्यौँ होइन, हुनसक्छ त्यस्तो कमजोरी, अब पनि त्यो चाहिँ डोडाउनु हुँदैन जस्तो लाग्छ मलाई, जुन कि नदी किनाराको तपाईँको जुन रेखाङ्कन भएको छ, रेखाले कोरेको छ नदीले, त्योभन्दा पनि अब 100 मिटर माथि नै जानुपर्छ जस्तो लाग्छ, जुन यो बाढी जुन ठाउँबाट आएछ नि त्यो अहिले त्योभन्दा फेरि डबल त्यस्तो तालहरू बन्छ, योभन्दा डबल तरिकाले आउने छ भन्ने पनि त्रासमा यहाँका व्यक्तिहरू बसिरहेका छन्, त्यसले गर्दाखेरि पनि अब त सुरक्षित ठाउँमै लानुपर्छ भन्ने लाग्छ सर।
1: जोखिमयुक्त ठाउँमा बस्ती बनाउने गल्ती चाहिँ नहोस् तपाईँ मार्फत होइन, म नेपाल सरकारलाई पनि आह्वान गर्छु होइन, बाढी नदी वरिपरिको चाहिँ भयो उद्धार होइन, यो जलविद्युत आयोजनाहरूको मा चाहिँ निकै प्रयास पनि भइरहेछ अहिलेसम्म पनि होइन, त्यो पाटोमा चाहिँ केही छ तपाईँको टिप्पणी, तपाईँले त्यहाँबाट हेर्दाखेरि देख्नुभयो
0: होइन? अब हुन त अब किन हो, अब नेपाल सरकारले जुन बाढी गइसकेपछि विदेशी संस्थाहरूले विदेशबाट पनि हामी आएर गर्छु भन्दाखेरि पनि अब के कारणले रोक्यो, सायद सरकारको आफ्नै कानुन होला, आफूले हेर्ने तरिका होला, नजर होला, अहिले पनि जुन हाम्रो चिलेमी जलविद्युत लगायत माथिको जलविद्युतहरूको सुरुङभित्र अझ पनि व्यक्तिहरू फसिरहेको छ भने अझ भित्र छिर्न सकेका छन्, आज तपाईँको 17-18 दिन भइसकिन्छ, त्यो अवस्थामा राज्यले पनि विचार गर्नुपर्ने कुरा हो, यसलाई हामीले भन्दा पनि अब उहाँहरूले नै बुझ्नुहुन्छ, उहाँहरूले बुझेर त्यो गर्नुपर्ने हो, के भइरहेछ यसमा चाहिँ भन्ने कुरो हामीले अब नसक्ने भयो भने अरू पनि सहाएर चाहिँ लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, मेरो नजरमा चाहिँ, किनभने जसलाई परेको छ पीडा परेको छ उनीहरूले चाहिँ यो कुरामा चाहिँ महसुस हुन्छ।
1: अब यो पुननिर्माणको लागि छ नि दिपकजी, पुननिर्माणको लागि स्थानीय तहमा तपाईँहरू हुनुहुन्छ, प्रदेश सरकार र केन्द्रीय सरकारमा बजेटको सन्दर्भमा केही पहल भएको छ तपाईँहरूको, के कुरा भएको छ?
0: अब उहाँहरूले बेला बेलामा 1-2 चोटि चाहिँ नगरपालिकामा आएर मिटिङ पनि राख्नु भएको छ, छलफल क्रममा छ, तपाईँहरूले ठाउँ देखाउनुहोस् हामी गर्छौँ भन्छ, हामी ठाउँ पनि देखाइरहेको छ, अब तपाईँ यो ठाउँमा चाहिँ अस्थायी संरचना भोलिबाटै बनाउने भनेको आज कति दिन भयो, म त्यो जस्तै तपाईँको पूर्वाधार मन्त्रालयबाट इन्जिनियर साहबहरू नै आएको थियो, मैले पनि धेरै ठाउँहरू देखाएको थिएँ, यस्तो सार्वजनिक ठाउँ तथा खाली जग्गाहरू त्यहाँ चाहिँ अस्थायी संरचना तत्काल बनाउनु भनेर, अहिलेसम्म पनि अस्थायी संरचना बनाउनु किन आइरहेको छैन त्यो म पनि बुझ्न सकिरहेको छुइनँ। मैले त्यहाँ होल्डिङ सेन्टरहरूमा पनि गएर भनेको थिएँ योभन्दा 1 हप्ता अगाडि, आज नेपाल सरकार तर्फबाट पुरा मन्त्रालयबाट यसरी हेर्न इन्जिनियर साहबहरू आउँदैछ, उहाँहरूलाई मैले ठाउँ देखाएँ, अब तपाईँहरूलाई भोलि पर्सिबाटै अस्थायी संरचना बनाउने भन्ने कुरो आइरहेछ, तपाईँहरू चाहिँ नडराउनुहोस् भनेर यसो हौसला दिएको थिएँ, अहिले म आफै झुट साबित भइरहेको छु सर।
1: अब यो पुनर्निर्माणको कुरा पनि छ होइन, अब तपाईँले भनिहाल्नुभयो अलिकति समन्वय प्राथमिकता के हो भन्ने कुरा पनि छ होइन। अब जस्तो परिस्थिति छ नि, अब त्यो परिस्थितिबाट गुज्रिएर अगाडि बढ्नु त छँदैछ होइन, तैपनि यो राजनीतिक दलहरू सरकार तिनै तहको सरकारहरू एउटा समन्वय चाहिँ देखिन्छ, राज्यको तर्फबाट कमजोरी चाहिँ कहाँनिर भयो जस्तो लाग्छ तपाईँलाई?
0: अब राज्यको तर्फबाट कमजोरी कहाँ हुने मैले कोट्याउनु भन्दा पनि अब सबैले देख्ने हेर्ने कुरा हो होइन, जुन कि अब जुन हुनु पर्थ्यो, जस्तै मैले पनि हिजो पनि मलाई एउटा त्रिशुली बजारको साथीहरूले भने कि दुईवटा त्यहाँ स्काई भेटर डोजर प्रयोग भइरहेछ कि, हिजो तपाईँको त्यो हेटौँडामा घर भत्काउँदा तपाईँको जुन सुकुम्बासीको घर भत्काउँदा सयौँ डोजर स्काई भेटर प्रयोग हुने, अहिले विद्युत नगरपालिका यस्तो डिजास्टरमा तिमरी नगरपालिकाले खै त डोजर स्काई भेटर प्रयोग गरे खै यति यही हो भनेर पनि सोध्ने गरेका छ। म पनि मैले त्यसो जवाफ पनि दिइरहन सकेको छैन, त्यो पनि सोध्ने। जस्तै अहिले तपाईँको हिजो मात्र पनि त्रिशुली बजार एकै घरमा तिनवटा लास निकाल्न निकालियो क्या, त्यो दुईवटा डोजर त्यहाँ लागेको छ, जै त्यो बजारमा चाहिँ अहिले तपाईँको पाँच आठ दसवटा डोजर स्काई भेटर लगाएर त्यहाँ चाहिँ उत्खननहरू गर्नुपर्ने ठाउँहरू गर्नुपर्ने, त्यो जस्तै बाढ जस्तै देवीघाट बजार छ त्यहाँनिर आठ दसवटा जस्तै बेत्राउ त्यहाँ दस बिसवटा गर्नुपर्नेमा यो दुई तिनवटा हुँदाखेरि मान्छेहरूमा अलिक त कस्तो भने झन् त नैरिष्ठा त्यसमाथि नैरिष्ठा भएर अब स्थानीय सरकार हामी छौँ भन्ने त उहाँहरूले माथि देख्नुहुन्न, सानो हामीलाई नै तल चाहिँ बढी चाहिँ गाली गरी गरिरहेको छ सर।
1: भनेपछि त्यो जुन पुरिएको ठाउँहरू छन् त्यहाँ अझै पनि लासहरू हुन सक्ने सम्भावना छ नि होइन?
0: एक्ज्याक्ट सर, हिजो तिनवटा झिक्यो, आज एक दुईवटा झिक्दैछ, झिकिरहेछ कति
1: यति संख्या भनेर त अहिले भन्न पनि सकिएन, कति हताहती भएको भन्ने कुरो होइन। यो ठुलो चाहिँ त्यहाँ यो उत्खनन गरेर होइन त्यो सरसफाइ गर्नु जरुरी छ, तर संयन्त्रहरू पुगेन भन्ने चाहिँ यहाँको भनाइ
0: हजुर, त्यो जति त्यो युज हुनुपर्ने स्काई भेटर डोजरहरू छ नि जुन कि तपाईँ
1: एउटा मानवीय कुरा भयो, मानिसहरूको लास निकाल्ने कुरो भयो, अर्को चाहिँ अब त्यहाँको उत्खनन भनौँ त्यो अलिकति भित्रपट्टिदेखि
0: घरहरू जस्तै सध्य भएको घरहरूमा पनि केही सामानहरू झिक्न सक्थ्यो होला, त्यहाँ गएर चाहिँ मान्छेहरूले चाहिँ घरसम्म गएर चाहिँ आफ्नो सामानहरू झिक्न सक्ने अथवा बस्न सक्ने अवस्था हुन्थ्यो होला। अनि बजार अहिले एकदम दुर्गन्धित भइसकेको छ सबै ठाउँमा होइन, एकदम दुर्गन्धित भएर तपाईँको सेन्ट आउने भइसकेको छ, त्यस विषयमा नि अब मलाई जहाँसम्म लाग्छ सरकारले चाहिँ तत्काल जुन पाउडरहरू ठाउँ ठाउँमा छर्नुपर्ने हो त्यो पनि किन आइरहेको छैन, जस्तै दुर्गन्धित भएको
1: दुर्गन्धित भनेको अब यो जुन घरपालुवा जनावर जुन भनौँ न गाई बस्तु
0: जनावर मानिसहरू भएर भएको ठाउँहरू त हो नि, त्यहाँ जनावर नि परेको छ घरपालुवाहरू नि छ त्यहाँ, त्यो भित्र मानिसहरू पनि छन्, त्यही भएर अब यो पाउडरहरू चाहिँ सबै ठाउँमा आएर चाहिँ पूर्ण रूपले चाहिँ छर्नुपर्ने हो, किन कमी भइरहेछ त्यो पनि बुझ्न सकिरहेको छैन सर।
1: हुन्छ, यो अब छिटोभन्दा छिटो चाहिँ यो पहल होस् तपाईँ मार्फत, तपाईँ पनि स्थानीय सरकारको एउटा प्रतिनिधि एउटा सक्रिय रूपमा समाज सेवा सेवीको रूपमा काम गर्नुभएको छ, वडा नम्बर दुईका अध्यक्ष हुनुहुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँले नै केन्द्रीय सरकारलाई जानकारी गराउनु होला। यो समय दिनुभयो रेडियो सरमाथालाई, दीपक कास्ताजी विशेष धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद, हामीले जुन सरकारलाई घचघचाउने कुरा चाहिँ घचघचाइरहेको छौँ, त्यो भनेको र गर्ने काम चाहिँ अझै भनेको सँगै गर्ने काम सँगै भयो भने चाहिँ हामीलाई तथा नेपाल सरकारलाई सबै धन्यवादको पात्र हुन्थ्यो, उहाँहरूलाई नि गाली गर्नु हामीलाई नि गाली गर्नु एउटै हो भन्दै तपाईँ रेडियो मार्फत हामीहरूले चाहिँ सकेसम्म चाहिँ छिटोभन्दा छिटो काम गर अगाडि बढ्नलाई केन्द्रीय सरकार चाहिँ अगाडि आउन हुन अनुरोध पनि गर्छु।
1: तपाईँ मार्फत तपाईँले भनेका कुराहरू जे जति समस्या छन् यही रेडियो मार्फत यही कुराकानी मार्फत उहाँहरूलाई जानकारी पक्कै पनि जानेछ। यहाँलाई फेरि पनि विशेष धन्यवाद दीपक कास्तेजी, हस् नमस्कार।
0: हस्
1: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष दीपक कास्तजी, जुन गएको भदौ 10 गते आएको विनाशकारी भटेकोसी बाढीले रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको छ, त्यसपछि बाढीपछि जुन स्थानीय वासीहरूको अवस्थाका बारेमा के कस्तो छ, यो आज 29 गतेसम्म आइपुग्दा चाहिँ प्रभावित क्षेत्रको जनजीवन कस्तो छ, सामान्य बन्यो कि बनेन भन्ने सन्दर्भमा मैले उहाँसँग कुराकानी गरेको थिएँ। अझै समस्याहरू छन्, पक्कै पनि सम्बोधन हुँदै जानेछ भन्ने आशा व्यक्त गरौँ। तत्काललाई यो राहतपछि चाहिँ अब पुनस्थापना र पुननिर्माणको काम र विद्यार्थीका लागि चाहिँ विद्यालय खोल्नुपर्ने र स्वास्थ्य समस्या भएकाहरूलाई उपचार पाउनुपर्ने छँदैछन्, यिनै विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गऱ्यौँ। आजलाई यही कुराकानी सँगसँगै आज कुराको समय सकिएको छ, आज कुराबाट म दीपक रियाल पनि बिदा पाउँ, आज कुरा यति नै, भोलि कुरा भोलि नै, नमस्कार।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।